0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ। प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण

प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप अन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97-49-88-6-96-9 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दहाल सधैँ झैं एउटा न्याय विषयमा वचन लिएर तपाईहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, केलाई बाइबलले व्यभिचार भन्छ। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, मत्तीको पुस्तक 5:27-29 प्रभु येशूले यसो भन्नुभयो, तिमीहरूले यसो भनेको सुनेका छौ, तैले व्यभिचार नगर। 28 तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई काम बाँच्नको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ। 29 यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनु भन्दा बरु तिम्रो अङ्गहरू मध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकर हुन्छ। भनिकन प्रभु येशूले यस खण्डमा यसरी भन्नुभयो, हामीले बिहा वैवाहिक जीवनबाट बाहिर कोही पुरुषलाई यानि कोही स्त्रीलाई काम बास्नाको इच्छाले शारीरिक सम्बन्ध राख्ने चाहनाले हेरिएको खण्डमा व्यभिचार हुन्छ भनेर चाहिँ यस खण्डमा प्रभु येशूले भन्नुभयो। र जब विवाहको शपथ बाँधिन्छ र एउटा लोग्ने मानिसले अर्को स्त्री जससँग बिहा गर्नुभएको छ, अर्को महिला जसलाई श्रीमती बनाउनु भएको छ, उहाँसँग उहाँले शारीरिक सम्बन्ध गर्न सक्नुहुन्छ, काम बासनाको रूपमा हेर्न सक्नुहुन्छ। तर त्यो बाहेक अरू कसैलाई, कोही व्यक्तिले वैवाहिक जीवनमा बाँधिएको व्यक्ति हुनुहुन्छ, यानि वैवाहिक जीवनमा नबाँधिएको व्यक्ति तर वैवाहिक जीवनमा बाँधिसकिनु भएको छैन, तर अरू केटी मान्छेलाई, केटा मान्छेलाई काम बासनाको आँखाले हेरिएको खण्डमा त्यहाँ व्यभिचार हुन्छ। भनिकन यस खण्डमा यो स्पष्ट गरिएको छ। र प्रस्थानको पुस्तक 20:14 सुरुवातमा नै व्यभिचार नगर भनिकन परमेश्वरको 10 आज्ञामा एउटा आज्ञा, 7 आज्ञा चाहिँ व्यभिचार नगर भनेर पनि परमप्रभु परमेश्वरले मसालाई दिनुभएको थियो। र त्यही कुरालाई उद्धृत गर्दै यहाँ प्रभु येशूले भन्नुभयो, 27 तिमीहरूले येशू भनेका सुनेका छौ, तैले व्यभिचार नगर भन्ने चाहिँ यहाँ भनिएको छ। पुरानो करारमा चाहिँ व्यभिचार भनेपछि शारीरिक सम्बन्ध राखिसकेपछि मात्रै व्यभिचार हुने भयो भन्ने प्रकारको अर्थ लाग्दथ्यो, तर नयाँ करारमा त यहाँ भित्रैबाट विचारै शुद्ध हुनुपर्छ। कोही व्यक्तिले कोही वैवाहिक जीवनमा बाँधिसक्नु भएको एक पुरुषले, यानि कोही वैवाहिक जीवनमा बाँधिसकिनु भएको एक स्त्रीले, यानि वैवाहिक जीवनमा नबाँधिएको त्यो प्रकारको अवस्थाकोमा पनि कुनै पनि केटी मान्छेको शरीरलाई कल्पना गरेर त्यो शारीरिक सम्बन्ध राख्दै गरेको कल्पना गरियो, कुनै पनि केटा मानिसको शरीरलाई सम्झिएर कुनै पनि केटी मानिसले शारीरिक सम्बन्ध राखिएको चाहना गरियो, यानि त्यो प्रकारले कल्पना गरिएको खण्डमा त्यहाँ व्यभिचार हुन्छ। भनिकन प्रभु येशूले यस खण्डमा भन्नुभयो, र नयाँ करारमा चाहिँ हृदय नै शुद्ध राख्नुपर्छ। शरीर मात्रै सँगै सुतेर मात्रै व्यभिचार हुँदैन, तर कल्पनामा पनि व्यभिचार हुन सक्दछ र त्यो व्यक्तिको प्राण नरकमा फ्यालिन सक्छ। भनिकन यहाँ उहाँले यो स्पष्ट गरिदिनुभयो। र जुन कुराले हामीलाई त्यो व्यभिचारतर्फ आकर्षण गर्छ त्यो कुरादेखि हामी अलग रहनुपर्छ भनेर पनि उहाँले त्यहाँ एउटा आँखाको उदाहरण दिँदै उहाँले भन्नुभयो 29 यदि तिम्रो दाहिने आँखाले आफूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फ्यालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनु भन्दा बरु तिम्रो अङ्गहरू मध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकर हुन्छ। भनिकन पनि प्रभुले यहाँ भन्नुभयो, उत्पत्तिको पुस्तकमा योसेफ जो परमेश्वरको डर राख्ने एक धार्मिक युवक हुनुहुन्थ्यो, पोतिफर भन्ने साउकोमा उहाँले काम गर्दै गर्नुहुँदाखेरि उहाँको साउनीले मनमा इच्छा राख्नु भएर व्यभिचार गर्नको लागि धेरै पटक उहाँलाई आह्वान गर्नुभयो। उहाँले मान्नु भएन, तर पनि उहाँले लगातार प्रयास गर्दा गर्दा एकचोटि त उहाँको लुगै समातिदिनुभयो र त्यो समय योसेफ भाग्नुभयो। र त्यो भन्दा अगाडि जब पोतिफरको श्रीमतीले मसँग सुत भनेर चाहिँ भन्नुहुँदाखेरि, म कसरी तपाईँसँग मालिकको श्रीमतीसँग सुतेर परमेश्वरको विरुद्धमा म जघन्य अपराध गर्न सक्छु भनिकन उहाँले त्यो उत्तर दिनुभएको थियो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, यहाँ युसेफले अर्काको श्रीमतीसँग सुत्नु यानि शारीरिक सम्बन्ध राख्नुलाई चाहिँ परमेश्वरको विरुद्धमा जघन्य अपराध गर्नु भन्ने चाहिँ उहाँले यहाँ त्यसरी लिनुभयो। र त्यसले गर्दा हामी अर्को ठाउँमा पहिलो कोरिन्थीको पुस्तक 6:18 जो मानिसले अर्को स्त्रीसँग यानि पर स्त्री पर पुरुषसँग शारीरिक सम्बन्ध राख्दछ उसले आफ्नो शरीरकै विरुद्धमा पाप गरेको हुन्छ भनेर पनि त्यहाँ भनिएको छ। यहाँ उत्पत्तिको पुस्तकमा व्यभिचार गर्दा परमेश्वरको विरुद्धमा घोर पाप हुन्छ भनेर चाहिँ त्यहाँ योसेफले भन्नुभएको छ भने पहिलो कोरिन्थीको पुस्तक 6:18 पौल प्रेरित भन्नुहुन्छ, जसले शरीर पर स्त्री पर पुरुषसँग त्यसरी मिसाउँदछ व्यभिचार गर्नुहुन्छ भने अन्य पापहरू चाहिँ शरीरदेखि बाहिर गरिएको पापहरू हुँदछ। तर जुन पाप वचनबाट बाहिर निक्लिएर पर पुरुष पर स्त्रीसँग गर्दछौ त्यो चाहिँ परमेश्वरको विरुद्धमा पाप हुँदछ भने चाहिँ त्यस खण्डमा यसरी बताइएको छ। र पवित्र बाइबलमा हामी विभिन्न प्रकारको अवस्थामा कुन कुरालाई व्यभिचार हुन्छ भनेर चाहिँ भन्ने कुराहरूमा चाहिँ जब एक व्यक्तिले जुन प्रकारको व्यभिचारको आँखाले पर पुरुष पर स्त्रीलाई हेर्नुहुन्छ त्यो समय व्यभिचार हुन्छ भनिकन प्रभुले मत्तीको पुस्तक 5 भन्नुभयो भने यतापट्टि उत्पत्तिको पुस्तकमा प्रस्थानको पुस्तकमा शरीर पर पुरुष पर स्त्रीसँग जो बाइबलले हामीलाई त्यो इजाजत दिएको छैन उहाँहरूसँग शारीरिक सम्बन्ध राख्नुको लागि ती व्यक्तिहरूसँग शारीरिक सम्बन्ध राखिएको खण्डमा र विचारहरू गरिएको खण्डमा त्यहाँ व्यभिचार हुन्छ भनेर चाहिँ हामीले ती कुराहरू पढेका छौँ। र हामीले पवित्र बाइबलमा परमेश्वरको वचनको विभिन्न खण्डहरूमा परमेश्वरको महान दासहरूलाई दुष्ट आत्माले खुट्टा चिप्लाए, खुट्टा चिप्लिएपछि उहाँहरूले अरू शारीरिक सम्बन्ध गर्नुभयो। शारीरिक सम्बन्ध गर्दाखेरि उहाँलाई श्राप पर्यो, उहाँहरू विभिन्न प्रकारको आपत्ति विपत्तिमा भएर जानुभयो। उदाहरणको लागि सिमसन भन्ने जो परमेश्वरबाट छानिएको व्यक्ति इजरायलीहरूको लागि एउटा न्यायकर्ता शासक नै भएर परमेश्वरले जन्माउनु भएको थियो फिलिस्तीहरूबाट छुटकारा दिनको लागि, तर यो व्यक्ति सारै शरीरमा चल्नुभयो। उहाँको आँखाको अभिलाषा, आँखाले जे देख्यो त्यही कुराहरूमा त्यही स्त्रीसँग उहाँ सुत्न सुरु गर्नुभयो र यसको परिणाम स्वरूप पछि गएर उहाँको आँखै निकालियो, फिलिस्तीहरूले समातेर लिएर गएर त्यसपछि उहाँलाई बेइज्जतसँग त्यहाँ चाहिँ फिलिस्तीहरूले बन्दी बनाएर राखे र उहाँले त्यत्रो महान जो बुलाउट भएको व्यक्ति त्यो प्रकारको एउटा लाजमर्दो अवस्थामा उहाँलाई दुष्ट आत्माले व्यभिचारको कारणले गर्दाखेरि पुर्यायो। त्यस्तै गरेर हामी अलि पछाडिको घटना जो राजा दाऊद जसलाई परमेश्वरको हृदय पछिको व्यक्ति भनेर पनि बताइएको छ, एक दिन उहाँ जो दरबारको माथि सहेल गरिराख्नु भएको हुन्छ तल अर्धनग्न एक सुन्दरी आइमी नुहाउँदै गरेको उहाँले देख्नु भएपछि उहाँले सोधपुछ गर्नुहुन्छ त्यो स्त्री को हो भनेर, भरे सिपाहीकै श्रीमती भन्ने पत्ता लाग्दछ। उहाँले ल्याउनुहुन्छ र कोठामा उहाँले शारीरिक सम्बन्ध राख्नुहुन्छ जसको परिणाम स्वरूप तिनको पेटमा एउटा बच्चा आउँदछ र त्योबाट बच्नको लागि उहाँले धेरै प्रयासहरू गर्नुहुन्छ तर सफल हुनुहुन्न र पछि गएर उहाँले त्यो स्त्रीको श्रीमानलाई षड्यन्त्र गरेर मार्नुहुन्छ र पछि गएर चाहिँ त्यहाँ जो एक अगमवक्ताले उहाँको पापलाई प्रष्ट गरेपछि त्यो अगमवक्ताको बोली सुनिए पछाडि उहाँले थाहा गर्नुहुन्छ कि मैले त जघन्य अपराध पो गरेछु मेरो शरीरकै विरुद्धमा भन्ने उहाँलाई थाहा लाग्दछ र उहाँले ठूलो समस्या पनि भोग्नुपर्छ। आफ्नै परिवारभित्र नै व्यभिचार हुन्छ, आफ्नै परिवारमा नै मारामार यानि हत्यादेखि लिएर यी सबै कुराहरू त्यहाँ आउँदछ। त्यहाँ देख्दाखेरि एउटा सानो कुराहरूबाट दुष्ट आत्मा भित्र पस्यो। दाउदले एक सुन्दरी स्त्रीको नग्न शरीरलाई देख्नुभयो, उहाँको आँखाले त्यसलाई चाह्यो, शरीरले चाह्यो, जसको परिणाम स्वरूप उहाँले पछि गएर ठूलो समस्या भोग्न पर्यो। परिवारमा नै हत्याकाण्ड व्यभिचार काण्डदेखि लिएर आफ्नै छोरादेखि भागेर हिँड्ने प्रकारको अवस्था लगायत यी सबै कुराहरू भयो र व्यभिचारलाई देख्दाखेरि एउटा साधारण कुराहरू जस्तो देखिन्छ तर यसले हामीलाई व्यक्तिगत जीवनमा सिमसोनलाई जस्तो नै शिकार गर्छ भने यहाँ पारिवारिक जीवनमा दाउदलाई जस्तो नै शिकार गर्दछ र व्यभिचारको पाप एउटा डरलाग्दो पाप हो, हामी यसबाट जोगिन पर्छ भनेर चाहिँ बाइबलले त्यो बताएको हो। र मैले बाहिरी जीवनमा पनि धेरै व्यक्तिहरूको जीवनलाई मैले हेरेँ। जो व्यक्तिहरू व्यभिचारको पापबाट उहाँहरू लड्न भयो, दुष्ट आत्माले उहाँलाई उठ्न नसक्ने प्रकारले पनि लडायो, तर प्रभु येशूमा उठ्न त सक्छ, व्यभिचारको पापको क्षमा छ। यद्यपि हिलोमा हिँडेर खुट्टा धुनु भन्दा हिलोको बाटै नहिन्नु उचित हो भनिकन अङ्ग्रेजी साहित्यले बताउँदछ, साथै हामीलाई हितोपदेशले पनि त्यही कुराहरू सिकाएको छ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, व्यभिचार भन्नाले चाहिँ हामी जो शपथ खाएको श्रीमान श्रीमती बाहेक बाहिर हामीले जो शारीरिक सम्बन्ध राख्दछौ त्यसलाई व्यभिचार भनिएको छ। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: क्रिसको नाउँमा सबैजनालाई जय मसीह। मेरो नाम चाहिँ इन्द्रमाया थापा मगर अनि मेरो घर चाहिँ सिन्धुपाल्चोक बारबिसे नगरपालिका वार्ड नम्बर 1 अनि म अहिले हालै चाहिँ कोटेश्वरमा बस्छु। म संगति चाहिँ गेटेसमनी एयरपोर्ट चर्चमा गर्दै आइरहेको छु। म चाहिँ हजुरको माझमा एउटा गवाई भन्न गइरहेको छु। यो भन्दा 6 वर्ष अगाडि चाहिँ म कामको सिलसिलामा चाहिँ रोमानिया गएको थिएँ अनि त्यहाँ काम गर्दै गर्दै गर्दै गर्दाखेरि चाहिँ अकस्मात मलाई चाहिँ एकदमै त्यो टाउकोहरू एकदमै चिलाउने अनि कपालमा पनि एकदमै त्यो डेन्ड्रफ जस्तै, तर त्यो डेन्ड्रफ चाहिँ होइन, तर त्यो लट्टेको दाना जस्तो हुन्छ नि, त्यस्तै मसिनो दाना जस्तै त्यस्तो आउने अनि एकदमै चिलाउने। मलाई त काम गर्नलाई पनि एकदमै गाह्रो भयो अनि यस्तो चिलाउने अनि यति धेरै चिलाउने भयो अनि त्यसपछि अनि त्यसको लगत्तै मैले चाहिँ मलाई यस्तो विधि कहिले यस्तो डेन्ड्रफ त नभएको किन यस्तो भयो होला जस्तो लाग्यो। अनि त्यसपछि मैले चाहिँ अनि फेरि त्यो हेड एन्ड सोल्डरहरू ल्याएर पनि युज गरेँ अनि भएन, झन् बढ्दै गयो। अनि फर्स्ट दिन त्यसरी देखा परेपछि सेकेन्ड दिनमा चाहिँ मेरो हातहरू सबै दुख्ने, हात खुट्टाहरू दुख्ने अनि दुखेपछि चाहिँ अनि यति धेरै त्यो हात खुट्टाको यस्तो नसा नसामा चाहिँ पुरै अलिकता सुन्निएको जस्तो त्यस्तोहरू भएर आयो। अनि मैले चाहिँ त्यहाँ बेबी सिटर प्लस हाउस किपरको काम गर्थे। मेरो म्याम चाहिँ घरमा हुनुहुन्थेन, म्यामको मम्मी चाहिँ आएर बस्नु भएको थियो अनि म्यामको मम्मी आएर बस्नुभएको, उहाँहरू चाहिँ घुम्नलाई जानुभएको थियो, बाहिर जानुभएको, अनि बच्चा र म मात्रै थिएँ। अनि पछि चाहिँ मेरो म्याम पनि आउनुभयो अनि म्यामको मम्मीले चाहिँ मलाई त्यो नदुख्ने औषधिहरू पनि लगाइदिनु भएको थियो, तर पनि निको भएन। अनि पछि म्याम आउनु भएपछि चाहिँ मलाई हस्पिटल लिएर जानुभयो अनि त्यहाँ सबै त्यो भिडियो एक्सरेहरू सबै गरेर हेरे, खुट्टाहरूको सबै हातहरूको अनि ब्लडहरू चेक गरेर, अनि त्यसपछि कोही उहाँहरूले के सुई के लगाइदिनु भयो, सलानीहरू दिनुभयो अनि त्यसपछि अलि निको भएको जस्तो पनि भयो। अनि मलाई म्यामले त्यहीँ छोडेर आउनु भएको थियो अनि म्यामको चाहिँ फेरि बच्चाहरू यहाँ स्कुलबाट लगेर घर लिएर जानुपर्ने काम भएको भएर मलाई अनि त्यही छोडिराख्नु भएको थियो। अनि म चाहिँ अब फोन गरेर पछि अनि म्यामले भन्नुभयो, माया तिमी घर आऊ, म चाहिँ लिन आउन नसक्ने भयो तिमीलाई, बच्चाहरू लिन जानुपर्ने भयो भनेर भन्नुभयो। अनि मलाई त अब त्यहाँ हस्पिटल कसरी गएको थाहा पनि थिएन अनि आउने बाटोहरू पनि थाहा थिएन। अनि त्यसपछि त्यस्तो बेलुका 5 बजिसकेको थियो अनि 5 बजिसकेको थियो अनि अब कसरी जाने होला भनेर अनि मैले चाहिँ मनमा चाहिँ अनि प्रभुसँग प्रार्थना गर्दै गर्दै अनि यतिकै हस्पिटलबाट म निस्केर हिँडेँ, गाडी चढेर म घर आएँ। घर आएपछि चाहिँ मलाई पुरै निको भएको जस्तो पनि भयो अनि त्यति बेला नै अनि मेरो म्यामले चाहिँ के भन्नुभएको थियो भने, माया तिमीलाई त यस्तो युरिक एसिडहरू थोरै मात्रै देखाएको छ, अरू त केही प्रब्लम देखाएको छैन भन्दै भन्नुभयो। अनि तिमीले अब यो औषधिहरू खानुपर्छ भनेर भन्नुभयो। अनि त्यसपछि अब तिमीलाई धेरै गाह्रो भयो भने चाहिँ फेरि हामी अर्को हस्पिटल लान्छौँ भन्दै भन्नुभयो। अनि आएर अनि त्यो दिन चाहिँ एकदमै ठिक भएको जस्तो भयो अनि भोलिपल्ट चाहिँ मैले कामहरू पनि गरेँ, फेरि बेलुका भएपछि दुख्न सुरु भयो, त्यो पहिलाको जस्तै दुख्न सुरु भयो अनि पुरै मेरो त्यो स्किनभरि पुरै त्यो एलर्जीहरू आउन थाल्यो। अनि एलर्जीहरू आएपछि अनि फेरि मैले म्यामलाई भने, म्याम मलाई त यस्तो एलर्जीहरू आयो भन्दै भने, अनि उहाँले चाहिँ अब तिमीलाई के भएको भनेर उहाँ पनि डराउनु भयो। अनि त्यसपछि उहाँको सासु आमाले चाहिँ मलाई फेरि अर्कै यस्तो उहाँहरूको त्यो सरकारी हस्पिटल होला सायद आर्मीहरूको हस्पिटल त्यस्तै हस्पिटलमा लानुभयो अनि त्यहाँ मलाई एडमिसन गर्नुभयो अनि म एक्लैलाई छोड्नु भयो। उहाँहरू चाहिँ फर्किनु भयो अनि त्यहाँ उहाँहरूले के के कुराहरू गर्नुभयो नर्सहरूसँग अनि त्यसपछि मलाई त्यही हस्पिटल छोडेर उहाँहरू चाहिँ आउनुभयो अनि त्यसपछि त्यहाँ हस्पिटलमा चाहिँ फेरि पुरै उहाँहरूले नै केयर गर्नुहुँदो रहेछ गर्नलाई चाहिँ होल बडी चेक नै गर्नुभयो उहाँहरूले अनि त्यो गर्दा पनि उहाँहरूले केही थाहा पाउनु नै भएन मेरो रोग के हो नै उहाँहरूले थाहा पाउनु भएन अनि मलाई एक हप्तासम्म चाहिँ त्यहीँ राख्नुभयो अनि एक हप्तापछि चाहिँ अनि मलाई अलि त्यो ठिक भएको जस्तो भएपछि चाहिँ अनि अब म्यामहरूले त घर ल्याउनलाई एकदम डराउनु भयो उहाँहरूले चाहिँ पहिला यता पनि कुरा गरिसक्नु भएको रहेछ यताको एजेन्सीहरूसँग पनि अनि म्यामले नै मलाई अनि अब तिमी घर जानुपर्छ घर जाऊ भनेर भन्नुभएको थियो अनि त्यसपछि मलाई चाहिँ त्यो अब धन सम्पत्तिको लोभ हुन्छ नि होइन धनको लोभ त्यस्तो अब त्यति बेला नै म त्यस्तो वचन नसुनेको त होइन तर पनि त्यो धनले गर्दाखेरि चाहिँ मान्छेलाई अलिकत कस्तो सोच विचारमा पनि फरक ल्याउँदो रहेछ ला मैले अब यस्तो छ मैले केही गर्न कमाउन सकिरहेको छैन म यसरी गएँ भने त के गर्ने होला भने अब त्यस्तो विधि मलाई त्यस्तो गाह्रो यस्तो परिवार हेर्न पर्ने त्यस्तो त थिएन तर पनि त्यो धनको लोभले गर्दाखेरि नै मैले चाहिँ अब केही अझै वर्ष केही वर्ष निको भएर चाहिँ केही वर्ष बस्छु अनि काम गरेपछि चाहिँ जान्छु भन्ने त्यो मैले चाहिँ त्यस्तो मनमा चाहिँ त्यस्तो सोचेँ तर त्यो आर्मीको हस्पिटलमा लानुभन्दा अगाडि चाहिँ मैले प्रार्थना गरेको थिएँ अनि प्रभुसँग अनि म त यति रुँदै प्रार्थना गरेको थिएँ अनि मैले प्रभु मलाई यस्तो भएको छ भन्दै अनि त्यति बेला नै मलाई भित्रबाट चाहिँ प्रभुले चाहिँ तँ चाहिँ अब तेरो देश नेपाल फर्किनुपर्छ त तेरो देश नेपाल फर्की भनेर त्यस्तो भन्नुभएको थियो मनमा चाहिँ मेरो भित्रबाट नै त्यस्तो भइरहेको थियो अनि मैले चाहिँ अनि त्यति बेला प्रभुसँग चाहिँ ला प्रभु म त अहिले त मैले केही यति पैसा पनि कमाएको छैन म नेपाल फर्केर फेरि के गर्ने मैले त्यति पैसाले म अहिले चाहिँ म नेपाल जाँदिन अनि म अझै पैसा कमाउँछु अनि त्यसपछि चाहिँ नेपाल जान्छु मैले चाहिँ त्यस्तै भने मनमा चाहिँ अनि प्रभुको वचनलाई नसुनेर अनि मैले चाहिँ आफ्नै विचारमा नै परिराखेँ अनि प्रभुले चाहिँ जति म जति प्रार्थना गर्दा पनि त्यो आफ्नै देश फर्के त्यस्तो चाहिँ मलाई भित्रैबाट नै अब त्यो मनमा चाहिँ त्यस्तो भइ नै राखेको हुन्थ्यो अनि अलि पछि चाहिँ

0: सुरु भएको थियो अनि कोरोना सुरु हुन थाल्यो अनि मैले पनि अनि प्रभु अब चाहिँ जे भए पनि होस् अहिले त्यति बेला नै मैले भने मैले तपाईँले मलाई कतिचोटि यो कुराहरू मेरो हृदयमा यस्तो कुराहरू दिनुभएको छ म किन मैले मानिरहेको छैन अब चाहिँ म जे भए पनि होस् म आफ्नो देश फर्किन्छु तपाईँको कुरालाई चाहिँ म मान्छु प्रभु भन्दै अनि मैले प्रभुसँगै प्रार्थना गरेँ अनि अनि त्यसपछि अनि मलाई मैले साउनीहरूलाई भने अनि साउनीहरूले पनि भन्नुभयो माया त एकदमै कमजोरी छ तर उसले काम त राम्रो गरिराखेको छ तर पनि उसलाई त्यस्तो गाह्रो भइरहेको छ अब उसलाई चाहिँ घर पठाउनु पर्छ भनेर भन्नुभयो अनि मैले पनि अनि प्रभुसँग प्रार्थना गरेँ म जान्छु भनेर मैले प्रार्थना चाहिँ गरेको थिएँ अनि म्यामले पनि त्यस्तो भन्नुभयो अनि घर पठाउनु भयो अनि म आएँ घरमा अनि म त्यति राम्रोसँग धेरै निको चाहिँ भएको थिएन अनि आएँ अनि म केही समय फेरि मलाई दाई यहाँ दाई हुनुहुन्थ्यो अनि दाईले मलाई हस्पिटल लानुभयो अनि यहाँ चाहिँ अब त्यो व्हाइट ब्लडहरू चाहिँ एकदमै बढेको छ रेड ब्लड चाहिँ सकेको छ त्यस्तो भनेर भन्नुभयो अनि धेरै उपचारहरू पनि गर्यो तर निकै हुनै सकेन अनि त्यस्तै त्यस्तै हुँदाहुँदै अनि कोरोना आयो कोरोना आएपछि चाहिँ म गाउँमा गएँ गाउँमा गएर अनि त्यसपछि गाउँमा गएपछि पनि अनि मम्मीहरूले कति धेरै म आफै नहुन त्यस्तो गर्न केही पनि सक्थेन अनि बहिनीले चाहिँ एकदमै मलाई एकदमै केयर गर्थ्यो उसले नुहाइदिने अनि त्यसपछि अब कपडाहरू पनि धोइदिने त्यस्तोहरू गर्ने गरिराखेको थियो अनि तर पनि म राम्रोसँग निको चाहिँ हुनु सकेको थिएन अनि मैले प्रभुसँग चाहिँ प्रार्थना गरिराखेको थियो नि तर त्यो निको हुनलाई पनि आफूले भित्रैदेखि एकदमै चाहत हुनु पर्दो रहेछ अनि विश्वास पनि मलाई चाहिँ अहिले चाहिँ मलाई त्यो कुराको अनुभव भयो प्रभुको योजना पनि होला अनि प्रभुले पनि मलाई बिस्तारै अनि निको पार्दै पार्दै अब निको हुँदै हुँदै हुँदै म गएँ अनि मैले पनि प्रभुसँग प्रार्थना गरेँ प्रभु मलाई पुरा चङ्गाई गर्नुहोस् म निको हुन चाहन्छु भनेर मैले नै एकदमै प्रभुसँग प्रार्थना गरिराखेको थिएँ अनि त्यसपछि मलाई प्रभुले पुरा रूपमा नै त्यो आयुर्वेदिकद्वारा अनि प्रभु प्रार्थनाद्वारा नै अनि म पछि चाहिँ पुरै निको भएँ मेरो सबै कुराहरूबाट म निको भएँ अनि त्यो स्किनहरू पनि मैले चाहिँ मेरो स्किन चाहिँ यस्तो हुन्छ भनेर चाहिँ सोचेको थिइनँ सुरुमा चाहिँ तर प्रभुले मलाई फेरि पनि एउटा नयाँ जीवन दिनुभयो नयाँ जीवन जस्तै प्रभुले मेरो सबै कुराहरूमा फेरि पहिलाको जस्तैमा चाहिँ मलाई प्रभुले ल्याउनु भयो अनि प्रभुलाई धेरै धन्यवाद मेरो प्रार्थना अनि प्रभुको अनुग्रहले म निको भएँ प्रभुले चाहिँ हामीलाई एकदमै प्रेम गर्नुहुन्छ अनि प्रभुले हाम्रो एकदम भलाइ चाहनुहुन्छ प्रभुले चाहिँ भन्नुभएको छ उहाँले पनि म जे गर्छु तेरो भलाइको लागि गर्छु र उहाँले हामीलाई जीवन दिन आउनु भएको परमेश्वर हो अनि उहाँले हामीलाई जीवन र भविष्य दिनुहुने साँचो परमेश्वर चाहिँ उहाँ नै हुनुहुन्छ र उहाँहरूको कुरालाई हजुरहरूले इन्कार नगरिदिनु होला मैले गरेको जस्तो गल्तीहरू चाहिँ हजुरहरूले पनि नगरिदिनु होला यति भन्दै मेरो गभेलाई म राख्न चाहन्छु धन्यवाद जय मसीह
1: आदरणीय श्रोता आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97661488 हवस् श्रोता अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु हवस् त जय मसीह नमस्कार तपाईँको दिन आशिषमय रहोस्।

पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
2: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
2: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
1: अधिक जानकारीका लागि
2: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
3: सुन्नु न बाजे, कोता
4: सामान नभेटेर बेपत्ता।
3: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रिस इलेक्ट्रो वर्ल्ड छोडे छ नि।
4: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
1: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
1: र फोन नम्बर 01513010 छ, 01513010 छ।
5: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
6: विश्वासको साय, म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृजनामाथि, अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि, वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मारिनुभयो अनि गाडिनुभयो, आत्मलोकमा उत्रनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो, स्वर्गमा चढ़ी जानुभयो, सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र विश्व मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि। आमेन।
5: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म, प्रस्तुता कुमार अब्राहमको साथमा।
7: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
1: थप जिम्मेवारीले थप प्रार्थनाको माग गर्छ। जयमसी, आज मंगलबार जुलाई 7 तारिक हजार 23 गते। आजको बाइबल खण्ड भजन संग्रह 56:9 पदबाट रहेको छ र यसरी लेखिएको छ। जब सहायताको निम्ति म पुकारा गर्छु, मेरा शत्रुहरू पीठ फर्काएर भाग्नेछन्। यसबाट यो म जान्नेछु कि परमेश्वर मेरो पक्षमा हुनुहुन्छ। अमेरिकाका शुरूआती दिनहरूमा एक अपरिचित व्यक्तिले कांग्रेसमा उपस्थित व्यक्तिहरूमा जर्ज वाशिङटनलाई कसरी चिन्न सकिन्छ भनेर सोधे। तिनलाई भनिएको थियो, कांग्रेस प्रार्थनामा जाँदा तपाईँले सजिलैसँग छुट्याउन सक्नुहुन्छ। वाशिङटन घुँडा टेकेर प्रार्थना गर्ने सज्जन हुन्। वाशिङटन प्रार्थना गर्ने मानिसका रूपमा चिनिन्थे। जब नयाँ राष्ट्रको भविष्य भ्याली फोर्समा निर्धारण हुँदै थियो, उनले अक्सर प्रार्थनामा विश्राम र राहत पाए। एक दिन वाशिङटनको सैन्य शिविरमा पुग्ने एक किसानले एउटा गम्भीर आवाज सुन्यो। जब ऊ नजिक पुग्यो, उसले वाशिङटनले घोडा टेकेको र तिनका गाला आँसुले भिजेको देख्यो। त्यो किसानले घर फर्केर आफ्नी श्रीमतीलाई भन्यो, जर्ज वाशिङटन सफल हुनेछन् र अमेरिकीहरूले स्वतन्त्रता प्राप्त गर्नेछन्। उसकै श्रीमतीले भनिन्, तपाईँले किन त्यस्तो ठान्नुभयो? उसले जवाफ दियो, मैले आज उनलाई जंगलमा प्रार्थना गरिरहेको सुनेको छु र प्रभुले उनको प्रार्थना पक्कै सुन्नुहुनेछ। तिमी ढुक्क बन, उहाँले उनको प्रार्थना सुन्नुहुनेछ। जब हामीसँग कमी हुन्छ, हामी हाम्रो आवश्यकताको बारेमा बढी सचेत बन्छौं र बढी प्रार्थना गर्छौं। तर जब हामीले धेरै उपलब्धि गर्छौं र हामीसँग धेरै हुन्छ, हामी बढी आत्मनिर्भर बन्छौं र कम प्रार्थना गर्छौं। त्यो गल्ती हो। परमेश्वरले तपाईँलाई जति धेरै सुम्पनुहुन्छ, तपाईँलाई त्यति नै धेरै उहाँको शक्ति, उहाँको बुद्धि, उहाँको मार्गदर्शन र उहाँको अनुग्रहको आवश्यकता पर्छ। दाऊद सिंहासनमा बसे र इजरायलमाथि शासन गरे, के उनी घमण्डी वा अहंकारी बने? होइन। जब सहायताको निम्ति म पुकारा गर्छु, मेरा शत्रुहरू पीठ फर्काएर भाग्नेछन्। यसबाट म यो जान्नेछु कि परमेश्वर मेरो पक्षमा हुनुहुन्छ। म परमेश्वरमा भरोसा गर्दछु, म डराउने छैन। मानिसले मलाई के गर्न सक्छ र? त्यसै कारण तपाईँको लागि आजको वचन छ, थप जिम्मेवारी पाउँदा तपाईँले अझै धेरै प्रार्थना गर्नुपर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु। म ज्ञानु तपाईँहरूको बीचमा उपस्थित भएको छु, धन्यवाद बिहानी लिएर। र यो बिहानीको समयमा म तपाईँहरूसँग केही कुराहरू बाँड्न चाहन्छु। किन भन्दाखेरि चाहिँ परमेश्वर चाहिँ अनुग्रही परमेश्वर हुनुहुन्छ। परमेश्वरकै वचनबाट केही उत्साहका कुराहरू म तपाईँहरूलाई बताउन चाहन्छु आज। भने मैले तपाईँहरूको बीचमा चाहिँ यो बिहानी यसैको पुस्तक 41 म तपाईँहरूलाई केही कुराहरू बताउन चाहन्छु। त्यहाँनिर चाहिँ हामी हेर्छौँ भने चाहिँ 41:9 नै हामीले अध्ययन गर्यौँ भने पनि के भन्नुभएको छ परमेश्वरको वचनले भन्दाखेरि चाहिँ हामीलाई, तँलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याएँ र पृथ्वीको पल्लो छेउदेखि तँलाई बोलाएँ। मैले भने त मेरो दास होस्, मैले तँलाई छानेको छु र तँलाई इन्कार गरेको छैन, यसैले नडरा किनकि म तसित छु। निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हो। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु भनेर चाहिँ त्यहाँनिर भन्नुभएको छ। अनि म नै तँलाई सहायता गर्छु भनेर पनि परमेश्वरको वचनले यहाँनिर हामीलाई एकदमै धारस दिनुभएको छ। किन भन्दाखेरि चाहिँ परमेश्वर अनुग्रही हुनुहुन्छ, परमेश्वर चाहिँ एकदमै जीवित परमेश्वर हुनुहुन्छ। हुन त यो खण्ड हामीले धेरै पटक अध्ययन गरेको, कण्ठ बनाएको खण्ड पनि हुन सक्छ, सुनिरहेकै खण्ड हो। धेरैजना व्यक्तिहरूले यो खण्डलाई सेयर पनि गर्नुहुन्छ। तर धन्यवाद दिन चाहिँ हामीलाई के लाग्छ भन्दाखेरि चाहिँ के कारणले गर्दा धन्यवाद दिने होला, के छ र मसँग अथवा केही नै त छैन भन्ने कुराहरू लाग्छ। तर यो वचन पढ्दै गर्दा चाहिँ परमेश्वरले हामीलाई चाहिँ पृथ्वीको अन्तदेखि समातेर ल्याउनु भएको, होइन, चुन्नु भएको, बोलाउनु भएको, वास्ता गर्नु भएको, फिक्री गर्नु भएको, नडराऊ है तिमीसँग म छु भन्नु भएको कुराहरू कस्तो मजाले यहाँनिर प्रस्तुत गरिएको छ, होइन। यो चाहिँ हामी सबैजनाको लागि हो नि त। आज हामी कतिवटा कुराहरूले डराइरहेका हुन्छौँ, आत्तिरहेका हुन्छौँ, विचलित भइरहेका हुन्छौँ। धेरै कुराहरू हुन्छ गर्दा गर्दै पनि हामी कतिपटक चाहिँ असफल भइरहेका हुन्छौँ, अस्वस्थ भइरहेका हुन्छौँ, एकदम सोचेको जस्तो जीवन हामीले जिइरहेका हुँदैनौ र हामी हरेस खाइरहेका हुन्छौँ। हेर्नुहोस् त, परमेश्वरको वचनले हामीलाई चाहिँ मैले तँलाई समातेर ल्याएको छु, म चाहिँ तँलाई प्रेम गर्छु, अथवा यस्तो अवस्थामा पनि त नडरा किनकि म तसित छु भनिरहनु भएको छ नि त। आज हामीलाई कतिपटक लाग्छ मेरो आफ्नैले मलाई नडरा भनेन, पख भनेन, अथवा म छु भनेन, मेरो त कोही पनि रहेन छ भन्ने लाग्छ, मेरो आफ्नै शरीरले पनि मलाई साथ दिएन भन्ने लाग्छ हामीलाई कतिपटक। कति धेरै कुराहरू आउँछ कि हाम्रो जीवनमा, तर हामीसँग चाहिँ जस्तो सुकै परिस्थितिमा पनि नडराउनको निम्ति, एउटा उत्साहित हुनको निम्ति, अगाडि बढ्नको निम्ति एउटा आशा चाहिँ परमेश्वर हुँदो रहेछ। त्यही अवस्थामा हामी रहँदो रहेनछौँ, हाम्रो त्यो डरलाग्दो अवस्थामा मात्रै हामी रहेनछौँ, हामी चाहिँ राम्रो अवस्थामा पनि रहेछौँ। अथवा भनौँ, हामी जस्तो सुकै अवस्थामा हुँदा पनि हामीसँग परमेश्वर हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ यो वचनहरूले चाहिँ हामीलाई उत्साह दिने गर्दछ। थुप्रै वचनहरू छ परमेश्वरको वचन, हरेक वचनले हामीलाई एकदमै उत्साह दिने गर्दछ। तपाईँले हृदयमा चाहिँ अन्य कुराहरूलाई भन्दा पनि वचनलाई खेलाउनुहोस् र तपाईँ धन्यवादी भन्नुहोस्। तपाईँ धन्यवादी हुनुभयो भने नि तपाईँहरू एकदमै स्वस्थ हुनुहुन्छ, अथवा भनौँ आनन्दित हुनुहुन्छ कि। एउटा मानिसको जीवन आनन्दित हुनु भनेको एकदमै असल कुरा हो। त्यो कारणले गर्दा तपाईँ चाहिँ यत्तिकै हुनुहुन्न यो संसारमा। कतिजनाले तपाईँलाई बेकारको व्यक्ति भन्नुभएको छ होला, तपाईँ आफैले पनि आफैलाई बेकारको छु भन्नुभएको छ होला, तर तपाईँ त बेकारको होइन नि त। पृथ्वीको पल्लो पल्लो छेउबाट होइन तपाईँलाई परमेश्वरले बोलाउनु भएको रहेछ, परमेश्वरले ल्याउनु भएको रहेछ, र चाहिँ परमेश्वरको तपाईँ चाहिँ आफ्नै सन्तान हुनुहुँदो रहेछ, र परमेश्वरले तपाईँलाई छान्नु भएको रहेछ, इन्कार गर्नु भएको रहेनछ नि त, होइन। यसैले तपाईँ म हामी चाहिँ कोही पनि डराउनु हुँदैन, तर हामी चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ धन्यवादी नै हुनुपर्छ। फिलिपीको पत्र हामी हेर्छौँ भने चाहिँ 4:6-7 पनि हामी यही कुराहरू पाउँछौँ। हरेक कुरामा चाहिँ धन्यवादी भएर आफ्नो बिन्ती चाहिँ परमेश्वरमा जाहेर गर्नुपर्छ भन्ने कुरा। हरेक कुरामा धन्यवादी हुनुहोस्। तपाईँ कुन अवस्थामा हुनुहुन्छ यो समय मलाई थाहा छैन, र पनि हाम्रो परमेश्वरलाई तपाईँको अवस्था थाहा छ, किनकि परमेश्वरले तपाईँलाई यो पृथ्वीमा ल्याउनु भएको हो। तपाईँ बिना योजना हुनुहुन्न, त्यस कारणले गर्दा तपाईँ धन्यवादी हुनुहोस् है भन्ने उत्साह दिन चाहन्छु। तपाईँको हरेक अवस्थामा धन्यवादी हुनुहोस्। तपाईँलाई परमेश्वरले साथ दिनुहुनेछ, सहायता गर्नुहुनेछ र प्रेम गर्नुहुनेछ। तपाईँको अवस्थाबाट तपाईँलाई बाहिर निकाल्नुहुनेछ र एउटा आनन्दित जीवन तपाईँलाई दिनुहुनेछ। यही उत्साह यो बिहानी दिँदै तपाईँहरूबाट म ज्ञानु बिदा हुन चाहन्छु। दैमसी नमस्कार। गुड न्युज एफएम सुन्दै गर्नुहोला।
1: टाइम चेक। यति बेला बिहानको 7:00।

गुडनिज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तुत यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। र कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्दै तपाईँलाई प्रार्थना गर्नको लागि थप उत्साह र हौसलाहरू प्रदान गर्ने गर्दछौ। प्रेसरता यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईसँग प्रार्थनामा सहयात्रा गर्नु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ। आदरणीय श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा आइपुगिसकेका छौं। यसकारणले रेडियो नजिक आउनुहोस् र हामी सँगै मिलेर आजको यो सुन्दर बिहानीमा आजको यो बिहानलाई हामी प्रार्थनामय बनाऊ। आदरणीय श्रोता, र आज यदि तपाईसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले तपाईँको निम्ति प्रार्थना गरिदिएको चाहनुहुन्छ भने तपाईँले आफ्नो प्रार्थनाको अनुरोधहरू हामीलाई फोन, व्हाट्सएप वा फेसबुक पेज मार्फत टिपाउन सक्नुहुनेछ। जसको लागि हाम्रा फोन नम्बरहरू हामीले खुल्ला गरिसकेका छौं र हाम्रो फोन नम्बरहरू रहेको छ 01-47-70-754, हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ, हजुर 01-47-70-754 हाम्रो यो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो व्हाट्सएप नम्बर रहेको छ 97-98-023-44-646 98-023-44-646 यो हाम्रो व्हाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। तादृशी श्रोता, यदि तपाईँ व्हाट्सएप तथा फेसबुक पेज मार्फत तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग बाँड्न चाहनुहुन्छ भने तपाईँले हामीलाई टेक्स्ट अथवा भोइस मेसेज गरेर आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ भने ल्यान्डलाइन मार्फत चाहिँ तपाईँले सिधै फोन मार्फत हामीसँग सम्पर्क गरेर प्रार्थनाको अनुरोधहरू टिपाउन सक्नुहुनेछ। र तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर अहिले हामी कार्यक्रमको अन्तिम भागमा अवश्य पनि प्रार्थना गर्ने नै छौं। तादृशी श्रोता, हो भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र आफ्ना प्रार्थनाको अनुरोधहरू हामीलाई टिपाउँदै रहनुहोस् र म भने सदाको बसाईमा चाहिँ आज पनि एउटा पृथक विषयवस्तुमा केन्द्रित रहेर प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले बाइबल धर्मशास्त्रलाई राम्रोसँग गहन रूपले अध्ययन गर्ने हो भने हामी बाइबललाई परमेश्वर र मानिस बीचको एउटा संवादको एउटा श्रृंखलाले भरिएको पुस्तक भनेर हामी थाहा गर्न सक्छौं। जहाँ मानिस सृष्टिकर्ता परमेश्वरसँग बोल्दैछन् र परमेश्वरले मानिसलाई जवाफ दिँदै हुनुहुन्छ। अब यहाँ हामीले सोचनीय कुरा के छ भने सृष्टिकर्ता परमेश्वर परम पवित्र परमेश्वर हुनुहुन्छ, तर मानिस एउटा पाप स्वभावले भरिएको मानिस हो। मानिसलाई एकचोटि पनि पाप गरिएन भने ऊ यसरी तड्पिन्छ जस्तै कि पानीको तलाउबाट
माछालाई बाहिर पाखामा निकाल्दा जसरी तड्पिन्छ त्यसै गरी तड्पिन्छ। मानिसमा यस्तो तरिकाको एउटा स्वभाव विकास भएको छ श्रोता। तर पनि यस्तो मानिससँग सृष्टिकर्ता परमेश्वर यसरी बोल्नुहुन्छ, मानौ कि दुईजना घनिष्ठ मित्र एक आपसमा बातचित गर्दै गरेको जस्तो। श्रोता, हामी देख्छौ मानिसले प्रार्थनामा सधैँभरि नम्रता नै देखाउँछ, धन्यवादीपन नै देखाउँछ भन्ने कुरा चाहिँ हामीले यहाँ बाइबलमा देख्न सक्दैनौँ। कतिचोटि बाइबलमा मानिसहरूले सृष्टिकर्ता परमेश्वरलाई धोका दिएको धोकेबाजसम्म भन्न भ्याएको हामी पाउँछौ। सृष्टिकर्ता परमेश्वरको विरूद्धमा गनगन गरेर उहाँलाई केवल कम्प्लेनै कम्प्लेन, उहाँको विरूद्धमा विभिन्न प्रकारका असन्तुष्टिहरू पनि पोख्दै गरेको हामी पाउँदछौ। तर सृष्टिकर्ता परमेश्वरको विश्वसनीयता चाहिँ अलिकति पनि कम भएको छैन। न त उहाँ कहिल्यै मानिसहरूसँग सदाको लागि रिसाउनुभयो, न त मानिसहरूलाई उहाँले उनीहरूले गरेका गनगन अपराध अनुसार उचित दण्ड नै दिनुभयो। फेरि पनि उहाँले त्यस्ता मानिसहरूलाई, एउटा पिताले आफ्नो सानो बालकलाई बोके झैं बोकेर सम्हाल्नु भएको कुराहरू हामी पवित्र धर्मशास्त्र बाइबलमा पाउँदछौ। श्रोता, हामीले हेर्दै थियौं कि प्रस्थानको पुस्तक 3 र 4 अध्यायहरूमा परमेश्वरले इसरायलहरूलाई दासत्वको बन्धनबाट मुक्त गर्ने प्रतिज्ञा गर्नुभयो र मोसाले हरेक समय एउटा एउटा समस्याहरूको श्रृंखला परमेश्वरको अगाडि राख्दै गए र परमेश्वरले त्यसलाई त्यही अनुरूप समाधानका बाटोहरू देखाउँदै जानुभयो। र अब चाहिँ 5 अध्यायदेखि इसरायलीहरूको छुटकाराको निम्ति श्रृंखलाबद्ध रूपमा चरणबद्ध रूपमा काम गर्ने समय आएको थियो। अब सायद यो प्रतिज्ञा परमेश्वरबाट पाएको सुनिसकेपछि मोसा, हारून र समस्त इसरायलीले कल्पना गरेका थिए कि यो त अति सजिलो हुनेछ। सहजै रूपमा हामीले अब मिश्रको दासत्वबाट छुटकारा पाउँदैछौ र परमेश्वरले हामीलाई छुटाएर प्रतिज्ञाको भूमि दूध र मह बग्ने देशमा लिएर जानुहुनेछ। अनि उनीहरूले कल्पना गरे यो काम एकैछिनमा एकै दिनमा एकैचोटि हुनेछ र हामी यी सब कुराको आनन्द उठाउँदै हाँसी खुसी प्रतिज्ञाको देशमा जानेछौ। यो उनीहरूको आफ्नो कल्पना थियो। तर परमेश्वरको काम गर्ने तरिका भने फरक हुन्छ। श्रोता, वास्तवमा सृष्टिकर्ता परमेश्वरले जे प्रतिज्ञा गर्नुहुन्छ त्यो प्रतिज्ञा गर्न पनि त्यो पूरा गर्न पनि उहाँले एउटा छुट्टै अलग्गै लडाई लड्नुपर्ने हुन्छ। श्रोता, हो, किन थाहा छ? किनभने दुष्ट दियावलस सृष्टिकर्ता परमेश्वर भन्दा एउटै कुरामा मात्रै कमजोर छ, बाँकी उसको पनि सामर्थ्य परमेश्वर जस्तै जस्तै छ। यसकारणले गर्दा जब परमेश्वरले मानिस जातिलाई छुटकारा दिन चाहनुहुन्छ तब मानिस जातिलाई बन्धनमा राख्ने दुष्ट दियावलस
उहाँको योजना र काममा बाधा बनेर खडा भइदिन्छ। अनि त्यो बाधा हटाउनको लागि त्यहाँ केही समय निकै ठूलो दण्ड अथवा द्वन्द वा लडाईँ चर्किन्छ। श्रोता, एउटा कुरा पक्का छ, हरेक लडाईँमा जित चाहिँ फेरि सर्वशक्तिमान परमेश्वरकै हुन्छ, तर पनि त्यहाँ लडाईँ चाहिँ हुन्छ। त्यही कारणले गर्दा जब परमेश्वरले कसैलाई पनि उद्धारको प्रतिज्ञा गर्नुहुन्छ वा फेरि अन्य कुनै शुभ प्रतिज्ञाहरू गर्नुभएको छ, त्यो प्रतिज्ञा पूरा हुनुभन्दा अगाडि मानिस पहिलेको सामान्य परिस्थितिमा उसले भोग्दै गरेको दुःख भन्दा कयौं बढी दुःख भोग्दै आएको हामी देख्दै सुन्दै आइरहेका छौं। कहिलेकाहीँ यी घटनाहरूलाई हामीले हृदयगम गर्ने हो भने, भनौँ मनन गर्ने हो भने, तपाईँ हाम्रो जीवनमा दिनानुदिन बढ्दै आएको दुःख कष्ट र संकष्टहरूले हामीलाई यो संकेत गरिरहेको हुन्छ कि अब चाहिँ हाम्रो उद्धार धेरै नजिक, यहाँसम्म कि ढोक्कामै छ भनेर हामी त्यसबाट उत्साह प्राप्त गरेर थप परमेश्वरसँग सम्बन्ध गाँस्ने अवसरको रूपमा त्यसलाई हामी एउटा लाभ लिन सक्छौ। श्रोता, यहाँ इसरायलीहरूको बीचमा मिश्र देशमा यस्तै घटना घटेको छ। मोसार र हारूनले परमेश्वरले गर्नुभएको प्रतिज्ञा इसरायलीहरूलाई सुनाए र इसरायलीहरूले शुरूमा त भक्तिपूर्वक परमेश्वरको आराधना पनि गरे र खुशी पनि भए। अब चाहिँ हामी यो फलामको बट्टी जस्तो देशबाट हामीलाई निकालेर एउटा स्वतन्त्र र एउटा आशिषले युक्त दूध र मह बग्ने देशमा हामी जानेछौ। तर यिनीहरूले अलिकति पनि अनुमान लगाएनन् कि त्यहाँ अझै त्यो देशमा पुग्नको लागि धेरै संघर्षहरू छ, धेरै दुःख कष्टको बाटो भएर पार हुनुपर्छ र त्यहाँ धेरै एउटा पद्धतिहरू छ, त्यो पद्धतिहरूबाट भएर गुज्रनु पर्छ भन्ने कुरा चाहिँ उनीहरू कसैले पनि सोचेनन्, यहाँसम्म कि मोसा आफैले पनि सोचेका थिएनन्। आदरणीय श्रोता, अनि मोसाले ठानेका थिए सायद परमेश्वरको उपस्थिति मसँग जानेछ अनि त्यसपछि म फारोलाई भन्नेछु परमेश्वरको वचन कि हामी इसरायलीहरूलाई छुटकारा दिनुहोस्। तब फारो परमेश्वरको आत्माको नियन्त्रणमा आएर आफ्नो हृदय परिवर्तन गर्नेछ र हामीलाई छुटकारा दिन तयार हुनेछ भन्ने ठानेका थिए। प्रेस्वता, तर परिणाम फरक आयो। जब पहिलोचोटि मोसा र हारून परमप्रभुको सामुन्नेबाट निस्केर फारोको सामुन्ने परमेश्वरको सन्देश दिन गए र सन्देश दिए पनि तर परिणाम झन कठोर भएको हामी देख्छौ। श्रोता, प्रस्थान 5:1 पदमा यसरी लेखिएको छ, 1 पददेखि तलका खण्डहरूमा, त्यसपछि मोसा र हारून फारो कहाँ गएर भने, परमप्रभु इसरायलीहरूका परमेश्वर यसो भन्नुहुन्छ, उजाड स्थानमा मेरो निम्ति चाड मनाउनलाई मेरो प्रजालाई जान दिए। फारोले भने, परमप्रभु को हो र म तिनको कुरा सुनेर इसरायलीहरूलाई जान दिउँ? परमप्रभुलाई म चिन्दिन र इसरायलीहरूलाई म जान पनि दिन्न। तब तिनीहरूले भने, हिब्रूहरूका परमेश्वरले हामीलाई भेट गर्नुभएको छ, बिन्ती छ उजाड स्थानमा 3 दिनको बाटो गएर हाम्रा परमेश्वरको निम्ति बलि चढाउन हामीलाई जान दिनुहोस्, नत्र त उहाँले हामीलाई रूढी र तरवारले प्रहार गर्नुहुनेछ। तब मिश्रका राजाले तिनीहरूलाई भने, ए मोसा र हारून, तिमीहरू मानिसहरूको काममा किन बाधा गर्छौ? तिमीहरू आफ्ना काममा लाग। फारोले फेरि भने, हेर, देशका मानिसहरू अब धेरै भएका छन् र
तिमीहरू चाहिँ तिनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ? त्यही दिन फारोले कामदारहरू र तिनका नायकीहरूलाई यस्तो हुकुम दिए, ईट बनाउनलाई अहिलेसम्म दिने गरेको पराल अब तिनीहरूलाई नदिनु। तिनीहरू आफै गएर आफ्ना निम्ति पराल बटुलुन्, तर ईट भने तिनीहरूले अझसम्म जति बनाउँदै आएका थिए तिनीहरूले त्यति नै बनाउनु लगाओ, तिनको संख्या कति पनि नघटाओ, किनकि तिनीहरू अल्छे भएका छन्। यसैले त तिनीहरू हाम्रा परमेश्वरको निम्ति बलि चढाउनलाई जान दिनुहोस् भन्दै कराउँदैछन्। यी मानिसहरूमाथि अझ चर्को काम हालिदियो र तिनीहरूले त्यसमा परिश्रम गरून् र झुटा कुरातिर ध्यान नदिउन्। दशपद तब कामदारहरू र नायकीहरूले गएर मानिसहरूलाई भने, फारो यसो भन्नुहुन्छ, म तिमीहरूलाई पराल दिन्न, तिमीहरू आफै गएर जहाँ पाउन सक्छौ त्यही पराल खोजेर ल्याओ, तर तिमीहरूको काम चाहिँ अलिकता पनि घटाइने छैन। त्यसैले मानिसहरू मिश्रभरि परालका टुक्रा टाक्री बटुल्न तितर बितर भएर फिजिए र ती कामदारहरूले तिनीहरूलाई यसो भन्दै आतुरी लाए, पराल दिँदा को दिनमा जति काम गर्थ्यौ त्यति नै पूरा गर। इसरायलमाथि नियुक्त भएका इसरायली नायकीहरूलाई फारोका कामदारहरूले पिटे र तिनीहरूलाई यसो भनेर सोधे, अघि चाहिँ ईट नबनाएर हिजो र आज आफ्नो काम किन पूरा गरेनौ? तब इसरायलका नायकीहरूले फारो कहाँ गएर बिन्ती चढाए, हजुरका दासहरूप्रति हजुरले किन यस्तो व्यवहार गर्नुहुन्छ? तिनीहरूले हजुरका दासहरूलाई पराल पनि दिँदैनन्, तर तिनीहरू हामीलाई ईट बनाऊ पनि भन्छन्। हामी हजुरका दासहरू कुटाइ खाँदैछौ, कसुर त हजुरकै मानिसहरूको छ। तर फारोले भने, तिमीहरू अल्छे छौ अल्छे, यसकारण तिमीहरू भन्छौ हामीलाई परमप्रभुको निम्ति बलि चढाउन जान दिनुहोस्, अब गएर काम गर, पराल चाहिँ तिमीहरूलाई दिइने छैन, तापनि ईटको तोकेको संख्या तिमीहरूले दिनौ दिनै पर्छ, दिनौ दिन पर्ने ईटको संख्या कम हुनु हुँदैन भनेको सुनेर इसरायली नायकीहरू आफूहरू संकष्टमा परेको थाहा पाए। जब तिनीहरू फारो कहाँबाट निस्किए तब तिनीहरूले मोसा र हारूनलाई बाटैमा पर्खिरहेको भेट्टाए अनि तिनीहरूले भने, परमप्रभुले तपाईँहरूको इन्साफ गरून्, किनभने तपाईँहरूले फारो र उनका चाकरहरूको दृष्टिमा हामीलाई तिरस्कृत तुल्याउनु भएको छ र हामीलाई काट्न उनीहरूको हातमा तलवारै दिनुभएको छ। आदरणीय श्रोता, अब यो घटनालाई हामी ध्यान दिउँ। प्रिय श्रोता, जसरी निभ्न लागेको सलेदो जब निभ्ने बेला आउँछ असाध्य चर्को बल्छ र एकैचोटि बलेर सबै सकिएर झ्याप्प निम्छ। यहाँ वास्तवमा उनीहरूको छुटकाराको निम्ति परमेश्वरले जब काम गर्दै हुनुहुन्छ उनीहरूको निम्ति यहाँ त्यही भएको थियो। प्रेसवता, वास्तवमा इसरायलीहरूले अब मुक्ति पाउन लाग्दाखेरिमा मिश्रको राजा फारोले उनीहरूलाई सहजै गुमाउन चाहँदैनथे, किनभने उनीहरूले सित्तैमा उसको रामसिस शहरलाई निर्माण गर्दै थिए केवल केही खानेकुराको भरमा, अनि उनीहरूको जीवन पहिले तितो थियो, अब त्यो तितो जीवनबाट आशिषित जीवनमा प्रवेश गराउन परमेश्वरले लाग्नु भएको थियो। जुन कुरो दियाबोलसलाई मन परेको थिएन र उसले फारोलाई मिश्रको राजा फारोलाई उसले अझै उक्सायो र इसरायलीहरूमाथि चर्को दमन हालिदिनको लागि प्रेरणा दिएको हामी पाउँदछौं। जब यसरी दुष्ट दियाबोलसको उक्साहटमा लागेर फारोले यो निर्णय गरे, त्यसपछि उनीहरूको पहिलेको तितो जीवन अझै कड़ा तितो भएको हामी देख्न सक्छौं। र यहाँ एउटा ठूलो लड़ाई जो आत्मिक लड़ाई हो त्यहाँ शुरूआत भएको हामी देख्न सक्छौं। प्रेसवता, इसरायलीहरूको माग के थियो? हामीलाई परमप्रभु परमेश्वरमा
आराधना गर्न र उहाँमा विश्राम मनाउनलाई छुट्टी दिनुहोस्। तर फारोले त्यसो गर्न इन्कार गरे। उनले सिधै यसो भने, जुन परमेश्वरले उनलाई सिंहासनमा राख्नुभएको थियो, जुन परमेश्वरले उनलाई राजसत्ता दिनुभएको थियो, उसैले यसो भन्यो, परमेश्वर को हुन् र मैले तिनको कुरा सुन्नु। यो एउटा तिरस्कारपूर्ण वाणी हो प्रेस्वता, र त्यही कारणले गर्दा हामी देख्छौ फारोले सृष्टिकर्ता परमेश्वरबाट आफ्नो दासत्वमा काम गरिरहेका मानिसहरूले आफ्नो मुख मोडुन् र सृष्टिकर्ता परमेश्वरलाई ध्यान दिने मौकै नपाउन् भन्ने उद्देश्यको साथ पहिले 16-17 घण्टा व्यस्त राखेको, अब चाहिँ 24 घण्टा उनीहरूलाई व्यस्त राख्न चाहेको र व्यस्त राख्ने इच्छा गरेको हामी देख्छौ। र यो घटना चाहिँ साँच्चै भन्नुपर्दा तपाईँ हाम्रो जीवनमा पनि आइरहेको छ, यही तरिकाले होइन तर फरक तरिकाले, फरक पद्धतिबाट। तपाईँले कल्पना गर्नुभएको छ कि छैन, जब जब तपाईँ सृष्टिकर्ता परमेश्वरलाई अब म महिमा दिन्छु, उहाँको सेवा गर्छु, उहाँसँग असल सम्बन्ध बनाउँछु, सृष्टिकर्ता परमेश्वरलाई प्रसन्न पार्ने काम गर्छु भनेर तपाईँ ठान्नुहुन्छ, तब तब तपाईँको जीवनमा सृष्टिकर्ता परमेश्वरलाई समय दिने मौकै नहुने गरी विभिन्न कामहरू, विभिन्न कुराहरू तपाईँका जीवनमा परिआउँछ र तपाईँलाई यति धेरै व्यस्त राख्छ कि तपाईँले सामान्य रूपले ठिकसँग खाना खान र प्रार्थना गर्न, छोटो प्रार्थना गर्ने मौका समेत पनि तपाईँले पाउनुहुन्न। अब यहाँ प्रश्न उठ्छ, यदि तपाईँ त्यही व्यस्ततासँग रमाउनु भयो भने तपाईँमाथि डियाबोलसले जे गर्न चाहेको थियो त्यो तपाईँको जीवनमाथि सफल हुन्छ। तर तपाईँले ती सबै व्यस्तताको बावजुद पनि आफ्ना सबै व्यस्तताहरूलाई केही समयको लागि थाती राखेर परमप्रभु परमेश्वरलाई समय दिनुहुन्छ, प्रार्थना गर्नुहुन्छ भनेदेखि तपाईँ डियाबोलसदेखि त्यसको शक्तिमाथि विजय हुनुभयो। श्रोता, तपाईँले सायद केही कुराहरू मेरो जीवनमा पनि यस्तै भइरहेको छ भनेर तपाईँले सायद अनुमान गर्दै हुनुहुन्छ होला अथवा स्मरण गर्दै हुनुहुन्छ होला, र यो विशेष गरी हाम्रो मण्डली, परिवार र हाम्रो आफ्नै जीवनमा पनि भइरहेको कुरा हो। श्रोता, त्यो विभिन्न जुनसुकै पनि हुनसक्छ, अथवा तपाईँलाई कुनै बिजनेस व्यवसायमा व्यस्त राख्ने कुरा हुनसक्छ, अथवा तपाईँको जीवनमा रोग बिमार र संकष्ट राखिदिने कुरा नि हुनसक्छ, वा फेरि सतावटका कुराहरू, बाधा विरोधका कुराहरू पनि हुनसक्छ, जे पनि हुनसक्छ। तपाईँले यति बुझ्न पर्यो कि जब जब तपाईँको जीवनमा पहिलेको भन्दा बढ़ी दुःख कष्ट बढ़ेको छ, यद्यपि तपाईँ प्रार्थना गर्नुहुन्छ, प्रभु यीशु ख्रीष्टमा विश्वास गर्नुभएको छ र तपाईँ प्रभुसँग आफ्नो कुनै पनि कुराको निम्ति, छुटकाराको निम्ति वा कुनै पनि कुराको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ भने, तपाईँले जति धेरै प्रार्थना गर्नुहुन्छ, जति धेरै उहाँसँग सम्बन्ध बिताउनुहुन्छ, उति तपाईँको जीवनमा थप संकष्ट पीड़ाहरू थपिएको छ भने तपाईँ एउटा कुरामा निश्चिन्त हुनुहोस् र तपाईँको प्रार्थनाको उत्तर अब तपाईँको घरको ढोकामै आइसकेको छ, अर्थात उद्धार तपाईँको नजिकै छ भन्ने कुरालाई तपाईँले निश्चित गर्नुहोस्। श्रोता, तपाईँ इसरायलीहरू जस्तो गरी गनगन नगर्नुहोस्, बरु झन बढी धन्यवाद दिने र झन बढी प्रार्थनामा र परमेश्वरसँगको सम्बन्धमा तपाईँ लागिरहनुहोस्। यद्यपि त्यो संकष्टले तपाईँको जीवन नै बर्बाद गर्ने अवस्थासम्म पुर्याउँदा पनि तपाईँ झन निरन्तर परमेश्वरसँगको सम्बन्धमा अगाडि बढ्दै रहनुहोस्। प्रेस्रोता, आजको बसाईमा म तपाईँलाई यिनै कुराहरूद्वारा उत्साह दिन चाहन्छु। यति भन्दै अब नै कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र हामीले कुराकानी गर्दै थियौं जब जब उद्धार नजिक हुन्छ अथवा जब जब हाम्रो प्रार्थनाको उत्तर आउने क्रम एकदमै नजिक हुन्छ त्यतिखेर हाम्रो संकष्ट र समस्याहरू झन बढ्न सक्छ भन्ने विषयमा कुराकानी गर्दै थियौं। र यो अवस्थामा हामीले के गर्नुपर्छ भन्ने कुरा पनि हामीले हेर्यौं। र वास्तवमा इसरायलीहरूले यहाँ के गल्ती गर्दै थिए, मोसाले के गल्ती गर्दै थिए भने हामीले अझै तल 22 हेर्ने अनि तब मोसा परमप्रभु कहाँ फर्केर गएर भने, हे परमप्रभु, तपाईँले यी मानिसहरूमा किन संकष्ट ल्याउनु भएको छ, यसैको लागि मलाई पठाउनु भएको हो, अथवा म तपाईँको नाउँमा बोल्नलाई फारो कहाँ गएदेखि यता उनले यी मानिसहरूलाई खराबी गर्न लागेका छन्, तर तपाईँले आफ्ना मानिसहरूलाई छुटकारा पनि दिनुभएको छैन। यो एउटा कडा र परमेश्वरमा गरिएको ठूलो कम्प्लेन हो र यो उहाँको विरूद्धमा गरिएको एउटा ऊ पनि हो, क्यारे अपमान पनि हो। प्रेसकर्ता यर्मियाले 4:10 यसो भनेका छन्, हाय परमप्रभु परमेश्वर, हाम्रा घिर्चैमा तरबार आइलाग्दा पनि तपाईँलाई शान्ति हुनेछ भनेर तपाईँले यस प्रजा र यरुसलमलाई पूरै धोका दिनुभएको छ भनेर यसरी उनले परमेश्वरलाई एउटा धोकेबाज भनेका छन्। श्रोता, वास्तवमा यर्मियाको सिलसिलामा कुरा गर्ने हो भने इसरायलहरूको गल्ती के थियो भन्ने कुरा उनले यतिखेर बिर्सेको हामी पाउँछौ। तर यो प्रस्थानको पुस्तकमा भने फरक प्रसंग छ र यहाँ चाहिँ यर्मियाको समयमा चाहिँ उनका पापहरूको कारण त्यो भएको थियो भने, यता प्रस्थानको पुस्तकमा चाहिँ अब इसरायलहरूको छुटकारा नजिकै आउँदै गर्दा सृष्टिकर्ता परमेश्वर वास्तवमा भन्नुपर्दा त्यो दुष्ट दियाबलसँग एक प्रकारको युद्धमा हुनुहुन्थ्यो र यस अवस्थामा पनि हामीले वास्तवमा उनीहरूले परमेश्वरप्रति भरोसा राखेर परमेश्वरमा अझै प्रार्थना गर्दै उहाँको उद्धारको निम्ति त्यो संकष्टहरूलाई सहँदै बसेका थिए भने सम्भवतः परमेश्वरको हृदयलाई यो कुराले अझै आनन्दित तुल्याउने थियो। श्रोता, हामी चाहिँ त्यो गल्ती नगरौं। हामी हर परिस्थितिमा परमेश्वरप्रति धन्यवादी हुँदै निरन्तर प्रार्थनामा लागिरहौं, ताकि तपाईँ हाम्रो यो सहनशीलता र धैर्यताले परमेश्वरको हृदयलाई थप आनन्दित तुल्याउन सकोस् र हामीप्रति उहाँलाई अझै कृपालु हुन अभिप्रेरित गर्न सकोस् भन्दै कार्यक्रमबाट विदा हुने समय भइसकेको छ। प्रविधिमा विजयजीका साथ प्रस्तुता जनार्थन गिरी, अर्को कार्यक्रमसम्मको लागि आज्ञा चाहन्छौ। तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस् र आजको दिन तपाईँको आशिषमय होस् भन्दै विदा हुन्छौ। अवस्था जय मसीह।

दोमस अनि प्रभु येशुको विषयमा वार्तालाप भएको कुरा हामी हेर्न सक्छौ। प्रभु येशुले भन्नुभएको थियो, जहाँ पृथ्वीको कुरा भने पनि तिमीहरू विश्वास गर्दैनौ, तर तिमीहरूलाई स्वर्गको कुरा बतायो भने कसरी विश्वास गर्न सक्छौ भन्ने विषयमा प्रश्न गर्नुभएको थियो। अनि हामी हेर्न सक्छौ प्रभु येशुले उसलाई पुरानो नियमको उदाहरणहरू दिँदै प्रभु येशुले बुझाउन कोसिस गरेको हामी हेर्न सक्छौ। जस्तै मोसाले उजाड स्थानमा सर्पलाई उचाले भन्ने कुरा गरिएको हामी हेर्न सक्छौ। उहाँमाथि विश्वास जसले गर्छ त्यसले अनन्त जीवन पाउँछ भन्ने विषयमा चर्चा गरेको हामी हेर्न सक्छौ। प्रभु येशुले आफ्नो भविष्यको कुरा बताउँदै हुनुहुन्थ्यो, अनि कसरी परमेश्वरले चाहिँ विगतका दिनहरूमा विभिन्न चित्रहरूद्वारा उहाँले संसारलाई प्रेम गर्नुभयो भनेर भन्दछ, जुन हामी सबैभन्दा प्रख्यात पद यही खण्डमा हामी हेर्न सक्छौँ, जहाँ जसरी भन्दछ स्वर पदमा, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। धेरैचोटि मानिसहरूले प्रभु येशूको सन्देश सुन्दाखेरि उनीहरूले आफूलाई दोषी महसुस गर्छ, त्यो असल कुरा हो प्रेम, तर हामीले हेर्ने हो भने दोषी ठहराउनको लागि उहाँ मात्र आउनु भएको होइन, तर उहाँले चाहिँ मानिसहरूलाई त्यो दोषबाट दोष मुक्त हुनलाई उहाँले चाहिँ हाम्रो निम्ति यस संसारमा आउनुभएको। अनि अर्को कुरा यहाँ हामी हेर्न सक्छौ, ज्योति संसारमा आएको छ भनेर उहाँले भन्नुहुन्छ। मानिसले ज्योतिलाई भन्दा बरु अन्धकारलाई रुचाए किनकि तिनीहरूका काम दुष्ट थिए। मानिसहरू ज्योतिमा आउन चाहिरहेका थिएनन् भन्ने कुरा गएको दिनमा हामीले यसको विषयमा चर्चा गरेका थियौं, र आज म तपाईँहरूको बीचमा 22 पददेखि हेर्न गइरहेको छु, जहाँ यसको मुख्य शीर्षक चाहिँ के छ भने उहाँ बढ्नु र म घट्नु भनेर भन्दछ। है यहाँ हामीले हेर्ने हो भने यो जुन 22 पददेखि लिएर 30 पदसम्म यसरी लेखिएको छ, अनि विशेष गरी यो चर्चा गर्नुपर्दा परिचय दिनुपर्दा निकोदमस र येशु ख्रीष्टको नयाँ जन्मको वार्तालापको कुराबाट यो शुरू भएको छ। मुक्तिको विषयमा शिक्षा दिइसक्नु भएको छ, परमेश्वरको प्रेमको शिक्षा उहाँले दिनुभएको छ, जुन बप्तिस्मा दिने योन्नाले यो पाठ परमेश्वरको प्रेरणाबाट लेखिएका हुन्। अनि एउटा साँचो जीवन चाहिँ को उदाहरणमा एउटा नम्रता हुन आवश्यक छ, अनि एउटा विश्वासयोग्य सेवक हुनुपर्छ भन्ने कुरा बताएको हामी हेर्न सक्छौ। बप्तिस्मा दिने योन्नाको धेरै ठूलो भीडहरू थियो, उसको पछि लागेको थियो, उसको कुरा सुन्दथे, धेरैजना ऊद्वारा बप्तिस्मा लिएको थियो भन्ने कुरा हामी हेर्न सक्छौ। तर अब कति धेरै त्यो भीडहरू चाहिँ अब येशु ख्रीष्टलाई पछ्याउने कार्य गरेको हामी हेर्न सक्छौ। कल्पना गर्नुहोस्, एउटा विश्वासयोग्य व्यक्ति भएर सेवा गरिरहेका छन् धेरै वर्षसम्म, मानिसहरूले अब के गर्दछन्, ती मानिसहरू चाहिँ उसलाई पछ्याउँथ्यो, ती मानिसहरू अब के गर्दछन्, उसलाई छोडेर त्यागेर अरू कहीँ गइरहेको कुराहरू तपाईँले कल्पना गर्न सक्नुहुन्छ। तपाईँको अवस्था त्यस्तो भइदिएको भए तपाईँको प्रतिक्रिया कस्तो हुन्थ्यो होला त? के तपाईँ डाही हुनुहुन्थ्यो, निराश हुनुहुन्थ्यो, अथवा प्रतिस्पर्धा गर्ने कार्य गर्नुहुन्थ्यो? अनि यसको विषयमा आज हामी हेर्नेछौँ। यी बप्तिस्मा दिने योन्नाले चाहिँ यहाँ हामी उसको हृदयलाई प्रकट गरेको छ, साँचो परमेश्वरको सेवकको हृदय कस्तो हुनुपर्छ भन्ने विषयमा उल्लेख गरेको हामी पाउँछौ। यो खण्डले हामीलाई तीनटा महत्वपूर्ण सत्यता एउटा विश्वासयोग्य सेवकको हुनुपर्छ भन्ने कुराको विषयमा चर्चा गरेको छ। पहिलो कुरा हामी हेर्न सक्छौ, एउटा विश्वासयोग्य सेवक ऊ प्रतिस्पर्धाको कुरालाई इन्कार गर्छन् प्रिय, जुन चाहिँ 22 पददेखि लिएर 26 पदसम्म हामी हेर्न सक्छौ। यहाँ लेखिएको कुरा म पढ्न गइरहेको छु तपाईँहरूको लागि। यहाँ भन्दछ, यसपछि येशू र उहाँका चेलाहरू यहुदिया देशमा जानुभयो र त्यहाँ तिनीहरूसँग केही दिन बास गर्नुभयो र बप्तिस्मा दिनुभयो। योन्नाले पनि सालेमको छेउ एनोनमा बप्तिस्मा दिन्थे किनकि त्यहाँ प्रशस्त पानी थियो, त्यहाँ मानिसहरू आउँथे र बप्तिस्मा लिन्थे। त्यस बेलासम्म योन्ना झ्यालखानामा परेका थिएनन्। त्यसै बेला योन्नाका चेलाहरूको एकजना यहुदीसँग शुद्धिकरणको विषयमा वाद विवाद भयो। योन्नाका आएर तिनीहरूले उनलाई भने, गुरुज्यू, यर्दन पारी जो तपाईँसँग हुनुहुन्थ्यो, जसको बारेमा तपाईँले गवाई दिनुभयो, हेर्नुहोस्, उहाँले बप्तिस्मा दिइरहनु भएको छ र सबै उहाँ कहाँ जाँदैछन्।
यहाँ

तिनको 22 26 हेरेको यसको थोरै पृष्ठभूमि हामी हेर्यौं। यीशु र उहाँको चेला चाहिँ योदियाबाट सेवकाइ शुरू गरेर हामी हेर्न सक्छौ। बप्तिस्मा दिने योन्ना जो चाहिँ अझै पनि यहाँ सालिममा चाहिँ के गरिरहेका छन्, बप्तिस्मा दिने काम गरिरहेका थिए, किनभने त्यहाँ चाहिँ प्रशस्त मात्रामा पानी थियो। विचार गर्नुहोस् केही सुन्दर कुराहरू यहाँ तपाईँले देख्न सक्नुहुन्छ। प्रभु येशूले त्यति नै बेला नै बप्तिस्मा दिने योन्नाको सेवकाईलाई हटाउने काम गर्नु भएन। केही समय पश्चात तपाईँले देख्न सक्नुहुन्छ दुवैजना प्रभु येशूले पनि सेवा गरिरहनु भएको थियो अनि बप्तिस्मा दिने योन्नाले पनि सेवा गरिरहेको तपाईँले देख्न सक्नुहुन्छ। परमेश्वर धेरैभन्दा धेरै पटक है विभिन्न सेवकहरूबाट त्यही समयमा धेरै प्रकारले काम गर्ने काम गर्नुहुन्छ। परमेश्वरको राज्य चाहिँ यो चाहिँ एउटा मण्डलीबाट मात्रै काम हुँदैन, एउटा पास्टरबाट मात्रै काम हुँदैन, धेरै मानिसहरूबाट उहाँले काम गर्ने कार्य गर्नुहुन्छ। उहाँले आफ्नो योजना पूरा गर्नुहुन्छ। यहाँ भन्छन् 25 पदमा, त्यसै बेला योन्नाका चेलाहरूको एकजना यहुदीसँग शुद्धिकरणको विषयमा वाद विवाद भयो भनेर भन्दछ। हामी हेर्ने हो भने उनीहरू एउटा सामान्य है उनीहरूको फिक्री चाहिँ बदलिएको जस्तै हामी हेर्न सक्छौँ। उनीहरू गर्नुपर्ने कुरा नगरिएर अर्कै कुरा गरिएको हामी हेर्न सक्छौँ। 26 पदले भन्दछ, योन्नाका आएर तिनीहरूले भने, गुरुज्यू यर्दन पारी जो तपाईँसँग हुनुहुन्थ्यो जसको बारेमा तपाईँले गवाई दिनुभयो, हेर्नुहोस् उहाँले बप्तिस्मा दिइरहनु भएको छ र सबै उहाँ कहाँ जाँदैछन्। अनि यो कुरा जुन प्रकारको वाक्यांश प्रयोग गरिएको छ त्यसको विषयमा हामीले थोरै विचार गर्दै अगाडि बढौं। उनीहरूले येशु नाम भनेर सम्बोधन गरेको छैन, तर उनीहरूले के भन्छन् भने जो चाहिँ तपाईँसँग हुनुहुन्थ्यो भनेर भन्दछ है। अनि उनीहरूको फिक्री चाहिँ साँच्चै नै उनीहरू एकदम फिक्री गर्छन् बप्तिस्मा दिने योन्नाको सेवाको कुरा लिएर। योन्नालाई भन्दछ, योन्ना गुरुज्यू तपाईँको सेवाका है अब सुक्दैछन्, अनि येशु ख्रिस्ट है धेरै प्रख्यात हुँदैछन्, मानिसहरूले तपाईँलाई छोडेर जाँदैछन्। अनि हामी हेर्ने हो भने जब हामीले मानिस तुलना गर्ने कामहरू गर्दछौँ, तुलना गर्ने कार्य चाहिँ एउटा खतरनाक कार्य हो प्रिय होइन। बप्तिस्मा दिने योन्नाको चेलाहरूले सेवकाईलाई एउटा प्रतिस्पर्धाको रूपमा हेरेको तपाईँले देख्न सक्नुहुन्छ। यो यस्तै प्रकारको परीक्षाहरू होइन अहिलेको समयमा पनि धेरैजना मानिसहरूको जीवनमा आएको छ। मण्डलीहरूले है मेरो मण्डलीमा यति धेरै मानिसहरू सहभागी हुन्छन् भनेर तुलना गर्ने कामहरू गर्दछन् होइन। पास्टर्सहरूले पनि है विभिन्न आफ्नो सोसल मिडियामा मेरो फलोवरहरू यति छ भनेर तुलना गर्ने गर्दछ। मिसनरीहरूले पनि आफ्नो परिणामका कुराहरूलाई तुलना गर्ने गर्दछन्। विश्वासीहरूले पनि कतिचोटि आफ्ना वरदानको कुराहरू तुलना गर्ने गर्दछन्। अनि कतिचोटि तुलना गर्ने कुराहरूले के उत्पन्न गर्छ भन्ने कुरा उनीहरू जान्दैनन्। अनि हामी जान्दछौँ प्रिय, तुलना गर्नेले चाहिँ डाहाको कुराहरू उत्पन्न गर्छ, निराशको कुराहरू उत्पन्न गर्छ, घमनको कुराहरू उत्पन्न गर्छ, फाटोको कुरा उत्पन्न गर्दछ। पावलले पहिलो कोरन्थी 3:5-7 भनेको कुरा हामी याद गरौँ प्रिय। पावलले भन्दछ, मैले रोपे, एपोलोसले पानी हाले, परमेश्वरले वृद्धि गराउनु भयो। अनि आज जहिले पनि हामीले यो प्रकारले विचार गर्न आवश्यक छ। परमेश्वरले कहिले पनि हामीलाई प्रतिस्पर्धा गर्न भन्नुभएको छैन, उहाँ चाहिँ हामीलाई विश्वासयोग्य ढंगले उहाँको सेवा गर्नका लागि उहाँले हामीलाई भन्नुभएको हो र बोलाउनु भएको। आज तपाईँ र मैले प्रश्न गर्न आवश्यक छ, के परमेश्वरले कसैलाई आशीर्वाद गर्नुहुँदा के हामी डाही हुन्छौं, कि हामी कसैको सेवाकाई वृद्धि हुँदा हामी आनन्दित हुन्छौँ। कतिचोटि हामीले हेर्ने हो भने कतिचोटि हामीले भित्रभित्रै गोप्य रूपमा हो हाम्रो राम्रो पहिचान भएको होस्, हामी प्रख्यात हुन सकेका हौ भनेर त्यो इच्छा गरिरहेको हुन्छ। अनि हामीले सोधौँ यस्तो प्रकारको कुरा हाम्रो हृदयमा कहिले पनि नभएको होस्। परमेश्वरको राज्य चाहिँ हाम्रो नाम वृद्धि गर्नु होइन, तर परमेश्वरको राज्य वृद्धि गर्नु हो भन्ने कुरा बुझेर अगाडि बढ्न आवश्यक छ। दोस्रो कुरा म तपाईँहरूको बीचमा बात गर्न गइरहेको छु, अनि विश्वासयोग्य दासले चाहिँ उसले आफ्नो बोलावटको विषयमा बुझेका हुन्छन् प्रिय है। विश्वासयोग्य दासले चाहिँ यसको विषयमा बुझ्दछन् है उसको बोलावट के हो भनेर। 27 र 28 पदमा यसरी लेखिएको छ, योन्नाले जवाब दिए,
मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैन। म ख्रिस्ट होइन, तर म उहाँभन्दा अगाडि पठाइएको हुँ भन्ने मेरो गवाही तिमीहरू आफै दिन्छौ, जुन 27-28 पदमा हामी हेर्न सक्छौ। योन्नाले एउटा धेरै महत्वपूर्ण वाक्यांश सेवकायको विषयमा बताउँदछ। 27 पदले भन्छ, योन्नाले जवाब दिए, मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै कुरा पाउन सक्दैनन्, है हरेक कुरा परमेश्वरबाटै आउँछन् भन्ने कुरा योन्नाले बुझेको थिए। अनि आज तपाईँ र मैले पनि बुझ्न आवश्यक छ, हाम्रो सेवकाय, हाम्रो वरदान, अवसरहरू, प्रभावहरू, हाम्रो क्षमताका कुराहरू र विभिन्न प्रकारका वरदानहरूका कुराहरू, यी सबै है यी सबै कुराहरू परमेश्वरबाट आउँछ। याकुबले पनि भन्दछ, हरेक असल वरदानहरू माथिबाट आउँदछ। अनि हामीले हेर्ने हो भने यो कुरा जब हामी बुझिलिँदछौँ भने आज हामी नम्रतामा झुक्ने काम गर्छ। यदि परमेश्वरले यो कुरा दिएको हो भने हामीले घमन गर्न आवश्यक छैन प्रिय। अनि यदि परमेश्वरले कसै कोही व्यक्तिलाई चुन्नुहुन्छ भने हामीले गनगन गर्न पनि आवश्यक छैन। परमेश्वर हाम्रो सेवकाहरूमा उहाँ चाहिँ सर्वभौम हुनुहुन्छ भन्ने कुरा मानिदिन आवश्यक छ। 28 पद म तपाईँको लागि पढिदिन चाहन्छु। यहाँ भन्दछ, म ख्रिस्ट होइन तर म उहाँभन्दा अगाडि पठाइएको हुँ भन्ने मेरो गवाही तिमीहरू आफै दिन्छौ, है जुन चाहिँ 28 पदमा लेखिएको छ। योन्नाले कहिले पनि ऊ को हो भन्ने विषयमा बिर्सेनन्। आज तपाईँ र मैले पनि बिर्सनुहुन्न। अनि उसले आफ्नो पहिचान जानेको थिए। उसले पहिला सुरुमा भनेको थिए, म एउटा आवाज हुँ उजाड स्थानमा कराउने भनेर भन्दछ। उसले कहिले पनि परमेश्वर भन्दा आफूलाई माथि राखेनन् प्रिय। धेरै सेवकहरूको सेवकाय नष्ट भएका छन् किनभने उनीहरूले आफ्नो बोलावट बिर्सेका छन् प्रिय, है उनीहरू चाहिँ म एउटा दास मात्र हो भन्ने कुरा उसले बिर्सेका छन्। अनि उनीहरू चाहिँ आफूलाई एउटा चिर परिचित, एउटा म ठूलो मान्छे भनेर आफूलाई सम्बोधन गरिरहेको हुन्छ, त्यो हुन चाहिरहेको हुन्छन्। अनि हामी हेर्न सक्छौँ योन्नालाई जे दिएको थियो त्यो कुरामा ऊ सन्तुष्टि भएको थियो। अनि जहिले पनि आज हाम्रो कामहरू बुझ्न आवश्यक छ, परमेश्वरले हामी सबैलाई हरेक फरक फरक कामको लागि बोलाउनु भएको, कसैलाई प्रचार गर्नका लागि, कसैलाई शिक्षा दिनका लागि, कसैलाई सेवा गर्नका लागि, कसैलाई दिनका लागि, कसैलाई उत्साह दिनका निम्ति, कसैलाई आराधना अगुवाई गर्नका लागि, कसैलाई चेलापनमा बालबालिकालाई हुर्काउनका लागि र हरेकजनाको है भूमिकाहरू अर्थपूर्ण छन् प्रिय। अनि एउटा ठुलो सेवा चाहिँ है कतिचोटि देखिने हुँदैनन् प्रिय, तर परमेश्वरले त्यो सेवा मानिसलाई दिएका हुन्छन् प्रिय, त्यो हामीले बिर्सनु हुँदैन। जस्तै उदाहरणको निम्ति भन्नुपर्दा हाम्रो शरीरलाई आँखा चाहिन्छ, त्यस्तै हाम्रो शरीरलाई हात पनि चाहिन्छ, खुट्टा पनि चाहिन्छ, मुटु पनि चाहिन्छ, फोक्सो पनि चाहिन्छ। हरेक शरीरको अङ्गहरू चाहिँ महत्वपूर्ण छन्। अनि हामी हेर्न सक्छौँ हामीले यो शरीरको अङ्गहरू एकले अर्कोसँग प्रतिस्पर्धा गर्नु पर्दैनन् पर्यो, है हामीले एक अर्काको के गरिरहेको हुन्छौँ, सेवा गरिरहेको छ। त्यस्तै हामीले ख्रिस्टको शरीर भएको कारणले गर्दा हामीले एक अर्काको सेवा गर्न जरुरी छ। अनि हामीले यो एउटा बुझ्नुपर्ने कुरा प्रिय, हामीले यो सोध्नुभन्दा अगाडि है कतिचोटि हामीले यो नभनौँ, हे परमेश्वर त्यो प्रकारको सेवाका मलाई किन दिनु भएन भनेर नसोधौँ प्रिय, है तर हामीले भन्नुपर्ने कुरा चाहिँ के हो भने परमेश्वरलाई, परमेश्वर कसरी म विश्वास योग्य ढङ्गले म भइरहेको ठाउँमै मैले तपाईँको सेवा गर्न सक्छ, है विश्वास योग्य चाहिँ एउटा धेरै महत्वपूर्ण कुरा छ। प्रख्यात हुनुभन्दा पनि विश्वास योग्य भएर सेवा गर्न चाहिँ एकदम महत्वपूर्ण छ। अनि म तपाईँलाई तेस्रो बुदातिर म लान चाहन्छु, एउटा विश्वास योग्य सेवकले ख्रिस्टलाई आफूभन्दा माथि उचाल्ने काम गर्छन्। अनि यहाँ जसरी भन्दछ 29 पद र 30 पदमा, जससँग दुलही छ दुलहा त्यही हो, दुलहाको मित्र जो उसको छेउमा खडा हुन्छ उसको स्वर सुनेर अत्यन्तै आनन्दित हुन्छ, यसकारण मेरो आनन्द अब पूर्ण भएको छ, उहाँ बढ्नु र म चाहिँ घट्न आवश्यक छ भनेर भन्दछ। यहाँ हामी हेर्न सक्छ एउटा सुन्दर विवाहको उदाहरण लेखक योन्नाले दिएको हामी हेर्न सक्छौँ।
29 पदले भन्छ, जससँग दुलही छ दुल्हा त्यही हो। दुल्हाको मित्र जो उसको छेउमा खडा हुन्छ उसको स्वर सुनेर अत्यन्तै आनन्दित हुन्छ, यसकारण मेरो यो आनन्द अब पूर्ण भएको छ। यहुदीहरूको संस्कृतिको कुराहरू यहाँ थोरै उल्लेख गरेको पाउँछ है। जबसम्म दुल्हा आउँदैनन् दुलही चाहिँ हामी हेर्न सक्छौ दुल्हाको मित्रहरूसँग त्यहाँ भइरहेको हुन्छन्, सुरक्षा दिने काम गरिरहेको हुन्छ। दुल्हा आइसकेपछि दुल्हा त्यो दुल्हाको मित्र चाहिँ पन्सिने कामहरू गर्छन्। त्यही प्रकारको चित्र यहाँ कोरिएको छ। अनि यहाँ हामी हेर्ने हो भने चाहिँ दुल्हाको मित्रले चाहिँ के गर्छन् भन्दाखेरि बाटो तयार गर्ने काम गर्छन्। जब दुलही दुल्हाको बीचमा भेटघाट हुन्छ होइन, हामीले हेर्ने हो भने त्यो मित्र चाहिँ पन्सिएर गएको हामी हेर्न सक्छौँ। अनि हामी हेर्छ बत्तिसमा दिने योन्नाको पनि काम सिद्धिएको थियो, तर योन्नाले भन्छ मेरो आनन्द अब पूरा भएको छन्। अनि यहाँ योन्ना दुखित भएको छैन, अनि हामी हेर्ने हो भने अनि उसलाई धम्क्याएको पनि होइन, अनि ऊ चाहिँ तर आनन्दित भएको छ। किन भन्दा किनभने हामी हेर्न सक्छौ मानिसहरूले अन्तमा प्रभु यीशुको पछि लाग्ने काम गरेको हामी हेर्न सक्छौँ। अनि हामी हेर्न सक्छौँ त्यहाँ जहिले पनि एउटा सेवाको कुराहरू सक्रिय, अनि हाम्रो सेवा पनि हामीले सेवा पूरा भइसकेपछि यहाँ बत्तिसमा दिने योन्ना जस्तै आनन्दित हुन आवश्यक छ। ख्रिस्ट चाहिँ हाम्रो दुल्हा हुनुहुन्छ, बाइबल भरि नै यसको विषयमा चर्चा गरेको छन्। परमेश्वरले है उहाँको मानिसहरूलाई दुलही भनेर चित्रण गरेको कुराहरू प्रशस्त देख्न सक्छौ। योन्नाले यो कुरा बुझेको थिए। अनि हामीहरू मानिसहरू कहिले पनि हामीहरूको होइन, कोही व्यक्तिको होइन, कोही अगुवाको होइन, ऊ त्यो चाहिँ ख्रिस्टको हो भन्ने कुरा हामी बुझ्न सक्छौ। पास्टरको चाहिँ मण्डली होइन प्रिय, शिक्षकको चेलाहरू पनि होइन, अगुवाहरूको सेवकाय होइन, हरेक कुराहरू यीशुको हो। यो कुरा हामीले कहिले पनि बिर्सनु हुँदैन। अनि हामी हेर्ने हो भने सबैभन्दा एउटा नम्र होइन नम्रताको पद भनेर बुझ्नको लागि 30 पदमा हामी हेर्न सक्छौँ। 30 पदमाले भन्छ उहाँ बढ्नु तर म चाहिँ घट्न आवश्यक छ भनेर भन्दछ। यो कुरालाई अलिकति ध्यान दियो, हुनै पर्छ भनेर भन्छ, आवश्यकै छ यो है, यसमा कुनै पनि दोभनको कुराहरू छैन है। परमेश्वरको यही नै योजना हो भन्ने कुरा हामी हेर्न सक्छौँ। प्रभु येशु महान हुनुभयो तर बत्तिसमा दिने यो सानो भएको हामी हेर्न सक्छौँ। यसको अर्थ चाहिँ के हो होइन, यहाँ हामीले बुझ्नु पर्दा आफूलाई घृणा गर्नु जस्तै हो, आफ्नो व्यक्तित्वलाई इन्कार गर्नु जस्तै हो, हामी चाहिँ कामै नलाग्ने भनेर ठान्नु जस्तै हो। अर्को कुरा यसको अर्थ चाहिँ प्रभु येशूले चाहिँ सबै ध्यान आकर्षण उहाँतिर भएको होस् भन्ने कुरा हजुरले बुझ्न आवश्यक छ। अनि हामी सम्पूर्ण महिमाले चाहिँ उहाँले प्राप्त गर्न आवश्यक छ, सम्पूर्ण प्रशंसा उहाँ नै प्राप्त गर्न आवश्यक छ। सम्पूर्ण हामीले हेर्ने हो भने चाहिँ हामी चाहिँ एउटा प्रतिबिम्बित हुने के मात्रै हौ, एउटा ऐना जस्तै मात्रै हौ। आज ख्रिस्ट है बढ्नु आवश्यक छ, हामी घट्न आवश्यक छ है। आज ख्रिस्ट कसरी बढ्ने काम हुन्छ नि त, जब हामी है हाम्रो घमण्डहरू हामी के गर्छौँ, घमण्डलाई खसाल्ने गर्छौँ अथवा हाम्रो घमण्डहरू तल राख्ने गर्छौँ, हाम्रो आफ्नै स्वार्थको कुराहरू तल राख्ने गर्दछौँ, हाम्रो कतिवटा इच्छाको कुराहरू त्यो ओहो म मेरो पहिचान राम्रो होस् भन्ने कुरालाई तल राख्छौँ, त्यसपछि हाम्रो प्रेम चाहिँ बढ्दै जान्छन्, हाम्रो आज्ञाकारिताहरू वृद्धि हुँदै जान्छन्, हाम्रो आराधना अझ गहिरो हुँदै जान्छन्, अनि मानिसहरूले येशू ख्रिस्ट हामीद्वारा देख्ने गर्छन्। आज हाम्रो दैनिक रूपमा र प्रार्थना यो हुन सकेको होस्, हरेक विश्वासीले यसरी प्रार्थना गरेको होस्, प्रार्थना गर्न सकेको होस्, हे परमेश्वर पिता आज तपाईँप्रतिको प्रेमलाई बढाइदिनुहोस्, तपाईँप्रतिको पवित्रतामा जिउनलाई मलाई सहायता गर्नुहोस्, तपाईँको सत्यतामा जिउनलाई मलाई सहायता गर्नुहोस्, तपाईँको महिमा मेरो जीवनबाट भएको होस्, म घट्न जरुरी छ। अनि हामी हेर्ने हो भने यो सबैभन्दा ठुलो उदाहरण यो खण्डमा हामीले हेर्यौँ, बत्तिसमा दिने योन्ना है यो सन्देश अनुसार जिएको थियो, तर त्योभन्दा बढी गरेर येशू ख्रीष्ट जिउनु भएको कुरा हामी हेर्न सक्छौँ, जुन फिलिपी 2:5-11 भन्छ तिमीहरूमा यस्तो मन होस् र ख्रिस्ट येशूमा पनि थियो, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफूलाई रित्याइकन कमराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो,
स्वरूपमा मानिस जस्तो भएर आफैलाई होच्याउनु भयो। मृत्यु समय अर्थात क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। यसकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मुनि भएका हरेक प्राणीले यीशुको नाउँमा गुणा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति यीशु ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। हामी हेर्न सक्छौ र परमेश्वरको पुत्र पाप रहित हुनुहुन्थ्यो, आफूलाई नम्र बनाउनु भयो। अझ कति बढी गरेर आज तपाईँ र मैले पनि नम्र हुन जरुरी छ है। निष्कर्षमा भन्नुपर्दा यो न तीनवटा महत्वपूर्ण कुरा सिकाएको छ। प्रतिस्पर्धा हुने कुरालाई इन्कार गर। सेवकाई भनेको चाहिँ विश्वासयोग्यता हो, प्रतिस्पर्धा होइन। होइन हाम्रो आफ्नो बोलावट चाहिँ दोस्रो कुरा चाहिँ बोलावटलाई बुझ्न आवश्यक छ। अनि हामी हेर्न सक्छौ जति पनि वरदानहरू हामीले पाएको छ परमेश्वरबाट, अनि हामी सन्तुष्ट हुन सिकौं, विश्वासयोग्य भएर आफ्नो ठाउँबाट जे काम दिएको छ त्यो कुरा गर्न आवश्यक छ। ख्रिस्टलाई आफूभन्दा माथि उचाल्न जरुरी छ। तेस्रो कुरा, हामी इसाईहरूको जीवनको लक्ष्य चाहिँ, हरेक सेवकहरूको लक्ष्य चाहिँ येशु चाहिँ आज धेरै देखिनुपर्छ हाम्रो जीवनबाट। हाम्रो घमण्ड चाहिँ कम हुनुपर्छ। यो नाले यहाँको सेवकामा हामी हेर्न सक्छौँ, उसको असफल होइन उसको सेवका, सफल भएको थियो यद्यपि उसले आफैलाई निचा छारेको थियो। मानिसको अवधारणा अनुरूप भिडहरू चाहिँ है, भिडहरू धेरै हुनुपर्छ भनेर सोच्छन्, तर हामीले परमेश्वरको अवधारणामा त्यो हुँदैन। स्वर्गीय अवधारणामा चाहिँ हामीले हेर्नमा हाम्रो सेवा चाहिँ पूरा हुनुपर्दछ। परमेश्वरको दृष्टिकोणमा है प्रख्यातता महत्वपूर्ण होइन, संख्या महत्वपूर्ण होइन, हाम्रो धेरै नाम चल्नु त्यो महत्वपूर्ण होइन, तर हाम्रो कति विश्वासयोग्य भएर यो कुराहरू गर्दैछ। यसरी यो खण्ड अन्त्य गर्दा म तपाईँलाई भन्न चाहन्छु कि हामीले ख्रिस्टलाई चिनाउने काम गर्दैछौँ कि आफैलाई चिनाउने काम गर्दैछौँ, के हामी आनन्दित हुन्छौँ यदि परमेश्वरले अरूलाई प्रयोग गर्दा, कि हामी इमान्दार रूपमा प्रार्थना गर्छौँ उहाँ बढ्नु र म घट्नु आवश्यक छ भनेर। आज तपाईँ र मेरो प्रार्थना यही भएको होस्, हरेक विश्वासी, हरेक सेवक, हरेक अगुवाको, हरेक मण्डलीको सम्पूर्ण महिमा चाहिँ ख्रिस्टले प्राप्त गर्न सकेको होस्। हे परमेश्वर, तपाईँले हाम्रो महिमा लिनुभएको छ, हामीलाई आशीर्वाद गर्नुहोस्। हाम्रो जीवन साँच्चै नम्रतामा जिउन तपाईँ बढ्नु र हामी घट्नु आवश्यक छ। यीशुको नाउँमा आमेन। हाम्रो विषयमा हामीसँग सम्पर्क गर्न चाहनुहुन्छ भने, यस्तै प्रकारका विभिन्न प्रकारका शिक्षाहरू लिन चाहनुहुन्छ भने, प्रभु येशुको विषयमा हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क नम्बर 98421-34370। फेरि पनि भन्न चाहन्छु 98421-34370। हस्त, धन्यवाद। जय मसीह। फेरि भेट।

आदरणीय श्रोता जय मसीह, नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा म डाक्टर तेज रोका यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता, सदा झैं आज पनि कार्यक्रम तपाईँको रेडियो सेटमा आइसकेको छ। तपाईँ जहाँ हुनुहुन्छ कुशलै हुनुहुन्छ भन्ने आशा गर्दै अब हामी आजको कार्यक्रमलाई शुरू गर्ने अनुमति चाहन्छौ। श्रोता, म प्रार्थना गर्नेछु र हामी कार्यक्रम शुरू गर्नेछौ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद छ आजको यो सुन्दर समयको लागि, तपाईँ प्रभुले दिनुभएको यो आशिषको लागि, कार्यक्रम सफल यात्रा सबैको लागि एउटा आशिषको कारण बन्न सकोस् प्रभु, म प्रार्थना गर्छु। धन्यवाद छ प्रभु। अब यस कार्यक्रमको समय अवधिमा हुने भजन, प्रवचन र प्रार्थनामा तपाईँको प्रशस्त आशिष रहोस्। शुरूदेखि अन्तसम्म तपाईँ प्रभुले आशिष दिनुहोस्। बिन्ती प्रार्थना चढाउँछु येशु प्रभुको नाममा, आमेन। आदरणीय श्रोता, अब हाम्रो पालो भएको छ यति बेला एउटा मिठो सुमधुर ख्रिस्टे भजन पस्कने, र त्यस भजन सँगसँगै तपाईँ जहाँ हुनुहुन्छ परमेश्वरलाई महिमा दिनुहोस्। यो ख्रिस्टे भजन श्रोताको लागि

0: प्रिय श्रोता, यो मिठो ख्रिष्टे भजन पछि कार्यक्रम सफल यात्रामा यहाँलाई पुनः हार्दिक स्वागत गर्दछु। र अब पालो भएको छ जीवित परमेश्वरको जीवित वचनबाट सन्देश सुन्ने, र आजको यस श्रृंखलामा परमेश्वरको वचनको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मिशनरी चर्च काठमाडौँका पास्टर कर्ण रोका, र यो समय अब कर्ण रोकालाई।
1: सम्पूर्ण आदरणीय श्रोताहरूमा ख्रिस्टीय अभिवादन, जयमसी, साथै नमस्कार। म आशा गर्छु यहाँहरू सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। परम प्रभु परमेश्वरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी मानव जाति परमेश्वरका सृष्टि हौं। हामीलाई परमेश्वरले आफ्नो सुन्दर उद्देश्य राखेर बनाउनु भएको छ, र हामी त्यसै आएका होइनौ, र हामी अकस्मात आएका पनि होइनौ। हामीलाई आमाको गर्भमा, हामीलाई एउटा हाम्रो प्यारेन्ट्सको जीवनमा जन्मनको लागि उद्देश्य राखेर, योजना राखेर परमेश्वरले हामीलाई बनाउनु भएको हो। धर्मशास्त्र बाइबलमा उल्लेख गरे अनुसार हाम्रो जन्म एकासी र नसोचेको प्रकारले भएको छैन, हामी उद्देश्य सहित बनाइएका मानिसहरू हौ। यसकारण आदरणीय श्रोता, यहाँलाई थाहा छ कि छैन, तपाईँ र मेरो जीवन एउटा उद्देश्य सहित बनिएको छ, एउटा सुन्दर भविष्य निर्माणको लागि बनाइएको छ, र त्यो चाहिँ धर्मशास्त्र बाइबलमा स्पष्ट बताइएको कुरा आज हामी हेर्न गइराखेका छौं र सुन्न गइराखेका छौं। तपाईसँग पवित्र शास्त्र बाइबल छ भने मसँग खोल्न सक्नुहुनेछ यसायाको पुस्तक 43 अध्याय, र म 43 अध्यायको 7 पदलाई पढ्न चाहन्छु। यहाँ यसरी बताइएको छ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसको आकार मैले नै रचे र बनाए, आमेन। तपाईँको जीवन परमेश्वरको सुन्दर उद्देश्य र योजनाले भरिएको छ। तपाईँ परमेश्वरको सुन्दर सृष्टि हुनुहुन्छ। यसकारण तपाईँ र मैले कहिले पनि म कहाँबाट आए, किन आए भनेर तपाईँ र मैले सोच्छौ होला, तर तपाईँ र मलाई जीवित परमेश्वर जसले संसारमा उत्तम प्राणीको रूपमा सृष्टि गर्नुभयो, र आज हामी सबै कुराभन्दा श्रेष्ठ छौं, बुद्धिमान छौं, र सबै कुराभन्दा विवेकशील पनि छौं। परमेश्वरको वचन धर्मशास्त्र यसाया 43 अध्यायको 7 पदले भन्दछ कि मैले मेरो महिमाको निम्ति तिमीहरूलाई सृष्टि गरेको छु, र जस्तो आकार पनि मैले नै बनाएको हुँ र मैले नै रचना गरेको हुँ भनेर परमेश्वर भन्नुहुन्छ। आदरणीय श्रोता, तपाईँ परमेश्वरकै महिमाको निम्ति बनाइनु भएको र सृजनु भएको एक व्यक्तित्व हुनुहुन्छ। चाहे तपाईँ पुरुष हुनुहोस्, चाहे तपाईँ स्त्री हुनुहोस्, चाहे तपाईँ कालो हुनुहोस्, चाहे तपाईँ गोरो हुनुहोस्, चाहे तपाईँ अग्लो हुनुहोस्, चाहे तपाईँ होचो हुनुहोस्, चाहे तपाईँले धेरै पढेको हुनुहोस्, चाहे तपाईँ नपढेको हुनुहोस्, चाहे तपाईँसँग प्रशस्त धन सम्पत्ति होस्, चाहे तपाईँसँग कमी होस् अथवा तपाईँसँग केही नहोस्, सबै परिस्थिति र सबै क्याटेगोरीमा भएका हरेक मानव जातिलाई परमेश्वरले एउटा सुन्दर उद्देश्य राखेर उहाँकै निम्ति सृजन भएको हो भन्ने कुरा धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको छ। हुन त वैज्ञानिकहरूले मानिस चाहिँ जीवबाट विकास भएर बनेको भन्ने गर्छन्, बाँदरबाट पनि मानिस विकास हुँदै मानव भयो भन्ने कुरा गर्छन्, तर यो असम्भव छ, किनभने म आफैलाई हेर्छु, कहिले काहीँ म जन्मेको अहिले म 50 वर्षको हारहारी हुन लागे, तर मैले कुनै बाँदरलाई आजभन्दा 30 वर्ष अगाडि 20 वर्ष अगाडिदेखिको बाँदरहरू मान्छे भएको देखेको छैन। र त्यो बाँदर जनावर हो, त्यसमा शरीर छ, प्राण छ, तर आत्मा छैन। तर तपाईँ र म मानिसभित्र चाहिँ प्राण, आत्मा र शरीर छ, यसकारण हामी छुट्टै प्रकारले बनाइएका छौं कि हामी जनावरबाट बनेका होइनौ। प्रिय, हामीलाई त परमेश्वरले आफ्नै स्वरूपमा, आफ्नै हातद्वारा, आफ्नै मेहनतद्वारा, आफ्नै कला र शिपद्वारा परमेश्वरले हामीलाई बनाउनु भएको भनेर उत्पत्तिको पुस्तक 1 अध्यायले बताउँदछ। तसर्थ तपाईँ र म एक यस्तो व्यक्ति हौं जो चाहिँ परमेश्वरको स्वरूपमा उहाँकै महिमा र उहाँको इच्छा पूरा गर्न यस धरतीमा जन्म लिएका मानिसहरू हौं। तसर्थ तपाईँ जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ जस्तो परिस्थिति भएर गइराख्नु भएको छ, तपाईँलाई परमेश्वरले चिन्नुहुन्छ। गड नोज यु, तपाईँलाई राम्रोसँग परमेश्वरले देख्नुहुन्छ। गड सीज यु, परमेश्वर तपाईँ र मलाई देख्न सक्नुहुन्छ। त्यसकारण तपाईँ र मैले आफू डराउनु पर्दैन, तपाईँ र म यो संसारमा किन छौ भनेर अन्नुल पनि हुनु पर्दैन, किनभने चाहे तपाईँले प्रशस्तै धन सम्पत्ति कमाउनुहोस्, ठुलो ठुलो नाम कमाउनुहोस्, तर आखिरीमा तपाईँले ती सबै कुराहरू यस धरतीमा छोडेर जानुपर्छ। किन थाहा छ? यो संसार तपाईँ र मेरो थाई घर होइन। यसकारण आज बुझ्नु के जरुरी छ भने परमेश्वरले मानिसलाई चाहिँ उहाँकै महिमा गर्न र उहाँको स्वरूपमा भएर यो संसारमा शान्ति आनन्द र खुसीमा जिएर उहाँको प्रशंसा गर्न सिर्जनु भएको हो। त्यसकारण परिस्थितिहरू तपाईँको जीवनमा ठिक नहोला, तपाईँ चिन्तित हुनुहुन्छ होला, तर तपाईँले चिन्तित हुनु पर्दैन, किनकि तपाईँ परमेश्वरको स्वरूपमा बनिएको मानिस हो र तपाईँलाई परमेश्वरले देखिराख्नु भएको छ, तपाईँलाई मलाई परमेश्वरले चिन्नुहुन्छ। तसर्थ नडराउनुहोस्, भयभीत पनि नहुनुहोस्, किनकि तपाईँ एक्लो हुनुहुन्न, तपाईँसँग अति नै मिल्ने अति नै नजिकको मित्र हुनुहुन्छ, अनि उहाँ तपाईँको सृष्टिकर्ता पनि हुनुहुन्छ। सृष्टिकर्ता तपाईँलाई थाहा छ, सृष्टि भनेको जसले नभएको कुराबाट नयाँ कुरा सिर्जना गर्दछ, अनि परमेश्वरले मानिसै नभएको ठाउँमा, कुनै पनि पशु प्राणी केही नभएको ठाउँमा परमेश्वरले नयाँ सृष्टि गरेर मानिसलाई बनाउनु भएको हो। र हाम्रा मानिस जातिको पहिलो पूर्वज हामीले हेर्यौं भने धर्मशास्त्र बाइबलले भन्छ आदम र हब्बा। आदम नै पहिलो मानव हुन् जो परमेश्वरको हातद्वारा बनिएको थियो। उनी आमाको गर्भबाट जन्मेका होइनन्, उनलाई परमेश्वरले आफ्नो इच्छा जब भयो र परमेश्वरले आफ्ना हातद्वारा आफ्नो जीवनको सास नाकबाट फुकिदिएर उहाँलाई जीवित पार्नु भएको थियो। उत्पत्तिको हामीले एक अध्याय दुई अध्यायमा हामीले पढ्यौं भने त्यहाँनिर हामी त्यसलाई पाउन सक्छौ। तसर्थ तपाईँ र म डराउनु पर्दैन, किनभने धर्मशास्त्र बाइबलले यसरी भन्छ कि तपाईँ र म एक्लो छैन प्रिय, हामीसँग सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। यसायाको 43 अध्यायको 1-2-3 पदले यसरी बताउँछ, तिमीलाई सृष्टि गर्नु हुने परमप्रभु भन्नुहुन्छ, नडरा किनकि मैले तलाई मोल तिरेर छुटाएको छु, मैले तलाई तेरो नाउँ काढेर बोलाएको छु, त मेरै होस्, त पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु, त नदीहरूबाट भएर जाँदा तिनले तलाई डुबाउने छैनन्, त आगोबाट हिँडेर जाँदा डर्ने छैनस्, त्यसको ज्वालाले तलाई भस्म पार्ने छैन, किनभने म परम प्रभु तेरा परमेश्वर हुँ, इजरायलका परम पवित्र तेरा उद्धारक, तलाई छुटाउनको निम्ति मिश्र देश र तेरो सट्टामा कुश र सेवा म दिन सक्छु। आमेन। आदरणीय श्रोता, तपाईँलाई परमेश्वरले एउटा सुन्दर उद्देश्य, ठुलो महान उद्देश्य र एउटा महान र ठुलो काम गर्नको लागि र तपाईँलाई एउटा सेवा गर्नको लागि र एउटा जिम्मेवारी पूर्ण व्यक्ति बनाउनको लागि परमेश्वरले तपाईँलाई सबै कुराहरू दिएर यस धरतीमा पठाउनु भएको छ। म पनि त्यही नै हो कि हामी दुःखमा होस् सुखमा होस् हामी परमेश्वरलाई सम्झने गर्छौँ, होइन भन्नुहोस् त? सम्झन्छौँ हामी परमेश्वरलाई। तपाईँलाई जब शान्ति आनन्द खुसी प्रशस्त हुन्छ, कता कता हामी बिर्सन्छौँ भने ईश्वरको हामी ध्यान पनि गर्दैनौँ, मतलब पनि गर्दैनौँ, र कति त हामी अरू व्यक्तिलाई पनि बिर्सन्छौँ। परमेश्वर त परकै कुरा जाओस्, धेरै पर हुनुहुन्छ उहाँ, तर जब हामीलाई दुःख पर्छ अनि हाम्रो मनमा आउँछ हे परमेश्वर तपाईँले मलाई सहायता गर्न सक्नुहोस्, मलाई तपाईँले हेर्नुहोस्, मेरो दुःखलाई बुझ्नुहोस्, मेरो गाह्रोपनलाई बुझ्नुहोस् हामी भन्छौँ। त्यो हामी किन हाम्रो मनमा त्यो आउँछ भन्दा हामी उहाँको स्वरूपमा बनाइएका मानिस छौँ र हामीलाई उहाँको खोजी तुरुन्तै भइहाल्छ। त्यसैले गर्दा परमेश्वरले जुन सुन्दर योजना र सृष्टि हामी माथि राखेर गर्नुभएको छ त्यो चाहिँ सुन्दर छ, पर्फेक्ट छ भन्छ बाइबलले। यो चाहिँ अति नै पूर्ण छ, अनि यो चाहिँ अति नै सुन्दर छ, अनि यो 100% राइट छ, ठिक छ। त्यसकारण त्यस्तो सुन्दर योजनामा तपाईँमा भएको कारण परमेश्वरले घरिघरि हामीलाई भन्नुहुन्छ कि नडर। उहाँको वचनले यसाई 41:10 हामीले हेर्यो भने पनि यहाँ भनिएको छ, यसैले नडरा किनकि म तसित छ। त्यो हामी धेरै कुरादेखि डराउँछौ, हामीलाई के को डर छैन? हामीलाई पैसाको डर छ, हामीलाई आफन्तको डर छ, हामीलाई शत्रुको डर छ, हामीलाई परिस्थितिको डर छ, हामीलाई रोग लागेर मरिन्छ कि भन्ने डर छ, खाना पाइँदैन कि भन्ने डर छ, मैले भोलि भविष्य के हुने होला भन्ने डर छ। तपाईँ यो संसारमा डरै डरले बाँचिराख्नु परेको छ, यो यथार्थ हो। तर परमेश्वर तपाईँलाई भन्दै हुनुहुन्छ नडरा। यो तपाईँलाई कुनै मानिसले भनेको छैन, धर्मशास्त्र पवित्र बाइबलमा परमेश्वरको जीवित वचनद्वारा परमेश्वर भन्दै हुनुहुन्छ नडरा किनकि म तसित छु। हालेलुया। आदरणीय श्रोता, यदि तपाईँले परमेश्वरको आवाजलाई सुन्नु भएको छैन र मनमा राख्नु भएको छ भने आज यो बिहानी यो समय तपाईँसँग परमेश्वर बोल्दै हुनुहुन्छ, भन्दै हुनुहुन्छ, निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हुँ, म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। हालेलुया, प्रभुलाई महिमा होस्, धन्यवाद होस्। आदरणीय श्रोता, तपाईँ निराश हुनु पर्दैन, तपाईँलाई सुन्दर योजना राखेर परमेश्वरले सृष्टि गर्नुभएको छ, त्यो उद्देश्यमा तपाईँ अडिग रहनुहोस्, चिन्नुहोस्, जान्नुहोस्। यो प्रतिज्ञालाई तपाईँ र मैले आफ्नो हृदयमा राखौं। तपाईँ कुनै काम गर्दै हुनुहुन्छ, डर लागिरहेछ, नडराउनुहोस्। तपाईँ यात्रा गर्दै हुनुहुन्छ, तपाईँलाई डर लागिरहेछ, नडराउनुहोस्। तपाईँको वरिपरि कोही साथी छिमेकी आफन्त मित्रहरू रिसाइरहेका होला, नडराउनुहोस्। तपाईँको घर वरिपरि पहिरो गइरहेको, नडराउनुहोस्। पानी परेर तपाईँलाई डर लाग्यो, नडराउनुहोस्। महँगी बढिरहेछ, तपाईँ नडराउनुहोस्। भोलिको चिन्ता तपाईँ नगर्नुहोस्। तपाईँ परमेश्वरमा ती कुरा राख्नुहोस्। परमेश्वर भन्नुहुन्छ, म तेरो परमेश्वर हुँ, म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु। त्यसैले परमेश्वरले तपाईँ र मेरो लागि सुन्दर योजनाहरू राख्नु भएको छ। अनि यो मैले भनेको होइन प्रिय, यो परम प्रभु परमेश्वर जसले स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो, उहाँ भन्दै हुनुहुन्छ, मैले बनाएको योजना तिम्रो लागि सुन्दर छ, तिम्रो लागि असल छ। अनि त्यो असल योजना आज तपाईँ र मैले जान्नु र आफ्नो आत्मसात गरेर विश्वास साथ त्यसलाई अंगाल्नु महत्वपूर्ण छ। म एउटा पद पढ्न चाहन्छु अर्को पनि, यिर्मिया 29:11 पदमा प्रभुको वचनले यसरी भन्छ, किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु तिमी जान्दछु, परम प्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइन, तिमीहरूलाई आशा र भविष्य दिनलाई। तब तिमीहरू म कहाँ आउनेछौ र मलाई प्रार्थना गर्नेछौ र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु। आमेन। योजनाले बाटो देखाउँछ। तपाईँसँग योजना छ भने तपाईँलाई हिँड्न सजिलो हुन्छ, योजना छैन भने तपाईँ अल्मलिनुहुन्छ। मैले धेरै पटक मेरो जीवनमा त्यो अनुभव गरेको छु, तपाईँले पनि अनुभव गर्नुभएको होला। तपाईँले झुल्क उठ्नुभयो, बिहान प्रार्थना गर्नुभयो, वचन पढ्नुभयो, त्यसो तपाईँले आजको दिनको तपाईँले सेड्युल बनाउनु भयो, तालिका बनाउनु भयो, म चाहिँ आज यो यो काम गर्छु, यति बजे यो गर्छु, यति बजे त्यहाँ पुग्छु, त्यो बजेर यहाँ आउँछु, अनि फेरि घर फर्किन्छु। तपाईँले जब प्लान गर्नुहुन्छ नि, योजनाले तपाईँलाई बाटो देखाउँछ। कोही मान्छेसँग योजना हुँदैन, उठ्छन् अनि के गर्ने गर्ने, उठ्यो प्रार्थना गर्छन् होला, वचन पढ्छन्, त्यसपछि सिद्धि होला, के गर्ने गर्ने, अल्मल पर्छन्। अनि कसरी फोन गर्यो भने, मेरो त आज केही छैन हो, बसिरहेको छु, कामै छैन। आदरणीय श्रोता, तपाईँ र मसँग अनगिन्ती कामहरू छन्, तपाईँ र मसँग प्रशस्तै कामहरू छन्। हामी जब उठ्छौ, हामी हाम्रो आँखाले देख्ने बित्तिकै हाम्रो अगाडि थुप्रै कामहरू हामी लडिरहेको देख्छौ, किनकि हामीसँग योजना नभएर मात्रै हामीले केही देखिरहेका छैनौ। परमेश्वर भन्नुहुन्छ, मसँग तिम्रो लागि सुन्दर योजना छ, त्यो योजना चाहिँ तिम्रो उन्नतिको निम्ति हो। त योजनाले बाटो देखाउँछ, परमेश्वरको सुन्दर योजनाले हामीलाई मार्गदर्शन गर्छ प्रियो। अनि बाटोले तपाईँ र मलाई लक्ष्य देखाउँछ। जब हामी हिँड्छौ अनि हामी लक्ष्यतिर जान्छौँ, किनकि अब मलाई त्यहाँ पुग्नु छ नि त, अब मलाई त्यो काम गर्नु छ नि त, आज मलाई त्यति सकाउनु छ नि त, आज मैले फलानलाई भेट्नु छ नि त, आज मैले यति काम सकेर घर फर्किनु छ नि त प्रियो। त्यसले तपाईँलाई लक्ष्यतिर डोर्याउँछ, अनि लक्ष्यले हिँडिसकेपछि तपाईँलाई गन्तव्यमा पुर्याउँछ, अनि गन्तव्यले तपाईँलाई सफलता दिन्छ, र त्यहाँबाट प्रभुको महिमा हुन्छ, र तपाईँ पनि खुसी र आनन्दित बन्नुहुन्छ। हालेलुया। यसकारण परमेश्वरले तपाईँ र मेरो लागि सुन्दर योजना राख्नु भएको छ। त्यो सुन्दर योजनालाई तपाईँले मैले विश्वास गर्नुपर्छ, भरोसा गर्नुपर्छ। मलाई त केही पनि छैन, मेरो कामै छैन, थुप्रै कुराहरू हामी भन्छौँ। हामीसँग थुप्रै कुराहरू परमेश्वरले राख्नु भएको छ, तपाईँले त्यसलाई बुझ्न सक्नु भएको छ कि छैन। परमेश्वरमा भरोसा राख्नुहोस् अनि परमेश्वरले त्यो पुरा गर्नुहुन्छ। मेरो म एउटा उदाहरण भन्न चाहन्छु। मेरो छोरीले मलाई पुरा भरोसा गर्छिन्, किनभने म उनको बाबा हुँ, म उनको पिता हुँ, म उनको ड्याडी हुँ, म उनको बाबा हुँ, बुवा हुँ। किन उनले मलाई पूर्ण भरोसा गर्छ थाहा छ तपाईँहरूलाई? किनभने मेरो जीवनबाट उनी जन्मिएकी हो, र उनलाई यतिसम्म विश्वास लाग्दछ कि मेरो बाबाले चाहिँ मलाई माया गर्नुहुन्छ, मेरो खाँचो पूरा गर्नुहुन्छ, मलाई उहाँले खराबी गर्नुहुन्न, मेरो भलाइ चाहनुहुन्छ। जतिसुकै तपाईँ र मैले कालीलाई गाली गरे तापनि, हकारे पनि, तर उनले एकछिनपछि मलाई उनले मायाका साथ फेरि भरोसा गर्छिन्, किनकि म उनको पिता हुँ, उनको जन्म मेरोद्वारा भएको हो। यसकारण परमेश्वर पनि हाम्रो पिता हुनुहुन्छ, परमेश्वर पनि हाम्रो अब्बा हुनुहुन्छ, परमेश्वर पनि हाम्रो बाबा हुनुहुन्छ, गड फादर हुनुहुन्छ, सर्वशक्तिमान पिता हुनुहुन्छ। यसकारण हामीले पनि उहाँमाथि भरोसा राख्नुपर्छ, किनभने उहाँले हामीलाई बनाउनु भएको हो, अनि कसले हामीलाई नाश गर्न सक्छ? उहाँले उद्देश्य राखेर हामीलाई सृष्टि गर्नुभएको हो, हामीलाई कसले मार्न सक्छ? परमेश्वर कहिले हाम्रो कुभलो सोच्नुहुन्न। यसकारण परमेश्वरको चरित्रलाई यदि हामी पछ्याउँछौ भनेदेखि उहाँ हाम्रो पिता हुनुहुन्छ, अनि पिताको जस्तै स्वभावहरू हामीमा सर्दै जान्छ। त्यसकारण हाम्रो भरोसा परमेश्वरमाथि नै राख्नुपर्छ, किनकि हामी सुन्दर उद्देश्यको लागि र एउटा महान उद्देश्य पूरा गर्नको लागि परमेश्वरले तपाईँ र मलाई सृष्टि गर्नुभएको छ। म अर्को पनि पद पढ्न चाहन्छु, बताइएको छ यसाया 43 अध्यायमा, हामी कान सुने मान्छे होइनौ, किनकि हामी चाहिँ परमेश्वरका छोराछोरी हौ, हामी परमेश्वरका सन्तान हौ, हामी परमेश्वरका आफ्नै हौ। यहाँ बताइएको छ 4 पददेखि, त मेरो दृष्टिमा बहुमूल्य र आदरणीय भएकाले र मैले तलाई प्रेम गरेको कारणले म मानिसहरूलाई तेरो सट्टामा र जाति जातिहरूलाई तेरो जीवनको सट्टामा दिनेछु। नडरा, किनकि म तसित छु, म तेरा छोराछोरीहरूलाई पूर्वदेखि ल्याउनेछु र पश्चिमदेखि तिमीलाई भेला गर्नेछु, म उत्तर दिशालाई भन्नेछु तिनीहरूलाई दिहाल र दक्षिण दिशालाई भन्नेछु तिनीहरूलाई नथुन, मेरा छोराहरूलाई टाढादेखि र मेरा छोरीहरूलाई पृथ्वीको पल्लो छेउदेखि ल्याऊ, हरेक जो मेरो नाउँद्वारा बोलाइएको छ, परमप्रभु भन्नुहुन्छ। आदरणीय श्रोता, तपाईँ र म परमेश्वरको दृष्टिमा बहुमूल्यका छौ, परमेश्वरको दृष्टिमा तपाईँ र म बहुमूल्य। बहुमूल्य भनेको कस्तो? मूल्यवान, जसको मूल्यको गणनै गर्न सकिन्न। मूल्यवान सुनलाई सम्झिनुहोस्, हिरालाई सम्झिनुहोस्, मोतीलाई सम्झिनुहोस्, बहुमूल्य धातुहरूलाई सम्झिनुहोस्, कति मूल्यवान हुन्छ। यहाँ त भन्नुहुन्छ परमेश्वर, ती सुन चाँदी भन्दा पनि त मेरो दृष्टिमा बहुमूल्यको छ। तसर्थ उहाँको आफ्नै हामी भएको कारण हामी बहुमूल्य छौँ उहाँको दृष्टिमा। त्यसकारण आदरणीय श्रोता, तपाईँ र मैले परमेश्वरलाई आफ्नो जीवन सुम्पनुपर्छ र परमेश्वरको सुन्दर योजनालाई हामीले बुझ्ने कोसिस गर्नुपर्छ। परमेश्वर तपाईँलाई सबै कुरा दिन चाहनुहुन्छ, सानोदेखि लिएर ठूलो कुरासम्म। हामीलाई कहिले कहिले लाग्छ परमेश्वरले त मलाई दिनुहुन्न होला, तर आदरणीय श्रोता, जीवनमा सबैभन्दा ठूलो कुरो तपाईँ र म बाँचेर सुन्दर संसारमा परमेश्वरका मानिसहरूसँग संगति गर्न पाउनु र संसारलाई देख्न पाउनु र संसारमा मानिसहरूलाई ख्रिस्टको साक्षी बाँड्न पाउनु, त्यो सबैभन्दा ठूलो कुरा छ। यसकारण सानो सानो कुरादेखि, भनेको छ सिन्कादेखि लङ्कासम्म भनिन्छ नि, होइन, सिन्कादेखि लङ्कासम्म भनेको साना साना कुरादेखि लिएर ठुला ठुला सबै थोक परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ र दिन चाहनुहुन्छ, र तपाईँ र मैले चाहिँ विश्वास गरेर यो सुन्दर योजनालाई बुझ्ने कोसिस गर्नुपर्छ। बाइबल धर्मशास्त्रमा थुप्रै ठाउँमा प्रभु येशू ख्रिस्टको समयमा प्रभुले चेलाहरूलाई घरिघरि सोध्नु भयो, तिमीहरूको विश्वास खोइ, के तिमीहरू ममाथि विश्वास गर्छौ? अनि मार्थालाई पनि प्रभु येशू ख्रिस्ट यौहन्नाको 11 अध्यायमा सोध्नुहुन्छ, के तिमी यो कुरामा विश्वास गर्छौ, अर्थात के ममाथि विश्वास गर्छौ? अनि मार्थाले भन्थे, हो प्रभु, तपाईँ त जीवित परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुँदो रहेछ, म विश्वास गर्छु। हालेलुया। आदरणीय श्रोता, तपाईँ र मलाई परमेश्वरले वास्ता गर्नुहुन्छ, हामी बहुमूल्यका छौँ, हामी उहाँको दृष्टिमा, उहाँको चरणमा, उहाँको आँखामा हामी यदिसँग भनेको छ आँखा नानी सर छौँ। अनि तपाईँको जीवनमा, मेरो जीवनमा उद्देश्य राखेको छ, त्यो चाहिँ परमेश्वरद्वारा, बाई गड, परमेश्वरद्वारा तपाईँ र मलाई योजना राखिएको छ। नत्र भने हाम्रो जीवन सकिन्थ्यो होला, हाम्रो जीवन आमाको गर्भमा नआउँदै तुएर जान्थ्यो होला, तर त्यो हुन सकेन, किनभने परमेश्वरले तपाईँ र मेरो जीवनबाट असल काम र उहाँको महिमा उहाँले लिन चाहनुभयो। तपाईँ र मैले यो कुरा जान्नु अति आवश्यक छ, के गर्ने, के थाहा छ, कता जाने, यी सम्पूर्ण कुराहरू तपाईँ र मैले जान्नु खाँचो छ। बाइबलमा यसरी बताइएको छ, आँखा भएर पनि अन्धा, कान भएर पनि बहिरा, उनीहरूलाई बाहिर डोर्याऊ, सबै जाति जातिहरू एकसाथ जम्मा हुन् र मानिसहरू भेला हुन्, तिनीहरू मध्ये कसले हामीलाई यी कुरा बतायो र पहिलेका कुराहरू घोषणा गर्यो, तिनीहरू सच्चा ठहरिनलाई आ आफ्ना साक्षी ल्याउन् र अरूहरूले सुनेर भनुन् यो सत्य हो। परमप्रभु भन्नुहुन्छ, तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, र तिमीहरूले मलाई चिन्न र विश्वास गर्न सक, अनि म उही हुँ भनी बुझ्न सक, म भन्दा अघि कोही ईश्वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ, म हुँ, म नै परमेश्वर हुँ
0: आमेन।
1: आदरणीय श्रोता, तपाईँ र मैले परमेश्वरलाई जान्नु आवश्यक छ, चिन्नु आवश्यक छ। यहाँ यतिसम्म बताइएको छ, उहाँको वचनले के भन्छ भने, तिमीहरू चुनेका दास हौ, चुनेका मेरा साक्षी हौ, त्यसकारण तिमीहरूले मलाई चिन। आज धेरै मान्छेहरूले कहिले काहीँ हजुरले फलानलाई चिन्नुहुन्छ अथवा तपाईँले मलाई चिन्नु भएको छ भनेर सोद्धा, मैले चिनेको छु भन्नुहुन्छ। तर म भित्री रूपमा कस्तो छु भन्ने कुरो उनलाई त्यति राम्रो थाहा हुँदैन, तर उनले बाहिरको रूपमा नाम सुनेको भएर भन्छन्। तर मसँग उठ्दै बस्दै सङ्गत गर्दै गएपछि उनीहरूले मलाई राम्रोसँग मलाई चिन्छन्। प्रिय, तपाईँ र मैले पनि एकले अर्कालाई चिन्नेको जस्तै परमेश्वरलाई पनि गहिरो रूपमा चिन्नुपर्छ। र चिन्नु मात्र, जब हामी परमेश्वरलाई चिन्छौँ त्यसपछि प्रभुको वचनले फेरि भन्छ विश्वास पनि गर्न सक। चिनेपछि जब हामी घनिष्ठ सम्बन्धमा प्रभुसँग हुन्छौँ, जब हामी प्रभुको नजिक हुन्छौँ, जब हामी परमेश्वरसँग समय बिताउँछौँ, जब हामी परमेश्वरको वचन सुन्छौँ, जब हामी परमेश्वरको आवाज सुन्छौँ, जब हामी प्रभुसँग प्रार्थनामा रहन्छौँ, जब हामी परमेश्वरका मानिसहरूसँग रहन्छौँ, परमेश्वरलाई साँच्चै हामी चिन्छौँ र विश्वास गर्न सक्छौँ। त्यसकारण उहाँले भन्नुहुन्छ, म उही हुँ भनेर तिमीहरूले बुझ्न सक। को हुनुहुन्छ उहाँ? उहाँ अब्राहमका परमेश्वर हुनुहुन्छ, उहाँ इसहाकका परमेश्वर हुनुहुन्छ, उहाँ याकुबका परमेश्वर हुनुहुन्छ, उहाँ दाउद राजाका परमेश्वर हुनुहुन्छ, उहाँ मोसाका परमेश्वर हुनुहुन्छ, उहाँ यहोशुका परमेश्वर हुनुहुन्छ, उहाँ कालेबका परमेश्वर हुनुहुन्छ, अनि उहाँ पत्रुसका परमेश्वर हुनुहुन्छ, अनि उहाँ आज तपाईँ अनि मेरो परमेश्वर हुनुहुन्छ। हालेलुया, प्रभुलाई महिमा होस्। परमेश्वर जसले तपाईँ र मलाई असल कुरा जानेको चाहनुहुन्छ, परमेश्वरको कामलाई कसैले पनि यो संसारमा उल्टाउन सक्दैन। मानिसले कोसिस त गर्छन्, ईश्वर छैन, परमेश्वर हुनुहुन्न, यो त्यस्तो हो, यो उस्तो हो, यसले गल्ती गरेको छ, यसले यस्तो बिगार, थुप्रै कुराहरू मानिसहरूले गर्ने गर्छन्। तर परमेश्वरले आफ्नो काम गरिने रहनुहुन्छ यो पृथ्वीमा। कसैले परमेश्वरको कामलाई रोक्न सक्दैन, त्यो काम परमेश्वरले मानिसद्वारा भएर गर्नुहुन्छ। अनि आज तपाईँ र म उहाँको दृष्टिमा बहुमूल्य भएको कारण त्यो उद्देश्य र योजनालाई हामीले जान्नु आवश्यक छ, चिन्नु आवश्यक छ, र त्यो अनुसारले परमेश्वरको महिमा गर्नु आवश्यक छ। परमेश्वरको वचन 43:13 के भन्छ भने, प्राचीन समयदेखि नै म उही हुँ, मेरो हातबाट कसैले छुटाउन सक्दैन, जब म काम गर्छु त्यसलाई कसैले उल्टाउन सक्छ र कसैले पनि सक्दैन, कसैले पनि परमेश्वरको योजनालाई उल्टाउन सक्दैन। तसर्थ आज यो समय तपाईँलाई परमेश्वरको वचनले भन्दैछ, तपाईँ परमेश्वरको सुन्दर योजनामा बनिएको व्यक्तित्व हुनुहुन्छ, यसकारण तपाईँले आफ्नो जीवनमा परमेश्वरको महिमा गर्नुहोस्। परमेश्वरको वचनले अर्को ठाउँमा यसरी पनि बताउँछ, तपाईँले यसायाको पुस्तक 55:8-12 पढ्नुभयो भने त्यहाँ पाउनुहुन्छ, म यसलाई पढेर सुनाउन चाहन्छु। 55:8 यहाँ लेखिएको छ, किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, तिमीहरूका चाल मेरा चाल होइनन्, परमप्रभु भन्नुहुन्छ, जसरी आकाश पृथ्वी भन्दा अल्गो छ, त्यसरी मेरा चाल तिमीहरूका चाल भन्दा र मेरा विचार तिमीहरूका विचार भन्दा अल्गा छन्। जसरी दृष्टि र हिउँ आकाशबाट झर्छ, त्यतातिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बिउ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ, त्यो म काम व्यर्थ फर्कने छैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसमा त्यो सफल हुनेछ। तिमीहरू आनन्दसँग जाऊ र शान्तिमा डोराइनेछौ। आमेन। आदरणीय श्रोता, तपाईँ र म परमेश्वरको योजना बनाइएको कारण हाम्रैमा राखेको सुन्दर योजना र उद्देश्य कसैले पनि भत्काउन सक्दैन, उल्टाउन सक्दैन, हाम्रो सोच विचारले पनि उल्टाउन सक्दैन। हामी त परमेश्वरको अगाडि जब आफ्नो नम्र पार्दछौ र भरोसा राख्दछौ, अनि परमेश्वरले आफ्नो सुन्दर योजना उद्देश्य हाम्रो जीवनमा पूरा गर्नुहुन्छ। अनि हामीले यसाया 43:7 पढे झैं परमेश्वरको महिमा हाम्रो जीवनबाट उहाँले लिनुहुनेछ, अनि परमेश्वरले हामीलाई बनाउनु भएको पनि उद्देश्य त्यही नै हो। हामी चाहिँ परमेश्वरको महिमा गर्न, प्रशंसा गर्न, उहाँको सेवा गर्न, उहाँको साँचो आराधना गर्न र उहाँको बाटोमा हिँड्नलाई परमेश्वरले तपाईँ र मलाई सृष्टि गर्नु भएको छ, र त्यो कुरा हामी पूरा गरौं। र परमेश्वरले यहाँहरूलाई आफ्नो जीवनमा साँच्चै एउटा सुन्दर उद्देश्य छ भन्ने कुरा जानेर उहाँको महिमा गर्न र उहाँको सेवा गर्न परमेश्वरले शक्ति, सामर्थ्य, ज्ञान, बुद्धि प्रशस्त गरिदिनु भएको होस् भनिकन प्रार्थना यही गर्दै आजको यो वचनलाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले यहाँ सबैलाई प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
0: प्रिय श्रोता, हाम्रो निर्धारित समय कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको संकेत मलाई मिलेको छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम धैर्यपूर्वक सुन्नुभएको लागि धेरै धेरै धन्यवाद छ। म विश्वास गर्छु, आशा गर्छु यो कार्यक्रम तपाईँको लागि लाभदायक भएको छ। श्रोता, भजन सुन्दा, प्रवचन सुन्दा यहाँको मनमा पक्कै पनि जिज्ञासाहरू हुन सक्छन्। यदि तपाईँको जिज्ञासाहरू छन् भने हामीलाई निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना छ कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ, बागमती, नेपाल। हाम्रो टेलिफोन नम्बर छ 9840271879, 9840271879। श्रोता, परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको होस्। यहाँहरूलाई कार्यक्रम कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। र यस्तै आशिषमय भजन र प्रवचन लिएर आउने वाचा गर्दै म कार्यक्रम प्रस्तुता यहाँहरूबाट बिदा हुन्छु र यहाँहरू सबैजनालाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। धन्यवाद। जय मसीह। प्रभुको आशिष रहोस्।
2: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
3: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउँ।

यो समय आज फेरि म तपाईँहरूको बीचमा उपस्थित भएको छु र यो समय परमेश्वरले मलाई उहाँको जीवित वचन बोल्न सहायता गर्नु भएको लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु र आज पनि

कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु। अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र त्यहाँ तिमीहरू पनि हुनेछौ। एघार जना प्रेरितहरूको हृदय अति व्याकुल भएको थियो। शुरूको पहिलो पदले यो कुरा हामीलाई जाहिर गर्दछ, हामीलाई बताउँदछ तिनीहरूको हृदय व्याकुल भएको थियो। विभिन्न कुराहरूले गर्दा तिनीहरूको हृदय विचलित भएको थियो, किनकि तिनीहरू मध्ये एकजनाले उहाँलाई धोका दिन लागेका थिए। यहुदा, जसले येशूलाई पूर्ण रूपले 3.5 वर्षसम्म पछ्याएका थिए र कसैले पनि विश्वास गरेका थिएनन् कि ऊ एक विश्वासघाती अर्थात धोकेबाज हो भनेर। येशु प्रभुको अन्तिम भोजमा उहाँले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु तिनीहरू मध्ये एकजनाले मलाई पक्राइदिनेछ। तिनीहरू एक अर्कालाई हेराहेर गरे र चकित भए। तब पत्रुसले उहाँलाई सोधे, प्रभु के त्यो म हुँ, अर्थात को हो त्यो धोकेबाज? तिनीहरू धोकेबाजको विषयमा लिएर व्याकुल भएका थिए। तिनीहरूको अनुहारमा ज्योति थिएन, तिनीहरू सबै खिन्न भएका थिए। तिनी आफ्नो प्रभुकार अघि चिन्तित भएका थिए। प्रभु येशूले उद्घोष गर्नुभएको कुरालाई हामी विचार गरौं, त्यही कुरालाई लिएर चेलाहरू विचलित भएका छन्। यिनीहरू मध्ये पत्रुस, जसले प्रभु येशूलाई 3 पल्टसम्म अस्वीकार गरेका थिए, उनी सबैभन्दा बढी चिन्तित देखिन्थे। जब प्रभुले तिनलाई भन्नुभयो, आज राति मेरो कारणले तिमीहरू पछि हटिजानेछौ, मत्ती 26:33 पत्रुसले जवाब दिए, तपाईँको कारणले सबैजना पछि हटिए तापनि म कहिल्यै पछि हट्ने छैन प्रभु। उहाँले तिनीहरूको हृदयको कमजोर अवस्थालाई देख्नुभयो, उहाँले थाहा पाउनुभयो तिनीहरूले उहाँलाई छोडी जानेछन्, तिनीहरूले उहाँलाई इन्कार गर्नेछन्, तिनीहरूले आफ्नो हृदय व्याकुल हुनुको कारण प्रभुले थाहा पाउनुभयो। प्रभुले तिनीहरूको उहाँप्रति देखाउनको लागेको धोकेबाजको कारण प्रभुले प्रकट गर्नुभयो। अर्को कुराले पनि तिनीहरूलाई व्याकुल बनाएको छ। येशूले यूहन्ना 13:33 भन्नुभयो, हे साना बालक हो, अब केही बेर मात्र म तिमीहरूसँग रहनेछु। धेरै पल्ट तिनीहरूलाई येशूले भन्नुभयो, म माथि उठाइनेछु, तिमीहरू चाहिँ यहाँ नै रहिरहनेछौ, संसारमा रहिरहनेछौ। यस कुराले चेलाहरूलाई व्याकुल बनायो। यी सबै कुरा तिनीहरूको समझमा बस्न सकेन, तिनीहरूले उहाँको वचनलाई बुझ्न सकेनन्। तिनीहरूसँग प्रभु येशूले बिताउने समय थोरै थियो, तसर्थ उहाँले तिनीहरूलाई भन्नुभयो, अब केही बेर मात्र म तिमीहरूसँग रहनेछु। केही बेर भन्ने शब्दले थोरै समयलाई जनाउँदछ। प्रिय मित्र, येशूको शारीरिक बाहिरी गमनले चेलाहरूको हृदयलाई व्याकुल बनाएको छ। यसले गर्दा तिनीहरूलाई अति नै चिन्तित बनाएको छ, उनीहरूलाई विचलित बनाएको छ। उहाँ चेलाहरूसित 3.5 वर्षसम्म बसिसक्नु भएको थियो। तिनीहरूले सबै थोकहरू छाडेर उहाँको पछि लागेका थिए। तिनीहरूका प्रभु तिनीहरूबाट अलग हुनुहुँदै थियो अब, यस कारणले उनको हृदयमा शान्ति थिएन। यो सबै कुरो येशूले जान्नुभयो, उहाँले हाम्रो हृदयमा भएका सबै कुरालाई जान्नुहुन्छ। उहाँले गजबको उत्साहको वचन तिनीहरूलाई भन्नुभयो, हामीले देखिरहेका छौ, तिमीहरूको हृदय विचलित नहोस्। उहाँले तिनीहरूलाई अर्को कुरा पनि बताउनुभयो, मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्। उहाँको पिताको घर कहाँ थियो? उहाँको पिताको घर स्वर्गमा हो। उहाँले यही कुरा बुझाउन तिनीहरूलाई चाहनुहुन्थ्यो। उहाँले तिनीहरूको आत्माको निम्ति उत्साहको वचन दिनुभयो। तिनीहरूको हृदयमा शोक, दुःख, कष्ट र पीड़ा थियो, यसैले उहाँले तिनीहरूको हृदयलाई प्रसन्न पार्न यी कुराहरू बताउँदै हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई बुझाउनुभयो कि यो संसारमा रहने उहाँको समय एकदमै थोरै थियो। उहाँ जहाँबाट आउनुभएको थियो त्यही फेरि फर्काउँदै हुनुहुन्थ्यो। स्वर्ग उहाँको वास्तविक वासस्थान हो। प्रभु येशू स्वर्गबाट मानव जातिहरूलाई उद्धार गर्न, पापबाट छुटकारा दिन आउनु भएको थियो। स्वर्ग अनुग्रहबाट बचाइएकाहरूका निम्ति पनि हो। जसले प्रभु येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी स्वीकार गर्दछ भने ऊ स्वर्गको निम्ति योग्य हुनेछ। उसको मृत्यु पश्चात उसले स्वर्ग देख्नेछ, अर्थात स्वर्ग जानेछ। यो नै पापी मानिसहरूको निम्ति ख्रिस्टको अनुग्रहद्वारा बचाइएका मानिसहरूको लागि अन्तिम गन्तव्य स्थान हुनेछ। यो हाम्रो आशा हो, अर्थात स्वर्ग हाम्रो आशा हो। स्वर्गमा सबैजना प्रवेश गर्न सक्दैनन्, तर येशूमा विश्वास गर्ने मानिस मात्रै स्वर्गमा जान सक्छ। यदि तपाईँले ख्रिस्टमा विश्वास गर्नुभयो भने तपाईँ अवश्य पनि स्वर्गमा जानुहुनेछ। यो हाम्रो महिमित आशा हो र यसैमा हामीले विश्वास गरेका छौं। उहाँले तिनीहरूलाई भन्नुभयो, म जहाँ जान्छु त्यो तिमीहरू जान्दछौ।

0: र तिमीहरू बाटो चिन्दछौ। हामी स्वर्गमा पश्चाताप नगरिकन जान सक्दैनौ। स्वर्गमा हामी येशूमा विश्वास गरेर मात्र जान सक्छौ। स्वर्ग हाम्रो घर हो, तर हामी स्वर्ग देख्न सक्दैनौ। हामीले कहिल्यै स्वर्गमा प्रवेश गर्न सक्दैनौ जबसम्म हामी येशूलाई विश्वास गर्दैनौ। प्रिय मित्र, स्वर्गको परिभाषा उहाँले दुई पदमा दिनुभएको छ। मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्। उहाँले दिनुभएको स्वर्गको वर्णन यही हो। उहाँले स्वर्गको परिभाषा मात्र दिनुभएन, तर नरकको समेत परिभाषा दिनुभयो। नरक चाहिँ शैतानको वास स्थान हो। यो एक अतल कुण्ड हो। स्वर्ग एक सुन्दर ठाउँ हो। यसको महिमा वर्णन गर्न सकिँदैन। यो परमेश्वरको वास्तविक वासस्थान हो, जहाँ उहाँ वास गर्नुहुन्छ। यो अति पवित्र ठाउँ हो। यो ठाउँमा कुनै पाप प्रवेश गर्न सक्दैन। बाइबलमा स्वर्गको विषयमा धेरै पल्ट उल्लेख गरिएको छ। हामीले स्वर्गको बारेमा उत्तम वर्णन हिब्रू 11 अध्यायको 16 पदमा देख्न सक्छौ। तिनीहरू अझ उत्तम देश अर्थात एक स्वर्गीय देशको इच्छा गर्दछन्। स्वर्गलाई हामीले पृथ्वीमा भएको कुनै पनि कुरा अर्थात कुनै पनि देश सहरसित बाँच्न सक्दैनौ। यो अति महिमित ठाउँ हो। हामी हिब्रू 11 अध्यायको 10 पदमा पढ्न सक्छौ। एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउने र निर्माण गर्ने परमेश्वर नै हुनुहुन्छ। स्वर्ग यस्तो सुन्दर पवित्र ठाउँ हो, जसलाई हामी पृथ्वीमा भएको कुनै पनि सुन्दर सहरसित तुलना गर्न सक्दैनौ। यो अतुलनीय परमेश्वरको वासस्थान हो। पत्रुसले दोस्रो पत्रुसको पुस्तक 1 अध्यायको 11 पदमा यसरी भन्छन्, अनन्त राज्य भनेर सम्बोधन गरेका छन्। यो परमेश्वरको राज्य हो। पत्रुसले स्वर्गलाई राज्यको रूपमा उल्लेख गरेका छन्। यो येशू प्रभुको अनन्त अनन्तको राज्य हो। लुकाको पुस्तक 23 अध्यायको 43 पदमा स्वर्गलाई स्वर्गलोक भनी उल्लेख गरिएको छ। साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ। दोस्रो कोरिन्थी 12 अध्यायको 3 पदमा हामीलाई यसरी भनिएको छ, स्वर्गलोक भन्ने शब्द प्रयोग गरेर उच्चारण गरिएको छ। पावलले स्वर्गलाई स्वर्गलोक भनी सम्बोधन गरेका छन्। तिनले भन्दछन्, त्यो मानिस स्वर्गलोकसम्म उचाली लगियो। तसर्थ हाम्रो बाइबलका खण्डहरूले बताउँदछ, स्वर्ग चाहिँ परमेश्वरको वासस्थान हो। यो उहाँ बास बस्ने ठाउँ अर्थात परमेश्वर बस्ने ठाउँ हो। येशूले भन्नुभयो, मेरा पिताको घर। यो संसारिक भवन अर्थात मन्दिर भन्ने शब्द प्रयोग गरिएको कुरा हो। हामी प्रभुले मन्दिरलाई शुद्ध पार्नुभएको कुरा यहुन्ना 2 अध्यायको 16 पदमा पढ्न सक्छौ। येशूले भन्नुभयो, मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याओ। परमेश्वरले यरूशलेममा आफ्ना वासस्थान खड़ा गर्नुभयो। उहाँ परमेश्वर हुनुहुन्थ्यो र यो आराधना गर्ने केन्द्रीय स्थल थियो, जहाँ परमेश्वरलाई आराधना गर्न विभिन्न ठाउँबाट मानिसहरू आउने गर्दथे र उहाँको पूजा आराधना गर्दथे। स्वर्गमा मानिसहरू जसले येशूलाई विश्वास गरेर प्रवेश गर्दछन्, तिनीहरूले उहाँलाई अनन्त कालसम्म आराधना गरिरहनेछन्। त्यहाँ परमेश्वरको आराधना अनि प्रशंसा हुँदछ। परमेश्वर सबैको केन्द्र हुनुहुन्छ। आज तपाईँले यस विषयमा गम्भीर भएर विचार गर्नुहोस्। आदरणीय श्रोता मित्र, के तपाईँ त्यहाँ जानको लागि येशूमा विश्वास गर्नुभएको छ? के तपाईँले परमेश्वरको वासस्थानसम्म उक्लने इच्छा गर्नुभएको छ? के तपाईँ त्यहाँ जान अघि यस पृथ्वीमा येशूलाई आराधना गर्नु पर्दछ भन्ने कुरा थाहा पाउनु भएको छ? उहाँले तपाईँलाई इच्छा गर्नुहुन्छ, तपाईँलाई चाहनुहुन्छ। यस पृथ्वीमा नै तपाईँले ख्रिस्ट येशूलाई विश्वास गरेर तपाईँ स्वर्ग जानको निम्ति काम गर्नु पर्दछ। यदि तपाईँले पृथ्वीमा येशूको आराधना र प्रशंसा गर्नुभएको छैन भने यो तपाईँको लागि खतरा हुन सक्छ, किनभने ख्रिस्ट येशू बिना हामी स्वर्ग जान सक्दैनौ। तसर्थ यहाँबाट अर्थात पृथ्वीबाट नै तपाईँले येशूको आराधना गर्न सिक्नुहोस् र तपाईँ स्वर्गसम्म परमेश्वरको आराधना गर्न सक्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर
1: 19572 काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। हाम्रा परिस्थितिहरू बदल्ने शक्ति कोसँग छ? जीवनमा रात दिनको समस्या कष्टहरू हटाउने कुनै उपाय छ कि? कतै बाटो छ कि? जीवनमा समस्याको जुन बोझ छ त्यो कसरी उतार्न सकिन्छ? यदि तपाईँको मनमा यस्तै प्रश्नहरूले तपाईँलाई पिरोलेको छ भने रेडियो अगाडि आएर नजिकमा बस्नुहोस्। आज म तपाईँसित यिनै विषयहरूमा कुरा गर्नेछु। म तपाईँको आफ्नै भाइ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यस कार्यक्रममा प्रसारण गरिएका गीत संगीतहरू तपाईँहरू बजारमा खोज्दै हिँड्नुभयो भने कहिले पनि पाउनुहुने छैन। असल कुराहरू असल नै ठाउँमा हुन्छन्। हामीलाई पत्र लेख्नुहोस्, हामी तपाईँलाई हामीसित उपलब्ध क्यासेट सीडीहरूको सम्पूर्ण मूल्य सूची र विवरण तपाईँलाई हामी पठाइदिनेछौ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनुहोस्, सधैँ उझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई हामी तयारी गर्छौं।

0: आजको विषयमा तपाईँलाई मेरो हार्दिक स्वागत छ। आजको सन्देशले तपाईँको जीवनमा परिवर्तनको एउटा नयाँ मोड़ ल्याओस् भन्ने मेरो चाहना छ। हामी जीवित र सत्य परमेश्वरको वचन सुन्छौं। वचन सुनेर यदि हामीले विश्वास गर्यौं भने र वचन अनुसार जिउने प्रयास गर्यौं भने हाम्रो जीवनमा परिवर्तन अवश्य नै आउनेछ। हाम्रो विश्वास अनुसार परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुनेछ। परमेश्वरबाट आशीर्वाद पाएको जीवन अचम्मको हुन्छ। त्यस्तो जीवन जिउने व्यक्ति यो संसारका परिस्थितिहरूद्वारा विचलित वा निराश हुँदैन, किनकि परमेश्वरले उसको जीवनमा बास गर्नुभएको कारण उसको जीवन सुरक्षित आनन्दले भरिपूर्ण हुन्छ। मित्र, तपाईँ पनि त्यस प्रकारको जीवन प्राप्त गर्न सक्नुहुन्छ अहिले नै। यसुले भन्नुभएको छ, चोर त चोरू र नाश पारू भनेर आउँछ, तर म चाहिँ मानिसहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। यसुको यस्तो प्रतिज्ञा हुँदा हुँदै पनि आज संसारमा धेरै मानिसहरू छन् जो समस्याहरूले पेलिएका छन्। समस्या रहित जीवन कसैको पनि छैन। कुनै कुनै समस्या त मान्छेले आफै पनि समाधान गर्न सकिहाल्छ, तर जीवनमा यस्ता गम्भीर समस्याहरू हुन्छन् जुन मानिसको ज्ञान, बुद्धि, ल्याकत र कोशिशले समाधान हुन सक्दैन। एउटा कुरा राम्रोसँग सुन्नुहोस्, यीशु ख्रीष्टमा विश्वास गर्ने मानिसहरूको जीवनमा पनि अनेक थरीका समस्याहरू जरूर आउँछन्, तर उनीहरूको निम्ति त्यो एउटा ठूलो सान्त्वना र आशा यो छ कि यीशुले यस्तो अवस्थामा तिनीहरूलाई सम्हाल्नुहुन्छ। कसैसित परमेश्वर पक्षपात गर्नुहुन्न, यो कुरामा तपाईँहरू म निश्चित रहन सक्छौ। उहाँले संसारका सबै मानिसहरूलाई वास्ता गर्नुहुन्छ, किनकि संसारका सबै मानिसहरू उनी एकमात्र परमेश्वरका छोरा छोरीहरू हुन्। परमेश्वरमा भरोसा राख्नेहरूले उहाँबाट नयाँ आशा पाउँछन्। जब घाम लाग्छ सबैको निम्ति लाग्छ, परमेश्वरले सबैलाई नै आफ्नो प्रकाश दिनुहुन्छ। जब पानी पर्छ सबैको निम्ति पानी पर्छ, सबैले यो पृथ्वीमाथि परमेश्वरको आनन्द लिन सक्छन्। बाइबलको एउटा घटना आज तपाईँको अगाडि प्रस्तुत गर्न चाहन्छु। यीशु ख्रीष्टले एकजना असहाय मानिसको जीवनमा गर्नुभएको आश्चर्य कर्म हो यो। यरूसलेममा भेडा ढोकाको नजिक पाँचवटा दलान भएको एउटा जलकुण्ड थियो। त्यसबेला बेत्सदा भनिन्थ्यो त्यो। त्यो कुण्डमा धेरैजना रोगीहरू निको हुनुको निम्ति आउँथे, अन्धा, लंगडा, पक्षराधीहरू र अन्य रोग लागेका मानिसहरू, किनकि परमेश्वरको एउटा दूतले बेला बेलामा त्यो कुण्डको पानी छछल्काइदिन्थ्यो र जो त्यो छल्किएको पानीमा पहिलो उत्रन्थ्यो ऊ निको हुन्थ्यो। तर त्यहाँ एकजना रोगी थियो, 38 वर्षदेखि बिरामी थियो। यसले उसलाई त्यस कुण्डको छेउमा पसरिरहेको देख्नुभयो। त्यो व्यक्ति धेरै समयदेखि त्यहाँ रहेको यीशुले थाहा पाउनुभयो। यीशुले सोध्नुभयो, के तिमी निको हुन चाहन्छौ? त्यो रोगीले उहाँलाई भन्यो, जी चाहन्छु, तर पानी छचल्काउँदा मलाई त्यहाँ उतार्ने कोही पनि छैन, म जाँदा जाँदै मभन्दा अगाडि अर्को मान्छे पानीमा ओर्लिहाल्छ। यीशुले त्यसलाई भन्नुभयो, खडा हो, आफ्नो ओछ्यान उठाऊ र हिँड। तुरन्तै त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोक्यो, ऊ हिँडिहाल्यो। योहन्नाको सुसमाचार 5:1-9 यो खण्ड छ। एउटा सोच्दै नसोचेको कुरा त्यस दिन भयो। त्यो व्यक्ति हताश भइसकेको थियो, कसैले सहायता गर्न सकेको थिएन। औषधि उपचार गरेकै थियो, रोगबाट छुटकारा पाउनको निम्ति अनेक उपाय गरेकै थियो, तर कुनै उपायले काम गर्न सकेन। तर कस्तो खुशीको कुरा, सारा संसारका सृष्टिकर्ता परमेश्वर उसको अगाडि आउनुभयो र उसको अवस्था थाहा भयो। यीशुले उसलाई सहायता गर्नुभयो। अनि आज पनि तपाईँ र मेरो जीवनमा परमेश्वरले यसरी नै सहायता गर्नुहुन्छ, मदत गर्नुहुन्छ। एउटा कुरा याद राख्नुहोस् है, जीवित परमेश्वर हाम्रो धर्म कर्म र हाम्रो योग्यता वा असल कर्महरू देखेर हामीलाई उद्धार गर्नुहुन्न, वा हाम्रो धर्मकाण्डहरूको आधारमा आश्चर्य कर्म गर्नुहुन्न। यो काम त परमेश्वरले उहाँको आफ्नो अनुग्रहद्वारा गर्नुहुन्छ, जस्ता सुखीको निम्ति पनि गर्नुहुन्छ। उहाँले डाकाको जीवनमा आशिषको काम गर्नुहुन्छ, वा धर्मीको जीवनमा पनि गर्नुहुन्छ। बाइबलको वचनले स्पष्ट रूपमा यो कुरा भनेकै छ, हामी विश्वासद्वारा अनुग्रहबाट उद्धार पाउँछौ, आफ्नो कर्मद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। यदि मानिसले गर्ने आफ्नै कामहरूको आधारमा परमेश्वरले कसैलाई धर्मी जन र कसैलाई पापी बनाउनु हो भने त यो संसारमा पैसा र धन भएका मानिसहरू मात्रै परमेश्वरलाई रिसाउन सक्थे। गरीबहरू त धर्म कर्म गर्न नसकेर नाश पो हुन्थे होइन त। तर परमेश्वरको तरिका यो होइन। उहाँमाथि विश्वास गर्नेहरूलाई आफ्नो अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ, छुटकारा दिनुहुन्छ। त्यो व्यक्ति कति लामो समयदेखि दुःख कष्ट र तकलीफमा थियो, पीड़ा कष्ट झेलेर जीवन काटिरहेको थियो, कसैको सहायता गर्न सकेको थिएन, तर आखिरीमा यसले उसलाई यस्तो सहायता गर्नुभयो कि उसको जीवन नै बदलियो। परमेश्वर उहाँको वचनद्वारा हाम्रो जीवनमा सामर्थ्य दिनुहुन्छ। उहाँले अचम्मको काम गर्नुहुन्छ। आँखाले नदेखेको, कानले नसुनेको, हृदयले नचिताएको काम उहाँले गर्नुहुन्छ। तपाईँहरू मेरो जीवनमा, हाम्रो संसारमा परमेश्वर आज पनि काम गर्नुहुन्छ। तर के तपाईँले आफ्नो जीवन उहाँलाई दिनुभएको छ? संसारमा आज पनि कठिनाईको बोझ बोकेर जिउने मानिसहरू धेरै छन्। तपाईँको घरको टेलिभिजन बिग्रिया छ, तपाईँको त्यो टेलिभिजन चाहिँ आफै बन्दैन। जबसम्म तपाईँले त्यो टेलिभिजन, बिग्रेको टेलिभिजन बनाउने ठाउँमा लगेर दिनुहुन्न, तबसम्म त्यो बन्न सक्दैन। त्यही किसिमले यो जीवन जो तपाईँको बिग्रिसकेको छ, खत्तम भइसकेको छ, आफै आप बन्दैन। यसलाई तपाईँले लिएर परमेश्वरको चरणमा समर्पण गरिदिनुहोस्। उहाँले सब फिट गरिदिनुहुन्छ, उहाँले सबै बनाइदिनुहुन्छ, उहाँले फेरि नयाँ तुल्याइदिनुहुन्छ। परमेश्वर अचम्मको हुनुहुन्छ। उहाँका आफ्नो जीवनलाई समर्पण गर्नुहोस्। तपाईँको जीवन परिवर्तन हुनेछ। पापको बोझ, विनाश, बरालिएका छोरा छोरी, टुट्दै गइरहेको पारिवारिक जीवन, बेरोजगार अवस्था, रोग बिमारीको संकट, यी सबैको समाधान कोसँग छ? संसारमा जिउने कुनै पनि व्यक्तिसँग यसको समाधान छैन मित्रजन। तपाईँले सोच्नुभयो होला त्यहाँबाट अलिकति पैसा आउँछ सबै कुराहरू निमेटान्न हुन्छ। म तपाईँलाई भन्छु, त्यो आउँछ अनि कतैबाट चुइहाल्छ। तपाईँको जीवन जस्ताको तस्तै नै हुन्छ। यो संसारमा जिउने कुनै पनि व्यक्तिसँग तपाईँ र मेरो समस्याहरूको समाधान छैन। यही कुरा बुझेर परमेश्वरले तपाईँ र मेरो सहायताको निम्ति आफै यो संसारमा आउनुभयो। के तपाईँ उहाँको आशिषलाई आफ्नो जीवनमा प्राप्त गर्न चाहनुहुन्छ? याद गर्नुहोस्, प्रभु यीशु भन्नुहुन्छ, हे सबै मेहनत गर्ने र गरौं बोझले तपिएका हो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। आज तपाईँलाई विश्राम चाहिएको छ, जीवनमा समस्याको समाधान चाहिएको छ, याद गर्नुहोस्, परमेश्वर भलो हुनुहुन्छ। यो जीवन तपाईँको हो र यस जीवनको निम्ति अर्थपूर्ण र उद्देश्यपूर्ण निर्णय लिने जिम्मेवारी पनि तपाईँको आफ्नै हो। समयले बिस्तारै मलाई बिदाई दिइसकेको छ। अचम्मका कुराहरू सुनेर तपाईँ छक्क दङ्ग पर्नुहुन्छ, तर याद गर्नुहोस्, परमेश्वरको अस्तित्व र उहाँको प्रेमलाई यो संसारमा कुनै पनि प्राणीले इन्कार गर्न सक्दैन। यदि आजको कुराकानी सुनेर तपाईँको हृदयमा कुनै प्रश्न र जिज्ञासा छ भने मलाई निसंकोच लेख्नुहोस्, म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिउन्। यस कार्यक्रममा सधैँ तपाईँलाई हाम्रो हार्दिक स्वागत छ।
1: टाइम चेक यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफूलाई आत्मिक रूपमा कसरी विकास गर्ने? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 56 यहाँहरूलाई स्वागत छ। जब हामीले यीशु ख्रीष्टद्वारा मुक्ति पायौं, हाम्रा पापहरू यीशु ख्रीष्टको रगतले पखालिए, हामी भित्र परमेश्वरको पवित्र आत्माको अद्भुत वरदान प्राप्त गर्यौं। यद्यपि हाम्रो मन परिवर्तन भएन। भजन संग्रहको पुस्तक 119:11 तपाईँको विरूद्धमा पाप नगरू भनेर तपाईँको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु। हामीले बाइबल अध्ययन गर्नु महत्वपूर्ण छ। यसका प्रतिज्ञाहरू मनन गर्नु, ताकि हामी हरेक दिन आफ्नो जीवन कसरी बिताउँछौ भन्ने कुराले ख्रीष्टमा हामी आत्मिक रूपमा को हौ भन्ने कुराको प्रतिबिम्ब बनोस्। आत्मिक वृद्धि जाने जाने हुन्छ, यो स्वचालित हुँदैन। हामीले गर्नुपर्ने भनेको परमेश्वरलाई मनपर्ने बानीहरू बनाउनु हो। यी बानीहरूले हाम्रो चरित्रलाई आकार दिनेछ र चरित्रले हाम्रो भविष्यलाई आकार दिनेछ। एक बलियो क्रिस्चियन निरन्तर परमेश्वर केन्द्रित बानीहरू मार्फत निर्माण गरिन्छ। प्रिय श्रोता, हामीले विकास गर्नुपर्ने बानीहरूमा दैनिक बाइबल पढ्ने, निरन्तर प्रार्थना गर्ने, अन्य बलिया क्रिस्चियनहरूसँग संगति गर्ने, आफूभन्दा कमजोर अरूको सेवा गर्ने र खाँचोमा परेकाहरूलाई आफ्नो प्रशस्तता दिने समावेश छ। जब हामी यस्ता बानीहरू निर्माण गर्छौ, यसले हामीलाई ख्रीष्ट जस्तै चरित्रमा ढाल्छ। हितोपदेशको पुस्तक 10:24-25 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने, त्यस कुरामाथि विचार गरौ। कतिजनाको संगतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौ। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन प्रोत्साहन दियो। प्रार्थना, बाइबल अध्ययन र आराधना मार्फत परमेश्वरसँग घनिष्ठ सम्बन्ध निर्माण गर्नुहोस्। अरूसँगको तपाईँको अन्तर्क्रियामा प्रेम, नम्रता, इमानदारीता र विश्वास योग्यता प्रदर्शन गर्नुहोस्। अन्य क्रिस्चियनहरूसँग प्राय भेट्नुहोस् र एकअर्कालाई प्रोत्साहन दिनुहोस्। हितोपदेशको पुस्तक 3:27 आफ्नै नजरमा बुद्धिमान नहो, परमप्रभुको भय मान र दुष्कर्मलाई त्याग। आफ्नो दैनिक जीवनमा परमेश्वरको प्रेमको चरित्र प्रतिबिम्बित गर्नुहोस्। आफ्नो वचन र कार्यद्वारा अरूको लागि आशीर्वाद बन्नुहोस्। खाँचोमा परेका मानिसहरूलाई मद्दत गरेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्नुहोस्। विधवा र अनाथहरूको हेरचाह गर्नुहोस् र यीशु ख्रीष्टको व्यक्तिगत सम्बन्धबाट आउने मुक्ति र आशाको सन्देश साझा गर्नुहोस्। भजन संग्रहको पुस्तक 37:4-5 परमप्रभुमा आनन्दित हो र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ। प्रिय श्रोता, तपाईँको जीवनको लागि उहाँको योजना के हो भनेर पत्ता लगाउन नम्रतापूर्वक आफ्नो पिता परमेश्वरको अगाडि जानुहोस्। त्यसपछि आफ्नो शारीरिक इच्छाहरू पछ्याउनुको सट्टा यो योजनामा समर्पित हुन छनौट गर्नुहोस्। तपाईँको यात्राको हरेक चरणमा तपाईँलाई मार्गदर्शन गर्न परमेश्वरमा भरोसा राख्नुहोस्। यी कुराहरू दिनदिनै, महिनासम्म र वर्षसम्म गर्न विश्वासी रहनुहोस्, अनि तपाईँ पक्कै पनि आत्मिक रूपमा आफ्नो पिता परमेश्वरको नजिक बढ्नुहुनेछ र तपाईँको जीवन उहाँलाई खुसी पार्ने जीवन हुनेछ। रोमीको पुस्तक 15:13 आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले परिपूर्ण गरिदेऊन्। यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक। प्रिय श्रोता, अरूको सेवा गरेर परमेश्वरप्रतिको हाम्रो प्रेम प्रदर्शन गर्नु भन्दा ठूलो आनन्द हामीले अनुभव गर्न सक्दैनौ। जब हामी त्यसो गर्ने छनौट गर्छौं, यसै ख्रीष्टसँगको हाम्रो भविष्यको आशा पनि हाम्रो हृदयमा जीवित र वास्तविक बन्छ। हामी आशा गर्छौ कि एक दिन चाँडै नै यीशु राजाहरूको राजा र प्रभुहरूका प्रभुको रूपमा शासन गर्न यस पृथ्वीमा फर्कनुहुनेछ। जब उहाँले त्यसो गर्नुहुनेछ, उहाँले उहाँसँगको सम्बन्धमा वृद्धि गर्न विश्वास गर्नेहरूलाई इनाम दिनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
1: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
2: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
1: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
1: कहाँ छ?
2: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
1: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
1: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
3: ज्ञानका कुरा,
4: जीवनका कुरा,
3: सफलताका कुरा
4: अनि दर्शनका कुरा, कार्यक्रम
3: ज्ञान दर्पण।
2: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।

0: श्रीमती म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: परमेश्वर यसको योग्य हुनुहुन्छ। नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। आज म तपाईँलाई परमेश्वर हाम्रा सेवा र त्यागहरूको कतिसम्म योग्य हुनुहुन्छ भन्ने कुरा बताउन आएकी छु। लौ एकैछिन रोकिनुहोस्, मैले धेरै ठूलो कुरा गरे कि भनेर नसम्झनुहोस्। मलाई यो कथाद्वारा आफ्नो कुरा स्पष्ट पार्न दिनुहोस्। मेरो एकजना साथी छिन् जुडी बटलर। उनले दशकौंसम्म मेरो मुख्य सहयोगीको रूपमा सेवा गरिन्। उनी म कसरी भनौं एकदमै बेलायती स्वभावकी छिन्। जुडीको ठट्टा गर्ने शैली अलिक गम्भीर खालको छ र उनको बोलीमा अलिकति कडापन छ, तर उहाँको हृदयमा प्रभुको सेवाप्रतिको प्रेम भने अद्भुत छ। उनले जनी र साथीहरूमा लामो समयसम्म आफ्नो श्रम मात्र लगानी गरिनन्, तर वर्षौंसम्म हरेक आइतबार बिहान मलाई मण्डली जानका लागि तयार हुन पनि मदत गरिन्। यद्यपि जुडी अहिले जनी र साथीहरूबाट अवकाश भइसकेकी छिन्, तैपनि उनले मलाई अझै मदत गर्छिन्। कहिलेकाहीँ त उनी मेरा श्रीमान खेन र मेरा लागि बेलुकाको खाना पनि पकाइदिन्छन्। कहिलेकाहीँ मानिसहरूले उनलाई भन्छन्, जुडी तपाईँले जोनीलाई यसरी सहयोग गर्नुभएको साँच्चै प्रशंसनीय छ। अनि तपाईँले सोच्नुहोला कि उनले धन्यवाद वा तपाईँलाई थाहा छ मलाई त मदत गर्न पाउँदा खुसी नै लाग्छ भन्लिन्। तर याद राख्नुहोस्, जुडी अलिक कडा छिन्, उनी बेलायती हुन्। त्यसैले जब मानिसहरूले उनले मलाई गरेको यति ठूलो मदतको बारेमा तारीफ गर्छन्, उनी सधैँ एउटै जवाफ दिन्छन्, तपाईँ जे भन्नुहोस् परमेश्वर यसको योग्य हुनुहुन्छ। अनि उहाँ साँच्चै योग्य हुनुहुन्छ। जुडीले मलाई व्हील चेयरमा बसाल्न बिहान उठाएका ती अनगिन्ती घण्टाहरू र गरेका त्यागहरूका लागि वा राति मलाई ओछ्यानमा सुताउन मदत गरेका समयहरूका लागि, अनि मलाई ओछ्यानमा कोल्टो फेराउन मध्य रातमा कतिपटक बिउजनु परेको ती क्षणहरूका लागि जुडी केवल यति मात्रै भन्छिन्, परमेश्वर यसको योग्य हुनुहुन्छ। मेरी साथीलाई यो कुरा राम्ररी थाहा छ कि जब उनले मलाई मदत गर्छिन्, तब उनले कुनै मानिसको तारीफ पाउनका लागि होइन, तर प्रभुका लागि काम गरिरहेकी हुन्छिन्। उनलाई यो पनि थाहा छ कि जब उनले मेरो यात्राको टिकट बुक गर्थिन्, फोनको जवाफ दिन्थिन्, मेरा भेटघाटहरू तय गर्थिन् र मसँग टाढा टाढा यात्रा गर्थिन्, तब उनले वास्तवमा एउटा अनन्तको लगानी गरिरहेकी थिइन्। ख्रिस्टको राज्यलाई अघि बढाउँदै थिइन्। आफ्नो जीवनको लागि परमेश्वरको उद्देश्य पूरा गरिरहेकी थिइन् र अरू मानिसहरूले सुसमाचार सुन्ने वातावरण तयार पारिरहेकी थिइन्। अहिले पनि जब जुडी मेरो लागि बजारबाट सामानहरू ल्याइदिन्छन् वा मेरो व्यक्तिगत दैनिकीमा मदत गर्छिन् र मेरा श्रीमान र मेरा लागि आफ्नो हातको प्रसिद्ध खसीको मासु तरकारी पकाइदिन्छन्, तब उनले यी साना र असहाय भाइ बहिनीहरू मध्ये एकको सेवा गरिरहेकी हुन्छन्। अर्थात म आफूलाई यस्तै सम्झन्छु। त्यसो भए के जुडीले केवल एकजना अपाङ्गता भएको महिलालाई मदत गरिरहेकी छिन् त? होइन, उनी त सर्वशक्तिमान परमेश्वरको सेवा गरिरहेकी छिन् र उहाँ यसको योग्य हुनुहुन्छ। कलसी 3:23-24 पदले भन्छ, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै, यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रिस्टको सेवा गरिरहेका छौ। अब मलाई थाहा छैन परमेश्वरले तपाईँलाई कस्तो प्रकारको सेवामा राख्नु भएको छ, तर यदि तपाईँ येशूको अनुयायी हुनुहुन्छ भने तपाईँले सेवा गरिरहनु भएको छ। परमेश्वरको राज्यमा इसाई सेवा र सांसारिक सेवा भन्ने भिन्नता हुँदैन। जहाँसम्म परमेश्वरको कुरा छ, हामी हाम्रा सबै सेवाहरू उहाँकी सेवा हुन्, सिधा र सरल। याद राख्नुहोस्, कलसीको पुस्तकले भन्छ, तिमीहरू जेसुकै गर्छौ। त्यो जेसुकै भित्र होटलमा टेबल सफा गर्ने काम हुन सक्छ वा लेखापालको अफिसमा हिसाब किताब गर्ने काम हुन सक्छ। त्यो फुटबल सिकाउने शिक्षकको काम हुन सक्छ। अनुयायी हुनुहुन्छ भने तपाईँले सेवा गरिरहनु भएको छ। परमेश्वरको राज्यमा इसाई सेवा र सांसारिक सेवा भन्ने भिन्नता हुँदैन। जहाँसम्म परमेश्वरको कुरा छ,

0: राख्ने काम हुन सक्छ। तपाईँ जेसुकै गर्नुहुन्छ, परमेश्वर चाहनुहुन्छ कि तपाईँले त्यो काम मानिसका लागि होइन तर स्वयं प्रभुका लागि गरे झैं आफ्नो पूरै हृदय लगाएर गर्नुहोस्। त्यसैले हरेक सेवा पवित्र आत्माद्वारा आशिषित छ अनि चिन्ता नगर्नुहोस्। जब हामी परमेश्वरको महिमालाई ध्यान राखेर आफ्नो काम गर्छौं तब हामीलाई इनामको रूपमा एउटा ठूलो उत्तराधिकार दिइने प्रतिज्ञा गरिएको छ। तर यसमा एउटा शर्त छ, हाम्रो कामप्रति हाम्रो मनोवृत्ति जसो तसो हाजिर गरौं र यो काम सकिहालोस् भन्ने खालको अल्छे हुनुहुँदैन। ठूला इनामहरू त तिनीहरूका लागि हुन् जसले आफूले गरिरहेको काम परमेश्वरको महिमाका लागि गर्छन्। जुडीलाई मैले यसो भनेको मन पर्दैन होला तर मलाई लाग्छ उनी साँच्चै नै एउटी अचम्मकी महिला हुन्। तर सबैभन्दा अचम्मको कुरा त उनको जीवनमा भएको परमेश्वरको अनुग्रह हो। पहिलो कुरन्थी 15:10 भन्छ, तर म जो छु त्यो परमेश्वरको अनुग्रहले छु र म माथि भएको उहाँको अनुग्रह व्यर्थ भएन। बरु मैले त तिनीहरू सबैले भन्दा बढी परिश्रम गरे, तैपनि मैले होइन, मसँग भएका परमेश्वरको अनुग्रहले हो। मेरा मित्र, आज परमेश्वरको राज्यमा कड़ा मेहनतका साथ काम गर्नुहोस् किनभने परमेश्वर तपाईँको त्यो श्रम र सेवाको पूर्ण रूपमा योग्य हुनुहुन्छ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।
2: कोरस नम्बर 140।

0: गुड न्यूज एफएम 105.1
1: के भयो? के को हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ। इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
6: प्रोप्राइटर सानु सापकोटा, 01-52-28-54, 01-52-28-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
7: गाउन भाडामा,
8: गाउन भाडामा,
7: हे गाउन भाडामा।
5: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
9: र 98-18-25-12-40, 98-18-25-12-40।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओस्वाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक, भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।

0: जय मसी, म सृजना बुहारा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाई पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज FM 105.1 MHz मा।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम जय मसीह।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्वयंपस्थ रख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा। आदरणीय श्रोता, कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र विजय र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र कार्यक्रम जयमसी भन्ने बित्तिकै तपाईँले आफ्ना प्रियजनलाई सम्झेर जयमस्ती अभिवादन तपाईँले टक्राउन सक्नुहुन्छ। त्यति मात्र होइन, कसैसँग तपाईँको सम्बन्ध बिग्रिएको छ भने कार्यक्रम जयमस्तीबाट क्षमा आदान प्रदान पनि गर्न सक्नुहुनेछ र यसको निम्ति हाम्रो फोन नम्बर रहेको छ 4770754707075। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446। र हामीलाई फोन गर्नुहोला। हाम्रो फोन लाइन मैले तपाईँलाई दिइसकेको छु। कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौँ। हेलो,
1: विश्व जनजाति सारा दिनको जिन्दगीमा गरौँ जय मसी जय मसी। म सहभागी भएको छु सुमन राई, हजुर राम राम सरलाई जय मसी अघि पार्ने के छ हजुरको सरको?
0: एकदमै ठिकठाक छु सुमनजी, तपाईँ कस्तो हुनुहुन्छ?
1: एकदमै एकदमै अहिलेसम्म हाँसेको छु, पाँचेको छु परमेश्वरको अनुग्रहमा कृपामा, नाचेको छु परमेश्वरलाई धेरै धेरै धन्यवाद। अनि यसै गरी हजुरहरूको कार्यक्रमले पनि एकदमै एकदमै उत्साह दिएको छ। आत्मिक भजनमा तृप्त भएको छु, धेरै धेरै हजुरहरूमा धन्यवाद। हजुरको नयाँ नौलो के छ त अरू?
0: सबै ठिक छ, एकदमै ठिकठाक छ हजुर। जे होस् प्रभुको अनुग्रहले हाँसेकै छु, बाँचेकै छु, नाचेकै छु भन्नुपर्छ हजुर।
1: एकदमै एकदमै हाँस्नुहोस्, बाँच्नुहोस्, धेरै परमेश्वरको महिमा गर्दै जानुहोस्। हामीलाई शान्ति आनन्द आत्मिक भजन यसरी नै सदा सर्वदा हाम्रो जीवनमा भएको छ हजुरहरूको कृपाले।
0: अब भने सुमनजी, तपाईँले कसलाई सम्झेर जय मसी अभिवादन टक्राउन चाहनुहुन्छ र कसैसँग क्षमा माग्न चाहनुहुन्छ भने?
1: एकदमै एकदमै हामीलाई जय मसी भन्नु सिकाएको छ। जय मसी भन्नु त हाम्रो परमेश्वरको महिमालाई उच्च बनाउनु हो, परमेश्वरको महिमालाई हामीले उचाल्नु हो, परमेश्वरको नामलाई हामीले उचाल्नु हो। अनि यसै कारण सुन्दर बिहान सुन्दर सुन्दर अवसर परमेश्वरलाई धन्यवाद फर्स्टमै कन्ट्याक्ट गर्नु पाए, धेरै धेरै धन्यवाद हजुरलाई पनि। अनि विशेष गरी म सर्वप्रथम परमेश्वरलाई पनि धन्यवाद दिन्छु। अनि सर्वप्रथम चाहिँ एकदमै एकदमै हाम्रो अब्राहम हिरो सर, परमेश्वरको दासवटा नायक हिरो सरलाई जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो अब्राहम सरलाई। अनि यसै गरी हाम्रो विजय सरलाई जय मसी अभिवादन, हाम्रो सुजन सरलाई जय मसी अभिवादन, सरोज सरलाई जय मसी अभिवादन, सन्ध्या बहिनीलाई जय मसी अभिवादन, सन्दीप भाइलाई जय मसी अभिवादन। अनि जय मसी अजित पादन हाम्रो सुनित दास सरलाई जय मसी अजित पादन भन्न चाहन्छु, हाम्रो ज्ञानु बहिनीलाई जय मसी अभिवादन, हाम्रो प्यारो दास छोरी परमेश्वरको हिरो छोरीलाई पुनः बहिनी उपस्थिति भए तापनि उहाँलाई म सम्झेर जय मसी अजित पादन भन्न चाहन्छु, जय मसी अजित पादन भन्न पर्दाखेरि हाम्रो टाजन घुसन पुरुष सरलाई जय मसी अभिवादन भन्नु पर्दछ। अनि यसै गरी कुमार विश्व सरलाई पनि जय मसी अभिवादन भन्नु पर्दछ। यसै गरी आइजिक राईलाई पनि जय मसी अभिवादन भन्नु पर्दछ। सिमन पाण्डेजीलाई जय मसी अभिवादन भन्नु पर्दछ। हाम्रो राज सर जुन ठाउँमा जहाँ हुनुहुन्छ, जस्तो परिस्थितिमा हुनुहुन्छ, उहाँलाई पनि जय मसी अभिवादन। साधन न्यु पाण्डे सरलाई पनि जय मसी अभिवादन भन्न चाहन्छु। अनि यसै गरी एन्जु खटोडालाई जय मसी अभिवादन, केज रोपकाजीलाई जय मसी अभिवादन, हरित कजीलाई जय मसी अभिवादन, हाम्रो केदार सरलाई जय मसी अभिवादन, नारायण शर्माजीलाई जय मसी अभिवादन, मङ्गल मान महर्जनजीलाई जय मसी अभिवादन। अनि जय मसी अभिवादन हाम्रो मिन कुमार सरलाई म जय मसी अभिवादन, उहाँको परिवारलाई जय मसी अभिवादन भन्न चाहन्छु। अनि जय मसी अभिवादन भन्नु पर्दछ हामीले हाम्रो अमिता बहिनीलाई जय मसी अभिवादन, हाम्रो यसै गरी हाम्रो हाम्रो जति लक्ष्मी मगर बहिनीलाई जय मसी अभिवादन, माया बहिनीलाई जय मसी अभिवादन, शोभा मिश्र बहिनीलाई जय मसी अभिवादन, अनि हाम्रो रेखा थापा बहिनीलाई म जय मसी अभिवादन, सुमित्रा बहिनीलाई जय मसी अभिवादन, तारा बहिनीलाई जय मसी अभिवादन, सुनकली तामाङजीलाई जय मसी अभिवादन, हाम्रो सान्ता बहिनीलाई जय मसी अभिवादन, हाम्रो सानो बहिनीलाई जय मसी अभिवादन भन्न चाहन्छु, दुर्गा बस्ने जिल्ला जय मसी अभिवादन, जय मसी अभिवादन, हाम्रो विद्या श्रेष्ठजीलाई म जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो उत्तम शिवापतिजीलाई जय मसी अभिवादन, हाम्रो लक्ष्मी सुन्दास बहिनीलाई म सम्झेर सम्झनाको साथमा जय मसी अभिवादन, अचल अलिक हराउनु भएको छ, जमुना राणाजीलाई जय मसी अभिवादन, हाम्रो इलि शिवाजीलाई जय मसी अभिवादन, इलिजी शाह बहिनीलाई जय मसी अभिवादन, हाम्रो ओकलडुङ्गाबाट कन्ट्याक्ट गर्नुहुन्छ हामीलाई उहाँ पुर्याउनुहुन्छ, उहाँको अभावले हामी एकदमै आशिक्षित भएका छौँ, हाम्रो हन्दा बहिनीलाई सम्झेर म जय मसी अभिवादन, उहाँको दाई भाउजूलाई म जय मसी अभिवादन, अनि परमेश्वरको दास प्यारो छोरीलाई चन्द्रमा बहिनीलाई म जय मसी अभिवादन, उहाँको साथीलाई जय मसी अभिवादन, उहाँको परिवारलाई जय मसी अभिवादन, अनि जय मसी अभिवादन भन्नु पर्दछ, हाम्रो साथी श्री रोक्काजीलाई जय मसी अभिवादन, हरि रोक्काजीलाई जय मसी अभिवादन, हाम्रो ज्येष्ठ एकदमै नागरिक हुनुहुन्छ हाम्रो पुनाजीलाई म सम्झेर जय मसी अभिवादन, अनि हाम्रो सारा बहिनीलाई म सम्झेर जय मसी अभिवादन भन्न चाहन्छु, सङ्गीता रिमालजीलाई जय मसी अभिवादन, पम्पा बोपारीजीलाई जय मसी अभिवादन, हाम्रो यसै गरी पम्पा रोका दास छोरी परमेश्वरको प्यारा छोरीलाई जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो रूपा बहिनीलाई म सम्झेर जय मसी अभिवादन भन्न चाहन्छु, हाम्रो सावित्री खड्का महिला सम्झेर म जयमासी अघि वादन भन्न चाहन्छु, अनि जयमासी अघि वादन म भन्न चाहन्छु हाम्रो एसक्यू भक्तलाई जयमासी अघि वादन, हरिपोल बुढाथोकीलाई म जयमासी अघि वादन, हाम्रो सुशील मगरियाजीलाई जयमासी अघि वादन, राजकुमार तामाङलाई जयमासी अघि वादन, माधवजीलाई जयमासी अघि वादन, चित्र मगरलाई जयमासी अघि वादन, यसै गरी सुशील मगरियाजीलाई पनि जयमासी अघि वादन भन्न चाहन्छु, अर्जुन प्रधानजीलाई सम्झेर म जयमासी अघि वादन, हाम्रो दिलकुमार राईलाई म सम्झेर जयमासी अघि वादन, तेज बहादुर गोदालजीलाई सम्झेर म जयमासी अघि वादन, हाम्रो राजु काप्रालाई जयमासी अघि वादन, विनोद काप्राजीलाई जयमासी अघि वादन, अनि जयमासी अघि वादन भन्नु पर्दा छ हाम्रो जति पनि हाम्रो कुमार राईलाई पनि जयमासी अघि वादन, उहाँको परिवारलाई जयमासी अघि वादन, धर्म विनोद परालजीलाई म सम्झेर जयमासी अघि वादन, जोन सिरस्वती हराउनु भएको छ जोन सिरस्वतीलाई पनि जयमासी अघि वादन, रुपेन राईलाई जयमासी अघि वादन, आशिष राईलाई जयमासी अघि वादन, शान्ति राईलाई जयमासी अघि वादन, सन्तोष राईलाई जयमासी अघि वादन, हाम्रो रामकुमार जीलाई जयमासी अघि वादन, अजय राईलाई जयमासी अघि वादन, अतिना राईलाई जयमासी अघि वादन भन्न चाहन्छु, सम्पूर्ण गुणमी एफएममा कन्ट्याक गर्नुहुने सुनिराख्नुहुने अहिले मित्रहरू अग्रजन प्रियजनहरू परमेश्वरको दास दासी छोरा छोरा जयमासी अघि वादन भन्न चाहन्छु, अनि विशेष गरी साथै नै म क्षमा माग्नु पर्दाखेरि म संसारमा छु, म सेजुलमा छु, परमेश्वरको दृष्टिमा कहाँ गएर सुकिरहेको हुन्छु, म कहाँ गएर लडिरहेको हुन्छु, साथै नै नकारात्मक सोचाइ नकारात्मक विचार हुँदा छ परमेश्वरको दृष्टिमा, म संसारमा म सेजुलमा भएको कारणले म परमेश्वरसँग क्षमा माग्न चाहन्छु, उनी एफएम सम्पूर्ण परिवारसँग म क्षमा प्राप्त चाहन्छु, अनि सम्पूर्ण सुनिराख्नुहुने आदरणीय तथा दाजुभाइ दिदीबहिनीहरूसँग म क्षमा प्राप्त चाहन्छु सर।
0: हुन्छ, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, एकदमै खुसी लाग्यो अहिलेलाई छुटौ,
1: एकदमै एकदमै सफलता उन्नति मिलेको होस् हाम्रो नायक हिरो अफ्राम सरलाई, हाम्रो यसै गरी विजय सरलाई एकदमै दिन शुभ आरम्भ रहेको होस्।
0: हुन्छ, जय मसी, उहाँ हुनुहुन्थ्यो सुमन राईजी माता तीर्थबाट जोडिनु भएको थियो, र तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ, म पनि आफ्नो साथी सङ्गी आफन्तजनहरूलाई सम्झेर अभिवादन अथवा जयमसी भन्न चाहन्छु जस्तो तपाईँलाई मनमा लागेको छ, त्यति मात्र होइन कसैसँग क्षमा आदान प्रदान गर्नु छ भने पनि तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। र अहिलेलाई पनि कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो, जयमसी।
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म सिद्धिबाट नैना थापा बोलेको, हजुर आरामै हुनुहुन्छ?
0: म एकदमै ठिक ठाक छु। नैनाजी, तपाईँलाई कस्तो छ?
2: म ठिकै छु, हजुरको मायाले, हजुरको प्रार्थनाले, हजुरको आशिषमय प्रोग्रामहरू सुन्दैछु, यति ब्लेसिङ छ, यति आशिषित छु म, एकदम धन्यवाद हजुरहरूलाई, विशेष नयाँ नयाँ कार्यक्रमहरू एकदमै प्रस्तुत गर्नुभएको छ होइन, यति परमेश्वरले धेरै आशिष दिनुभएको छ हजुरहरूलाई, म एकदमै आशिषित भइरहेको छु
0: हजुर। नैनाजी, यतिखेर भने ककसलाई सम्झेर जयमसी अभिवादन टक्राउन चाहनुहुन्छ?
3: फर्स्ट अफ अल तपाईँलाई नै जयमसी भन्न चाहन्छु, अनि हाम्रो गुड न्युज एफएम परिवार, मेरो आदरणीय एकदमै प्रभुले दिनुभएको छोरा छोरीहरू होइन, उहाँहरू सबैजनालाई माया अनि जयमसी भन्न चाहन्छु, अनि मिठो सम्झना, अनि अनि भर्खरै फोन गरेर जानुभएको हाम्रो सुमन दाई माछा तीर्थबाट, उहाँलाई पनि जयमसी भन्न चाहन्छु, अनि हाम्रो जतिजना फोन गर्नुहुन्छ, जतिजनाले सुनिराख्नु भएको छ, हाम्रो चन्द्रमाया दिदी, हाम्रो पम्पा गोपाली दिदी, अनि हाम्रो पम्पा रोक्का दिदी, हाम्रो सारा दिदी, होइन जतिजना हुनुहुन्छ, नाम त म लिन सक्दिनँ धेरैजनाको, अनि हाम्रो यसु यसु भक्त दाई त कता हराउनु भएको खै थाहा छैन, सुनेको नि छुइनँ आवाज, अहिले चाहिँ उहाँ हराउनु भएको छ, सायद सुनिराख्नु भएको छ, अनि उहाँलाई पनि हृदयदेखि नै जयमसी, अनि विशेष हाम्रो अर्जुन प्रधान सिक्किमबाट उहाँ दाई हुनुहुन्छ, उहाँलाई पनि हृदयदेखि नै जयमसी भन्न चाहन्छु, अनि हाम्रो इन्डियाबाट हाम्रो कुमार दाई हुनुहुन्छ, उहाँलाई पनि जयमसी भन्न चाहन्छु, विशेष सबैजनालाई नछुट्याइकन मेरो जयमसी भन्न चाहन्छु। अनि क्षमा लिनु पर्दाखेरि चाहिँ म संसारमा छु अनि शरीरमा छु, सर्वप्रथम त परमेश्वरसँग नै हामी क्षमा माग्नुपर्छ, किन भन्दाखेरि उहाँको हृदय दुख्ने है, उहाँलाई चित्त नबुझ्ने, उहाँको इच्छा विरोधी चाहिँ हामी काम गर्छौँ, म आफै पनि काम गर्छु, अनि उहाँलाई चाहिँ म क्षमा माग्न चाहन्छु। अनि विशेष तपाईँहरूलाई मबाट मैले धेरै कुराहरू गरेको छु होला, मेरो व्यवहारबाट मैले बोल्दाखेरि कतिवटा कुराहरूले ड्याङ्ग अब लागेको छ भने चाहिँ मलाई एकदमै क्षमा गर्नुभएको होस् भन्न चाहन्छु। अनि जतिजना सुन्दै हुनुहुन्छ, जतिजनाले फोन गर्नुहुन्छ, नेना बहिनी भनेर कति माया गर्नुहुन्छ, हाम्रो पम्पा रोका दिदी हुनुहुन्छ, अनि चन्द्रमाया दिदीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि मेरो कारणले कतिवटा चोटहरू पुगेको छ भने बोल्दै गर्दा कतिवटाले शब्दहरूले घोचेको छ भने चाहिँ म हृदयदेखि नै उहाँहरूलाई पनि क्षमा माग्छु, प्रत्येकसँग क्षमा माग्छु। अनि मैले चाहिँ अरूलाई पनि क्षमा माग्दैछ भने पनि उहाँहरूलाई पनि क्षमा दिने हृदय ममा होस् अनि उहाँहरूलाई पनि क्षमा दिन चाहन्छु भनेर यति नै राख्छु।
0: हुनुहुन्थ्यो नैनाजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र अहिलेलाई पनि राख्न चाहन्छु एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
1: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र? ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
2: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
2: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
3: गाउन भाडामा
4: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
5: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 98147868002, 98147868002
6: र 98182540, 98182540।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
2: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
0: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
2: कहाँ छ?
1: 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।

0: चाहिएमा हामीलाई सम्झनुहोस्।
1: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
0: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
1: र सरिता महर्जन 9841191094, 9841191094।
2: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: त्यो छोटो व्यापारिक विश्राम पछि भने कार्यक्रम जयमस्तमी देखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हजुर,
0: लक्ष्मीजी कस्तो हुनुहुन्छ?
1: हजुर, अलि सन्चो छैन सर, अहिले
0: सन्चो छैन है। हुन्छ, हामी तपाईँको लागि एकदमै प्रार्थनामा सम्झिनेछौँ लक्ष्मीजी। अनि खाना खानुभयो?
1: बाँकी छ सर, अनि हजुरहरूले खाइसो अनि
0: हामी सबैजना ठिकै छौँ। हजुर, ल भन्नुहोस्, यतिखेर सम्झेर ककसलाई चाहिँ मस्ती अभिवादन टक्राउन चाहनुहुन्छ?
1: हजुर सर, सर्वप्रथम त रमेश धेरै धन्यवाद, फेरि पनि यो नयाँ दिनमा प्रभुको महिमा अनि यहाँको उहाँले दिनुभएको दिनहरूमा उहाँको महिमा प्रशंसा गर्दै उहाँको

0: नजिक आउने अवसर मौका हामीलाई दिनुभएको छ। परमेश्वरलाई नै धेरै धन्यवाद यो नयाँ दिनको लागि। आजको दिनसम्म हामीलाई एकदमै सुरक्षा अनुग्रह प्रभुको महिमा गर्नलाई आशिष दिनुभएकोलाई धन्यवाद छ। र यो समय यो घडी फेरि पनि हजुरलाई पनि म हृदयदेखि सर्वप्रथम हजुरलाई एकदमै मेरो हृदयदेखि जयमश्री अभिवादन भन्न चाहन्छु सर। यो नयाँ नयाँ कार्यक्रम ल्याएर हामीलाई एकदमै आशिष तुल्याउनु भएको छ हजुरहरूले। बिहान 6 बजेदेखि राति 10 बजेसम्म खटेर अनि हाम्रा हरेक 14 अन्तर 75 जिल्लासम्म परमेश्वरको सुसमाचारहरू यो कार्यक्रमहरू पुर्याउनु भएको छ। एकदमै परमेश्वरले हजुरहरूलाई एकदम अझै धेरै आशिष दिनुभएको होस्। अझै नयाँ नयाँ कार्यक्रम ल्याउनलाई परमेश्वरले अगुवाई गर्नुभएको होस् र हजुरलाई धेरै धन्यवाद सम्पूर्ण गुण्य जथम परिवारलाई भन्न चाहन्छु। अनि यो समय अवसर मौका मलाई दिएको छ हजुरलाई जयमसी अभिवादन फोन उठाउनु हुने सरलाई जयमसी अभिवादन भन्न चाहन्छु। सन्ध्या म्यामलाई जयमसी अभिवादन भन्न चाहन्छु। ज्ञानु म्यामलाई जयमसी अभिवादन भन्न चाहन्छु। पुनम म्यामलाई जयमसी अभिवादन भन्न चाहन्छु। अनि जनार्थन गिरी सरलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु। यो समय गुड न्युज एफएम चलाउनु हुने धेरै सर म्यामहरू हुन्छ, म उहाँहरूको सबै नाम त मलाई थाहा छैन, म नचुकन होल टिमलाई नै सम्पूर्णलाई म गीत गायककार सङ्गीतकार रचनाकार वचन बोल्नु हुने हरेक कार्यक्रम ल्याउनु हुने हरेक सम्पूर्णलाई म नछुटाइकन जयमसी अभिवादन भन्न चाहन्छु सर। अनि मेरो मण्डलीको गुरुबा गुरुआमा पास्टर अग दाई दिदीहरू टाल्सी खेलमुल पनि दुइटै मण्डली परिवारलाई पनि म नछुटाइकन सम्पूर्णलाई म एकमुष्टमा जयमसी अभिवादन भन्न चाहन्छु। अनि मेरो प्यारो दिजु मेरो लागि कति धेरै चिन्ता फिक्री गर्दै एकदम फोन गरेर मलाई सम्झिराखिसिन्छ अनि मेरो लागि प्रार्थनाको विषय पनि राख्दैछु गुरुजफमा पनि भन्छ। त मेरो पम्फा रोगका दिजुलाई मेरो हृदयदेखि धेरै अनि जयमसी अभिवादन हको परिवार सम्पूर्णलाई जयमसी अभिवादन भन्न चाहन्छु। अनि चन्द्रमाया मगर दिजुलाई पनि म मेरो हृदयदेखि सम्झना जयमसी अभिवादन हको सम्पूर्ण परिवारलाई जयमसी अभिवादन भन्न चाहन्छु। अनि पम्फा गोपाली दिजु जो चितलाङमा हुनुहुन्छ उहाँलाई पनि धेरै सम्झना र जयमसी अभिवादन हको आमालाई कस्तो हुनुहुन्छ उहाँलाई जयमसी अभिवादन भन्न चाहन्छु। अनि अर्जुन प्रधानलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु। यो समय सुमन दाई लाई हृदयदेखि जयमसी अभिवादन भन्न चाहन्छु। उहाँको सम्पूर्ण परिवारलाई जयमसी अभिवादन भन्न चाहन्छु। अनि यसु भक्तलाई पनि म जयमसी अभिवादन भन्न चाहन्छु। हराइसिया छ कति भयो स्वरहरू सुन्न पाएको छैन, यति अहिले सुनिराखिसिया छ भने उहाँलाई पनि जयमसी अभिवादन भन्न चाहन्छु। अनि सिक्किम उहाँलाई जयमसी अभिवादन, इन्डियाबाट फोन गर्ने, पोखराबाट फोन गर्ने, अनि अघि भर्खरै अनि फोन गरेर गइसक्यो एकजना बहिनी उहाँलाई पनि जयमसी अभिवादन, हर्न बहिनीलाई जयमसी अभिवादन भन्न चाहन्छु। अनि माया मगर दिजुलाई पनि मेरो धेरै सम्झना अनि जयमसी अभिवादन हको सम्पूर्ण परिवारलाई, सङ्गीता रिमाल दिजुलाई जयमसी अभिवादन भन्न चाहन्छु। यो समय यो घडी जो जसले जहाँ जहाँदेखि गुड न्युज एफएमलाई फोन गरेर हरेक कार्यक्रममा जोडेर माया गरिसिन्छ उहाँहरू सम्पूर्ण सम्पूर्णलाई म लक्ष्मी मगर भन्ने चिन्नुहुने नचिन्नुहुने मलाई माया गर्नुहुने मेरो लागि प्रार्थना गरिसिन्छ। कतिले अस्त फिक्री गर्दै उहाँहरू सम्पूर्णलाई मेरो हृदयदेखि नै जयमसी अभिवादन भन्न चाहन्छु। म यो घडी यो समय मैले आज धेरैको नाम लिन सकिनँ, मलाई क्षमा गरिदिन्छ भन्न चाहन्छु। अनि म क्षमा लिनु दिनु पर्दछ सर। अनि म संसार शरीरमा छौँ, हामी जानी नजानी कति धेरै परमेश्वरलाई मन नपर्ने कामहरू हाम्रो जीवनबाट भइराखेको हुन्छ होला. हाम्रो बोलीबाट, हाम्रा हरेक सोचाइ विचारबाट, हाम्रा कामबाट हामीले एकदमै प्रभुको चित्त दुखाइराखेका हुन्छौँ. हामी संसार शरीरमा छौँ, त्यो कारणले म मेरा हरेक अधर्मलाई म प्रभुसँगै, मेरो हृदयदेखि नै म प्रभुसँगै, म मेरा हरेक पाप भुल टुटी गल्ती अधर्मलाई म क्षमा माग्न चाहन्छु सर. अनि मैले फोन गर्दै गर्दा कति दिदीभाइ दाजुबहिनीहरूको मैले नामहरू लिन छुटेर मेरो कारण अरू कसैको चित्त मैले दुखाएको छु भने पनि म अरू सम्पूर्णसँग पनि म क्षमा माग्छु. अनि हजुरहरूसँग पनि मैले बोलिराख्दा कति कुराहरू मैले जानी नजानी बोलेको हुन्छु होला, यो कुरो त नबोल्दै हुन्छ. जस्तो हजुरहरू गुण्डजपन परिवारसँग यति भएको छ भने हजुरहरू सम्पूर्ण गुण्डजपन परिवारसँग पनि म क्षमा माग्न चाहन्छु. अनि मैले कसैलाई यति मलाई नराम्रो गरेँ जस्तो लागेको छ भने म हरू सम्पूर्णलाई पनि म क्षमा दिन पनि चाहन्छु सर यो समय.
1: हुन्छ, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो लक्ष्मीजी, अहिलेलाई छुटौँ.
0: हुन्छ सर, धेरै धन्यवाद. जय मसी,
1: जय मसी. श्रोता तपाईँदेखि सुन्दै हुनुहुन्छ कार्यक्रम जय मसी, र कार्यक्रम जय मसीमा तपाईँले आफ्नो मित्रहरूलाई सम्झेर जय मसी अभिवादन टक्राउन सक्नुहुन्छ. त्यति मात्र होइन, कसैसँग सम्बन्ध बिग्रिएको छ भने पनि सम्बन्धलाई क्षमादान प्रदान गरेर सुधार्न सक्नुहुन्छ. र हाम्रो फोन नम्बर रहेको छ 4470 7054 अथवा 4770754. हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646, 9800244646. र यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो.
2: हेलो, नमस्ते. जय मसी, कुमार अब्राम सर.
1: जय मसी, हरि बोल. बुढाथोकीजी आरामै हुनुहुन्छ?
2: आरामै छु. हजुरले कस्तो छ सर?
1: म पनि एकदमै ठिकठाक छु. अनि खाना भयो हजुरको?
2: भइसक्यो.
1: यसपालि धेरै गर्मी छ है हरि बोलजी?
2: हो, एकदम गर्मी छ. आज त 34 पुग्छ भनेर अनुमान गरेर सकेर काठमाडौँको तापक्रम
1: आज है. ओहो, झन् यहाँ यस्तो तराईमा कस्तो होला त है.
2: हजुर,
1: धेरै गाह्रो छ, प्रार्थना गर्नुपर्छ. ल भन्नुहोस् हजुर, यतिखेर कसलाई सम्झेर चाहिँ अभिवादन टक्राउन चाहनुहुन्छ?
2: सर्वप्रथम हजुरलाई अनि हाम्रो समाजलाई सारा संसारमा पुर्याउने टेक्निसियन मित्रलाई, सुमन राईलाई, लक्ष्मी मगर, रेखा, सावित्री खाँका, पम्फा रोका, पम्फा गोपाली, यशु भक्त महर्जन, यशु भक्त गौतम, अर्जुन प्रधान, अनि उत्तम शिवाकोटी, त्यसै गरी पुनम म्याम, ज्ञानु म्याम लगायत सबैलाई, श्रोताहरूलाई म जय मसी अभिवादन टक्राउन चाहन्छु.
1: अनि क्षमा कसैसँग माग्नु छ हजुर?
2: क्षमा त सर्वप्रथम परमेश्वरसित नै माग्नुपर्छ, किनभने परमेश्वरको त्यत्रो ज्ञान वचन छ, तर हामीले त्यसमा व्यवहारमा उतार्न सक्दैनौँ. त्यसको लागि परमेश्वरसित, र अर्को कुरा, हामी मानवीय स्वभावमा छौँ, स्वाभाविक रूपमा रिस, घृणा, घमण्ड प्रदर्शन हुन सक्छ. हामी परमेश्वरको वचन अनुसार व्यवहार नहुनु सक्छ. त्यसको लागि चाहिँ म सम्पूर्ण व्यक्तिहरूलाई, कसैले मेरो कारणबाट चित्त दुखाउनु भएको छ भने म क्षमा चाहन्छु.
1: हजुर, धेरै धेरै धन्यवाद हरि बोलजी, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौँ. जय मसी, उहाँ हुनुहुन्थ्यो हरिबोल बोडा थुकीजी, सुन्दरी जलबाट जोडिनु भएको थियो, र भाइ पनि हामीसँग जोडिन सक्नुहुन्छ. कोही मित्र फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो.
3: हेलो हजुर, जय मसी.
1: जय मसी पुनाजी, आरामै हुनुहुन्छ?
3: एकदम सन्चै छु, म आरामै छु. हजुरहरू नि सबै सन्चै हुनुहुन्छ?
1: हामी पनि एकदमै ठिकठाक छौँ. अनि खाना भयो हजुरको?
3: खाना भर्खरै खाइसकेको.
1: ल, छोटो रूपमा हजुर कसलाई सम्झन चाहनुहुन्छ यतिखेर?
3: समय सकिसक्यो नि त, लाग्यो भन्न. धन्य परमेश्वरलाई धन्यवाद छ, धेरै धेरै मैले धन्यवाद दिएर नसक्नु छ प्रभुलाई. अनि विशेष गरी हजुरलाई जयमसी है, पुनम बहिनी, ज्ञानु बहिनी, सम्पूर्ण गुणेश परिवारलाई जयमसी अभिवादन म गर्दछु. अनि मेरो मण्डलीबाट जो जति सुन्दै हुनुहुन्छ सबैलाई जयमसी अभिवादन गर्दछु म है. अनि सम्झिँदैमा छोरी महाजन मनिका बहिले सुन्नुहोस् सुन्नु होइन सबैलाई सम्झिसकेँ सबैलाई जानेपछि को को जानुभयो फोन गरेर अहिले अहिले सबैलाई गएपछि अब सम्झिन्छु पम्फा बहिनी मलाई धेरै प्यार माया गर्ने पम्फा बहिनी अनि त्यहाँनिर के अरे उसलाई सारा अनि माया मगर अनि सम्पूर्णलाई सम्पूर्णलाई सम्झिन्छु अहिले चाहिँ के अरे त्यो ए उसलाई यस माता दिउ शर्मा के
1: भाइलाई
3: सबैलाई नछोडिकन जाइमासी है थोरै भन्दा भन्दै यहाँ धेरै पो भइसक्यो
1: हुन्छ हजुर धन्यवाद साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौँ साराजी हामीलाई साथ दिनुभएको थियो पुनाजीले र श्रोता अब भने समयले पनि हामीलाई बिदा दिइसकेको छ जो जतिले हामीलाई फोन गरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद दिन चाहन्छु र फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रमको अन्तिममा एउटै कुरा भन्न चाहन्छु एकदमै गर्मी बढ़िरहेको छ आफूलाई एकदमै केयर गर्नुहोस् किनभने कतिचोटि चाहिँ हामी यस्तो हुन्छ कि अब काम छैन र पनि एकदमै गर्मीमा बाहिरहरू निस्किरहेका हुन्छौँ भरिसक्यो बाहिरहरू ननिस्किनुहोस् पानी परिरहेको अवस्था छ हजुरहरूको बच्चाहरूलाई स्कूल लाने ल्याउने गर्नुहोस् यो बर्खामा किनभने साना बच्चाहरू छन् भने अलिकति होसियारी पनि हुनुपर्छ त्यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ र नेपालभरिरहेका जति पनि नेपालीहरू हुनुहुन्छ प्रत्येकको लागि प्रार्थना गर्नुहोस् अनि यो गर्मीको कारणले कतिजना बिरामीहरू हुनुहुन्छ धेरै उहाँहरूलाई गाह्रो हुन्छ अनि परमेश्वरले चाहिँ त्यो शक्ति दिनुभएको होस् कुनै पनि अप्रिय घटनाहरू नघटेको होस् बाढी पहिरोले गर्दाखेरि र नेपालीहरूको कुनै पनि अकालमै मृत्यु पनि नभएको होस् भनेर प्रार्थना गरौं भन्न चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि मनैदेखि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट म ओझेल पर्न चाहन्छु धन्यवाद छैमसी नमस्कार

0: गुड न्यूज एफएम 105.1
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
7: एड हिम्सन प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
8: कार्यक्रम जीवनको वचन प्रतिदिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तोता कुमार अब्राहमको साथमा।
3: हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्दरसरतमा भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा हामी विभिन्न क्षेत्रसँग आबद्ध प्रभुका चरणहरूसँग कुराकानी गर्ने गर्छौं, तर आज भने मैले कसैलाई पनि निम्ता गर्न सकिनँ र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु। र सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ यो हो कि वरदान भन्ने कुरा परमेश्वरले सबैलाई दिनुभएको हुन्छ र कतिले थाहा पाएर यसलाई सदुपयोग गर्नुभएको छ परमेश्वरको राज्यको लागि भने कतिजना अझै पनि कन्फ्युजन हुनुहुन्छ, मेरो वरदान चाहिँ के हो भनेर कतिजनाले भन्नुहुन्छ। तर होइन, थाहा गर्नुपर्छ तपाईँ र मैले, किनभने परमेश्वरले त्यो वरदान प्रत्येकलाई दिनुभएको नै हुन्छ। तर कतिजनाले चाहिँ के गर्नुहुन्छ भने एकदमै क्या अब यसको लागि हो कि म यसको लागि हो कि एकदमै कन्फ्युजन भएको देखिन्छ, होइन, दोधारमा परेको देखिन्छ। परमेश्वरबाट दिएका कुराहरू कहिले पनि त्यो दोधारमा आउँदैन, तपाईँ निश्चित हुनुपर्छ र थाहा पनि गर्नुपर्छ परमेश्वरले मलाई दिनुभएको वरदान के हो त भनेर। जब तपाईँ निश्चित हुनुहुन्छ अनि परमेश्वरलाई बारम्बार तपाईँ र मैले धन्यवाद दिनै पर्छ, किनभने परमप्रभु परमेश्वर भला परमेश्वर हुनुहुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ हेर्नु न, परमेश्वरले सबै कुरा मुखैद्वारा आदेश गर्नुभयो, ती कुराहरू हुन गए, तर मान्छेलाई चाहिँ आफ्नै स्वरूपमा बनाउनु भयो। भनेपछि तपाईँ र म कति बहुमूल्य छौं, अनि हामी अर्थविहीन छौं त, वरदानविहीन छौं त, छैन। प्रत्येकलाई परमेश्वरको, प्रत्येकको जीवनमा परमेश्वरको ठूलो योजना छ। हामी त्यसैले त एकदमै प्रेसियस, एकदमै विशेष मानिसहरू हौ जसलाई परमेश्वरले सर्वश्रेष्ठ प्राणी हुने अधिकार दिनुभयो। अहिले भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु म यो अर्थपूर्ण संगीत राखेर रा।

एकदमै संसारकै 10 धनी व्यक्तिहरूको भनाई म राख्दैछु। संसारमा त्यस्ता धनी व्यक्तिहरू छन् जसले एउटा इतिहास बनाइसकेका छन्, ताकि उनीहरू जिरोबाट हिरो हुनुभएको व्यक्तिहरू हो। हामीलाई यस्तो लाग्छ, कसरी बन्यो होला होइन, ऊ धनी भएको मात्रै देख्छौ, तर त्यहाँ पुग्नको लागि उसले कति संघर्ष गर्नु पर्यो होला भन्ने कुरा चाहिँ एकदमै त्यो धरातलबाट हामीले सिक्नु आवश्यक छ जस्तो लाग्छ मलाई। एलन मस्कले एउटा भनाइ छ, उहाँले भन्नुभएको छ, समस्या होइन समाधान खोज। हामी कतिचोटि समस्या यता फर्के यता समस्या उता फर्के उता समस्या मात्रै छ, जहिले भेटो समस्या मात्रै बताउँछ क्या, तर समाधान चाहिँ उसले कहिले पनि खोज्दैन होइन। सल्युसन समाधान भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। समस्या समस्या समस्या होइन क्या, समस्या समाधान, समस्या सल्युसन होइन, समाधान पनि त खोज्नु पर्यो नि त। समस्या मात्रै खोजेर भएन। अब कसैलाई पेट दुख्यो, अब पेट दुख्यो भन्दैमा ओछ्यानमा सुतिराख्ने होइन क्या, के छ त त्योबाट निको हुने उपाय भन्ने कुरा पनि त एकदम महत्वपूर्ण कुरा छ नि त होइन। म समस्यामा परे, मलाई पेट दुख्यो भने दिनभरि सुतेर बस्ने होइन, त्यो पेट दुखाइबाट छुटकारा पाउनको लागि नि तपाईँ उठ्नै पर्छ नि होइन। के गर्ने हो, प्रार्थना गर्ने हो कि डक्टरकोमा जाने हो कि, त्यो कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। जब समस्या तु तपाईँको जीवनमा आउँछ नि, यसलाई अब कसरी समाधान गर्ने भन्ने कुरा पनि तुरन्त ल्याइहाल्नुपर्छ। त्योबाट तपाईँ के गर्नुपर्छ, छुटकारा पाइहाल्नुपर्छ। यो एकदमै महत्वपूर्ण कुरा छ। जस्तो एकजनाले भन्दै हुनुहुन्थ्यो, एकदमै धेरै चोर लाग्यो चोर लाग्यो चोर लाग्यो, चोर लागिरहेको छ, के छ त त्यसको समाधान, गस्ती गर्ने हो कि सिसी क्यामेरा राख्ने हो कि होइन। अनि त्यसपछि एकै दिनमा 3 घरमा चोरी भयो अरे हिजो, एकजनाले भन्दै हुनुहुन्थ्यो। त्यसपछि के गर्ने भन्दाखेरि, अनि ती चोरहरू त फेरि पनि आउन सक्छन्, अनि उहाँले चाहिँ के गर्नुभएछ भने अब चाहिँ सिसी क्यामेरा राख्नुपर्छ भनेर सिसी क्यामेरा राख्नुभएछ। अनि जब मध्यराति अब सुतेको बेलामा भोलिपल्ट सिसी क्यामेरा हेर्दा त केही समयपछि फेरि चोरहरू आएका रहेछन्। ती चोरहरूले चाहिँ सिसी क्यामेरातिर हेरेर भनेछ, ओहो यहाँ त सिसी क्यामेरा रहेछ, भागौँ भनेर भागेको थियो अरे क्या। चोर आयो चोर आयो, समस्या मात्रै होइन क्या, सल्युसन खोज्नु पर्यो, समाधान कसरी गर्न सकिन्छ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। हुनसक्छ तपाईँसँग यतिखेर समस्या होला, मसँग पनि समस्या छ, तर मैले त्योबाट कसरी छुटकारा पाउनुपर्छ भन्ने बाटो पनि रोज्नुपर्छ नि त होइन। तपाईँ काम गर्दै हुनुहुन्छ कुनै पनि ठाउँमा, तपाईँको त्यहाँ तपाईँ जबलेस हुनुभयो, तपाईँको त्यहाँ कुनै पनि कारणले गर्दा तपाईँ त्यहाँबाट बिदा लिनु पर्यो भनेपछि के गर्ने त तपाईँ, अब समाधान खोज्नुहोस्। अब तपाईँ काम गर्ने मान्छे त बसिराख्न सक्नुहुन्न, कस के गर्ने त मैले भनेर त्यो निराश भएर झोक्रेर बस्ने होइन, या बाहिर निस्किने हो। र तपाईँको साथी सङ्गी जो एकदमै घनिष्ठ मित्रहरू छन्, स्वार्थरहित मित्रहरू छन्, सुन्नुहोस् के गरौँ म होइन, तपाईँलाई पनि के गर्दा एकदमै तपाईँ खुसी हुनुहुन्छ त्यो कुरा गर्नुहोस्। एकदमै साथीले भन्दै हुनुहुन्थ्यो, मैले मेरो जागिर छोडेँ, अब म आफै केही बिजनेस सुरु गर्छु। उहाँले बिजनेस सुरु गर्नुभयो, मलाई तनावै भएन नि। कतिचोटि हामी के गर्छौँ भने कहिले काहीँ हामी निस्किनै पर्छ, कुनै पनि तपाईँलाई मन परेको ठाउँबाट निस्किनै पर्छ, तर कहिलेकाहीँ फुर्सद भएको बेला भविष्यमा म यहाँ काम गरिरहेको छु, भोलि यहाँबाट म निकालिए भने, भोलि म यहाँबाट निस्किनु पर्यो भने, अथवा कम्पनी नै होइन डाउन भयो भने के गर्ने भन्ने कुरा पनि सोच्नुपर्छ कहिलेकाहीँ। र फुर्सदमा सोच्नुभयो भने नि तपाईँ जब त्यो समस्यामा पर्नुहुन्छ नि, तपाईँ धेर सोच्नु पर्दैन, अलरेडी तपाईँले सोचिसक्नु भएको छ। त्यो भएर कहिले पनि समस्याको पछि नदौडिनुहोस्, समाधानको पछि जाउनुहोस्। यसलाई म समाधान गरेरै छोड्छु होइन, समाधान एकदमै महत्वपूर्ण कुरा छ, सल्युसन एकदमै यसको निचोड एकदमै महत्वपूर्ण कुरा छ
भनेर तपाईँ अगाडि बढ्नै पर्छ।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र मैले अघि तपाईँको निम्ति एलन मस्कको भनाइ राखेँ भने अहिले भने वारेन बफेटको भनाइ राख्न गइरहेको छु, हर दिन नयाँ कुरा सिकाउ। हामी हर दिन नयाँ कुरा सिक्नु पर्दछ। पुरानै कुरा भने भन्न खोजेको कुरा के हो भने मैले समयअनुसार तपाईँ परिष्कृत हुँदै जानुपर्छ होइन। अब जस्तो तपाईँले लामो समयदेखि अब एउटा काम गर्दै आउनु भएको छ भने त्यसलाई अहिले अब कसरी अगाडि बढाउने नयाँ तरिकाले नयाँ पुस्ताको बीचमा भन्ने कुराहरू चाहिँ हर दिन नयाँ कुरा सिक्नुपर्ने रहेछ क्या हामीले होइन। वारेन बफेटले यो उहाँको भनाइ एकदमै राम्रो लाग्यो मलाई, हर दिन नयाँ कुरा सिक र समयअनुसार परिष्कृत हुँदै जाऊ भन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा छ होइन। अब पहिले जस्तो अब हिजोसम्म तपाईँ र म के गर्थ्यौँ, पत्र लेखेर पठाउँथ्यौँ भने अब अहिले पत्रको जमाना त गयो नि त होइन। अब के गर्ने, अब म्यासेजको समय आएको छ, इमेल इन्टरनेटको समय आएको छ होइन। अब म तपाईँलाई पत्र लेखेर पठाउँछु भन्दा त मान्छे हाँस्छन् नि अहिले त होइन। त्यही भएर इमेल होइन म्यासेज भन्न खोजेको कुरा के हो भने समयअनुसार हामी के हुनु पर्यो, परिष्कृत हुँदै जानु पर्यो, आफूलाई परिमार्जित गर्दै अपडेट गर्दै अगाडि बढाउनु आजको आवश्यकता हो जस्तो लाग्छ मलाई। त्यो भएर तपाईँ र म हर दिन नयाँ कुरा सिक्ने कोसिस गरौँ, किनभने नयाँ छ सबै कुराहरू, नयाँ नयाँ कुराहरूको विकास हुँदै गइरहेको छ, दिनदिनै नयाँ नयाँ कुराहरू अपडेट भइरहेका छन् होइन। अब हिजो मैले एउटा कुरा हेर्दै थिएँ, हिजो तपाईँ र म के गर्थ्यौँ भने एउटा मुसा मार्नको लागि एउटा औषधि हाल्थ्यौँ, मुसा मार्ने औषधि हाल्थ्यौँ भने अब अहिले त्यो औषधि हालिराख्नु पर्दैन क्या। यस्तो कुराहरू निस्केका रहेछन् कि मुसो त्यहाँ टेक्ने बित्तिकै त्यसले ट्याक्कै समाइदिने क्या होइन, अनि समाएर त्यसले छोड्दै नछोड्ने त्यस्तो प्रकारको एउटा यन्त्र बनाए रहेछ। अनि त्यस्ता स्प्रेहरू पनि बनेका छन् जुन स्प्रे तपाईँले एकचोटि हानेपछि त्यो एरियामा मुसै नआउने होइन। भन्न खोजेको कुरा मैले यी कुरा हेरिरहेको थिएँ, कति एडभान्स भइसकेको छ धेरै कुराहरू। अनि त्यो भएर तपाईँ र मैले आफूलाई समयअनुसार परिष्कृत गर्दै लानुपर्छ, यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। हो मान्छे त हामी एउटै हो, तर प्राविधिक कुराहरू, प्रविधिहरू विकास हुँदै गइरहेको अवस्थाहरू छ। त्यो भएर त्यो अनुसार नै हामीले आफूलाई पनि विकसित बनाउँदै लाने हो, अपडेट गर्दै लाने हो, अनि मात्र हामी सबै ठाउँमा के हुन सक्छौँ, मिल्न सक्छौँ, हामी हेपाईमा पढ्न सक्दैनौँ। त्यो भएर कोसिस गरौँ भन्न चाहन्छु। र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

रतन टाटा भन्नुहुन्छ, केही समयपछि उहाँको मृत्यु पनि भयो र मैले संसारको 10 धनी व्यक्तिहरूको भनाई राखिरहेको छु। रतन टाटा यसरी भन्नुहुन्छ, पैसा कमाउनुहोस् तर पैसामाथि भर नपर्नुहोस्। कति राम्रो लाग्यो मलाई, होइन? पैसा कमाउनुहोस् तर पैसामाथि चाहिँ भर नपर्नुहोस्। पैसाले यो गर्छ त्यो गर्छ गर्छ तर पैसामाथि चाहिँ भर नपर्नुहोस्। जस्तो हामी करोडौँ पैसा कमाउन, तपाईँ अचानक बिरामी हुनुभयो, होइन? डक्टरले तपाईँलाई तपाईँ बाँच्नुहुन्न, तपाईँलाई यो भयो, धनी मान्छेले के सोध्छ? मसँग अथा सम्पत्ति छ, म जसरी पनि बाँच्न सक्छु नि, पैसा हो सबसे ठुलो कुरो। त्यो कदापि हुन सक्दैन। पैसाले मान्छेलाई बचाउने भए नि आज आधी मान्छे मर्दैन थियो होला। त्यो भएर हामी पैसामाथि पनि भर नपरौँ, होइन? भर त पर्नुपर्छ, तर पैसा कमाउनुहोस् तर पैसामाथि भर चाहिँ नपर्नुहोस्। यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। तपाईँ र म त परमेश्वरमाथि भरोसा गर्नुपर्दछ। मान्छे पैसा कमाउँछ कमाउँछन् अनि पैसामाथि नै भर पर्छन्, त्यसले के हुनेवाला छैन। एकजना नेपालको वरिष्ठ डक्टरको लाइफ स्टोरी मैले हेरेको थिएँ। मान्छे के गर्छ, म धनी भएँ, राम्रो भए, म वरिष्ठ भएँ, मलाई केही हुँदैन भन्ने नै हुँदैन। उहाँ डक्टर हुनुहुन्थ्यो, नेपालको निकै चर्चित डक्टर, क्यान्सर भयो। क्यान्सरको कारण उहाँले संसार छोड्नु पर्यो। हेर्नुहोस् त, पैसाले के गर्छ, उहाँले चाहनुभएको भए आफूलाई संसारको जुनै कुनामा पनि लान सक्नुहुन्थ्यो, पैसा थियो। खोइ त पैसाले के गर्छ? त्यो भएर तपाईँ र म मरिहत्ते नगरौँ पैसाको लागि। पैसाले धेरै सम्बन्ध सुधार्छ पनि र बढी मात्रामा सम्बन्ध बिगार्छ पनि। परमेश्वरको वचन अनुसार जे जति तिमीमा छ त्यसैमा के रह, सन्तुष्टि रह, त्यो नै एकदमै महत्त्वपूर्ण कुरा हो जस्तो लाग्छ मलाई। र बिल ग्रेट भन्नुहुन्छ, बिल ग्रेटको भनाइ म राख्दैछु, गल्ती गर तर फेरि दोहोऱ्याएर गलत नगर। गल्ती हुन्छ, एकचोटि गल्ती भयो फेरि चाहिँ नगर है भनेर बिल ग्रेट भन्नुहुन्छ। त्यो भएर मान्छेको जीवनमा कतिचोटि गल्ती हुन्छ छ, होइन? तर फेरि त्यही गल्ती, त्यो त राम्रो होइन नि त। एउटा चोरलाई मान्छेले भेटे, यति कुटाई गरे उसलाई, यति रामधुलाई गरे, यति कुटाई भेटे उसले, अनि कुटेर कुटेर कुटेर लास बनाएर पब्लिकले पुलिसलाई जिम्मा दिए। पुलिसले पनि कति कुट्यो होला थाहा छैन। अनि गाउँलेहरूले सम्झाए, पुलिसले सम्झाए, अबदेखि नगर्नु। फेरि उसले त्यही ठाउँमा आएर चोरी गर्यो। गल्ती एकचोटि हुन्छ, फेरि त्यसलाई नदोहोऱ्याउ भन्नेछ, होइन? दोस्रो चोटि उसले के भयो होला भन्नु त, उसलाई कुटेर मारे मान्छेले। मैले भन्न खोजेको कुरा के हो भने, गल्ती गर तर फेरि दोहोऱ्याएर नगर। जस्तो तपाईँ र मेरो पनि गल्ती हुन्छ, मान्छे हौ, कतिचोटि गल्ती हुन्छ, तर फेरि त्यो गल्ती तपाईँलाई मात्रै थाहा होला, मलाई मात्रै थाहा होला, तर फेरि त्यो गल्ती बारम्बार नगर्नुहोस्, होइन? त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। जस्तो मान्छे लाइसेन्स बिना हिँड्यो, ट्राफिकले भेट्नु भयो, ट्राफिकले भन्नुभयो लाइसेन्स निकाल्नुहोस्, बिर्से, ओके ठिक छ, एकचोटि माफ भयो तपाईँलाई, फेरि त्यो ट्राफिकले मलाई रोक्यो, फेरि लाइसेन्स सोध्यो, बिर्से, अब त हुँदैन नि त, होइन? बारम्बार त्यो कुराहरू डोराउनु हुँदैन। र तपाईँ र मैले बिर्सेर पनि कहिले पनि आफ्नो बाइक गाडी लाइसेन्स विहीन व्यक्तिलाई कहिले पनि नदिनुहोस्। तपाईँ र म ठुलो दुर्घटनामा पर्न सक्छौँ है। एकजनाले कुनै भाइलाई बाइक दिनुभयो, भाइले बाइक लानुभयो, उहाँसँग लाइसेन्स थिएन, उहाँ एक्सिडेन्ट पर्नुभयो, मान्छे घाइते भयो,
जसले बाइक लानु भएको थियो उहाँले त्यसको बिहोर्नु परेन. जसको बाइक हो, जसले लाइसेन्स विहीन व्यक्तिलाई दियो, जसको नाममा त्यो बाइक छ, त्यही मान्छेले उसको उपचार गर्नु पर्यो. भन्नु खोजेको कुरा के हो भने, गल्ती हुन्छ, फेरि बारम्बार त्यो गल्ती चाहिँ नदोहोऱ्याउनुहोस्. यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ. बिल ग्रेटले आफ्नो विचार यसरी राख्नुहुन्छ. र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा फेरि भनी

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र अहिलेलाई भने मुख्य सम्मानजीको भनाई म तपाईँको निम्ति म राख्न चाहन्छु। चुनौती लिन नडराउनुहोस् अथवा कुनै पनि चुनौती होइन जस्तो रिस्क लिन हामी कतिचोटि डराउँछौ क्या। जस्तो एउटा पसलकै कुराकानी गरौँ न, मलाई यहाँ पहिलेदेखि पसल खोल्न मन थियो भन्छौँ हामी, ए फेरि चलेन भने अब भाडै 20,000 छ कसरी तिर्ने। तपाईँले कहिले पनि गर्नुहुन्न, रिस्क लिनुपऱ्यो क्या, हुन्छ सुरु गरौँ होइन, देखा जाएगा। त्यसरी गर्नुपर्छ क्या कुनै पनि कुरा गर्दाखेरि। त्यो रिस्क लिनै नखोज्ने मान्छेले कहिल्यै पनि सफलता प्राप्त गर्दैन हेर्नुहोस् होइन। ओहो मैले गाडी किने के भइहाल्यो भने मान्छे किचो भने होइन, त्यो रिस्क लिनै नचाहने मान्छेले नि कहिले पनि उन्नति प्रगति गर्नै सक्दै सक्दैन। रिस्क लिनुपर्छ अनि तपाईँहरू मैले के गर्न सक्छौँ, सफलता हासिल गर्न सक्छौँ। चुनौती लिनुहोस् होइन। अब तपाईँ सगरमाथा चढ्न चाहनुहुन्छ भने त्यत्तिकै सर्वोच्च शिखर सगरमाथाको चुच्चोमा

कहाँ पुग्न सक्नुहुन्छ तपाईँ? प्लेनमा गएर थपक्क त्यहाँ ओर्लेर बसेर फोटो खिचे जस्तो त हुँदैन नि त, होइन? त्यसलाई त केही उयै हुँदैन क्या, त्यो फिल नै हुँदैन क्या, उसले केही कुरा भन्नै सक्दैन क्या। तर जब ऊ जिरो लेभलदेखि सङ्घर्ष गर्दै तालिम गर्दै त्यो ठाउँमा पुग्छ नि, उसँग अथाह त्यस्ता सफलताका कथाहरू हुन्छन्। त्यो भएर तपाईँ र म पनि चुनौती लिनको लागि नडराउँ। हुनसक्छ तपाईँले कुनै पनि काम गर्न सुरु गर्न लाग्नु भएको होला, तपाईँलाई यस्तो दोधार भएको होला कि गरौँ कि नगरौँ, गरौँ कि नगरौँ। तपाईँ डराइराख्नु भएको छ, तपाईँ चुनौती लिनै खोजिराख्नु भएको छैन भने नि तपाईँले सफलता कहिले हासिल गर्नुहुन्न। चुनौती लिनुपर्छ, होइन? चुनौती जसले लिन्छ त्यो मानिस नै सफल भएका छन् अहिलेसम्म र हुन्छन् पनि। र अर्को महत्वपूर्ण भनाइ म राख्न चाहन्छु, स्टिभ जान्सको यो भनाई, मान्छेले सोच्छन् होला मैले यो गरेँ भने के सोच्ला, होइन? कहिले नसोच्नुहोस्। कुनै काम गर्दै हुनुहुन्छ भने तपाईँ अरूलाई नसोच्नुहोस् क्या, ओहो मैले यो गरेँ भने त्यसले के भन्ला कसो भन्ला भन्ने हुन्छ नि। जस्तो मानिलिउँ तपाईँले ब्युटी पार्लर खोल्नुभयो, ओहो मैले ब्युटी पार्लर खोलेँ भने त यो मान्छेले के भन्ला त्यो मान्छेले के भन्ला, तपाईँ त्यो सोच्नुहुन्छ भने तपाईँ गर्न सक्नुहुन्न। त्यो तपाईँको लागि गरेको नि त, कसैले केही भन्छ भनेर गरेको होइन नि त, होइन? त्यो भएर स्टिभ जान्सले भन्छन्, कसैले केही भन्ला भनेर कुनै पनि काम नसोच्नुहोस्, अगाडि बढ्नुहोस्, सफलता तपाईँको हातमा छ। र अहिलेलाई पनि यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रम

अजिम प्रेमजी भन्नुहुन्छ, सधैँ पैसाको पछि नदौडिनुहोस्। पैसा पैसा पैसा भन्दा भन्दै आफ्नो नजिकका सबै नाताहरू टाढा पुगिसकेका हुन्छन्। त्यो भएर सधैँ पैसाको पछि नदौडिनुहोस्, कहिलेकाहीँ फ्यामिलीलाई पनि समय दिनुहोस्, साथीभाइलाई समय दिनुहोस्, आफ्नो माता पितालाई समय दिनुहोस्। यी कुराहरू एकदमै महत्वपूर्ण कुरा हुन्छ। यस्तो परिस्थिति नआओस् कि तपाईँको छोराको हालखबर कस्तो छ भनेर आमा बुवालाई सोद्धा खोइ एक वर्ष भयो भेटघाट भएकै छैन भन्दा कस्तो हुन्छ, होइन? त्यो भएर सधैँ पैसाको पछि नलाग्नुहोस्। उहाँको भनाई, अजिम प्रेमजीको भनाई एकदमै राम्रो लाग्यो मलाई, किनभने धेरै मान्छे पैसाको पछि लागेको कारण उनीहरू एक समयमा आएर यति गाह्रो परिस्थिति हुन्छ नि, त्यतिखेर कोही हुँदैन। उनीहरू पैसाको पछि लागेका हुन्छन् तर पैसाले त्यतिखेर केही गर्दैन, उनीहरूलाई मान्छेको खाँचो पर्छ र पैसाले गरेको कारण कति मान्छेहरू पनि उनीहरूले गुमाइसकेका हुन्छन्। त्यो नहोस्। र जेफ बेजोस भन्नुहुन्छ, समय नै सबैभन्दा ठुलो लगानी हो, समय एकदमै बहुमूल्य छ, होइन? समयमा जब समयमै हामीले सबै काम गर्न सक्यौँ भने यसको प्रतिफल राम्रो हुन्छ। समयलाई चिन्नुपर्छ, मेन कुरा चाहिँ समयलाई लगानी गर्नुपर्दछ, अनि समयले हाम्रो जीवनमा धेरै कुराहरू ल्याउँछ। समय सबैभन्दा ठुलो सम्पत्ति हो भनेर जेफ बेजोसजीले भन्नुभएको कुरा तपाईँको निम्ति मैले कार्यक्रममा राखेँ। र संसारकै सबैभन्दा धनी धनी व्यक्तिका केही महत्वपूर्ण भनाइहरू राखेँ मैले, र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ तपाईँको लागि

श्रोता भवन लगभग समय मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद चाहिँ म सी

0: गुड न्यूज एफएम 105.1
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
5: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
4: नयाँ आशा। रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

जय मसीह म गायिका चन्दा देवान तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त।
2: हुन्छ हुन्छ
3: ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड। ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
5: याकुब दाजु, यो सिर्जना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
5: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
6: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि। ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
6: कहाँ छ?
5: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
7: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-40-20-91-96, 98-40-20-91-96
7: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
6: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रलाई कार्यक्रम फ्रेन्डसिप डट कम मा प्राविधिक मित्र सुजन सँगै म ज्ञानो हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ र फ्रेन्डसिप डट कम हरेक मंगलबार दिउँसो एक बजेदेखि दुई बजेसम्म प्रसारण हुँदै आइरहेको छ र तपाईँहरूले फ्रेन्डसिप डट कमलाई गुड न्यूज एफएमको प्रसारणमा 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट रेडियोको तरंग मार्फत सुनेर साथ दिन सक्नुहुनेछ। योभन्दा बाहेक अन्य ठाउँहरूबाट पनि तपाईँहरूले रेडियोको तरंगबाट सुन्नुभएका कुराहरू त हामीलाई जानकारी गराउँदै हुनुहुन्छ र पनि तपाईँहरू कहाँबाट सुन्दै हुनुहुन्छ, केबाट सुन्दै हुनुहुन्छ, फेसबुकबाट सुन्दै हुनुहुन्छ, अनलाइन मार्फत सुन्दै हुनुहुन्छ, तपाईँ रेडियो ट्युन गरेर सुनिरहनु भएको छ, तपाईँहरूले हामीलाई फिडब्याक पनि दिन सक्नुहुनेछ। त्यसको लागि 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 मा पनि तपाईँहरूले हामीलाई फोन कल गर्न सक्नुहुन्छ भने 01591375 मा पनि तपाईँहरूले फोन कल गरेर हामीलाई तपाईँहरूले रेडियो प्रति केही त्यस्तो कुराहरू छ भने चाहिँ तपाईँहरूले चाहिँ फिडब्याक दिन सक्नुहुन्छ। कहाँबाट सुन्नुहुन्छ अथवा कस्तो लागिरहेको छ तपाईँहरूलाई, कुन कार्यक्रम तपाईँलाई मनपर्छ भन्ने कुरा पनि तपाईँले हामीलाई बताउन सक्नुहुनेछ। फ्रेन्डसिप डट कम मा हुनुहुन्छ जसले पहिलादेखि नै सुन्दै आइरहनु भएको छ यहाँहरूलाई थाहा नै छ। फ्रेन्डसिप डट कम मा विशेष गरेर चाहिँ मित्रतासँग सम्बन्धित नै कुराकानी हामी गर्ने गर्दछौ र आज पनि पक्कै पनि म तपाईँहरूको बीचमा यो एक घण्टाको अवधि लगभग एक घण्टाको अवधिभरि फ्रेन्डसँग सम्बन्धित अथवा मित्रतासँग सम्बन्धित साथीसँग सम्बन्धित कुराकानी गर्नेछु। शुरूआतमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु तपाईँहरू भने गुड न्यूज एफएम सुन्दै गर्नुहोला।

हजुर, निकै नै आशिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम friendship.com अथवा मित्रतासँग सम्बन्धित कुराकानी गर्ने कार्यक्रम रहेको छ यो। र मित्रता धेरै कुराहरूसँग हुन्छ होइन, एउटा मानिसको मित्रता के केसँग हुन्छ भनेर सोच्यो भने चाहिँ थुप्रै कुराहरूसँग हुन्छ होला होइन। सुन्दाखेरि अनौठो लाग्ने, अचम्म लाग्ने, योसँग नै मित्रता हुन्छ र मानिससँगै हुन्छ नि मानिसको मित्रता, अरू केसँग हुन्छ र भन्ने पनि लाग्छ। तर एउटा भनिन्छ नि मानिसको मित्रता चाहिँ हाम्रो होइन परमेश्वरसँगको मित्रता सबभन्दा अगाडि आउँछ होइन। हामीलाई थाहा छ हाम्रो परमेश्वरसँगको मित्रता चाहिँ सबभन्दा अगाडि आउँछ, त्यस पछाडि मानिससँगको सम्बन्ध आउँछ, अर्को कुरा चाहिँ प्रकृतिसँगको सम्बन्धका कुराहरू आउँछन् होइन। फ्रेन्डसिप अथवा मित्रता पनि पक्कै पनि प्रकृतिसँग पनि छ र त हामी जीव जन्तुहरूसँग पनि एकदमै रमाउँछौँ नि होइन। मेरो मिल्ने साथी भनेर पनि हामीले जीव जन्तुलाई चिनाउँदै गर्दा अथवा कुनै पनि कुरालाई भन्दै गर्दा फेरि मानिसहरूलाई अनौठो लाग्न सक्छ। निर्जीव कुराहरू पनि कतिपटक साथी बनिदिन्छ होइन। जस्तो तपाईँ बसिरहनु भएको कोठा, यो चाहिँ मेरो साथी नै भएको छ, जति बेला पनि यो कुर्सीमै म बसिरहन्छु, तपाईँ यहीँ बसेर म पढ्छु, यहीँ बसेर खान्छु होइन। एउटा मित्रता एउटा फ्यामिलियर भइरहेको हुन्छ, पारिवारिक बनिरहेको हुन्छ त्यो कुरा, अनि कस्तो त्यो नजिकको बनिरहेको हुन्छ। जे कुरासँग हामी अलिक समय बिताउँछौँ, जे कुरासँग अलिकति हामी नजिक हुन्छौँ, त्यो नै एउटा मित्रताको परिभाषा हो जस्तो लाग्छ। आज मैले तपाईँहरूसँग कुराकानी गर्न खोजेको विषय चाहिँ एक साँचो मित्र चाहिँ तपाईँ हाम्रो बाटोमा कहिले पनि बाधा हुन अथवा पुग्न सक्दैन भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु। र धेरै पटक भनिन्छ नि मित्रता फलाना व्यक्तिले गर्दा म यो भएन त्यो भएन, अथवा मेरो साथी नै मेरो लागि बाधा भन्यो, अथवा मेरो लागि नै यो भयो भन्ने कुराहरू हामी धेरै सुन्छौँ पछिल्लो समय पनि र अगाडिको समयहरूमा पनि यो कुरा हुन्छ। तर एउटा साँचो मित्र चाहिँ कहिले पनि हाम्रो बाटो भन्नाले हामीले जिउने होइन जीवनमा कहिले पनि बाधाको रूपमा, बरु सहायताको रूपमा आउन सक्छ, बरु एउटा अमित्र भन्ने बित्तिकै एउटा मिल्ने कुराहरूमा नै आउन सक्छ, तर नमिल्दो अमिल्दो कुराहरूमा त पक्कै पनि आउँदैन होइन, बाधाको रूपमा आउँदै आउँदैन। यदि तपाईँको तपाईँले साथी भनिरहनु भएको छ, तपाईँले मित्र भनिरहनु भएको छ, तपाईँले सङ्गत गरिरहनु भएको छ, तर त्यो व्यक्ति त्यो थोक त्यो वस्तु तपाईँको बाधा बनिरहेको छ, तपाईँको जीवनमा बाधा बनिरहेको छ, तपाईँ अगाडि हिँड्नको निम्ति बाधा बनिरहेको छ, तपाईँको जीवनमा नै त्यो एकदमै अप्ठ्यारो रूपमा आइरहेको छ भने चाहिँ त्यो चाहिँ तपाईँको साथी हुन सक्दैन। किन भन्दाखेरि चाहिँ साँचो मित्र चाहिँ तपाईँको बाटोमा कहिले पनि बाधा बन्नै सक्दैन। खानेकुरा पनि हुन सक्छ है, यो कुराहरू हामीले के कुरासँग धेरै समय बिताएका छौँ, मित्रता गरेका छौँ होइन, त्यो कुरा चाहिँ तपाईँको लाइफ स्टाइलमा जीवनशैलीमा, एउटा जस्तो तपाईँले खाइरहनु भएको कुराले तपाईँलाई बिसन्चो गरिरहेको छ, तपाईँलाई नराम्रो गरिरहेको छ भनेर तपाईँको शरीरको लागि त त्यो हानिकारक हुने त होइन। यदि तपाईँ कोहीसँग सङ्गत गरिरहनु भएको छ तर त्यो सङ्गतले गर्दा तपाईँ निराश हुनुहुन्छ, तपाईँको बाटो बिग्रिरहेको छ, त्यो तपाईँको जीवनशैली बिग्रिरहेको छ, तर तपाईँ मेरो साथी भनेर चेपिरहनु भएको छ, हिँडिरहनु भएको छ भने कसरी त्यो साथी हुन सक्छ र होइन। तपाईँको कुनै पनि कुरामा बाधा हुने कुरा अथवा भनौँ तपाईँलाई हानि पुर्याउने कुरा तपाईँको मित्र हुन सक्दैन। तपाईँको मित्र तपाईँबाट टाढा हुँदा पनि त्यहाँबाट चाहिँ तपाईँलाई बाधा हुनुहुँदैन। तपाईँले त्यो चिज नखाँदा पनि तपाईँलाई त्यो चिजले बाधा गर्दैन भने, तपाईँले त्यो चिज खाँदा पनि तपाईँलाई त्यो चिजले बाधा गर्दैन भने चाहिँ त्यो चाहिँ तपाईँको असल मित्र हुन्छ होइन। कतिपटक हामी के भन्छौँ भन्दाखेरि चाहिँ डिस्टेन्स एउटा भनौँ लामो दूरीमा चाहिँ हामी मित्रता बनाउन पनि सक्दैनौँ भन्ने पनि कुरा गर्छौँ नि। हाम्रो कहिलेकाहीँ त्यो लामो दूरी पनि बाधा बनिरहेको हुन्छ कि, बाटो पनि एउटा बाधा बनिरहेको हुन्छ। तर दूरीको अर्थ चाहिँ त्यो होइन कि, दूरीको अर्थ थोरै हुन्छ जब कसैको अर्थ धेरै हुन्छ होइन। यदि अर्थ त्यो व्यक्तिको जीवन तपाईँको जीवनमा त्यो व्यक्तिको महत्व यति धेरै छ भने चाहिँ जति धेरै दूरीमा तपाईँ भए पनि त्यो दूरी चाहिँ बाधा हुन सक्दैन। यो कुरालाई चाहिँ हामीले विचार गर्नुपर्छ। कतिपटक परिस्थितिले कारणवश विभिन्न कुराले गर्दा चाहिँ व्यक्ति व्यक्तिबाट टाढा भइरहेको हुन्छ, परिवार परिवारबाट टाढा भएर बस्नुपर्ने हुन्छ। तर हामी त्यो छुट्नुमा त्यो टाढा हुनुमा त्यो रिलेसन त्यो सम्बन्ध राम्रो नहुनुमा चाहिँ हामी दोष के लगाइदिन्छौँ भन्दा चाहिँ दूरी डिस्टान्स लगाइदिन्छौँ नि होइन। दूरीको त्यो अर्थ होइन। यदि त्यो व्यक्ति कसैको अर्थ धेरै छ तपाईँको जीवन भने
त्यो दूरी कम हुन्छ। यदि तपाईँको जीवनमा त्यो व्यक्तिको अर्थ अथवा भूमिका अथवा महत्व कम छ भने चाहिँ त्यो दूरी हाबी हुन सक्छ र त्यो दूरी बाधा हुन सक्छ। हामीले कसरी यसलाई हेर्ने भन्ने, अहिलेको एकदमै आधुनिक समयमा चाहिँ मान्छेहरूले विभिन्न नयाँ नयाँ शब्दहरू प्रयोग गर्ने होइन, विभिन्न किसिमको कुराहरूलाई लिएर आएर यो चाहिँ बाधा रहेछ नि त भनेर पहिलाउने होइन, सँगै बस्नेहरूमा पनि महत्व छैन भने त्यहाँनिर सम्बन्ध राम्रो हुँदैन, मित्रता हुँदैन कि। तर टाढा बसेर पनि एकअर्काको महत्व व्यक्तिले बुझेको छ भने त्यहाँनिर त्यो मित्रता बलियो हुन सक्छ, सम्बन्ध बलियो हुन सक्छ। केही कुरा फिजिकल्ली कुराहरू परिवर्तन हुन्छन् होला, शारीरिक कुराहरूमा केही कुराहरू हुन्छन् होला दूरीको कारणले गर्दा, तर दूरी नै सबै थोक चाहिँ होइन। अहिलेको पछिल्लो समय चाहिँ दूरी पनि एउटा बाधक हो। अहिलेको समयमा रिलेसनहरू नटिक्नु, सम्बन्धहरू नहुनु, साथीहरू धेरै नबन्नु चाहिँ दूरी महत्वपूर्ण भयो भनेर मान्छेहरूले दूरीलाई दोष लगाइरहेका हुन्। सम्बन्ध निभाउने दूरी होइन, सम्बन्ध निभाउने तपाईँ र म हो। टाढा भएर पनि आधुनिक समयमा त झन् आधुनिक कुराहरू आएको छ नि होइन, कसरी हामीले सम्बन्धलाई नजिक बनाउने, मजबुत बनाउने भन्ने कुराहरू त आएको छ नि त। एक्लै अर्कालाई सम्पर्क कसरी राख्ने, कसरी ख्याल राख्ने भन्ने कुराहरू पनि आएको छ नि। जे कुरालाई पनि सही तरिकाले हेर्यौं भने, सही तरिकाले प्रयोग गर्यौं भने त्यो असल साथी बन्छ। जे चिज पनि मात्रा मिलाएर खायौं भने त्यसले फाइदा पुर्याउँछ, तर अत्याधिक मात्रामा भयो होइन, त्यसलाई मिसयुज भयो, गलत प्रकारले खायो भने कहिलेकाहीँ हुन्छ नि, स्वास्थ्यसँग सम्बन्धित टिप्सहरू तपाईँ मलाई स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरू दिनुभयो भने फलानु कुरासँग फलानु कुरा मिलाएर नखानुस् भनेर भन्छ नि। खानेकुरा त दुवै खानेकुरा हो, तर त्यो कुरालाई सँगै मिसाएर नखानुस् अथवा एकै दिनमा नखानुस्, एकैचोटि नखानुस्, अथवा भनौँ त्यसको भ्यालु बुझ्नुहोस्, यसरी मिलाएर खानुस्। खानेकुरा पनि यति मात्र मिलाएर खानुस् भन्ने हुन्छ। सम्बन्धमा पनि हामीले के कुरालाई सँगै मिसाउने, के कुरालाई सँगै नमिसाउने, के कुराको दूरी चाहिँ बनाउने, के कुराको दूरी नबनाउने भन्ने कुरा चाहिँ हामीले पनि चाहिँ निर्णय गर्नुपर्ने हुन्छ। त्यो कारणले गर्दा साँचो मित्रता, साँचो ट्रुथ फ्रेन्डसिप होइन, एउटा गुड फ्रेन्डसिप चाहिँ कहिले पनि हाम्रो बाधा बनेर आउँदैन, कहिले पनि हाम्रो बाटोमा पर्खाल बनेर आउँदैन होइन। त्यो कारणले गर्दा पनि हामीले चाहिँ हाम्रो मित्रतामा बुझ्नुपर्ने कुरा चाहिँ हामी आफू चाहिँ सही प्रकारले हाम्रो मित्रतालाई निभाउनुपर्छ, सही प्रकारले यसलाई महत्व बुझ्नुपर्छ। जहाँ महत्व हुन्छ त्यो महत्व भएको कुराको हामी आदर गर्छौँ, यसलाई हामी प्रेम गर्छौँ। तपाईँ र मेरो जीवनमा कतिवटा कुराहरू यति धेरै महत्वपूर्ण छन्, एउटा बच्चा आमा बुवाको लागि कति धेरै महत्वपूर्ण हुन्छ नि होइन, उहाँहरूले सबै कुरा सास समुद्र पारी गएर पनि बच्चाहरूको निम्ति गर्ने कुराहरू गर्नुहुन्छ, फर्किनुहुन्छ आफ्नो बच्चाको लागि गर्नुहुन्छ, सँगै बसेर पनि गर्नुहुन्छ। उहाँहरूमा निस्वार्थ किसिमको प्रेम भाव हामी देख्छौ। जीवन रहेसम्म बच्चाहरूको निम्ति गरिरहने, खटिरहने आमा बुवाहरू पनि हुनुहुन्छ होइन। हाम्रो परमेश्वर पनि हामीले प्रत्यक्ष रूपमा देखेका छैनौं होइन, त्यो फिलिङ आफ्नो ठाउँमा छ, तर अगाडि नै आएर कुरा गरेको हामीलाई थाहा छैन होला, तर हामी उहाँलाई प्रेम गर्छौँ, हामीले उहाँको प्रेमलाई बुझेका छौँ, हामी उहाँलाई आदर गर्छौँ होइन। गडलाई गर्ने आदर एकदमै विशेष हुन्छ, त्यो कारणले गर्दा हामी त्यो डिस्टेन्सको महत्व राख्दैनौँ, हामी सँगै हुनुहुन्छ भन्ने फिलिङ हामी गर्छौँ। भनेको जस्तै तपाईँको मित्र कारणवश कतै जानुहुन्छ, हुनुभएको छ काम होइन, काम विशेषले गर्दा भने पनि तपाईँले अब डिस्टान्स नै महत्वपूर्ण कुरा चाहिँ ठान्नु हुँदैन। र कुनै पनि कुरा होइन, हामीले गर्ने उन्नति प्रगतिमा पनि हाम्रो मित्र चाहिँ डाहा गर्ने, सिखी गर्ने, अथवा भनौँ उत्साह नदिने खालको, अथवा भनौँ भत्काइदिने, बिगारिदिने टाइपको हुनुहुन्छ भने चाहिँ कसरी त्यो मित्रता भएर, मित्रताको परिभाषा फरक छ। त्यो कारणले गर्दा हामीले मित्रतालाई चाहिँ एकदमै बुझ्न आवश्यक छ भन्दै समय र गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

हजुर, निकै नै आशिष, म एकगीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो हो गुड न्युज एफएम, र गुड न्युज एफएमको प्रसारणमा तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम फ्रेन्डसिप डट कम। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र मलाई प्राविधिमा साथ दिँदै हुनुहुन्छ सुजनजीले। र आज मैले तपाईँहरूको बीचमा चाहिँ एक साँचो मित्र चाहिँ तपाईँ र मेरो बाटोमा अथवा हाम्रो जीवनमा एउटा बाधाको रूपमा चाहिँ आउन सक्दैन अथवा बाधा पुग्न चाहिँ एउटा मित्रताको कारणले गर्दा चाहिँ सक्दैन भन्ने विषयमा चाहिँ कुराकानी गरिरहेकी छु। यसो भन्दै गर्दा तपाईँहरूको मनमा पनि धेरैवटा मित्रताको बारेमा क्लिक भयो होला, होइन? कतिजना मित्रहरूले फलाना मित्रले गर्दा चाहिँ मेरो यो कुरा रोकिएको थियो, यो कुरा भएको थियो, यो मेरो मिल्ने साथी साँच्चै हो, यो कुरा चाहिँ एउटा मिल्ने साथी चाहिँ कहिले पनि मेरो भनौँ न बाधा हुनै सक्दैन, बनेको पनि छैन भनेर कतिजना साथीहरूसँग तपाईँ एकदम सम्बन्धित हुनुभयो होला। यो समय तपाईँले त्यो साथीहरूलाई सम्झिनु भयो होला, बाधा त त्यो व्यक्ति मेरो जीवनमा बनेकै छैन भन्ने पनि भयो होला। कतिपटक चाहिँ त्यो मेरो मित्र नै रहेन सकेर हरेक कुराहरू गर्दा उसले बाधा पुर्याएको थियो, अथवा यो भएको थियो, त्यो भएको थियो भन्ने कुराहरू पनि आयो होला। सकभर त तपाईँको बाधा पुर्याउने साथी नहोस् भन्न चाहन्छु, किन भन्दा फेरि चाहिँ मित्रताको भूमिका धेरै ठूलो छ है। तपाईँ र मेरो जीवनमा चाहिँ एउटा साँचो मित्र भेटायौं भने चाहिँ हाम्रो जीवनमा धेरै कुराहरू असल हुन्छ, होइन? मित्रताको परिभाषा नै फरक छ। संसारको लागि कुनै एउटा व्यक्ति एउटा व्यक्ति बन्न सक्छ, तर एउटा मित्रको लागि असल मित्र चाहिँ सबथोक हुन सक्छ है। फेरि त्यो कारणले गर्दा तपाईँ र म कस्तो मित्र भन्ने त, हामीले अहिले मित्रताको विषयमा कुराकानी गर्दै गर्दा हामीले आफ्नो मित्रतालाई सम्झ्यौं होला, तर तपाईँ र मलाई हाम्रो मित्रताले कुन रूपमा सम्झिनु भएको छ त? तपाईँ र म कतै अरूको होइन एउटा बाटोमा बाधा बनेका छौं कि छैनौं त? हामीलाई कतिपटक लाग्छ बाधा बनेकै छैन, त्यो त जायज कुरा थियो, त्यो त भन्नुपर्ने कुरा थियो, त्यो त एउटा आफ्नो स्वार्थको लागि गर्नुपर्छ नि भन्ने कुराहरू पनि आयो होला। कहिलेकाहीँ हामीले आफ्नो स्वार्थको लागि केही कुराहरू गर्दा फेरि चाहिँ त्यो साथीको लागि बाधा बन्न सक्छ, होइन? कुनै पनि मानिसको लागि बाधा हुन सक्छ, तपाईँसँगै हिँडिरहने व्यक्तिको लागि बाधा बन्न सक्छ। एउटा भनाइ छ नि, तपाईँले यति मात्रै हात फैलाउनुहोस् जति हात फैलाउँदा तपाईँको वरिपरि भएको व्यक्तिलाई लाग्दैन, असर गर्दैन, होइन? तर कहिलेकाहीँ हामी चाहिँ यो मेरो स्वतन्त्रता हो, यो मेरो सबै थोक हो, मेरो यो होइन मेरो जीवन हो, मेरो जीवन, मेरो सोच, मेरो इच्छा भन्ने पनि एउटा अहिलेको पछिल्लो समय धेरै सुनिन्छ, होइन? फोटोहरूको क्याप्सनमा धेरै देखिन्छ, मेरो जीवन मेरो इच्छा, मेरो रोजाइ होइन मेरो जीवन मेरो रोजाइ, होइन? त्यो खालको कुराहरू देखिन्छ। र पनि हामी बाधा बन्नु चाहिँ एउटा मानवीय रूपमा पनि राम्रो होइन भने असल मित्रताको त परिचय नै होइन। मैले गर्दा कसरी अरूको जीवनमा बाधा पुग्दैन त, कसरी चाहिँ सहजता हुन्छ त भन्नु चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। त्यो कारणले गर्दा मित्रता, तपाईँ कसैको मित्र बन्दै हुनुहुन्छ, मित्र हुनुहुन्छ भने त्यसलाई असल प्रकारले पनि निभाउनुहोस्, स्वार्थको लागि ननिभाउनुहोस्, फाइदाको लागि ननिभाउनुहोस्, होइन? मैले यससँग साथी बनाए भने, यदि म उसँग साथी बने भने यो यो कुरामा चाहिँ मलाई फाइदा हुन्छ भन्ने हिसाबले तपाईँ र म साथी बन्यो भने त्यो साथीको यात्रा चाहिँ कहिलेसम्म हुन्छ भन्दा तपाईँको स्वार्थसँग मात्रै हुन्छ। तपाईँको त्यो स्वार्थ पूरा हुने बित्तिकै त्यो साथीको तपाईँको जीवनबाट आउट हुन्छ अथवा बाहिर हुन्छ। तर तपाईँले साँच्चीकै साथी खोज्नु भएको, तपाईँले असल मित्रता निभाउनु खोज्नु भएको भने चाहिँ त्यो तपाईँले स्वार्थ हेर्नुहुन्न। मैले यो व्यक्तिसँग मित्रता जोड्दा फेरि चाहिँ मलाई यो यो फाइदा होला अथवा बेफाइदा होला, यो होला त्यो होला भनेर भन्दा नि विचार मिल्यो भने, असल साथी रहेछ भने, चाहे त्यो साथी तपाईँभन्दा सम्पन्न होस् विपन्न होस्, त्यो व्यक्ति फरक तारको किन नहोस्, होइन फरक प्रकारको ठाउँबाट आएको नै किन नहोस्, तर तपाईँको त्यो साथी बन्न सक्छ। कसरी तिमीहरू साथी भयौ, केही कुरा मिल्दैन भन्ने व्यक्तिहरू पनि असल मित्रहरू छन्। तिमीहरू त देख्दा फेरि एउटै एउटै छौ नि, होइन? कस्तो एउटै आमाले बुगाले पाएको जस्तो, एउटै परिवारको जस्तो, ठ्याक्कै फेस मिल्छ भन्ने व्यक्तिहरू पनि मिल्ने साथी हुँदैन। यसमा
केही न केही कुरा चाहिँ छ। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने यस्तै कुरालाई निरन्तरता दिनको निम्ति म आउने नै छु तपाईँहरू भने गुड न्यूज एफएम छोडेर कतै पनि नजानुहोला।

पछि फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम। गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम फ्रेन्डसिप .com हुनुहुन्छ। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु। आज मैले तपाईँहरूको बीचमा मित्रताको कुराकानी गर्ने क्रममा चाहिँ एउटा असल साँचो मित्र चाहिँ तपाईँको जीवनमा कहिले पनि बाधा हुन सक्दैन भन्ने विषयमा कुराकानी गरिरहेकी छु। यदि बाधा भइरहेको छ भने उहाँ चाहिँ कसरी हाम्रो असल साथी बन्न सक्नुहुन्छ त होइन। कहिलेकाहीँ भनिन्छ नि म तिम्रो असल साथी थिएँ तर त्यो चाहिँ त्यो मैले गरेको चाहिँ भनौँ न यो गर्नु आवश्यक थियो भनेर पनि मान्छेले मानिसको हृदयलाई दुखाइरहेको हुन्छ होइन। साथीले साथीको हृदयलाई दुखाइरहेको हुन्छ, कहिलेकाहीँ आफ्नो फाइदाको लागि दुखाइरहेको हुन्छ, कहिलेकाहीँ आफ्नो लागि भनेर स्वार्थको लागि भनेर पनि मान्छेले दुखाइरहेको हुन्छ र त्यो चाहिँ पक्कै पनि असल साथी हुनै सक्दैन, यो परिभाषाभित्र नै पर्दैन। यदि तपाईँ असल साथी बनिरहन चाहनुहुन्छ, तपाईँले साँचो असल साथीको अर्थ बुझ्नु भएको छ भने चाहिँ यो कुरा हुनै सक्दैन। जे कुरा हुँदैन भनेपछि हुँदैन नि त होइन। केही कुराहरू चाहिँ यो कुरा चाहिँ असल साथीभित्र पर्छ र यो कुरा चाहिँ असल साथीभित्र पर्दैन भन्ने बित्तिकै बाधा त अब सानो पनि हुनसक्छ, ठूलो पनि हुनसक्छ, झुट पनि हुनसक्छ, तपाईँको साथीले बोलेका शब्दहरू पनि हुनसक्छ नि। केही छिनको लागि मेरो साथीले नहुँदा पनि हुन्छ भनेर होइन, कसैसँग हामीले केही झुट बोलेका पनि हुनसक्छौँ, त्यो कुराले साथीलाई सानै हानि पुर्याउला तर तपाईँ चाहिँ उहाँको असल साथी बन्न सक्नुहुन्न। यदि इमान्दार बन्नु छ भने त सानोभन्दा सानो कुरामा पनि बन्नै पर्छ होइन। साथीलाई प्रेम गर्दै हुनुहुन्छ भने हरेक कुरामा एकदमै तपाईँ चाहिँ साँचो बन्नै पर्छ। यति कुराले चाहिँ मेरो साथीलाई बेफाइदा पुऱ्याएर केही हुँदैन अथवा यो साथीलाई मैले नगर्दा फेरि केही हुँदैन भन्ने कुरा चाहिँ पक्कै पनि हुँदैन। भनिन्छ नि एउटा सानो सानो कुरामा पनि असल साथी चाहिँ असल नै हुन्छ, खराब साथी चाहिँ ठुलो कुरामा होस् अथवा सानो कुरामा होस् खराबै हुन्छ होइन। मैले तिम्रो धेरै ठुलो हानि त गरेको छैन तर सानो हो भनेर भन्दै हुनुहुन्छ भने पनि त्यो पनि एउटा साथी असल साथीको परिचयभित्र चाहिँ पर्दैन, व्यवहारभित्र पर्दैन। त्यो कारणले गर्दा तपाईँको साथी होइन कस्तो हुनुहुन्छ भन्ने कुरा चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। तपाईँ कस्तो साथी हुनुहुन्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो। पहिलो कुरा चाहिँ तपाईँ आफू चाहिँ बिना बाधाको साथी बन्नुहोस् भन्ने सल्लाह म तपाईँहरूलाई दिन चाहन्छु यस कार्यक्रम मार्फत। किन भन्दाखेरि चाहिँ हामी हाम्रो बानी चाहिँ कस्तो हुन्छ भन्दा पहिला उसले गरोस् अनि म गर्छु, उसले निभाउँछ अनि त्यो अनुसारको म निभाउँछु, उसले मलाई मैले भनेको जस्तो गरिदिन्छ, चित्त बुझ्छ मेरो भने म उसँग चाहिँ त्यस्तै नै बिहेभ गर्छु, अथवा उसले मलाई त्यो गरेन भने चाहिँ म पनि उसँग त्यस्तै प्रकारको व्यवहार गर्छु होइन। जस्तो साथी छ त्यस्तै गर्छु भनेर चाहिँ हामी कतिपटक साथी अनुसार आफू ढलेर कसैलाई हामी बाधा पुर्याउँछौँ, कसैलाई हामी बाधा पुर्याउँदैनौँ। हाम्रो पनि आफ्नो एउटा छनोट हुन्छ कि साथीमा पनि, त्यो साथीमा चाहिँ यो थियो त्यो कारणले गर्दा मैले त्यो साथीलाई आज राम्रो व्यवहार गरेँ, तर त्यो साथीमा चाहिँ यो थिएन त्यो कारणले गर्दा मैले उसलाई पनि धोका दिएँ भन्ने कुरा हुन्छ। साथी भनेको त साथीभन्दा माथि कुनै पनि कुरा हुँदैन जस्तो लाग्छ, किनकि मैले यो भन्दै गर्दा तपाईँले धेरै कुराहरूलाई कुरासँग नजोड्नु होला, किन भन्दा मित्रताको परिभाषा मित्र भन्ने कुरा मित्रमै काफी छ, यसमा नै एकदमै आनन्द छ। कुनै पनि सम्बन्धसँग जोडिनु अघिको सम्बन्ध हो यो जस्तो लाग्छ मलाई। त्यो कारणले

अजुन अगेन आशिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम फ्रेन्डसिप डट कम. म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र साथीकै विषयमा कुराकानी गरिरहेकी छु. असल साथी चाहिँ सबैभन्दा माथि होइन, हरेक सम्बन्धको सुरुवात साथीबाट नै हुने गर्दछ र हाम्रो परमेश्वर हामीहरूसँग हुनुहुन्छ र हाम्रो मित्रता चाहिँ हामीले सुरुवात हाम्रो गर्भदेखि नै हामी संसारमा आउनुभन्दा अगाडिदेखि नै हामीलाई संसारमा पठाउनुहुने परमेश्वरले नै हामीसँग त्यस्तो हृदय दिनुभएको छ, त्यस्तो एउटा कनेक्सन दिनुभएको छ. मानिस सामाजिक प्राणी हो, समाजमा बस्छ, उसँग आफ्नो उमेर समूहका साथीहरू पनि हुन सक्छन्, उमेरभन्दा भिन्न प्रकारको पनि साथीहरू बन्न सक्नुहुन्छ. नारी पुरुष पनि साथी बन्न सक्नुहुन्छ, पुरुष पुरुष पनि साथी बन्न सक्नुहुन्छ, अथवा नारी नारीहरू पनि साथी बन्न सक्नुहुन्छ, एउटा परिवारकै सदस्य पनि साथी बन्न सक्नुहुन्छ, काम गर्ने ठाउँको व्यक्तिहरू पनि साथी बन्न सक्नुहुन्छ. तर हाम्रो साथीमा चाहिँ एकअर्काको बाधा चाहिँ हामी कहिले पनि बन्नु हुँदैन. बाधा बन्नको निम्ति हामी साथी बन्नु हुँदैन होइन. यदि हामीले कुनै पनि कुरामा बाधा पुर्याइरहेका छौँ भने यो कुरा चाहिँ हामीले एकदमै विचार गर्नुपर्छ. म चाहिँ मेरो साथीको लागि बाधा बन्नु हुँदैन, तर म चाहिँ मेरो साथीको लागि असल बन्नुपर्छ भन्ने कुरालाई नै हामीले जोड दिनुपर्छ. यदि हामीले यसरी साथी बनाएको खण्डमा चाहिँ त्यो साथी असल हुन्छ, त्यो साथीबाट चाहिँ हामीले आनन्द पाउँछौं, त्यो साथीबाट हामीले एकअर्कामा सपोर्ट पाउँछौं होइन. जीवन जिउनुको मजा नै फरक हुन्छ असल साथी भेटेको खण्डमा होइन. तपाईँको जीवनमा भएका हजारौं तनावहरू पनि कम हुन्छन् एकछिन र दुःख पर्ने त्यो फलान साथीबाट गरेर सबै कुराहरू सेयर गर्नु पर्यो भनेर कतिपटक हामीले सेयर गर्यौं भने कस्तो आनन्द लाग्छ. हामी बिर्सिन्छौं साथीले कतिपटक हामीलाई सही बाटोमा डोराएको कुराहरू पनि छ. तर बाधा पुर्याउने साथीहरूले हामीलाई गलत वेमा मिसयुज गरेका कुराहरू, गलत प्रकारले प्रयोग गरेका कुराहरू पनि छन्. नेपालमै पनि थुप्रै असल साथीहरू हुनुभएको र उहाँहरूले धेरै प्रगति गर्नुभएको व्यक्तित्वहरू हुनुहुन्छ र हामीले विश्वमै हेर्यौँ भने पनि यस्तो साथीको कारणले गर्दा धेरै माथि गएका कुराहरू, व्यक्तित्व विकास भएका कुराहरू होइन, एउटा गर्नै नसक्ने व्यक्ति पनि धेरै कुराहरू गर्न सकेका कुराहरू हामीले देखेका छौँ. त्यो कारणले गर्दा साथीको धेरै ठूलो भूमिका छ. साथीले धेरै कुराहरू गर्न सक्नुहुन्छ. त्यसको मतलब तपाईँले आफ्नो साथीबाट मात्रै अपेक्षा नगर्नुहोस्, तपाईँ पनि त असल साथी बन्न सक्नुहुन्छ. बन्नुपर्छ, सुरुवात तपाईँ र मबाटै गरौँ होइन, हामीबाट नै असल कुराहरू दिने कुराहरू गरौँ. साथीले स्वार्थको लागि मात्रै जोडिने काम नगरौँ र यो नै एउटा असल मित्रको एउटा परिचय हो. हामीले गर्नुपर्ने कुरा पनि त्यही हो. साथी बनाएर एकछिन भेटिने कुरा त हो नि, सँगै बस्ने होइन, जिन्दगी बिताउने होइन भनेर हामीले साथीलाई यस्तो सस्तो बनाइरहेका हुन्छौँ. यति इजिली बन्ने साथी, जहाँ गयो त्यही साथी बन्छ, यस साथीलाई महत्त्व दिन थाल्यो भने त भन्छौँ हामी, तर त्यस्तो होइन. जहाँ जो भए पनि हामीले त्यो साथीलाई असल प्रकारले निभाउन सक्ने खुबी तपाईँ र मसँग राख्नुपर्छ. यो चाहिँ एउटा स्वस्थ व्यक्तिको परिचय पनि हो र स्वस्थ साथीको परिचय पनि हो. तपाईँलाई म हेल्दी हुने अथवा अनहेल्दी हुने रिलेसनमा त्यो सबभन्दा महत्वपूर्ण कुरा हो. यही नै भन्न चाहन्छु, तपाईँहरू असल साथी भन्नुहोस्. तपाईँहरू जो जतिजनाले गुड न्युज एफएम सुनिरहनु भएको छ, निरन्तर गुड न्युज एफएमलाई संगतिको साथी बनाउनु भएको छ, आफ्नो साथी बनाउनु भएको छ, हामीलाई आफ्नो साथी बनाउनु भएको छ, हामी एकदमै खुसी छौँ तपाईँहरूलाई साथी बनाउन पाएकोमा, तपाईँहरूसँग जोडिन पाएकोमा. यो मित्रता सधैँ भएर रहिरहोस् र तपाईँको जीवनमा जोडिनु भएको व्यक्तिहरूसँग पनि यस्तै असल मित्रता तपाईँको भइ नै रहोस्. अर्को हप्ता यस्तै यस्तै कुराकानी लिएर म पक्कै पनि आउने नै छु. आजलाई भने समयले बिदा दिन लागिसकेको छ. यतिन्जेलसम्म टाढा नजिकबाट कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु. केही सल्लाह सुझावहरू तपाईँहरूको छ भने तपाईँहरूले 01591375555 तपाईँले फोन कल गरेर यो कार्यक्रमप्रति सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ. प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम फ्रेन्डसिप डट कमबाट म ज्ञानो विदा हुन चाहन्छु. जय हुसी, नमस्कार. तपाईँको समय आशिषमय रहोस्.

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
5: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
6: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बिटिएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
6: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
5: अधिक जानकारीका लागि
6: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
9: गल्कुपाका 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 4022544 4022544
9: र 4022572 4022572।
10: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
11: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
11: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
11: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ, ठुटा जथाभावी नफालौ, वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: जय मसीह तथा नमस्कार भाई बहिनीहरू, म तपाईहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस् हरेक बुधबार बिहान 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पक्नुहोस् है। ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: लु दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनाउ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्। के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लेखित पत्र युहन्नाको पत्र पहिलो युहन्ना 4:1-6 पदलाई यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्किएका छन्। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाटको हो। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ। मेरा साना बालकहरू, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन् र संसारले तिनीहरूको कुरा सुन्छ। हामी त परमेश्वरका हौ, जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ र जो परमेश्वरका होइन त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौ। र आदरणीय श्रोता, यो खण्डमा जुन सुकै आत्माको विश्वास गर्नु हुँदैन भन्ने कुराले हामी यो कुरा स्पष्ट पार्छौ कि येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नेहरू परमेश्वरबाटको हो र येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार नगर्नेहरू चाहिँ ख्रीष्ट विरोधी हो भन्ने कुरालाई हामी विशेष गरेर मध्यनजर गर्नेछौ र यसको बारेमा मुख्य विचार हामी यसमा गर्नेछौ। र यो खण्डको मुख्य विचार चाहिँ येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नेहरू नै परमेश्वरबाटको हो भन्ने कुरालाई यहाँ जोड दिएको छ। यहाँ भनिएको छ जुनसुकै आत्माको विश्वास गर्नु हुँदैन भनेर यहाँ लेखिएको छ, किनभने यहाँ के हुन्छ भन्दाखेरि आत्माहरू परमेश्वरबाट आएका हुन्छन् र अर्को चाहिँ झुटाबाट आएका हुन्छन्, दियावलासबाट आएका हुन्छन्। किनभने परमेश्वरको विरुद्धमा खडा भएको व्यक्ति चाहिँ दियावलस हो र दियावलसले परमेश्वरको विरुद्धमा जहिले पनि लडाई गरिरहेको हुन्छ, परमेश्वरको विरुद्धमा काम गरिरहेको हुन्छ। त्यसकारणले भ्रमको आत्मा जो दियावलसबाट आउँछ र सत्यको आत्मा चाहिँ परमेश्वरबाट आउँछ, र भ्रमको आत्मा र सत्यको आत्मालाई छुट्याउनु पर्छ। आत्मा त्यस प्रकारको आत्मा भएकोले गर्दा दुई किसिमको आत्मा यहाँ देखिन्छ। एउटा व्यक्तिले पत्ता लाउनु पर्ने कुरा के हो भने यो दुई आत्माहरू जसले चाहिँ मानिसलाई चलाइराखेको हुन्छ, एउटा दियावलसले र अर्को परमेश्वरले, र मानिसको आत्माले चाहिँ निर्णय गर्नुपर्छ, मानिसको आत्माले कुन चाहिँ आत्मामा विश्वास गर्ने, कुनलाई चाहिँ तिरस्कार गर्ने, यो कुरा मानिसले नै निर्णय गर्नुपर्ने हुन्छ। त्यसै कारण परमेश्वरले यहाँ यो कुराहरू राख्नुभएको छ भने प्रिय हो जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। जुनसुकै आत्मालाई विश्वास गर्नु हुँदैन किनभने झुटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्, जुन झुटा आत्मा जो चाहिँ भ्रमको आत्मा छ, जुन कुरा दियावलसबाट सञ्चालित हुन्छ र मानिसलाई भ्रममा पारेका हुन्छ। झुटा अगमवक्ताहरूद्वारा यो संसारमा प्रवेश गरेका छन्, किनभने यहाँ लेखेको छ यसैबाट तिमीहरू परमेश्वरको आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाट हो। र आत्मा परमेश्वरको आत्मा अथवा सत्यको आत्मालाई कसरी चिन्ने, परमेश्वरको आत्मालाई कसरी चिन्ने भन्ने कुरा यहाँ लेखकले स्पष्ट पारेका छन् कि हरेक आत्मा जसले यीशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाट हो, किनभने परमेश्वरबाट आउने आत्मा परमेश्वरले दिने मानिसलाई दिनेको त्यो आत्मा चाहिँ के हो भन्दाखेरि यीशु ख्रीष्ट चाहिँ मानिस भएर आउनुभएको हो यो संसारमा, पूर्ण मानिस भएर उहाँ यो संसारमा आउनुभएको हो भनेर स्वीकार गर्छ भने त्यो व्यक्तिहरू चाहिँ परमेश्वरबाटको हो, त्यो आत्मा चाहिँ परमेश्वरबाटको हो, किनभने परमेश्वरसँग उनीहरू जोडिएका हुन्छन्। यीशुलाई विश्वास गर्ने मानिसहरू सबैको आत्मा चाहिँ परमेश्वरसँग जोडिएको हुन्छ, त्यसकारणले परमेश्वरको आत्मा त्यो व्यक्तिले प्राप्त गर्छ जसले यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्छ अथवा विश्वास गर्छ। त्यसकारण यीशुलाई स्वीकार नगर्ने हरेक आत्मा चाहिँ परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ, अब त्यो यस संसारमा आइसकेको छ र यीशु ख्रीष्ट अथवा ख्रीष्ट विरोधीको आत्माले मण्डलीमा अथवा परमेश्वरको जनहरूको बीचमा काम गरिराखेको छ, मानिस संसारमा काम गरिरहेको छ, यसले चाहिँ यीशु यो संसारमा मानव चोलामा आउनु भएको होइन भनेर यसलाई घोषणा गर्ने मानिसहरू छन्, आत्माहरू छन् जुन आत्मा चाहिँ भ्रमको आत्मा भनेर छुटाउन सकिन्छ र यो परमेश्वरबाट होइन, यो ख्रीष्ट विरोधीको आत्मा हो भन्ने स्पष्ट रूपमा चिन्न सकिन्छ भनेर यहाँ लेखेको छ। र लेखकले मेरा साना बालकहरू भनेर परमेश्वर अथवा यीशु ख्रीष्टलाई यीशु ख्रिस्ट यो संसारमा मानव चोलामा आउनु भएको हो र उहाँ चाहिँ मानव चोलामा आएर मानिस जातिको लागि कल्वरी क्रुसमा बलिदान हुनुभएको हो, क्रुसमा टाँगिएको हो, उहाँलाई मारिएको हो र उहाँ चाहिँ मारिएर गाडिएको थियो र पुनरुत्थान भएको तेस्रो दिनमा उहाँ बौरी उठेर पुनरुत्थान भएको कुरालाई विश्वास गर्ने व्यक्तिहरू चाहिँ साना बालकहरू हुन्। यहाँ यसरी भन्दछ, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ। यीशुलाई विश्वास गरेर, उहाँ चाहिँ मानव चोलामा आउनु भएको हो भनेर विश्वास गरेर, आफ्नो पापको प्रायश्चित भनौँ, पापको पश्चाताप गरेर, यीशुलाई विश्वास गरेर पापको क्षमा पाएका मानिसहरू चाहिँ विजयी मानिसहरू हुन् भनेर यहाँ घोषणा गरिएको पनि छन्। किनभने जो तिमीहरूमा रहनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। जसले यीशुलाई विश्वास गर्छ, यीशुलाई विश्वास गर्ने मानिसहरूले यीशु ख्रिस्ट मानव चोलामा आउनुभएको हो, उहाँ हाम्रो लागि बलिदान हुनुभएको हो, उहाँलाई आफ्नो पापहरूको क्षमा माग्यो भने उहाँले पापको क्षमा दिनुहुन्छ र उहाँले मानिसलाई उद्धार र मुक्ति दिनुहुन्छ, उहाँले मानिसलाई मृत्युबाट जीवनमा सार्न सक्नुहुन्छ, उहाँले मानव जातिको सबै पापहरू क्षमा दिन सक्नुहुन्छ भनेर जसले यीशुलाई विश्वास गरेका छन् र उनीहरू विजयी भइसकेका छन् र उनीहरू यो संसारमा उहाँ परमेश्वर आफै उनीहरूको जीवनमा बास गर्नुहुन्छ, यीशुलाई विश्वास गर्ने मानिसहरूको जीवनमा परमेश्वरले बास गर्नुहुन्छ, उहाँको आत्माले बास गर्नुहुन्छ, अनि उहाँ जब जुन व्यक्तिको जीवनमा यीशु ख्रिस्टलाई विश्वास गरेर परमेश्वर त्यो व्यक्तिको जीवनमा अथवा परमेश्वरको आत्मा त्यो व्यक्तिको जीवनमा बास गर्दछ, त्यसपछि त्यो व्यक्ति चाहिँ शक्तिशाली हुन्छ, त्यो व्यक्ति चाहिँ विजयी हुन्छ र त्यो व्यक्तिबाट परमेश्वरले धेरै असाध्य कर्महरू गर्नुहुन्छ र ऊ विजयी भएको हुन्छ। किनभने परमेश्वरको आत्मा जुन व्यक्तिमा बास गर्दछ त्यो व्यक्ति चाहिँ शक्तिशाली हुन्छ, त्यो व्यक्तिले विजय प्राप्त गर्छ, त्यो व्यक्ति सफल हुन्छ, त्यो व्यक्ति आशिषित हुन्छ र त्यो व्यक्ति चाहिँ परमेश्वरको नजरमा अथवा यो संसारमा ऊ शक्तिशाली काम गर्ने व्यक्ति हुन्छ, असल काम गर्ने व्यक्ति हुन्छन्। आदरणीय श्रोता, संसारमा आज जुन संघर्षहरू मानिसहरूले गरिरहेका छन् र संसारको काम गर्छन्, संसारमा नचाहिँदो कामहरू गरेर, उनीहरू नचाहेर पनि गर्दिन भन्ने कामहरू गर्न परिरहेको छ, उनीहरूलाई डियाबलसले भ्रमको आत्माले उनीहरूलाई सञ्चालन गरिरहेको छ, त्यसकारण उनीहरूले नचाहेर पनि उनीहरू असल काम गर्न सकिरहेको छैन, किनभने उनीहरू भित्र परमेश्वरको आत्मा हुनुपर्ने ठाउँमा उनीहरूको बीचमा त्यो सम्भव रहेन। जसको जीवनमा परमेश्वर रहनुहुन्छ, जसरी हामी त परमेश्वरका हौं, जसले हामीलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन, यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मा छुट्याउन सक्छौं। र आज परमेश्वर जुन व्यक्तिको जीवनमा हुन्छ त्यो व्यक्तिको जीवनबाट धेरैजनाले आशिष पाउँछन् र जो व्यक्तिले परमेश्वरलाई चिनेको छैन त्यो व्यक्तिले धेरै कोसिस गरेर पनि उनीहरू असफलता भएका छन्, उनीहरूको जीवनमा असफलताले भरिपूर्ण भएका छन्। तर यीशु ख्रिस्टलाई अथवा सत्यको आत्मालाई जसले विश्वास गरेर आफ्नो जीवनमा सत्यको आत्मा बास गर्न दिन्छ त्यो व्यक्ति विजय हुन्छन् र त्यो व्यक्ति शक्तिशाली हुन्छ र त्यो व्यक्तिले आशीर्वाद पाउनेछ। त्यसकारण यीशु ख्रिस्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्नेहरू परमेश्वरबाटको र परमेश्वरबाट हरूले यो संसारमा विजय प्राप्त गर्नेछ र उनीहरू भित्र परमेश्वर बास गर्नुहुन्छ, परमेश्वरको आत्मा त्यो व्यक्तिको जीवनमा बास गर्नुहुन्छ। जब त्यो व्यक्तिको जीवनमा परमेश्वरको आत्माले बास गर्नुहुन्छ तब त्यो ठाउँमा उनीहरूले यीशु चाहिँ परमेश्वर अथवा यीशु ख्रिस्ट चाहिँ शरीरमा आउनु भएको हो भनेर उनीहरूले विश्वास गर्छ र उनीहरूको भित्र परमेश्वर बास गर्नुहुन्छ र परमेश्वर बास गर्ने व्यक्तिको जीवन शक्तिशाली हुन्छ, आशिषित हुन्छ र विजयी हुन्छ, किनभने उहाँ संसारमा हुनेभन्दा महान हुनुहुन्छ। जो व्यक्ति येशु ख्रिस्टलाई विश्वास गर्छ, जसले त्यो व्यक्तिको जीवनमा परमेश्वर बास गर्नुहुन्छ। जब परमेश्वर उसको जीवनमा बास गर्नुहुन्छ तब उसले शक्ति पाउँछ र उसले सफलता पाउँछ र उसले आशीर्वादको जीवन पाउँछ र उसले आनन्द जीवन पाउँछ र यसरी परमेश्वरको अगाडि एउटा साँचो सत्य आत्मा र भ्रमको आत्मा छुटाउन पनि सकिन्छ। जोहरूले येशु ख्रिस्टमा येशु शरीरमा आउनुभएको हो भने विश्वास गर्छ, त्यो व्यक्ति सत्यको आत्मामा जिएको हुन्छ भने जो व्यक्तिले स्वीकार गरेका हुँदैनन् उनीहरू भ्रमको आत्मामा जिइराखेको हुन्छ। आदरणीय श्रोता, हामीलाई लेखकले यहाँ आत्मा छुट्याउनका लागि जुनसुकै आत्मामा विश्वास नगर्नका लागि आदेश दिएको छ र आज हामी त्यही अनुसार हामीले कुन आत्मालाई हामीले स्वीकार गर्छ, कुन चाहिँ आत्मा चाहिँ सही हो र कुन चाहिँ आत्मा चाहिँ ख्रिस्ट विरोधी हो, यो कुरा छुट्याउन आवश्यक छ। यदि यहाँहरूको बीचमा आत्मा छुट्याउनलाई गाह्रो भएको छ भने परमेश्वरबाटको कुन हो अथवा परमेश्वरबाट कुन कुरा हो र दियाबलसबाट कुन कुरा हो भन्ने कुरा अन्यलमा हुनुहुन्छ भने यो खण्डले स्पष्ट पारेको छ। येशु ख्रिस्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्नेहरू चाहिँ परमेश्वरबाट हो भनेर एकदम स्पष्ट पारिएको छ र जो व्यक्ति ख्रिस्ट शरीरमा येशु ख्रिस्ट शरीरमा आउनुभएको हो भने स्वीकार गर्दैनन् उनीहरू भ्रम र ख्रिस्ट विरोधी हो भनेर पनि स्पष्ट पारेका छन्। त्यसमा आउनुहोस्, येशु ख्रिस्ट शरीरमा आउनुभएको हो भने स्वीकार गरौं र परमेश्वरबाट हुने कुरा सत्यको आत्मा यही नै हो र यसैलाई विश्वास गरौं र यसै अनुसार चलौं र परमेश्वरको आत्मालाई भित्र हृदयमा राखेर जिउँ र शक्तिशाली बनौं, विजयी बनौं र यो संसारमा सफलताको जीवन बिताउ भनिकन म यहाँहरूको बीचमा यो कुरा राख्न चाहन्छु र उहाँमा यीशु ख्रिस्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्नुहोस् र त्यही नै परमेश्वरबाटको हो भनेर विश्वास गर्नुहोस् र यसरी आशिषित हुनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वर पवित्र परमेश्वरले सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकै साथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।
2: कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुत जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रेसोता यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबल कुनै एउटा जाति विशेष र समुदायको निम्ति मात्र लक्षित नभएर हरेक मानिसको दैनिकीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर पार्नेछ अथवा प्रभाव पार्नेछ भन्ने विषयमा कुराकानी गर्ने गर्दछौ। बाइबल धर्मशास्त्र एक प्राचीन पुस्तक हो र यो प्राचीन पुस्तक भए तापनि यसमा लेखिएका कुराहरू कहिले पनि प्राचीन भएका छैनन्। कारण सृष्टिकर्ता परमेश्वरको मुखबाट निस्केको अमर र अनन्तको वचन यसमा उल्लेख गरिएको छ। जो कोही व्यक्तिले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यहाँ उल्लेख गरिएका वचनहरूलाई तिरस्कार गर्न अथवा इन्कार गर्न शुरूआत गर्नेछ तब उसले आफ्नो जीवनमा आफ्नै लागि आफ्नै विरूद्धमा पतनको ढोकाहरू खोल्दछ। उदाहरणको लागि पवित्र धर्मशास्त्र बाइबलले आज्ञा दिएको छ आफ्ना आमा बाबुलाई आदर गर्नु अथवा चोरी नगर्नु, व्यभिचार नगर्नु आदि आदि। तर यसको ठिक विपरीत जो मानिसहरूले आफ्ना आमा बाबुलाई अनादर गर्छ अथवा चोरी गर्छ अथवा हत्या गर्छ अथवा नराम्रो काम गर्छ त्यो व्यक्ति कुनै पनि हालतमा दण्ड बिना उम्किँदैन। उसले आफैले आस्था राखेको धर्मशास्त्र र ऊ आफै रहेको समाजको नीति नियम र कानून अनुसार ऊ दोषी ठहरिन्छ र ऊ अपराधी र पापीको संज्ञा उसले पाउँदछ। अब हेर्नुहोस्, पवित्र धर्मशास्त्र बाइबललाई उसले इन्कार गर्दा अथवा त्यो आज्ञालाई नमान्दाको प्रतिफल हो यो। जो कोही होस्, जुनसुकै देशको होस्, जुनसुकै तह र तबकाको किन नहोस्, बाइबल धर्मशास्त्रले प्रत्येकको जीवनमा प्रत्यक्ष असर पार्छै पार्छ। चाहे उसले सृष्टिकर्ता परमेश्वरलाई चिनोस् या नचिनोस्, अथवा उसले परमेश्वरसँग सम्बन्ध राखेको होस् या नराखेको होस्, यदि उसले यी आज्ञाहरूलाई भङ्ग गर्छ भने त्यसबाट उन्मुक्ति पाउने छुट उसले पाउँदैन। जसरी हामी बसेको देशमा अन्जानमा गल्ती भएर कानून तोडियो भने पनि यो मैले थाहा नभएर गरेको अथवा मैले यो कानून थाहै पाएको थिइनँ भनेर उसले सुख पाउँदैन। त्यसै गरी पवित्र धर्मशास्त्र बाइबलले पनि म क्रिस्चियन होइन, म इसाई होइन, मैले किन बाइबलको कुरा मान्नु अथवा म यो होइन त्यो होइन, यो हाम्रो लागि होइन, यो हाम्रो संस्कृतिको लागि होइन आदि इत्यादि भनेर इन्कार गर्ने जो कोहीलाई पनि छुट छैन। किनभने संसारमा असल गर्नुपर्छ र पाप र अधर्म अथवा धर्म बीचको भेद छुट्याउने पहिलो पुस्तक भनेकै बाइबल हो। अझै भनौं, बाइबल भित्रका परमेश्वर हुनुहुन्छ। उहाँले जबसम्म 10 आज्ञा दिनु भएन तबसम्म संसारमा वास्तवमै भन्नुपर्दा गलत के हो र सही के हो भन्ने कुरा चाहिँ त्यहाँ भेद थिएन। तर जब उहाँले 10 आज्ञा र व्यवस्था दिनुभयो तब एउटा समाजलाई सभ्य, मर्यादित र पवित्र बनाउनको लागि यो आज्ञाहरूले निकै ठूलो भूमिका खेल्यो र यो आज्ञाहरूले त्यो समाजलाई तब मात्र धर्मी बनाउन सक्थ्यो जब त्यो समाजले यी आज्ञाहरूलाई पालन गर्ने गर्दथ्यो। श्रोता, यी र यस्तै कुराहरू हामी यो कार्यक्रममा गर्दै आइरहेका छौं र यस कार्यक्रमको मुख्य उद्देश्य भनेको पनि यही हो कि पवित्र धर्मशास्त्रको सान्दर्भिकता तपाईँको जीवनमा साबित गर्न सक्नु हाम्रो सफलता हो। प्रिय श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई आउने दिनहरूमा थप परिमार्जित र परिष्कृत गर्नको लागि के गर्नुपर्छ त्यसको विषयमा उचित सल्लाह सुझाव र प्रतिक्रिया दिने जिम्मेवारी पनि तपाईँको आफ्नै हो जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। आदरणीय श्रोता अब भने हामी आजको कार्यक्रमको शुरूआतमा हामी त्यही 10 आज्ञालाई वाचन गर्ने गर्दछौ किनभने हामी प्रत्येक श्रृंखलाहरूमा 10 आज्ञालाई वाचन गर्ने गर्दछौ किनकि यो नै समाज निर्माण र समाजलाई सभ्य बनाउने मुख्य मेरुदण्ड हो जुन सृष्टिकर्ता परमेश्वरले आफ्नै हातले दुईवटा ढुङ्गाको पाटीमा लेखेर दिनुभएको हो। श्रोता तत्कालीन समयमा कागज थिएन र थियो भने पनि त्यो हजारौं लाखौं वर्षसम्मको लागि त्यसमा लेखिएका कुराहरू सुरक्षित गर्न सकिँदैन थियो तर ढुङ्गा धेरै लामो समयसम्म रहन्छ त्यही कारणले उहाँले ढुङ्गाको दुईवटा पाटीमा आफ्नै औंलाले ती आज्ञाहरूलाई लेखेर हामी मानिस जातिलाई दिनु भएको छ। आदरणीय श्रोता त्यो 10 आज्ञामा के छ त हामी आजको श्रृंखलामा पनि तपाईँलाई प्रस्तुत गर्न लागिरहेका छौं जुन प्रस्थान 20 अध्यायको 3 पददेखि 17 पदसम्म उल्लेख गरिएको छ। लेखिएको छ म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु दोस्रो आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको पनि आकार र प्रतिमूर्ति नबनाउनु पाँचौं तिनीहरूको सामु ननिउरनु तिनीहरूको पूजा नगर्नु किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु तर मलाई प्रेम गर्ने र मेरो आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि भने म कृपा गर्नेछु परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनु हुने छैन सबात दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु छ दिनसम्म परिश्रम गरेर आफ्ना सबैका तेस्रो र चौथो पुस्तासम्म दिनेछु तर मलाई प्रेम गर्ने र मेरो आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि भने म

तिमीहरूका परमेश्वरको निम्ति सबात दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारा कमारीले, न त गाई बस्तुले, न मूल ढोका भित्र भएका परदेशीले नै केही काम गरोस्। किनकि छ दिनमा परम प्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका यावत थोक बनाउनु भयो, तर सातौं दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परम प्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परम प्रभुले आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु। आमेन। यो थियो दस आज्ञा। श्रोता, यो दस आज्ञा जसले वाचन गरेर मनमा याद गरेर जीवनमा पालन गर्छ त्यो व्यक्तिको उन्नति र प्रगति हुने पक्का छ। तर जसले यी कुराहरूलाई तुच्छ ठान्छ त्यो व्यक्तिको अवोन्नति हुने कुरा पनि पक्का रहेको छ। किनभने यो दस आज्ञा आज पनि उत्तिकै सान्दर्भिक र मार्मिक अनि साथै जीवन उपयोगी पनि छ। प्रेसरता, त्यसकारण हामीले यो बाइबल धर्मशास्त्रलाई कुनै पनि हालतमा इन्कार गर्नु हुँदैन। आदरणीय श्रोता, अब भने कार्यक्रमको अर्को भागमा हामी हितोपदेशको पुस्तकबाट हेर्न गइरहेका छौ र हितोपदेशको पुस्तक अध्ययन गर्ने क्रममा हामी हितोपदेश 13 अध्यायको 21 पदसम्म आइपुगिसकेका छौ र त्योभन्दा अगाडि हामीले के हेर्यौं म तपाईँको निम्ति सरसर्ती वाचन गरेर सुनाउन गइरहेको छु। त्यसपछि हामी आजको अध्ययनलाई थप अगाडि बढाउनेछौ। सबैभन्दा पहिला हामीले हेरेका थियौं बुद्धिमान छोराले आफ्ना बाबुको अर्तीमा ध्यान दिन्छ तर खिल्ली उडाउनेले हप्की सुन्दैन। दोस्रो, मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्छन् तर बेइमानले हिंसाको लालसा गर्दछ। तेस्रो, आफ्नो ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ तर असावधान बोलीले सर्वनाश ल्याउनेछ। चौथो, अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छन्। पाँचौं, धर्मीले झुटलाई घृणा गर्छ तर दुष्टले लाज र बेइज्जत ल्याउँछ। छैठौं, इमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ तर दुष्टताले पापीको संहार गर्छ। सातौं, कोही मानिस धनी भई टोपल्छ तापनि त्यससँग केही हुँदैन, कोही चाहिँ कंगाली भई टोपल्छ तापनि त्यससँग प्रशस्त सम्पत्ति हुन्छ। आठौं, सम्पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्ला तर गरीब मानिसले धम्की सुन्नु पर्दैन। नवौं, धर्मी मानिसको बत्ती चहकिलो भएर बल्छ तर दुष्टको बत्ती निभाइन्छ। दशौं, घमण्डले केवल झगडा पोस्दछ तर सरसल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। एघारौं, बेइमानसँग कमाइएको धन घट्दै जान्छ तर अलिअलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ। बाह्रौं, आशा विलम्ब हुँदा मन मर्छ तर इच्छा पूरा हुनु जीवनको रोग हो। तेह्रौं, अर्तीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनु पर्नेछ तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ। चौध, बुद्धिमानको शिक्षा जीवनको फुहरा हो जसद्वारा मानिस मृत्युको पासोबाट उम्कन्छ। पन्ध्र, असल समझदारीले निगाह प्राप्त गर्छ तर बेइमानको मार्ग चाहिँ कठिन हुन्छ। सोह्र, प्रत्येक समझदार मानिस आफ्नो ज्ञानद्वारा काम गर्छ तर मूर्खले आफ्नो मूर्खताको तमासा देखाउँछ। सत्र, दुष्ट सन्देश बाहक दुःखमा पर्छ तर विश्वसनीय दूतले चंगाई लिएर आउँछ। अठार, अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। उन्नाइस, आफ्नो चाहना पूरा हुँदा प्राणलाई तृप्ति मिल्दछ तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन्। बीस,

बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ, तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ। आदरणीय श्रोता, योसम्म हामीले हेरिसकेका छौँ र आज भने 21 पदलाई हेर्नेछौ। पापीहरूलाई दुर्भाग्यले लखड्छ, तर धर्मीको इनाम चाहिँ समुन्नति हो भनेर यहाँ उल्लेख गरिएको छ। प्रिय श्रोता, हामीले सिंहो हितोपदेशको पुस्तकहरू भरि हेर्छौ, दुईवटा कुराको तुलना गरिएको छ, एउटा असल र एउटा खराब। अनि हामीले हेर्छौ भनेदेखि यदि कसैले यो गरे भने त्यो हुन्छ, त्यो गरे भने त्यो हुन्छ। अब हामीले यो हितोपदेशको खण्डलाई पढ्दै गर्दा हामीले बुझ्नु पर्छ कि म कतातिर लागिरहेको छु। यदि तपाईसँग चारैतिरबाट विनाश नै विनाश अथवा खराबी नै खराबी तपाईँको जीवनमा आएको छ भने तपाईँले बुझ्नु पर्यो, मेरो जीवनबाट पाप भइरहेको छ। पाप के हो? पाप यो हो कि जुन कुरा असल गर्नु भनेर भनिएको थियो, त्यो असल गर्न कामलाई चाहिँ छोडेर खराबी गर्नु पाप हो। अझ यसलाई धर्मशास्त्रीय रूपले हेर्ने हो भने सृष्टिकर्ता परमेश्वरको आज्ञालाई नमान्नु, निशाना चुक्नु, त्यो नै पाप हो। अनि पापले हाम्रो जीवनमा पहिले चाहिँ दुर्भाग्यहरू ल्याउँछ, अनि त्यसपछि गएर पापले हाम्रो जीवनमा मृत्यु ल्याउँदछ। त्यसको अन्तिम ज्याला भनेको मृत्यु हो। प्रेसरता त्यसकारणले गर्दाखेरि तपाईँ के हुनुहुन्छ? तपाईँ धर्मी अथवा पाप गर्ने व्यक्ति? यदि तपाईँले आफूले आफूलाई धर्मी ठान्नुहुन्छ भने तपाईँको जीवनमा समुन्नति प्रगति आउनुपर्ने हो। तपाईँको हृदयमा शान्ति आनन्द भन्ने कुरा हुनपर्ने हो। म तपाईँलाई सोध्न चाहन्छु कि तपाईँ तपाईँको जीवनमा समुन्नति छ? तपाईँको हृदयमा शान्ति छ? तपाईँले कोही मानिसको अगाडि एउटा ढोङ अथवा स्वाङ तपाईँ देखाउन सक्नुहुन्छ, आफू शान्ति आनन्दमा रहेको जस्तो एउटा अभिनय गर्न सक्नुहुन्छ, तर वास्तवमा जब तपाईँ एक्लै हुनुहुन्छ त्यतिखेर तपाईँको हृदयमा हजारौं प्रश्नहरू, हजारौं हजार खड्किएका कुराहरू, अनुत्तरित कुराहरूले डेरा जमाउन थाल्छ। श्रोता, यदि त्यसो हो भने तपाईँले बुझ्नु पर्यो कि मैले पाप गरेको छु। त्यसो त धर्मशास्त्रहरू सबैले भन्छन्, सबैले पृथ्वीमा पाप गरेका छन्, पाप नगर्ने कोही पनि छैन भनेर उल्लेख गरिएको छ। मानव यो संसार नै एउटा पापको समुद्र हो र यो पापको भवसागरभित्र बसेर कोही म धर्मी हुन्छु भनेर सोच्नु बिल्कुलै असम्भव कुरा हो। यसको अर्थ यदि हामी पापको समुद्रमा बसेर हामीले सोच्दैछौ कि म पाप गर्दिन भनेर भन्छौ भने हामीले आफूले आफूलाई धोका दिइरहेका छौ, र यदि यसो गरिरहेका छौ भने हाम्रो जीवनमा दुर्भाग्य आउनु निश्चित छ। श्रोता, हामीले पहिलो सामुएलको पुस्तक 3:39 यहाँ हामी हेर्छौ भने दाऊद राजाले के भनेका छन्। दाऊद राजा आफै अभिषिक्त राजा हुन्, तापनि उनीले आफ्नै कमारा भनौ आफ्नै मानिसहरूको सामुन्ने आफू एकदमै निर्बल भएको कुरा महसुस गरेका छन्। उनले भनेका छन्, म अभिषिक्त राजा भए तापनि सरुयाका यी निर्दयी छोराहरूको सामुन्ने म कमजोर र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्ति अति नै बलिया भए, परमप्रभुले दुष्ट काम गर्नेहरूलाई त्यस योग्यको प्रतिफल दियो। यसको एउटा चाहिँ सन्दर्भ हो कि सरुहाका छोराहरूले एकजना निर्दोष मानिसहरूको उनीहरूले हत्या गरेका थिए। म तपाईँलाई एउटा खण्ड, त्यो एउटा घटना तपाईँको बीचमा प्रस्तुत गर्न गइरहेको छु। प्रेसता, यहाँ हामीले हेर्छौ कि दोस्रो सामेल अनि 3 साउल र दाउदको घराना बीचको युद्ध धेरै दिनसम्म चलिरह्यो र दाउद झन झन शक्तिशाली हुँदै गए अनि साउलको घराना चाहिँ कमजोर हुँदै गयो। अनि हेब्रोनमा दाउदका छोराहरू जन्मे, तिनको जेठा छोराको नाम अम्मोन र जसकी आमाको नाम इजरायली अहिनोम थियो, र तिनका माइला छोरा किलाब थिए, जसकी आमा कार्मेलकी नाबलकी विधवा अभिगेल थिइन्, र साहिला चाहिँ अब्सलोम थिए, जसकी आमा गसुरका राजा तन्मयकी छोरी माका थिइन्। काइला अदोनिया र जसकी पत्नी अथवा जसकी आमा अगित थिइन्।
छाइना चाहिँ सपत्या थिए, जसकी आमा अबितल थिइन् र कान्छा चाहिँ इत्राम थिए, जसकी आमा दाउदकी पत्नी एल्का थिइन्। यिनीहरू सबै हेब्रोनमा जन्मेका दाउदका छोराहरू थिए। जब साउल र दाउदको घराना बीच युद्ध हुँदै गयो तब अब्नेरले बिस्तारा बिस्तार साउलको घरानामा आफूलाई प्रबल तुल्याउँदै थिए। तब अय्याकी छोरी रिस्पा नाउँ भएकी साउलकी उपपत्नी थिइन् र इस्बोशेतले अब्नेरलाई सोधे, तिमी मेरा बाबुकी उपपत्नीसँग किन सुत्यौ? यस कुराले अब्नेर साह्रै रिसाएर भने, के म यहुदाको चाकरी गर्ने कुकुर हुँ? अहिलेसम्म त म तिम्रा पिताको साउलको घराना उनका दाजुभाइ र उनका मित्रहरूको भक्त थिए र मैले तपाईँलाई दाउदको हातमा दिएर विश्वासघात गरेको छैन, तापनि यस स्त्रीको विषयमा भक्तिहीनताको आरोप लगाउनुहुन्छ? अब यदि दाउदको निम्ति परमप्रभुले शपथ खाएर गर्छु भन्नुभएको कुरा पूरा गर्न म सकेसम्म गर्दिन भने परमेश्वरले म प्रति कठोर व्यवहार गरून्। म साउलको घरानालाई खसाल्न र दाउदलाई दानदेखि बर्सेवासम्म इसरायल र यहुदा माथिको सिंहासनमा बसाल्ने काम गर्नेछु। तब अब्नेरसँग साह्रै डराएको हुनाले इस्बोशेतले अरू केही पनि भन्न सकेनन्। त्यसपछि अब्नेर हेब्रोनमा दाउदका यसो भनेर दूत पठाए, यो देश कसको हो? हामी मिलाप गरौं र म सारा इसरायललाई तपाईँतर्फ ल्याउनलाई सकेसम्म कोसिस गर्नेछु। तब दाउदले यस्तो जवाफ पठाए, बेस, म तिमीसँग मिलाप गर्नेछु, तर यो एक शर्तमा कि साउलकी छोरी मिकललाई म कहाँ ल्याएपछि मात्र तिमी मेरो सामु आऊ। दाउदले साउलका छोरा इस्बोशेत कहाँ पनि यसो भनेर दूत पठाए, मैले 100 पलिस्तीहरूको खलडीको दाम तिरेर मगनी गरेकी मेरी पत्नी मिकल मलाई सुम्पिदेऊ। यसकारण इस्बोशेतले मानिसहरू पठाएर मिकललाई आफ्ना पति लेसका छोरा पल्तियल कहाँबाट झिकाए र अब्नेरले त्यसलाई घर फर्किजान भनी हुकुम नगरुन्जेल पल्तियल रुँदै रुँदै बहुरिमसम्म मिकलको पछि पछि आए। अब इसरायलका धर्मगुरूहरूका आएर अब्नेरले भने, निकै समय अघिदेखि नै तपाईँहरूले दाउदलाई आफ्नो राजा तुल्याउनु खोज्नु भएको थियो, अब त्यो काम पूरा गर्ने समय यही हो, किनभने दाउदको विषयमा परमप्रभुको वचन यो छ, मेरो दास दाउदको हातबाट नै मेरो प्रजा इसरायललाई पलिस्टीहरूबाट र तिनीहरूका सबै शत्रुबाट बचाउनेछु। अब्नेरले बेन्यामिनीहरूसँग पनि कुरा गरे र त्यसपछि इसरायलीहरू र बेन्यामिनीहरू सहमत भएको कुरा सुनाउन अब्नेर हेब्रोनमा दाउद कहाँ गए। जब अब्नेर दाउदको सामु हाजिर भए तब उनीसँग 20 मानिसहरू थिए र दाउदले उनीहरू सबैका निम्ति भोज दिए। तब अब्नेरले दाउदलाई भने, म गएर हजुरको सामुन्ने सारा इसरायलहरूलाई ल्याउनेछु र तिनीहरूले हजुरसँग एउटा करार बाँधुन्, त्यसपछि हजुर आफ्नो इच्छा गर्नुभए जति माथि तपाईँले आफ्नो राज्य गर्नुहोस्। तब दाउदले अब्नेरलाई विदा दिएर उनी शान्तिसँग गए। दाउदका मानिसहरू र युवाब चाहिँ आफूसँग धेरै लुटको माल लिएर लुटपिट बीचबाट फर्किए, तर त्यस बेला अब्नेर चाहिँ शान्ति साथ विदा भइसकेकाले उनी दाउदसँग हेब्रोनमा थिएनन्। त्यसैले जब युवाब र तिनका लुटपिट गर्ने दलहरू आइपुगे तब नेरका छोरा अब्नेर राजा कहाँ आएर शान्ति साथ फर्कि गएको कुरा तिनीहरूले सुने। राजा कहाँ गएर युवाबले भने, हजुरले यो के गर्नुभयो? अब्नेर यहाँ हजुर कहाँ आएपछि हजुरले कसरी उनलाई त्यसै जान दिनुभयो? उनी त त्यसै उम्केर गइहाले। हजुरले नेरको छोरा अब्नेरलाई चिन्नु नै भएको छ, उनी हजुरलाई छल गर्न, हजुरको चाल बुझ्न र हजुरले के गर्दै हुनुहुन्छ सो जान्न आएका थिए। जब युवाबले दाउदको सामनेबाट निस्के तब तिनले अब्नेरको पछि समाचार वाहकहरू पठाएर तिनीहरूले अब्नेरलाई सिराको इनारदेखि फर्काएर ल्याए, तर दाउदलाई यो सब थाहा थिएन। अनि जब अब्नेर हेब्रोनमा फर्किए तब युवाबले उनीसँग एकान्तमा केही कुरा गर्ने निहुमा मूल ढोकातिर लगे र तिनले आफ्नो भाइ असाहेलको बदला लिन अब्नेरलाई भुँडीमा घोचेर मारे। तब दाउदले यो खबर पाएपछि भने, नेरका छोरा अब्नेरका हत्याको विषयमा म र मेरो राज्य परमप्रभुको दृष्टिमा सधैँको लागि निर्दोष छौ। युवाब र तिनका पिताका सबै घरानाको शिरमा त्यो दोष परोस् अनि युवाबको घरानामा घाउ खटिरा हुने र छालाको सौरा रोग लाग्ने व्यथाले नछोडोस्। लहुरोको सहारामा हिँड्ने अथवा तरबारले मारिने वा रोटीको लागि भिख मागी हिँड्ने सन्तानको अभाव नहोस्। यसरी गिबोनको लडाईँमा अब्नेरले तिनीहरूका भाइ असाहेललाई मारेको हुनाले युवाब र तिनका भाइ अभिषेकले अब्नेरलाई मारे। तब दाउदले युवाब र तिनीसँग भएका सबै मानिसहरूलाई आफ्नो आफ्नो लुगा च्यात्न, भाँग्रा ओढ्न र अब्नेरको अर्थीको अघि अघि विलाप गर्दै हिँड्न भनी हुकुम गरे र राजा आफै चाहिँ अर्थीको पछि पछि लागे र तिनीहरूले अब्नेरलाई हेब्रोनमा गाडे र अब्नेरको चिहानमा राजा साह्रै रोए अनि सबै मानिसहरू पनि तिनीसँगै रोए। राजाले अब्नेरको निम्ति यो विलापको गीत
गाए कि अब नेर अपराधी झैं मर्नु पर्यो। तिम्रा हात बाँधिएका थिएनन्, तिम्रा गोडामा साङ्ला लागेका थिएनन्, तिमी त दुष्टहरूको हातमा परे झैं ढल्यौ। अनि मानिसहरू तिनको निम्ति फेरि रोए। तब तिनीहरूले दाउदलाई अझै दिन बाँकी रहँदा केही खाउन् भनी मनाउन आए। तर दाउदले शपथ खाएर भने, सूर्यास्त अघि मैले कुनै पनि किसिमको खानेकुरा छोए भने परमेश्वरले म प्रति कठोर व्यवहार गरून्। मानिसहरूले यो कुरा बुझेर तिनीहरू सहमत भए र राजाले गरेका सबै कुरामा तिनीहरू प्रसन्न भए। त्यस दिन इजरायलका सबैले नेरका छोरा अबनेरको हत्यामा राजाको केही हात थिएन भनी थाहा पाए र राजाले आफ्ना मानिसहरूलाई भनी, इसरायलमा आजको एक दिन योद्धा र एक महान पुरूष मरे भनी तिनीहरू जान्दैनौ। म अभिषिक्त राजा भए तापनि सर्वियाका यी निर्दयी छोराहरूको सामुन्ने म कमजोर र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्ति अत्यन्त बलिया भए परमप्रभुले दुष्ट काम गर्ने र त्यसको योग्यको प्रतिफल दिउन् भनी दाउदले भनेको हामी पाउँदछौ। आदरणीय श्रोता, यसबाट हामीलाई थाहा हुँदछ कि पछि गएर ती सरुयाका छोराहरूको पनि त्यही प्रकारको अन्त भएको छ। उनीहरू उम्किन सकेका छैनन् र यर्मिया 40:3 भनिएको छ, उहाँले सो सर्वनाश ल्याउनु भयो र आफूले भन्नुभयो चाहिँ उहाँले गर्नुभयो र सबै भए, किनकि तिमीहरूले परम प्रभुको विरुद्धमा पाप गर्यो र उहाँको आज्ञा पालन गरेनौ। त्यसबाट वास्तवमा ती व्यक्तिहरूले एउटा निर्दोष मानिसलाई छलपूर्वक मारेका थिए र उनीहरूले आफ्नो अपराध मध्ये एउटा अपराध थपेका थिए। अनि यो क्रम यर्मिया अगमवक्ताको पालामा पनि सम्पूर्ण इसरायली जातिहरूले परमेश्वरको आज्ञा विपरीत कामहरू गरेर उनीहरूले पाप गरेको कारण त्यहाँ दण्ड आएको कुरा हामी थाहा गर्न सक्छौ। यर्मिया 50:7 भन्छ, तिनीहरूलाई भेट्टाउनेले तिनीहरूलाई खाइहाले, तिनीहरूका शत्रुले भने हामी दोषी छैनौ, किनकि तिनीहरूले तिनीहरूको साँचो खर्क परमप्रभु तिमीहरूका पिता पुर्खाको आशा र परमप्रभुको विरुद्धमा पाप गरे भनेर उल्लेख गरिएको छ। त्यसै गरी इजिकियल 14:13-14 हामी हेर्न सक्दछौ, हे मानिसको छोरो, यदि कुनै देशले विश्वास गरेर मेरो विरुद्धमा पाप गर्छ र त्यसको विरुद्धमा आफ्नो हात पसारेर त्यसको खाद्य भण्डार म नाश गरिदिउला अनि त्यहाँ अनिकार ल्याइदिउला र मानिस र पशु दुवैलाई म नाश गरिदिउला भनी, अनि नोवा, दानियल र अयुब यी तीनजना मानिसहरू त्यहाँ भए पनि तिनीहरूले आफ्नो धार्मिकताद्वारा आफ्नै प्राण मात्रै बचाउन सक्ने थिए परमप्रभु भन्नुहुन्छ। अब यो दुईवटा खण्डलाई हामीले हेर्ने हो भने, जसले दुष्ट काम गर्छ उसको पक्षमा जस जसले अन्तर्विन्ती गर्छ त्यो अन्तर्विन्ती समेत सुनवाई हुने छैन भन्ने कुरा यहाँ हामी थाहा गर्न सक्छौ। र इजिकियल 18:4 परमेश्वरले अझै भन्नुहुन्छ, किनकि हरेक जीवित प्राणी मेरै हो, बुवा र छोरा दुवै एकै जस्ता मेरा हुन्, जुन प्राणले पाप गर्छ त्यही मर्छ। भजन संग्रह 32:10 भन्छ, दुष्टहरूले धेरै कष्ट भोग्नु पर्नेछ तर परमप्रभुमा भरोसा राख्नेहरूलाई भने अचूक कृपाले घेर्नेछ। र भजन संग्रह 25:13 भन्छ, त्यसले सुख चयनमा आफ्नो दिन बिताउनेछ र त्यसका सन्तानले देशमा अधिकार गर्नेछन्। कसका? जसले परमप्रभुसँगको भय मान्छ र उहाँसँग घनिष्ठ हुन्छ र परमप्रभुको धार्मिकतामा ऊ जिउँदछ, अर्थात् उसले पाप गर्दैन भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, यी सबै कुराको निष्कर्ष के हो? चाहे त्यो व्यक्ति जो कोही होस् जसले खराबी गर्छ त्यसको जीवनमा कहिले पनि शान्ति हुँदैन भन्ने कुरा तपाईँ हाम्रो आँखाले हाम्रो वरपर देखेका छौ, सुनेका छौ र जानेका छौ। त्यस कारणले गर्दा यदि हामी असल भाग्य भनौ, यस दुर्भाग्यले नलखटोस् तर आशिष इनाम र सौभाग्यले पछ्याओस् भन्ने तपाईँ चाहनुहुन्छ भने, हामीले हाम्रो हृदयबाट हाम्रो जीवनबाट सबै प्रकारका खराबीहरू छलछामका कुराहरू हटाउनु पर्छ र पूर्ण रूपले सानो भन्दा सानो कुरामा पनि देखि लिएर ठूलो भन्दा ठूला कुराहरूसम्म सम्पूर्ण रूपले इमानदारितामा हामीले जीवन बिताउनु पर्दछ। तब मात्र कोही व्यक्ति वा आफ्नो ओहदामा टिकिरहन सक्छ र त्यो व्यक्तिले सधैँभरि आफ्नो काममा उन्नति र प्रगति गर्न सक्छ। त्यस कारणले गर्दा चाहे हामी सानो हौ या ठूला हौ, हाम्रो हृदयको अभिप्राय सधैँभरि असल र भलाइ गर्ने मात्रै हुनु पर्दछ भन्दै, अब पनि आजको कार्यक्रम बाइबलको सान्दर्भिकताबाट बिदा लिने समय भइसकेको छ र यतिखेरसम्म कार्यक्रमलाई सुनेर साथ दिनुभएको हामी यहाँहरूलाई धन्यवाद दिन्छौ। र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नगर, काठमाडौँ नेपाल, र हाम्रो इमेल जोनाथन गिरी 2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव
सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् श्रोता, भने आजको कार्यक्रमबाट प्राविधिक कक्षबाटको प्राविधिक मित्र साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस्। तबसम्मको लागि सुन्दै रहनुहोस् गुड न्युज एफएम। अवस्था जय मसीह।

0: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मध्यपान र धूम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
5: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
4: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
5: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
4: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
5: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
4: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
5: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com। सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: जय मसीह, म गायिका चन्दा देवान। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश।

जेएमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँगै बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम गुड न्यूज प्रवासी सन्देश प्रवासमा रहेका प्रियजनलाई जोड्ने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234446। हजुर, तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। पक्कै पनि हाम्रो कोही न कोही त प्रवासमा हुनुहुन्छ। कसैको श्रीमान हुनुहुन्छ होला, कसैको श्रीमती हुनुहुन्छ होला, कसैको छोरा, कसैको छोरी, कसैको आफन्त। हजुर, उहाँहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। र गुड न्यूज प्रवासी सन्देशलाई प्रायोजन गरेको छ हङकङ आराधना नेपाली मण्डली हङकङले। र हामी हङकङ आराधना नेपाली मण्डली हङकङलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छ। र उहाँहरूले हामीलाई जोड्ने काम गरिराख्नु भएको छ। र फोन गर्नुहोस्, फोन लाइन एकदमै खुल्ला रहेको जानकारी म तपाईँलाई गराउन चाहन्छु। र प्रवासमा रहेका प्रियजनहरूलाई अथवा आफ्नो देशमा रहेका प्रियजनहरूलाई तपाईँले केही सन्देश दिन सक्नुहुन्छ। त्यति मात्र होइन, तपाईँलाई मनपर्ने गीत पनि यो कार्यक्रम मार्फत तपाईँले पस्कन सक्नुहुन्छ अथवा डेडिकेट पनि गर्न सक्नुहुनेछ। र फोन गरेर साथ दिन सक्नुहुन्छ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

0: त्यतिखेर भने कार्यक्रममा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी हजुर।
0: जय मसी पुनाजी, आरामै हुनुहुन्छ?
1: हजुर म आरामै छु।
0: अनि खाजा खानुभयो?
1: खाजा त अब यहाँ फापरको पिठा थियो, बनाउन पर्यो, खानु पर्यो रेडियो सुन्दै भनेर के
0: भनेपछि खाजा पनि बनाउँदै हुनुहुन्छ, रेडियो पनि सुन्दै हुनुहुन्छ, फोन पनि गर्दै हुनुहुन्छ?
1: फोन पनि गर्दै रमाइलो भयो मलाई त।
0: हजुर, एउटा मान्छे धेरै कुरा भ्याइराख्नु भएको छ।
1: भ्याछु नि, कति तारिक कति तारिक अब खाजा नि खानु पर्यो, भोक लाग्छ
0: पर्यो पर्यो हजुर पर्यो। अनि यतिखेर कसलाई हजुर सम्झन चाहनुहुन्छ?
1: हजुर परमेश्वरलाई धन्यवाद छ धेरै धेरै है, विशेष प्रभुलाई धन्यवाद दिएर नसक्नु छ। अनि म यो आज प्रवासमा रहनेहरूलाई म सम्झिन्छु, जो जति बाहिर विदेशमा हुनुहुन्छ सम्पूर्ण सबैलाई मेरो मण्डलीबाट, हजुरहरूको मण्डली छाम छाममा मण्डलीबाट नै धेरै जानुभएको छ, अहिले सबै मण्डली नै खाली भएको छ भन्नुहुन्छ सबैजनाले, अनि त्यस्तै छ धन्यवाद। अनि उहाँहरू जो जति बाहिर हुनुहुन्छ सबैले सुन्न सकुन्, यो चाहिँ सत्य नै एउटा उपहार हो आजको दिन, उप किनभने परमेश्वरको एउटा अनुग्रह र प्रेम चाहिँ हो यो कुराहरू सबैमा। अनि धन्यवाद, अनि विशेष गरी मेरो मण्डलीबाट नि जानुभएको छ सबैलाई सुनाउँछु, हजुरहरूलाई सुनाउँछु, अनि गुड न्युज परिवार सबैलाई, अनि हजुरहरूको मण्डली मेरो घर परिवार माइती परिवार लमजुङ गोर्खा जो जति विश्वासी हुनुहुन्छ सबैलाई, अनि हामी जो जति गुड न्युजमा जोडिएका छौँ नछोडिकन सबैजनाले यसरी नै उर्लिएर आउनुपर्छ, बोल्नुपर्छ, परमेश्वरको नजिक हुने नै यही हो है। अनि किनभने असमय यस्तो परमेश्वरको नजिक बनाउनु भएको छ प्रभुले, धन्यवाद छ सबै कुराको लागि, सबैलाई सुनाउँछु म है।
0: हजुर धेरै धेरै धन्यवाद हजुर। कुन गीत रोज्न चाहनुहुन्छ तपाईँ?
1: हजुर मैले त भनिसकेको छु, पेटभरि सुन्छु, मेरो त गीत गाउने भएकै आउँदैन, त्यही कारणले गर्दा अनि म चाहिँ हजुरहरूले त्यहाँनिर गाएको गीतबाटै म सङ्गति बसिहाल्छु हुन्छु के।
0: हजुर हजुर
1: है, मलाई एकदम सङ्गति बसिहाल्छु हुन्छु, म यही नै सुनेर बसिरह नि हुन्छ जस्तो लाग्छ मलाई। अनि अब दगुर्न र हिँड्न पनि नसक्ने शरीरले नै बनाइरहेछ है, गुड न्युजै सुनेर भनियो अब सधैँभरि, सबैले साथीहरू सबैले सुनाउँछु नछोडिकन है।
0: हुन्छ धेरै धेरै धन्यवाद पुनाजी, साथ दिनुभयो खुसी लाग्यो, अहिलेलाई छुटौँ। जय मसी। पुनाजी हुनुहुन्थ्यो कलङ्कीबाट हामीसँग जोडिनु भएको थियो, र अहिलेलाई भने पुनाजीको रोजा मेरो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: मैले निश्चय गरेको छु रमाउने इसुमा निकै नै अर्थपूर्ण संगीतको साथ थियो भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो कोही मित्र त हुनुहुन्थ्यो, सायद बाहिरिसक्नु भएको छ, केही छैन। म तपाईँलाई साथ दिनेछु र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम गुड न्यूज प्रवासी सन्देश, र यो कार्यक्रमलाई प्रायोजन गरेको छ हङकङ आराधना नेपाली मण्डलीले, र हामी तपाईँलाई जोड्ने काम गर्छौं। यो कार्यक्रममा चाहिँ विशेष कार्यक्रम प्रवासमा रहेका प्रियजनहरूलाई जोड्ने काम गरिरहेका छौं, र तपाईँ पनि प्रवासमा हुनुहुन्छ अथवा आफ्नो नेपाल होइन नेपालमा तपाईँको धेरै आफन्तहरू हुनुहुन्छ होला, अथवा नेपालमा पनि तपाईँ होइन अझै धेरै सम्बन्धलाई गाढा बनाउन चाहनुहुन्छ, सम्झन चाहनुहुन्छ, उहाँलाई कुनै पनि गीत संगीत डेडिकेट गर्न चाहनुहुन्छ भने चाहिँ फोन गर्न सक्नुहुन्छ। है हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
1: हजुर हजुर हजुर हरि बोल बुढा थुकीजी हो
2: हजुर
1: पक्कै भने हजुरलाई खुसी लाग्यो। खाजा खानुभयो? मैले पनि खाएन भन्नुपर्छ। हजुर अनि प्राय खाजामा चाहिँ के खानुहुन्छ हजुर?
2: खाजामा म फलफुल खान्छु, मेवाहरू खान्छु, अनि कहिले चिउरा दही चिउरा, कहिले चनाहरू चना चिउरा यस्तै।
1: अहिले त मकैको सिजन छ नि होइन?
2: हजुर मकैको सिजन छ, तर हाम्रो मकै चाहिँ लगाएको छ, अहिले पाकि खाने बेला भएको छैन
1: भएको छैन। हजुर
2: हजुर
1: हजुर हजुर खुसी लाग्यो। ल भन्नुहोस् प्रवासमा रहेको हजुर कसलाई सम्झना चाहनुहुन्छ?
2: बस्ने मेरो छोरा सचिन बुढा थोकी, छोरी सचिता बुढा थोकी, बुहारी रञ्जना खड्का, अनि ज्वाइँ दशरथ खड्का, भिनाजु श्रीराम खड्का, लक्ष्मी खड्का दिदी, भान्जा बिजुर खड्का, त्यसै गरी विकास खड्का, अनि भतिज अकुर बुढा थोकी, अरविन्द बुढा थोकी, अनि दुबईमा बस्ने नितुला गोतामे, मिलन तामाङ, शान्ति, अनि कुमार ठोकर लगायत सबैलाई म सम्झिन चाहन्छु, शुभकामना दिन चाहन्छु।
1: हजुर उहाँहरूको लागि कुन गीत रोज्न चाहनुहुन्छ हजुर?
2: त्यो रातमा पर्दा पर्दा भेरी गोट कहिले भन्ने छ नि, चर्दानी चर्दा अनि त्यो क्रिसमसको गीत हो, बजाउनु मिल्छ?
1: त्यो त मिल्दैन हो, नबजाउँ होला, अब केही समयपछि बजाउनु मिल्ला होइन?
2: हजुर हजुर आउँदैछ त्यस्तै त्यही हजुर कि छ नि एउटा कस्तो विश्वासी भन्ने।
1: हजुर हजुर हुन्छ हामी त्यो गीत राख्न चाहन्छौँ है त। धेरै धेरै धन्यवाद हजुर फोन गरेर साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ
2: हस्
1: धन्यवाद छैन सी। उहाँ हुनु त हरिबोल बुढा थोकीजी सुन्दरी जलबाट जोडिनु भएको थियो भने तपाईँ पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ, र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 98023446। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: मण्डलीमा एउटा रूप बाहिर अर्को रूप हुनुहुँदैन हामी क्रिस्चियनहरू त्यस्तो खालको रूप यतिखेर भने कोही मित्र हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो हेलो
1: हेलो जय मसी
0: जय मसी रुचि आरामै हुनुहुन्छ
1: हजुर एकदमै आरामै छु
0: हजुर अलिकति तपाईँको डिस्टर्ब आइरहेको छ हौ रुचि कता कता के आइरहेको छ फोन आइरहेको छ जयमसी हजुर जयमसी रुचि
1: अहिले आइराखेको छैन
0: सुनिराख्नु भएको छ हेलो
1: जयमसी सर
0: जयमसी हजुर जयमसी सुनिराख्नु भएको छ रुचि रुचि हाम्रो रुत मगरातेजी हुनुहुन्थ्यो तर उहाँको आवाजलाई चाहिँ मैले अलिकति क्लियरली सुन्न सकिनँ स्पष्टसँग आवाज आइरहेको अवस्था छैन र पनि मैले कोसिस त गरिरहेको छु जोड्नको लागि हेलो अब आइसक्नु भएको छ केही छैन पक्कै पनि रुतजीले रोज्नु भएको गीत चाहिँ हाम्रो प्राविधिक मित्रले बजाउँछु भन्दै हुनुहुन्थ्यो तर केही छैन तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 हजुर अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण संगीत पछि भने यतिखेर फोन लाइनमा कोही मित्र उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो,
0: जय मसी. जय मसी रुचि, आरामै हुनुहुन्छ?
1: आरामै छु. म त फोन हान्दै कन्ट्याक्टै छुटिहाल्छ के भएको, आवाज नआएर.
0: हजुर, कहिले काहीँ अब त्यस्तै अलिकति कतै टावरको समस्या, कतै अब वाइफाईको समस्या केही होला नि त, होइन? त्यो भएर.
1: हजुर हजुर.
0: अनि ठिकै हुनुहुन्छ नि तपाईँ?
1: म त एकदमै ठिक छु सर. यहाँनिर नागरिकताको फोटो चाहियो अरे नेपालतिर, अनि सुकुम्बासीमा बसाइछ सर. अनि जग्गा नापी हुने कुराहरू छ भन्दैछन्, अनि यहाँ फोटो मागेको भएर खोज्दै पनि छु, अनि हजुरसँग बोल्दै पनि छु.
0: ए हजुर हजुर हजुर. ल भन्नुहोस्, प्रवासमा अनि आफ्नो सुन्दर देशमा रहेको कसलाई हजुरले यतिखेर सम्झन चाहनुहुन्छ?
1: विशेष यतिखेर म विशेष होइन, आफ्नो परिवारलाई सम्झिन चाहन्छु. मेरो छोरी अनिसा, छोरा अरुण, बुहारी मनिषा, मेरो सासू आमा हुनुहुन्छ, मेरो सानो सानो नाता नातिना पनि हुनुहुन्छ, सम्पूर्णलाई सम्झिन चाहन्छु. अनि मेरो नेपालमा हुने सम्झी सम्झिनीलाई पनि सम्झिन चाहन्छु. अनि त्यस पछाडि भण्डारी परिवारलाई सम्झिन चाहन्छु. अनि पासुबा केडी भण्डारी, ससुरामा राहेल भण्डारी, नानी सानो नानी हुनुहुन्छ, अनि सम्पूर्ण मण्डली परिवार हामीलाई सम्झिन चाहन्छु. अनि पासु सुरज भाइ, उहाँको सम्पूर्ण मण्डलीलाई सम्झिन चाहन्छु. अनि लगायत मरियम दिदी, उहाँको सम्पूर्ण परिवारलाई सम्झिन चाहन्छु, मण्डली परिवारलाई. अनि साइप्रसमा हुनुहुने सोनी सिस्टर लगायत सम्पूर्ण अनलाइन फिजिकल दुवै सेवामा आबद्ध हुनुभएका सम्पूर्ण मण्डली परिवारलाई सम्झिन चाहन्छु. अनि मलाई गुड न्युज एफएममा सधैँ कल उठाएर सहायता गर्नुहुने हजुरलाई, अनि होल गुड न्युज फ्यामिली परिवारलाई सम्झिन चाहन्छु. अनि त्यसपछि जय देशभरिबाट होइन, जतिजनाले मलाई सुन्नुहुन्छ प्रत्येकलाई म सम्झिन चाहन्छु.
0: रुचि, यतिखेर कुन गीत रोज्न चाहनुहुन्छ त उहाँहरूको लागि?
1: उहाँहरूको लागि त एउटा सुसमाचारकै गीत छ है, आँसु झार्दै बिउ छर्नेहरू भन्ने लिडिया राईले गाउनु भएको भजन निकाल्न सक्नुहुन्छ भने हो त्यो भजन म फरमाइस गर्न चाहन्छु.
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौ. जय नमस्ते. रुथ मगरातीजी कुवेतबाट हुनुहुन्थ्यो, हामीसँग जोडिनु भएको थियो. र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश, प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने र जोड्ने कार्यक्रम गुड न्यूज प्रवासी सन्देश. र यो कार्यक्रमलाई प्रायोजन गरेको छ हङकङ आराधना नेपाली मण्डलीले. र यतिखेर भने हाम्रो रुचिको रोजाइमा रहेको अर्थपूर्ण संगीतको साथ

कार्यक्रम गुड न्यूज प्रवासी सन्देश प्रवासमा रहेका प्रिय जनहरूलाई जोड्ने र सम्झिने कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। हजुर, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754777075 र हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। पक्कै पनि कतिजना प्रवासमा हुनुहुन्छ होला, तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ होला। फोन गर्नुहोस्, आफ्नो सुन्दर देश नेपालमा रहेका आफ्ना आमा बुवा श्रीमान श्रीमती होइन छोरा छोरी जो हुन सक्छ उहाँलाई सम्झेर तपाईँले कुनै पनि गीत संगीत डेडिकेट त्यति मात्र होइन केही सन्देशहरू पनि तपाईँले दिन सक्नुहुनेछ। र अहिलेलाई पनि फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो मेरो जीवन छन् बदलिदिए आए निकै नै अर्थपूर्ण संगीतको साथ यो कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा भने यो कार्यक्रमलाई प्रायोजन गरेको छ हङकङ आराधना नेपाली मण्डलीले र श्रोता तपाईँले यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँ सम्झन सक्नुहुन्छ केही सन्देश कुनै गीत संगीत पनि उहाँहरूको लागि डेडिकेट गर्न सक्नुहुनेछ हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छौ।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो
0: हजुर, जय मसी।
1: जय मसी हजुर।
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? आज अलिकति वाट्सएपमा अलिकति समस्या देखिरहेको छ, प्रोग्राम नेटको समस्या हुन सक्छ। रश्मिलाजी हो?
1: होइन, सीता नेपाली।
0: ए सीता नेपाली कहाँबाट?
1: साइप्रसबाट।
0: साइप्रसबाट, अनि के छ हजुरको हालखबर?
1: एकदमै ठिक ठाक, राम्रो छ। अनि हजुरको?
0: म पनि एकदमै ठिक ठाक छु सीताजी। अनि साइप्रस जानुभएको कति भयो हजुर?
1: छ वर्ष रनिङ हुँदैछ।
0: ओहो हो, कति धेरै बस्नु भएछ, बीचमा आएर जानुभयो कि छ वर्ष भइसक्यो?
1: होइन, चार वर्षमा आएको थिएँ, आएर फेरि फर्केर आएको।
0: ए ल, यतिखेर ककसलाई सम्झन चाहनुहुन्छ सीताजी?
1: हजुर,
0: यतिखेर ककसलाई हजुर सम्झन चाहनुहुन्छ?
1: हेलो
0: सीताजी, यतिखेर ककसलाई हजुर सम्झन चाहनुहुन्छ?
1: हेलो सर,
0: हजुर हजुर,
1: मलाई सुन्दै हुनुहुन्छ?
0: सीताजी मैले तपाईँलाई सुनिरहेछु, तपाईँले मलाई सुनिराख्नु भएको छ?
1: अहिले चाहिँ सुने।
0: ल भन्नुहोस्, ककसलाई हजुर यतिखेर सम्झन चाहनुहुन्छ?
1: मैले भजन रोज्न पाउँछु सर?
0: हजुर पाउनुहुन्छ एकदमै।
1: मलाई यो भजन नम्बर 546 एकदमै मन पर्छ।
0: हजुर,
1: 506 नम्बर भजनलाई म सुन्न चाहन्छु अनि यो सुनाउन पनि चाहन्छु। मेरो नेपालमा हुनुहुने मेरो फ्यामिलीलाई अनि त्यसै गरी मण्डली परिवारलाई, अनि भेटौँडामा हुनुहुने मेरो पेनियल चर्चको रेन पास्टर बुवा सूर्य राई, अनि पास्टर मम्मी अन्जु राई, अनि त्यसै गरी मेरो पोखरामा हुनुहुने मेरो पास्टर बाबा चित्र तामाङ, पास्टर मम्मी विनय तामाङ, अनि सबै मण्डली परिवारलाई यो गीत सुनाउन चाहन्छु, अनि त्यसै गरी गुड न्युज एफएम होल फ्यामिलीलाई, अनि मेरो यहाँ साइप्रसमा हुनुहुने साथीहरूलाई पनि म सुनाउन चाहन्छु।
0: हजुर धेरै धेरै धन्यवाद सीताजी, साथ दिनुभयो, फोन गरे खुसी लाग्यो, अहिलेलाई छुटौ।
1: हुन्छ, हजुरलाई पनि धन्यवाद।
0: जय मसी। सीताजी हुनुहुन्थ्यो साइप्रसबाट, हामीसँग जोडिनु भएको थियो। आज हामीलाई रुची अनि त्यस्तै गरेर सीताजीले साथ दिनुभयो प्रवासबाट, धेरै धेरै धन्यवाद। र अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ, जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद, र फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै, सीताजीको रोजाइमा रहेकी अर्थपूर्ण संगीत छोड्दै, र हामीलाई हङकङ आराधना नेपाली मण्डली परिवारलाई पनि धन्यवाद दिँदै, अहिलेलाई भने कार्यक्रमबाट म प्रस्तुता कुमार र प्राम पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
3: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सीटीएस, बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
4: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
3: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
3: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
4: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
3: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
4: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
3: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
4: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
3: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
4: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
3: सम्पर्क नम्बर
4: मोबाइल 98032484, 98032484 र 98031226786, 98031226786
3: र 98139141, 98139141।
5: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन।
2: जय मसीह अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताज्यूहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता एस्तरको तर्फबाट एक हप्तापछि पुनः यहाँहरूको माझमा नयाँ श्रृंखला लिएर उपस्थित हुन पाउँदा अति नै धेरै खुसी छु। यहाँहरू पनि खुसी हुनुहुन्छ होला आशा गर्दछु। यहाँहरू सबैजना आराम हुनुहुन्छ होला, परमेश्वरको अनुग्रहले यहाँहरू सबैजना सकुशल हुनुहुन्छ होला भनेर। म पनि आरामै छु, सन्चै छु, परमेश्वरको अनुग्रहले गर्दा एकदमै धेरै सकुशल छु। र कार्यक्रम पुस्तक र जीवन प्रत्येक मंगलबार गुड न्यूज एफएमबाट साँझको 5 देखि 5:30 बजेसम्म यहाँहरूले सुन्न सक्नुहुनेछ। कार्यक्रम पुस्तक र जीवन आटेन पुस्तकालयद्वारा प्रसारण गरिएको कार्यक्रम हो। आटेन पुस्तकालय के हो जस्तो यहाँहरूलाई लाग्छ भने, आटेन पुस्तकालय नेपाली इसाई जगतको सबैभन्दा ठूलो पुस्तकालय हो, जहाँ 30,000 भन्दा बढी किताबहरू यहाँहरूले पाउनुहुनेछ भने। यदि यहाँहरू पुस्तक पढ्न रुचाउनुहुन्छ, पुस्तक पाठ गर्न मन लाग्छ, पुस्तक सम्बन्धी यहाँहरूलाई ज्ञान लिन मन लाग्छ अथवा लेखन सम्बन्धी रुचि छ भने, ईश्वर शास्त्रीय पढ़ाईहरू पढ़िराख्नु भएको छ भने, यहाँहरूले आटेन पुस्तकालयमा आएर आटेन पुस्तकालयको भरपूर फाइदा उठाउन सक्नुहुनेछ। र हामी कार्यक्रमको अन्त्यमा यहाँहरूलाई सम्पर्क नम्बर दिन्छौ। उक्त सम्पर्क नम्बरमा हामीलाई सम्पर्क गर्नु भएमा, यहाँहरूको जिज्ञासाहरू राख्नु भएमा हामी यहाँहरूलाई उत्तर दिन सक्नेछौ। र कार्यक्रम पुस्तक र जीवनमा भने हामी पुस्तक पाठले हाम्रो जीवनलाई कसरी बदल्दछ, पुस्तक पाठले हामीलाई कसरी जीवन दिदछ भन्ने कुराहरूको बारेमा चर्चा गर्छौ। साथै विभिन्न व्यक्तिहरूको लेखहरूलाई हामी राख्दछौ, आदरणीय व्यक्तिहरूको जीवनीहरूलाई हामी यहाँहरूको माझमा पस गर्दछौ। साथै हामी विशेष त पुस्तकै चर्चा परिचर्चा गर्नेछौ। आज पनि यहाँहरूको माझमा नयाँ विषयवस्तु लिएर आएकी छु र नयाँ विषयवस्तुमा प्रवेश गर्न भन्दा अगाडि आउनुहोस् एउटा अर्थपूर्ण भजन सुनाऊ।

0: यस अर्थपूर्ण वचन पछि यहाँहरूलाई पुनः कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु र आज भने यहाँहरूको माझमा एकदमै आदरणीय व्यक्तिको जीवनीलाई मैले लिएर आएकी छु। उहाँ व्यक्ति हुनुहुन्छ पूर्वी नेपालको सबैभन्दा पहिलो मण्डलीको सबैभन्दा पहिलो पास्टर, पास्टर रेभरेन्ड डीआर थुलुङ हुनुहुन्छ। उहाँको जीवनी र सेवाकाईको बारेमा आज हामी चर्चा गरौं है त। डीआर थुलुङको जन्म 1985 पुष महिनाको 14 गते यानि कि डिसेम्बर 28, 1928 सालमा उहाँको मामलामा जन्म भएको थियो र उहाँको ज्योतिषीले त्यो समयमा राखिदिएको नाउँ नन्दराज थियो भने उहाँको मामलामा जन्मेको कारणले मामाले राखिदिनु भएको नाम चाहिँ डन्डीराम भनेर थियो। डन्डीरामको अर्थ चाहिँ हनुमानको डण्डा चलाउने होस् भन्ने उद्देश्यले चाहिँ उहाँले यो नाम राखिदिनु भएको रहेछ। र उहाँको जन्मपछि 17 महिनाको छोरा र पत्नी फुलमायालाई छोडेर उहाँको बुवा चाहिँ भारततिर काम गर्नको लागि प्रस्थान गर्नुभएको हामीले पाउँदछौ। तर उहाँ भारततिर काम गर्न गइसकिसकेपछि उहाँ फर्किँदा फर्किँदै हराउनु भएको कुराहरू हामीले उहाँको जीवनीमा पाउँदछौ र यो विशेष गरेर उहाँको जीवनीको एउटा पुस्तक छ, पुस्तकै बारेमा मैले यहाँलाई यहाँको माझमा राखिरहेको छु र जसलाई र जब आफ्नो बाबा फर्किनुहुन्न, आफ्नो पिता फर्किनुहुन्न, उहाँको मम्मीलाई चाहिँ ऋण जति पनि आफ्नो घरमा भएको ऋण तिर्न एकदमै गाह्रो भएको कुराहरू हामीले पाउँदछौ र यहाँ यसरी लेखिएको छ, विदेश गएको पति घर नफर्केपछि घरको सबै जिम्मा र सानो बालक छोरा हुर्काउन बोझ पत्नी फुलमायाको काखमा पर्यो। पति नहुनुको एक पाङ्रे गाडा सरह र सानो छोरा चाहिँ टुहरा सरह थियो। भएको थोरै जमिनमा उब्जेको अन्न आफ्नो भकारीमा हाल्न नपाउँदै साहु आएर लैजान्थ्यो। यस्तैमा 1990 साल महाभूकम्पले गएको ठूलो घर पनि भत्कियो। घर भत्किँदा फुलमायाले 5 वर्षको छोरालाई काखमा च्यापी बाहिर आँगनमा निस्किएर बचिन्। भत्केकी ठूलो घरको जगभित्र बडो मुस्किलले फुलमायाले गाउँलेको सहयोगमा सानो झुपडी बनाइन्। यसरी दुःख कष्टमा फुलमायाले आफ्नो जीविका चलाउँदै र छोरालाई हुर्काउँदै आइन्। बिस्तारै छोरा किशोर अवस्थामा पुगे तर पनि साहुको ऋण दिन सकेको थिएन। ऋणको भारले आमा छोरालाई थिचेर पिरोलिरहेको थियो। सावा ब्याज गर्दै तमसुक बदलिरहन्थ्यो। यसरी प्रतिदिन प्रतिदिन ऋण चुलिँदै जाँदै थियो। जब डीआरले किशोर अवस्थामा प्रवेश गर्यो तब उनी गाउँको बिजुवा रामे दाईको ढोल बोक्ने र बाजा बजाउने ढोले भए। बिजुवा र ढोले हुनुमा त्यस बेला फाइदै फाइदा थियो किनकि मान सम्मान र चिन्ता बसेको घरमा मिठो मसिनो कुखुराको मासु भात खान पाइने अवसरहरू प्राप्त हुन्थ्यो। डीआर बाँसुरी मादल बजाउन र नाच्नमा सिपालु थिए। उनी साथीभाइहरू र गाउँमा निकै लोकप्रिय थिए। गाउँका मान्यजनहरू बीच प्यारो र इमान्दारी भए पनि उनी साहुको ऋण भारले थिचिएको थिए। उनी सधैँ साहुको ऋणको भारबाट कसरी मुक्त हुने भन्ने चिन्तामा रहन्थे। यसरी नै उनको किशोर अवस्था बित्यो। डीआरले यो अवस्थामा टेकेपछि विवाह गरी घरमा आमालाई बुहारी भित्राएर विदेश गई रूपैयाँ कमाएर पुर्खौली ऋण तिर्न युक्ति सोचे। विक्रम सम्बत 2004 साल माघ 5 गतेका दिन दुधी गाउँ बस्ने विष्णु वायुङ राईको छोरी हरि सुब वायुङलाई विवाह गरी घर भित्राए। आफ्नो पतिले पनि विदेश गई रूपैयाँ कमाएर ऋण तिर्ने सपना बोकेर गएको तर फर्केर आएन। यसैले आमा फुलमायाले उनलाई विदेश जान दिने कुरै भएन। उनलाई सासु बुहारी दुवैले विदेश जान अनुमति दिँदै दिएनन्। विक्रम सम्बत 2006 सालको 22 गते असारमा जेठो छोराको जन्म भयो। छोराको नाम नर्धन राखियो। घरबाट विदेश जान नदिएपछि भागेरै भए पनि लाहुरे भर्ती जाने मौका डीआरले खोज्न थाले। गाउँका 6 जना साथीहरू भर्ती जाने सल्लाह भएको हुनाले डीआर पनि त्यसमा सामेल हुने भए। त्यस बेला लाहुर भर्ती जान घर परिवारले नदिने भएकोले इच्छा हुनेहरूले भागेर जानु पर्थ्यो। भाग्ने बेलामा साथीहरूलाई परिवारले रोकेछन्, यसैले कोही बेलाउन सकेनन्। डीआर एकजना साथी दिमाजोरको घरमा पुगे र उससँग राति नै 2 कुमलो धान खातबाट बोकेर हिँडे। घरबाट भागेर ससुरालीमा पुग्दा त सासु बुहारी पनि डीआरलाई खोज्दै त्यही पुगेछन्। सबैको त्यही भेट भयो। सबैको सल्लाहमा लाहुर पठाउने सहमति भयो। धान कुटेर बाटोको लागि चामल तयार बनाई बिदाई दिए। चामल र तामाको 9 पैसा बोकेर ओखलढुङ्गामा पुग्दा एउटा लाहुरेसँग भेट भयो। लाहुरेले म गल्लावाला हुँ भनेर परिचय दिएको बोकेको चामल फ्याँकेर दुवै उनको पछि लागे। गल्लावाल भनिएको लाहुरेसँग त 1 पैसा पनि रहेनछ। बाटोमा भेटेको मानिसको कुरामा लाग्दा 5 दिनसम्म भोको पेट लिएर उनीहरू बल्ल तल्ल भारतको जयनगरमा पुगे। गल्लावाल भनेको त्यो लाहुरे र गल्लावाल पनि होइन रहेछ। पछि अर्को गल्लावाल आएर उनीहरू दुवैलाई भरपेट मासु भात खुवाई रेल चढाएर गोरखपुरको कुनार घाटमा पुर्याएर ब्रिटिस पल्टनमा भर्ती गरे। पल्टनमा डिआरले 211-33-851 नम्बर पाए। बल्ल ब्रिटिस भर्ती लागेर लाहुरे हुने डिआरको सपना पूरा भयो। त्यस बेलासम्म डिआर लेखपढ गर्न जान्दैनथे। त्यहाँ पुगेर उनले थाहा पाए अनपढ हुनु भनेको अन्त हुनु बराबर रहेछ। गाउँमा लेखपढ गर्ने मानिसको धेरै कमी थियो। त्यस बेला गाउँ घरमा स्कुल नभएकोले पढ्ने पढाउने चलन थिएन। बुबा लक्ष्मण केही पढे लेखेका भए तापनि विदेश गएर नफर्केको हुनाले डिआरलाई केही लाभ भएन। लाहोरमा केही लेखा पढी गर्ने जान्नेहरू हेर्दा हेर्दै पदोन्नति हुँदै गए। तलब थाप्दा ल्याप्चे लगाउनु पर्दा डिआरलाई लाज र संकोच लाग्यो। 2007 सालमा मलायामा गोर्खा आर्मीका नानीहरूलाई राधिका राय नाउकी शिक्षिका आएर पढाउन थालिन्। त्यसै बेला डिआरको पनि त्यहाँ ड्युटी पर्यो। नानीहरूलाई एबीसीडी पढाएको ढोकाबाट चियाएर हेर्न र सुन्न उनलाई मौका मिल्यो। डिआर ड्युटी गर्दै सफर अक्षरहरू सिक्ने प्रयासमा लागे। बिस्तारै डिआरले एबीसीडी आदि अक्षरहरू जोडेर आफ्नो डन्डीराम लेख्न सक्ने भए। यसमा उनी कम खुसी त भएनन्। 23 वर्षको उमेरमा उनले कख गग सिकेर आफ्नो नाम अङ्ग्रेजी र नेपालीमा सही गरेर तलब थाप्ने पनि भए। त्यति मात्र कहाँ हो र घरमा पत्र लेखी पठाउने पनि भए। यसमा डिआर हर्षले गदगद भए। एक दिन त्यो कुरा शिक्षिका राधिकालाई सुनाउँदा उनी पनि छक्क परे। यसरी उनी साक्षर भएपछि साथीभाइहरू पनि उसका पत्र लेखी माग्न आउन थाले। साक्षर भएपछि उनले चित्रकला पनि सिक्न पाए। पछि उनका चित्रहरू मलाया र ब्रिटेनमा समेत पुगे। भर्ती भएर मलायामा गएको 4 वर्ष पुग्नै लागेको थियो। डिआरलाई 9 महिनाको तालिम पश्चात मलायाको गोर जंगलको लडाईमा पठाइयो। लडाईमा उनी कसैलाई मार्न नपरोस् र आफू पनि मर्न नपरोस् भन्ने चाहन्थे। यसैले उनले कसैलाई पनि मारेनन्। अगाडि शत्रु देखा पर्यो कि हवाई फायर गरेर शत्रुलाई भगाइदिन्थे। ऋण तिर्नको लागि ब्रिटिस सेना भर्ना भएको उनलाई त्यस घना जंगलमा घरको वृद्ध आमा पत्नी र सानो छोराको यादले बेसरी सताउँदथ्यो। यसरी घना जंगलमा लडाईको मोर्चा कसेर 1949-1953 मलायाको विद्रोही दुश्मन खोज्दा खोज्दै 4 वर्ष बित्यो। मलायामा ब्रिटिस पल्टनका नोकरी गरेको 4 वर्षपछि बल्ल 156 दिनको विदा मिल्यो। जंगलमा बस्दा बस्दा वाक्क भएका उनी साङ्लोले बाँधेको कुरलाई छोडिदिएको जस्तो फुक्का भए। त्यस बेला हवाई जहाज चढेर नेपाल आउन सम्भव थिएन। मलायाबाट 9 दिनपछि पानी जहाजले कलकत्ता ल्याइ पुर्यायो र लेहरा टिपुमा 4 वर्षको तलब थापे। अरू साथीहरूले भारू 700-900-1200 रुपियाँ तलब थापे र डिआरले चाहिँ ऋणको पिरले गर्दा बडो कन्जुससँग जोगाएर जम्मा 2400 थापे। त्यस बेला सार्जेन्ट लेफ्टिनेन्टहरूले पनि त्यति नै धेरै रकम जोगाएका थिएनन्। लेहराबाट साथीहरूसँग रेल चढी जयनगर फुलबारी र फुलबारीबाट बरियालाई सामान बोकाएर ओखलडुङ्गा आइपुगे। ओखलडुङ्गामा भारू 2400 सार्दा रु मोरू 4200 भयो। त्यति बेला नेपाली नोट प्रचलन नभएकोले धातुको रु 1 को बाक्लो सिका 4 पाथी जति भयो। ससुरालीमा पुगेर 4 वटा नाङ्लोमा रुपियाँ खन्याएर देखाए। गाउँका मान्छेहरू रुपियाँ हेर्नलाई आए र ढोगे। भोलिपल्ट डिआर घरमा पुगे। गाउँमा अरू लाउरे भन्दा बढी रुपियाँ उनले नै ल्याएका थिए। यसैले गाउँमा उनको नाम चल्यो। ढिलो नगरी उनले साहुलाई बोलाउन पठाई सबै ऋण चुक्ता गरिदिए। साहुहरू धुरु धुरु रुँदै आफ्नो रुपियाँ लिएर गए। यसरी बाजेले आफ्नो सन्तानका लागि उपचारको लागि लिएको ऋण नातिले तिरेर ऋणको भारदेखि मुक्त हुन पाउँदा आमा छोरा र बुहारी आनन्दले गदगद भए। बच्चीको रुपियाँले खेत किने, खेतमा पानी लाउन मुस्किल पर्ला भनेर उनले पानीको मुहा नै भएको खेत किने। यसरी डिआरको परिवारको दरिद्रको दिनहरू गए। डिआर गाउँमा अनपढ रहँदा पनि चित्र सम्बन्धी रहर भएको हुनाले झारपातको रंग बनाएर कुखुराको प्वाकले चित्रहरू बनाउँथे। जब उनी मलाया पल्टनमा थिए स्टोरबाट कोटमास्टरसँग रंगहरू मागेर उनले विभिन्न चित्रहरू बनाउँदथे। पछि उनको कला देखेर पल्टनले पनि थुप्रै चित्र बनाउन अर्डर गर्यो। यसरी उनी चित्रकलामा प्रोत्साहित बने। उनलाई सबैले छोटकरीमा डिआर भन्न लागे अनि उनले पनि चित्रकलाको मुनि डिआर राई लेख्न थाले। पछि डिआर नाम नै प्रख्यात बन्यो र उनी डिआर नामले चिनिन लागे। 1954 डिआर थुलुङ मलायाको कलालामपुरमा ड्युटीमा थिए। राजधानी गएर भएर पनि होला यो सहर असाध्यै सुन्दर देखिन्थ्यो। त्यहाँ धेरै जाति धर्म गोरा हप्सी मलाई फिजी इन्डियन र नेपालीहरूको संयुक्त सांकेतिक भाषामा तालिम भइरहेको थियो। यस तालिममा उनले पनि सहभागी हुने अवसर पाए। तर महिनाको अन्तिममा आएर वेतन थाप्दा चाहिँ एउटै पदमा काम गर्ने भए पनि तलब चाहिँ आकाश पातालको फरक पाउँदा उनको मनै फुटियो। त्यहाँ ब्रिटिस मेस र गोर्खा मेसमा खानाको स्तर फरक थियो, त्यस्तै ब्रिटिस मेसमा गोर्खालीहरूको प्रवेश निषेध जस्तै थियो। आइतबार ब्रिटिसहरू छुट्टीमा बस्थे, गोर्खालीहरू भने काममा लगाइन्थ्यो। यसरी एउटै कार्यमा भेदभावपूर्ण व्यवहारले उनको मन कुरिएको थियो। डीआर मलायमा हुँदा उनले ठूला ठूला मस्जिदहरू, भयंकर ठूला सेता चर्च भवनहरू देख्दथे। ती के होला र के प्रयोजनका लागि हुन् भन्ने उनलाई ज्ञान थिएन। कहिलेकाहीँ कसैलाई यो के हो भनेर सोद्धा मस्जिद वा चर्च हो भन्ने जवाफ पाउँदथे। अर्कोतिर नेपालीहरू जातपातमा विश्वास गर्ने भएकोले होला कसैले यो त सानो जातका मानिसहरू जाने ठाउँ हो भनेको सुन्दा डीआरलाई डर लाग्थ्यो। तर सानो जातिको चर्च र मस्जिद चाहिँ ठूलो ठूलो देख्दा उनलाई आश्चर्य लाग्थ्यो। हिन्दू बुद्धिस्ट ठूलो भएर पनि ससानो ठाउँमा किन पूजा गरेको होला, उनी मनभरि यस्तै प्रश्नहरू खेलाउँथे। तर चित्त पनि बुझ्दैनथ्यो, आफैसँग सोद्धथ्यो बुद्धिस्ट र हिन्दूका आकाशमा 33 कोटी पृथ्वी र 9 लाख देवी देवताहरू छन्, मुस्लिम र क्रिस्चियनहरूको चाहिँ कतिवटा देवता हुन्छन् होला। उनको उनमा मुस्लिम र क्रिस्चियन देवताको बारेमा जान्ने प्रबल इच्छा पलायो। अग्ला र सेता टल्कने चर्चहरूको बाहिरीपट्टि ठूल्ठूला घण्टीहरू झुन्डिएको देख्दा डीआरलाई अचम्म लाग्थ्यो। एक दिन मलायाको पेनाङ भन्ने टापुमा भएको चाइनिज बुद्धिस्टहरूको विशाल पेगोडा आकारको आयतम टेम्पल र सर्प मन्दिरमा पसेर घुमे। त्यस्तै गरी सिङ्गापुरको 84 लाख चुनी फिर्नुपर्ने टाइगर बम र वाफर भिल्लामा पनि गए र कलालामपुर सहरमा आएर ब्रह्मा विष्णु शिव राम कृष्ण बुद्ध सरस्वती लक्ष्मी पार्वती सीता आदि भगवानहरूको फोटो एक बाकस किनेर घरमा पुर्याए। उनले नयाँ घर बनाएपछि ती देवी देवताहरूको फोटोहरू भित्ताभरि सजाएर हिमाली सुनपाती आदि धूप बालेर बिहानै पछि पूजा गर्न थाले। यसरी पूजा आजा गर्नमा उनले बानी बसाले। मलायाको सिकामत क्याम्पदेखि पश्चिमतिर बेलुकी झिलिमिली बत्ती बलेको देखिन्थ्यो, उनी कहिले त्यस ठाउँमा पुगेको थिएनन्। पछि बुझ्दा त्यो ठाउँ क्रिस्चियनहरूको च्यान घारी रहेछ, यसलाई कब्रस्तान भनिन्थ्यो। सन् 1954 सालमा कुअलपिला भन्ने ठाउँको घुमाउरो सड़कमा कम्युनिस्ट शत्रुहरूले एम्बुलेन्स थापेर 2 जना स्कर्ट नेपाली सहित 1/7 गोर्खा राइफल्सका कमान्डिङ अफिसर वाल्कर साहेबलाई मारे। 3 दिनसम्म लास दफन नगरुन्जेल डीआरलाई ओपी खटाइयो। त्यो चिहान गाडीमा चौबाटो परेको चोक थियो, त्यही चोकमा विशाल ठूलो क्रुस थियो। त्यस क्रुसमा यीशु ख्रीष्टलाई झुन्ड्याएको मूर्ति थियो। मूर्ति हेर्दा नै छत विछत देखिने, छातीमा भालाले घोचेको डोबबाट रगत बगिरहेको, हात खुट्टा र निधारबाट रगत बगिरहेको यीशु ख्रीष्ट ज्यादै संकष्टमा परेको देखिन्थ्यो। डीआरले खोइ के सोचेको नि यीशुको त्यो हृदय विदारक चित्र देखेर उनी कुचुक्कै भुइँमा बसेर धुरु धुरु रुन थाले। तर उनले त्यस मूर्तिको केही अर्थ भने बुझेनन्। क्रिस्चियन संस्कार अनुसार लास दफन गरियो। त्यो मृत्यु संस्कार सकिएपछि डीआर ब्रिटिस मेसमा आए र त्यहाँ भएकाहरूलाई त्यो मूर्ति कसको हो र किन के कारणले उनलाई मारेको हो भनेर सोधे। तर त्यहाँ भएका कसैले पनि चित्त बुझ्दो जवाफ दिएनन्। त्यस घटनाको केही समयपछि फेरि क्रिसमस चाड आयो। पत्र पत्रिकामा मरियमको काखमा बालक यीशुको फोटोहरू छापिएको हुन्थ्यो। डीआरले यो के हो भनेर सोधे। गोराहरूको देउताको जन्मदिन उत्सव मनाउने समय भयो र तिनीहरू क्रिसमस चाड मनाउँछन् भनेर अरूले जवाफ दिए। क्रिसमस चाड सकिएको 3-4 महिनापछि फेरि गुड फ्राइडे भन्ने अर्को पर्व आयो। पत्र पत्रिका भरि यीशुलाई झुन्ड्याएर मारेको नक्सा छापिएको थियो। यो चाहिँ के होला भन्दा दार्जिलिङतिरको एक क्लर्कले डीआरलाई बताए, पहिले गोराहरूको एकजना धर्मी मानिस थियो अरे, त्यसको धर्मकर्म मन नपराउने विरोधीहरूले उनलाई मारेका अरे। त्यसै धर्मी मान्छेलाई गोराहरूले देउता मान्छन्। हाम्रो विष्णु भगवानले सुदर्शन चक्र प्रहार गरेर शत्रुलाई मारे, रामले र कृष्णले धनु चलाएर बैरीहरूलाई मारे। तिनीहरू दुष्ट र पापीहरूलाई मार्ने बहादुर थिए र पो हामीले उनीहरूलाई भगवान मान्यौं। तर दुष्टहरूको हातबाट मारिने त्यस मानिसलाई गोराहरूले किन भगवान मानेको? डीआरले त्यस क्लर्कसँग अर्को प्रश्न थपे। त्यो त म जान्दिन, यति भनेर क्लर्क आफ्नो काममा लाग्यो। डीआरले नजानिदो पाराले पत्र पत्रिकाहरूतिर क्रुसमा टाँगिएको ख्रिस्टको तस्विरहरू देख्दा कैसीले काटेर राख्न थाले। क्रिसमसमा र गुड फ्राइडे जस्ता चाड पर्वका बेलामा यीशुको बाल्यकाल र मारिएको अवस्थाको फोटोहरू संकलन गर्न थाले। उनको यसप्रति लगावहरू झन बढ्न थाल्यो। गोराहरूको धर्म मान्न त होइन, तर उनलाई यसबारे जान्नु हुन सक्छ। परमेश्वरले आफ्नो कामको निम्ति डीआरलाई चलाउन चाहनु हुँदै थियो र नै त उनी गोराहरूको देउता यीशु ख्रिस्टको बारेमा जान्नु अति उत्सुक भए। सन् 1955 अप्रेल महिनामा गोर्खा राइफल्सका मेजर जयबहादुर लिम्बुले डिआरलाई आफ्नो गाउँ याङरुखको चित्र बनाउन लगाएका थिए। एक दिन लडाईँबाट लाइनमा आएपछि बिहानभरि हतियारहरू सफाई गर्ने काम भयो, दिउँसो सदाजा स्कुलमा पाठ पढ्ने काम भयो। त्यस बेला उनीहरू सिक्काम क्याम्पमा थिए। मध्याहको 1 बजेतिर चिया पिउने छुट्टी भयो। सबैजनाले चिया पिउन थाले। डिआर पनि चित्र बनाउन लागे। मेजर जयबहादुर पनि त्यही टह लिँदै आइपुगे। गर्मी भएकोले सबैले छत्रे टोपी फुकालेर टेबलको वरपर बसेका पंखाको हावा लिँदै गफमा मस्त भए। डिआरले बनाएको नक्सा हेर्दै मेजर जयबहादुर खुसी हुँदै भने, त्यसै बेला डिआरको जीवनमा कहिले नभेटेको कुराहरू घटे। अचानक आकाशमा ठूलो खैला भैला मचियो। त्यस खैला भैलामा ठूलो ज्योतिको प्रकाश थियो। त्यो ठूलो ज्योतिको प्रकाशले सम्पूर्ण पृथ्वीलाई ढाक्यो। डिआर पनि त्यही ज्योतिमा हरायो। गाढा कलेजी रङको मुजै मुजा परेको पर्दाले उत्तरदेखि दक्षिणसम्म समजम्मै ढाक्यो। त्यस पर्दाको एकापट्टि डिआर थियो, अर्कोपट्टि चाहिँ सृष्टिकालदेखि नै पापमा परि मरेको साना ठूला विभिन्न आत्माहरू नरकमा तर्पी तर्पी चिच्याउँदै रोइरहेको थिए। उनले परमेश्वरलाई ज्योतिमय रूपमा देखे। उनलाई परमेश्वरले आत्मामा माथि उचाल्नु भयो। उनले ठूलो आवाज स्पष्ट सुने, तैले खोजी गरेको व्यक्ति म नै हो, त आफैलाई हेर। डिआरले आफूलाई तल हेरेको त पृथ्वीमा सडेको घिनलाग्दो फोहोर कुहिएको गनाउने गरेको मुर्दा जस्तो आफूलाई देखे। उनी आफैलाई आफ्नो शरीरसँग घिन लागेर आयो। त्यसपछि परमेश्वरले उनलाई पृथ्वीमा भएका ठूला संख्याका फौजलाई देखाउनु भयो। तिनीहरू सबै पापमा परेर घिनलाग्दा मुर्दाहरू जस्ता देखे। तब परमेश्वरले फेरि भन्नुभयो, आजसम्म त तिमीहरूको अधीनमा थिए, तर आजदेखि मैले तलाई ती फौजी अफिसरहरू भन्दा ठूलो तुल्याएको छु। अब त तिनीहरूको अधीनमा नबस, आफ्नो घरमा जा र मेरो काम गर। यति भन्नुभएर परमेश्वर पूर्व नेपालको पहाड मधेश तराई खोज र कुना काप्चाहरू देखाउनु भयो। हवस्, डिआरले परमेश्वरको आज्ञालाई स्वीकार्यो। परमेश्वरले भन्नुभयो, अब त तल गएर आफ्नो शरीरसँग मिल। डिआरलाई आफ्नो शरीरसँग मिल्न घिन लाग्यो। परमेश्वरले फेरि भन्नुभयो, त आफ्नो शरीरसँग मिल्नु नै पर्छ। त्यसपछि डिआरको उचालिएको आत्मा आफ्नो शरीरसँग मिल्यो अनि वचनहरू चाहिँ बोल्दा बोल्दै स्वर्गतिर गइगए। त्यसको निकै बेर पछि मात्र डिआरको होस फर्कियो। जीवनमा कहिले यस्तो नभएको र कतै अरूले समेत नदेखेको स्वर्गीय दर्शन उनी सोचमग्न भए। त्यो के होला? त्यो दृश्य र आवाजहरू के हुन्? अब के हुन्छ? मरिने पो हो कि? कुन धर्मको कुन देवताले दिएको दर्शन हो यो? यी कुराहरू हर्षण उनको मनमा खोलियो। कसलाई सोधौं? कसले जवाफ दिन्छ? उनले यसबारे बताउने कोही पाउन सकेन। यसको चिन्ताले उनको भोक र निन्द्रा हरायो। एकहोरो भएर बसेको 30 दिन भन्दा बढी ज्यादै भयो। सबैसँग रमाइलो गर्ने डिआरलाई के भो के भो कसैसँग पनि नबोल्न अचेत हुन पुगे। उनी लाटो जस्तै भए, बोल्न बाँकी नै फुटेन। अचम्मको स्वर्गीय दर्शन मनमा आइरह्यो अनि उनको मनमा एउटै कुराले घचघचाइरह्यो, वास्तवमा यो संसार व्यर्थ रहेछ। उनी परेडमा जाँदा होस् वा ड्युटीमा होस् त्यतिकै टोलाइरहन्थे। त्यसैले साथीहरूले उनलाई हस्पिटल पुर्याए, तर उनलाई त्यो पनि पत्तै भएन। अल्टनको नियम अनुसार 4 बजे अघि कोही पनि त्यतिकै बस्न पाउँदैनथे। हरेकले कुनै न कुनै ड्युटी गर्नु पर्दथ्यो। डिआरले ड्युटी गरे पनि उनलाई सबै थोक सपना जस्तै लाग्थ्यो। मान्छेहरूलाई छाया जस्तै देख्दथे। कसैले आएर बिस्तारै बोल्यो भने सुन्दैनथे। उनलाई केही भन्न परे बेसरी हकारेर बोल्नु पर्थ्यो, तर उनको मुखबाट एउटै मात्र वाक्य दोहोरिन्थ्यो, मैले परमेश्वरलाई देखे। यसरी महिना बित्दै गयो। डिआरको मुखबाट सुनिएको वाक्य त्यही हो, मैले परमेश्वरलाई देखे। उनको सेक्सन कमान्डर र ल्याप्टन कमान्डरले आएर सोधे, ए डिआर, तिमीलाई के भयो? यसरी बसेर हुँदैन, अब उठ, हस्पिटल जानुपर्छ, अर्को उपाय छैन। मलाई केही पनि दुख्दैन, यो मेरो शरीर केही समस्या छैन, मलाई परमेश्वरले घरमा जा भन्नुभएको छ, अब म घर जान्छु। डिआरले अफिसरहरूलाई जवाफ दिए, तर तिनीहरूले सिकमणि मानसिक अस्पताल जानुपर्छ भनेर बटालियन डाक्टरकोमा लगे। डाक्टरले आराम क्याम्प हस्पिटल पठायो। त्यो हस्पिटलमा मानसिक उपचार गर्ने ठाउँ थियो। मन बिग्रेकाहरूलाई त्यहाँ उपचार गरिन्थ्यो। रेस्ट क्याम्पको डाक्टरले हिन्दी र नेपाली मिसाउँदै सोध्थ्यो, तपाईँलाई के तकलिफ छ? मलाई केही भएको छैन, मैले परमेश्वरलाई प्रष्टै देखे। उहाँले मलाई फौजीमा नबस, घरमा जा भन्नुभएको छ, मलाई घर जाने सिफारिस गरिदिनुहोस्, म घर जान्छु। डिआरले डाक्टरलाई जवाफ दिए। डाक्टरले केही भनेन, उनी मुस्कुराइरहे। अझ 1 महिना भन्दा बढी डिआर आराम गर्ने क्याम्पमा आराम मा बस्नु पर्यो। बिस्तारै उनको शरीर हलुको हुँदै आयो र स्वर्गीय दर्शनको धङधङी हराउँदै गयो। त्यसपछि पनि उनी त्यहाँबाट फर्किएर ड्युटी गर्न लागे। श्रोताजीहरू, कार्यक्रमको निर्धारित समय सकिएको कारणले गर्दा आज रेभरेन्ड डीआर थुलुङको जीवनीलाई यहीसम्म राख्न चाहन्छु र उहाँको जीवनीलाई अर्को हप्ता पुनः यहाँको माझमा त्यसपछि के भयो भन्ने कुरालाई लिएर आउनेछु। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरूलाई धेरै धेरै धन्यवाद र अर्को हप्ता फेरि भेट्ने आशा गर्दै आज भने म यसलाई बिदा हुन चाहन्छु। जय मसीह अनि नमस्कार।
1: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सबैको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
2: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
2: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
2: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 र बेलुकाको समय 7:30 हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
2: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
2: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
2: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
2: सम्पर्क नम्बर
1: मोबाइल 98-32-84-054, 98-32-84-054 र 98-31-26-786, 98-31-26-786
2: र 98-13-98-41-47, 98-13-98-41-47।
3: Good News 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर

0: नेपालगंज सुसमाचार प्रसारण मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम हाम्रो अफिसियल अनलाइन एप्लिकेशन गुड न्यूज नेपालका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी हराएको छोराको दृष्टान्तको बारेमा हेर्नेछौ। बाइबलमा रहेको लुका 15 अध्यायको 11 पददेखि 32 पदसम्म हामीले हराएको छोराको बारेमा पाउँदछौ। त आउनु श्रोता, आजको यही विषयमा तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत र स्पष्ट रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवजन साई, आजको हाम्रो आदरणीय पाहुना जोन सनको साथमा उपस्थित हुनु भएको छ।
1: सुसमाचार सबैका लागि कार्यक्रम सुनेर बसिरहनुभएका आदरणीय श्रोता, यहाँहरूलाई नमस्कार तथा जय मसीह। श्रोता, सधैँ म आउँथे र कहिलेकाहीँ मैले पाहुनाहरूलाई पनि ल्याउने गरेको छु। आज मेरो साथमा एकजना पाहुना हुनुहुन्छ, उहाँ दक्षिण भारतबाट आउनुभएको छ। उहाँ परमेश्वरले आशिष दिनुभएका र धेरै विद्वान व्यक्ति हुनुहुन्छ। जति बुद्धिजीवी भए तापनि परमेश्वरका अगाडि ऊ बालक नै हुन्छ, अनि उसले सृष्टिकर्ता ईश्वरको आदर नै गर्नुपर्दछ। आज परमेश्वरको वचन उहाँबाट हुनेछ र उहाँको मैले उल्था गरिदिनेछु। यतिखेर म यो समय उहाँलाई दिन्छु।
2: नमस्ते, जय मसीही।
1: उहाँले पनि नमस्ते, जय मसीही भन्नुभयो।
2: माई नेम इज जोनसन एन्ड आई एम फ्रम इन्डिया।
1: उहाँको नाम जोनसन हो, उहाँ इन्डियाबाट आउनुभयो।
2: आई ब्रिङ ग्रिटिङ्स इन द नेम अफ आवर लर्ड एन्ड सेभियर जीसस क्राइस्ट।
1: उहाँले येशु ख्रीष्टको नाउँमा अनि अभिवादन र जय मसीह ल्याउनु भएको छ।
2: आई एम भेरी ह्याप्पी टु बी हियर इन दिस नेपाल एन्ड आई एम एन्जॉयिङ हियर।
1: उहाँ नेपालमा हुन पाउँदा धेरै खुसी रहनु भएको छ र उहाँ साह्रै आनन्दित पनि हुनुहुन्छ।
2: यू नेपालीज आर आवर ब्रदर्स एन्ड सिस्टर्स बिकज यू आर नेबर्स।
1: हजुरहरू सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू हाम्रा दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, किनभने तपाईँ हाम्रो एकदमै नजिकको छिमेकी हुनुहुन्छ।
2: बिफोर वी गेटिङ इन्टु द वर्ड,
1: हामी परमेश्वरको जीवित वचनमा जानुभन्दा पहिला
2: आई प्रे द्याट,
1: म प्रार्थना गर्न चाहन्छु,
2: द्याट एज आई स्पिक,
1: म जे कुरा बोल्नेछु,
2: गॉड विल मेक योर हार्ट्स एज ए गुड सोइल,
1: अनि परमेश्वरले हाम्रो हृदयलाई राम्रो माटोमा परिणत गर्नुहुनेछ।
2: सो द्याट दिस वर्ड अफ गॉड विल बी फ्रुटफुल एन्ड ट्रुथफुल इन योर लाइफ।
1: यो परमेश्वरको जीवित वचन तपाईँ हाम्रो जीवनमा एकदमै फलदायक र आशिषमय हुनेछ।
2: टुडे आई वान्ट टु स्टार्ट दिस वर्ड अफ गॉड विथ अ क्वेश्चन।
1: आज तपाईँहरूका बीचमा परमेश्वरको जीवित वचन एउटा प्रश्नद्वारा शुरू गर्न चाहन्छु।
2: What if I ask you to make a wish, what you will ask to God?
1: यदि तपाईहरुले परमेश्वरलाई सोध्न चाहनुहुन्छ भने के सोध्नुहुन्थ्यो होला?
2: Will you choose God or money?
1: तपाईहरुले परमेश्वरलाई छान्नुहुन्छ होला कि पैसालाई छान्नुहुन्छ होला?
2: Matthew chapter 6 verse number 24 says,
1: यहाँ मत्तीको 6 अध्यायको 24 पदले यसरी भनेको छ,
2: It says no one can serve two masters.
1: अनि यहाँ कोही पनि व्यक्तिले गुरुलाई आदर गर्न सक्दैन,
2: Either you will hate the one and the love the other.
1: अनि यसमा तपाईहरूले एकलाई आदर गर्नुहुन्छ र अर्कोलाई अपमान गर्नुहुन्छ,
2: Or you will be devoted to the one and despise the other.
1: अनि यदि तपाईहरूले एकलाई माया गर्नुभयो भने अर्कोलाई घृणा गर्नुहुनेछ।
2: You cannot serve both God and money.
1: अनि तपाईहरूले परमेश्वर र पैसालाई सेवा गर्न सक्नुहुन्न।
2: If I ask you to choose between money and your father, whom you will choose?
1: यदि तपाईहरूलाई मैले पैसा या परमेश्वर अथवा पिता कसलाई छान्नुहुन्छ भनेर भने तपाईँले के भन्नुहुन्छ होला?
2: We value more our father than the money.
1: पैसा भन्दा हाम्रा बुवा मम्मी धेरै महत्त्वका हुनुहुन्छ, यो कुरा निश्चित हो.
2: There were two friends discussing.
1: एक ठाउँमा दुईजना साथीहरू वाद विवाद गरिराख्नु भएको थियो.
2: One friend said to another friend.
1: एकजना साथीले अर्को साथीलाई भन्नुभयो,
2: If God asked me to wish anything.
1: यदि परमेश्वरले मलाई कुनै कुराहरू सोध भनेर भन्नुभयो भने,
2: I will ask him to give me gold.
1: मैले परमेश्वरलाई सुनै सुन दिनुहोस् भनेर भन्थे होला.
2: The other friend asked, why you will ask gold?
1: अर्कोजना मानिसले भने, किन तिमीले सुन?
2: So he said, if I get the gold, I can sell it so that I can gain more money.
1: उहाँले भन्नुभयो, यदि मैले सुन पाए भने यसलाई बेचेर धेरै पैसा पाउन सक्छु.
2: And he asked, what will you do with the money?
1: अनि त्यसपछि उहाँले सोध्नुभयो, त्यो पैसाले तपाई के गर्नुहुन्छ?
2: He said, I will buy house and car.
1: मैले घर र कार किन्नेछु, उहाँले भन्नुभयो.
2: And he asked, what will you do with the house?
1: फेरि उहाँले सोध्नुभयो, त्यो घरले के गर्नुहुन्छ?
2: And he said, I will sit in the house and will be happy.
1: Ma gharma bassu ra khushi hunechu.
2: And this friend asked,
1: ani tyo sathi le feri sodnu bhayo,
2: and you need to ask happiness and joy, not the house, gold or money.
1: Tapai le sukha ra khushi lai sodnu parcha, घर र पैसालाई होइन.
2: टुडे वी विल डिस्कस अबाउट दिस मोर अन दिस स्टोरी.
1: आज हामी यही विषयमा लामो छलफल गर्नेछौ.
2: इन बाइबल देयर इज वन ब्युटिफुल स्टोरी.
1: बाइबलमा एउटा एकदमै असल कहानी छ.
2: गस्पल अफ लुक च्याप्टर 15.
1: लुकाको 15 अध्यायमा त्यो छ.
2: Verses number 11 to 32.
1: पद 11 32 हामी हेर्नेछौ.
2: There we hear about the story of the lost son.
1: अनि त्यहाँ एउटा हराएको छोराको बारेमा छ.
2: There was a father.
1: त्यहाँ एक पिता हुनुहुन्छ.
2: He has two sons.
1: उहाँसँग दुईटा छोरा छन्.
2: And the younger son thought.
1: अनि कान्छो छोराले सोच्छ,
2: I want all the money.
1: म सबै पैसा चाहन्छु.
2: This father was rich.
1: अनि उनको बुवा धेरै धनी हुनुहुन्थ्यो.
2: He has everything.
1: उहाँसँग सबै कुरा थियो.
2: And these two sons were happy.
1: अनि ती दुईटै छोरा एकदमै खुसी थिए.
2: But the younger son has the love of money.
1: तर कान्छो छोरा भने पैसाको लागि धेरै मर्ने नै थियो.
2: He valued more money than his father.
1: उसको दिमागमा पैसा धेरै महत्वपूर्ण थियो, बुवा कम महत्वपूर्णका हुनुहुन्थ्यो.
2: And one day this younger son went to the father and asked.
1: एक दिन कान्छो छोराले आफ्नो बुवा कहाँ गएर सोध्नुभयो.
2: He said, Father, give me my portion.
1: उहाँले भन्नुभयो, मेरो सम्पूर्ण सम्पत्ति फिर्ता दिनुहोस्.
2: This father said, why you want all your portion?
1: अनि तिम्रो सम्पूर्ण भाग किन माग्दैछौ आज भनेर बुवाले सोध्नुभयो.
2: And this son said, I want to enjoy my portion. I don't want to live here with you.
1: मैले मसँग आउने सम्पूर्ण भागको सम्पत्ति लगेर म आनन्द गर्न चाहन्छु, म तपाईँ कहाँ छोड्न चाहन्न भनेर छोराले भन्नुभयो.
2: Looking at the rebellious nature of the son,
1: त्यो छोराको त्यो एकदमै अप्ठ्यारो सोच विचारलाई हेर्नुभयो.
2: The father gave him all the money.
1: त्यसपछि बुवाले उसको सम्पूर्ण सम्पत्ति दिनुभयो.
2: This son took all the portion of his money.
1: ती छोराले सम्पूर्ण आफ्नो भागमा भएको सम्पत्ति लग्नुभयो.
2: Left the house.
1: अनि घर छोड्नुभयो.
2: The place where he enjoyed his lifestyle.
1: जहाँ उसले आफ्नो जीवनको आनन्द लिन सक्थ्यो त्यहाँ गए.
2: Where he could get everything at his order.
1: अनि जहाँ उसले आफूले जे अर्डर गर्यो त्यो पाउन सक्थ्यो त्यही ठाउँमा ऊ छोरा पुग्यो.
2: He left his father.
1: उसले आफ्नो बुवालाई छोडे.
2: He left his brother.
1: उसले आफ्नो दाजुभाइलाई छोडे.
2: And he valued the money.
1: उसले सबैभन्दा महत्व पैसालाई दिए.
2: एन्ड आफ्टर लिभिङ,
1: उसले छोडिसकेपछि,
2: हि स्टार्टेड टु स्पेन्ड अल हिज मनी.
1: उसले आफूले पाएको सम्पूर्ण पैसा खर्च गर्न सुरु गरे.
2: एज यु अल नो, मनी विल नट स्टे फर लङ्गर टाइम.
1: सबै हामीलाई थाहा छ, पैसा सधैँको लागि रहँदैन.
2: सो हि स्टार्टेड लुजिङ अल हिज मनी.
1: उसले बिस्तारै आफ्नो पैसा खर्च गर्न थाल्यो.
2: एन्ड वान डे देयर वाज नो मनी विथ हिम.
1: एक दिन उसँग पैसा केही पनि रहेन.
2: एन्ड ही वान्टेड मोर फुड.
1: तर पनि उसलाई अझै धेरै खाना चाहिन्थ्यो.
2: टु सर्भाइभ.
1: उसलाई बाँच्नलाई भए पनि खाना चाहिने भयो.
2: बट ही डजन्ट ह्याव मनी.
1: तर उसँग एक रुपियाँ बचेन.
2: सो ही स्टार्टेड टु थिंक ही
1: वान्ट. पाएको सम्पूर्ण पैसा खर्च गर्न सुरु गरे.
2: एज यु अल नो, मनी विल नट स्टे for longer time.
1: सबै हामीलाई थाहा छ, पैसा सधैँको लागि रहँदैन.
2: सो ही स्टार्टेड लुजिङ अल हिज मनी.
1: उसले

0: farm.
1: Ekjana mancheko saathma sungurko khor thiyo.
0: There he went and asked for a job.
1: Ti manchele ti ketale tes sungurko malik sanga gaera jagirko lagi kamko lagi sode.
0: There he worked for some time.
1: अनि त्यो ठाउँमा उसले केही समयको लागि काम गरे.
0: And then he felt very bad.
1: त्यतिखेर उसले एकदमै नराम्रो महसुस गरे.
0: He had few questions.
1: उसँग केही प्रश्नहरू थिए.
0: What is my life?
1: अनि मेरो जीवन के हो त?
0: What was my life before?
1: मेरो पहिलेको जीवन कस्तो थियो?
0: How is my life now?
1: अहिले मेरो जीवन कस्तो भयो त?
0: Where is that joy?
1: त्यो पहिलाको आनन्द कहाँ गयो?
0: Where is that peace?
1: त्यो शान्ति कहाँ गयो?
0: Why I am in the dark?
1: म आज यस्तो अन्धकारमा किन छु?
0: Even if I work in my father's house as a servant, I would have got a good food.
1: मैले मेरो बुवाको घरमा नोकरको सरह काम गरे तापनि अहिले खाने खाना भन्दा धेरै उत्तम खाना पाउँथे.
0: Then he thought to go back to his father's house.
1: अनि उसले अन्तमा निर्णय गर्यो, म फेरि मेरो बुवाको घरमा जान चाहन्छु.
0: Let us think in his place. What are the thoughts going on in his mind if he wants to go back?
1: हामीले सोच्न सक्छौ, एकछिन सोचौं, उसले अब घर जान निर्णय गर्यो भने उसको दिमागमा के खेलेको थियो होला?
0: If he go and ask the father and forgive, ask the forgiveness, will the father forgive?
1: अनि यदि ऊ आफ्नो बुवा कहाँ गयो र बुवालाई भन्यो, बुवा मलाई माफ गर्नुहोस्, यो भने भने उसका बुवाले के क्षमा गर्नुहुन्थ्यो होला त?
0: Will the father accept him as his son?
1: उनका बुवाले उनलाई आफ्नो छोरा भनेर स्वीकार्नुहुन्थ्यो होला त?
0: Will he give all the privileges which he had earlier?
1: उनको बुवाले ती छोरालाई जो पहिलाको समयमा जुन खुशी आनन्द र शान्ति दिनुभएको थियो के त्यो फेरि दिनु होला त?
0: Or he will keep him as a servant?
1: अथवा उहाँले आफ्नो छोरालाई नोकरको रूपमा राख्नु होला त?
0: And give him more work?
1: के उहाँले धेरै काम दिनुहुन्छ होला?
0: Or he will reject him?
1: अथवा आफ्नो छोरालाई इन्कार नै गर्नु होला त?
0: Or he will punish him?
1: अथवा सजाय दिन थाल्नु होला?
0: What are the thoughts going on his mind?
1: ती बुवाको दिमागमा के जाला?
0: It takes courage to go back and ask forgiveness.
1: अनि यसले त्यहाँनिर क्षमा दिनको उत्साह देला र?
0: This son decided to go back and ask forgiveness.
1: तर पनि त्यो छोराले अन्तिममा म मेरो बुवा कहाँ गएर माफ माग्छु भन्ने निर्णय गरे.
0: He said to himself, I will go and ask father, even if you keep me as your servant, I will be your servant.
1: म मेरो बुवा कहाँ जानेछु र बुवालाई सोध्नेछु, तपाईँले मलाई एउटा नोकर सरह राखी दिनुभयो भने पनि राम्रो हुनेछ, म नोकर सरह भएर बस्नेछु.
0: He wanted to be as a servant, then as a son.
1: अनि उहाँले आफ्नो बुवालाई म छोराको रूपमा बस्नु भन्दा पनि नोकरकै रूपमा बस्नु ठिक छ भनेर सोच्नुभयो.
0: Finally he was courage enough, so he left to his home back.
1: अन्तमा उसलाई उत्साह पुग्यो र ऊ आफ्नो घरतिर लागे.
0: And now we will see how his father will react.
1: अब हेरौं उनका बुवाले कस्तो प्रतिक्रिया जनाउनुहुन्छ त.
0: Before we go and discuss about his father,
1: पहिला हामी उनका बुवा कहाँ गएर त्यो कुरा गर्नेछौ.
0: Let's hear this song.
1: अब हामी यतिखेर एउटा गीत सुनौ त्यो भन्दा पहिला.
0: After this song we will conclude this session.
1: हामी यो गीत पछि फेरि यो बाँकी भाग लिएर आउनेछौ.

0: फेरि स्वागत.
1: आई होप यु एन्जॉयड.
0: म आशा गर्छु यहाँहरूले गीतबाट धेरै आनन्दित हुनुभयो.
1: लेट्स कन्टिन्यू द वर्ड.
0: अब फेरि परमेश्वरको वचनलाई शुरू गरौँ.
1: वी वर टकिङ अबाउट द लॉस्ट सन स्टोरी.
0: हामी हराएको छोराको विषयमा सुनिरहेका थियौँ.
1: नाउ दिस सन ह्याज कम ब्याक टु होम.
0: अब ती छोरा फेरि घर फर्किन थालेका छन्.
1: एज ही वाज कमिङ ब्याक टु होम.
0: जब ऊ छोरा घरतिर फर्किँदै थिए,
1: दिस फादर सॉ हिम.
0: उसको बुवाले उहाँलाई देख्नुभयो.
1: एन्ड फ्रॉम वेरी लॉन्ग डिस्टेंस ही सॉ.
0: धेरै टाढाबाटै देखिहाले उनका बुवाले.
1: दिस सन कन्डिशन वाज नॉट सो गुड.
0: तर छोराको अवस्था भने राम्रो थिएन.
1: ही वाज फुल्ली डर्टी.
0: छोरा एकदमै फोहोरी भएको थिए.
1: ही डजन्ट ह्याव प्रॉपर क्लोथ्स.
0: अनि उनका छोरासँग राम्रोसँग लुगा पनि थिएन.
1: ही वाज स्मेलिङ ब्याड एज ही वर्कड इन द पिग्स.
0: उसको शरीरमा एकदमै गनाइरहेको थियो किनभने ऊ सुँगुरको खोरमा काम गरेर आएका थिए.
1: स्टिल फादर एबल टु रिकग्नाइज हिज सन फ्रम फार डिस्टेन्स.
0: जस्तो उसको जीवन बिग्रेको भए तापनि उनका बुवाले अझै पनि टाढैबाट चिन्न सक्थे.
1: दिस फादर इज भेरी लभिङ फादर.
0: यस्ता बुवा भनेका माया गर्ने बुवा हुन्.
1: ही लभ्ड हिज सन सो मच.
0: उनका बुवाले आफ्नो छोरालाई यति धेरै माया गर्नुहुन्थ्यो.
1: That he couldn't stop himself.
0: ऊ आफूले आफैलाई रोक्नै सक्नुहुन्थेन.
1: As he saw his son coming towards him,
0: जब उहाँले आफ्नो छोरालाई आउँदा देख्नुभयो,
1: he ran towards him.
0: अनि उहाँ दौडिनुभयो आफ्नो छोरातिर.
1: And hugged him.
0: उहाँलाई अंगाला हाल्नुभयो.
1: Kissed him.
0: उहाँलाई मै खानुभयो.
1: And accepted him.
0: उहाँलाई स्वीकार्नुभयो.
1: But this sinful son has some doubts.
0: तर ती पापी छोरालाई भने

0: केही शंका थियो.
1: He said, Father, even if you give me the opportunity to work as your servant, I'm willing to work.
0: हे पिता, अब म फर्केर आएको छु. यदि तपाईँले आफ्ना नोकरहरू मध्येको मलाई एउटा नोकर बनाइदिनु भयो भने पनि राम्रो हुनेछ.
1: Forgive me, I have committed sin against you.
0: मलाई माफ गर्नुहोस्, मैले तपाईँको विरुद्धमा धेरै पाप गरे.
1: But the father said,
0: तर बुवाले भन्नुभयो,
1: No, you are my son.
0: होइन, तिमी त मेरा छोरा हौ.
1: Let's celebrate.
0: अब हामी रमाइलो र आनन्दित मनाउनेछौ.
1: You have come back.
0: तिमी फिर्ता आएका छौ.
1: दिस इज माई जॉय.
0: यो मेरो आनन्द हो.
1: कम, इट इज युअर होम.
0: यो तिम्रो घर हो, आइजौ.
1: एभ्रिथिङ इन माई हाउस इज योर्स.
0: मेरा घरमा जे जति छ यो तिम्रो हो.
1: लेट सेलिब्रेट.
0: अब तिमी हामी सँगै आनन्द मनाऊ.
1: डियर फ्रेन्ड्स,
0: मेरो प्यारो छोरा,
1: दिस इज हाउ ए लभिङ फादर रियाक्ट्स.
0: यसरी आफ्नो प्यारो बुवाले प्रतिक्रिया जनाउनु भयो.
1: इभन आवर गॉड इज ए लभिङ फादर.
0: हाम्रा परमेश्वर पनि यस्तै प्रेमिला पिता हुनुहुन्छ.
1: वी वेयर लाइक हिज सन्स.
0: हामी पनि उहाँको त्यो पापी छोरा जस्तै छौ.
1: ही वान्टेड अस टु बी विथ हिम.
0: हाम्रा पिताले हामीहरूलाई उहाँसँग भएको चाहनुहुन्छ.
1: बट वी चोज द वर्ल्ड इन्स्टेड अफ हिम.
0: तर हामीहरूले उहाँलाई भन्दा बरु संसारलाई चुन्यौ.
1: We chose money instead of him.
0: तर हामीले ती प्रेमिला परमेश्वरलाई भन्दा बरु धन पैसालाई चुन्यौ.
1: He is our father.
0: तर परमेश्वर हाम्रा पिता हुनुहुन्छ.
1: But we have rejected him as our father.
0: तर हामीले हाम्रा पितालाई आफ्ना पिता भनेर स्वीकार्न इन्कार गर्यौं.
1: It is our sins which has led him away from him.
0: यो हाम्रो पाप हो जुन पापले उहाँलाई हामीदेखि टाढा राख्छ.
1: Today let's think like his son.
0: आज हामी ती हराएको छोरा झै हामी सम्झौ.
1: इट टेक्स करेज टु कम ब्याक.
0: यो कुराले हामी फेरि उहाँसँग फर्किन उत्साहित गर्छ.
1: देयर इज नथिङ इन द वर्ल्ड.
0: यहाँ संसारमा केही पनि थिएन.
1: लेट्स कम ब्याक टु हिम.
0: यो संसारको सबै थोक त्यागेर उहाँतिर फर्क्यौं.
1: इफ यु कम नियर टु हिम.
0: यदि तपाईँ र हामी उहाँको नजिक आउन चाहन्छौ भने
1: ही विल कम नियर टु यु.
0: हाम्रा असल परमेश्वर हामीतिर आउनुहुनेछ.
1: इफ यु टेक वान स्टेप.
0: यदि तपाईँहरूले एक स्टेप अगाडि उहाँतिर चाल्नुभयो भने
1: ही विल टेक 10 steps near you.
0: उहाँले 10 स्टेप तपाईँ हामीतिर फर्किनुहुनेछ.
1: He will come and hug you.
0: उहाँले तपाईँ ममा आएर अंगाला हाल्नुहुनेछ.
1: He will kiss you.
0: तपाईँ मलाई उहाँले मै खानुहुनेछ.
1: He is ready to accept you as your son.
0: उहाँ तपाईँ हामीलाई आफ्ना छोरा भनेर स्वीकार्न तयार हुनुहुनेछ.
1: But the only condition is if you confess your sins.
0: तर एक मात्र महत्वपूर्ण

0: मैले मेरो बुवाको विरुद्धमा काम गरेको छु, यसकारण उहाँको छोरा हुन लायक त म छैन। तर उहाँको घरमा काम गर्ने नोकर सरह बस्न पाए भने पनि यो मेरो लागि ठूलो गौरवको कुरा हुनेछ। यही सोचेरै जब ऊ घर फर्किन्छ, हामीले वचनमा सुने जस्तै उसले सोच्दै नसोचेको, कल्पनै नगरेको व्यवहार उसको बुवाबाट पाउँदछ। उसको बुवाले उसलाई माया स्नेह र गरेको सत्कारले बुवाको मनमा आफ्नो हराएको अर्थात बाटो बिराएको सन्तान फेरि फर्केर आउँदा हुने सबैभन्दा आनन्दको क्षण हामीले यो दृष्टान्तमा पाउँदछौ। यसकारण प्रिय मित्र, वचनमा भने जस्तै यसो तपाईँ हामी सबैका पिता अर्थात सृष्टिकर्ता हुनुहुन्छ। आज हामी उहाँका सन्तान भइकन पनि हामी अरूलाई नै पिता भनिरहेका छौं, अरूलाई नै आफ्नो परमेश्वर मानिरहेका छौं भने हाम्रो नजरमा हामी ठिक देखिए तापनि परमेश्वर अर्थात यसु ख्रिस्टको नजरमा हामी उहाँका हराएको सन्तान हौ अर्थात बाटो बिराएका सन्तान हौ। यसैले प्रिय श्रोता, यदि आज नै हामीले हामी कहौं र कसको सन्तान हौ भन्ने कुरालाई मनन गरी गम्भीर रूपमा विचार गरी संसारका सबै थोकलाई छोडेर हाम्रा गलत क्रियाकलापलाई त्यागेर हामीले ईश्वर र पिता मानिरहेका ढुङ्गा मूर्ति स्वर्गदूत देवी देवता आकाश सूर्य चन्द्रमाको आराधना गर्न छोडेर हामी सत्य साँचो परमेश्वर येशूमा फर्क्यौं भने अवश्य पनि हामीले उहाँ विरूद्ध गरेका हरेक पापको उहाँले क्षमा दिनुहुनेछ। वचनमा आज हामीले सुने जस्तै जसरी हराएको पुत्र फर्किँदा एउटा बुवाले जसरी आनन्द मनाउनु भएको छ, त्यसरी नै हामी येशू कहाँ फर्क्यौं भने उहाँको आनन्द बढ्नेछ र हामी उहाँका सन्तान भएर सदाको निम्ति उहाँसँगै स्वर्गमा रहन पाउनेछौ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835 081-521-835 र हाम्रो मोबाइल नम्बर रहेको छ 98-587-454 98-587-454 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
1: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफूलाई आत्मिक रूपमा कसरी विकास गर्ने? जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 56 यहाँहरूलाई स्वागत छ। जब हामीले यीशु ख्रीष्टद्वारा मुक्ति पायौं, हाम्रा पापहरू यीशु ख्रीष्टको रगतले पखालिए, हामी भित्र परमेश्वरको पवित्र आत्माको अद्भुत वरदान प्राप्त गर्यौं। यद्यपि हाम्रो मन परिवर्तन भएन। भजन संग्रहको पुस्तक 119:11 पद, तपाईँको विरूद्धमा पाप नगरू भनेर तपाईँको वचन

0: मैले मेरो हृदयमा सुरक्षित राखेको छु। हामीले बाइबल अध्ययन गर्नु महत्वपूर्ण छ। यसका प्रतिज्ञाहरू मनन गर्नु ताकि हामी हरेक दिन आफ्नो जीवन कसरी बिताउँछौ भन्ने कुराले ख्रिस्टमा हामी आत्मिक रूपमा को हौ भन्ने कुराको प्रतिबिम्ब बनोस्। आत्मिक वृद्धि जाने जाने हुन्छ, यो स्वचालित हुँदैन। हामीले गर्नुपर्ने भनेको परमेश्वरलाई मनपर्ने बानीहरू बनाउनु हो। यी बानीहरूले हाम्रो चरित्रलाई आकार दिनेछ र चरित्रले हाम्रो भविष्यलाई आकार दिनेछ। एक बलियो क्रिस्चियन निरन्तर परमेश्वर केन्द्रित बानीहरू मार्फत निर्माण गरिन्छ। प्रिय श्रोता, हामीले विकास गर्नुपर्ने बानीहरूमा दैनिक बाइबल पढ्ने, निरन्तर प्रार्थना गर्ने, अन्य बलिया क्रिस्चियनहरूसँग संगति गर्ने, आफूभन्दा कमजोर अरूको सेवा गर्ने र खाँचोमा परेकाहरूलाई आफ्नो प्रशस्तता दिने समावेश छ। जब हामी यस्ता बानीहरू निर्माण गर्छौ, यसले हामीलाई विश्वस्तै चरित्रमा ढाल्छ। हित उपदेशको पुस्तक 10:24-25 पद। हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। कतिजनाको संगतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन प्रोत्साहन दियो। प्रार्थना, बाइबल अध्ययन र आराधना मार्फत परमेश्वरसँग घनिष्ठ सम्बन्ध निर्माण गर्नुहोस्। अरूसँगको तपाईँको अन्तर्क्रियामा प्रेम, नम्रता, इमानदारीता र विश्वास योग्यता प्रदर्शन गर्नुहोस्। अन्य क्रिस्चियनहरूसँग प्राय भेट्नुहोस् र एकअर्कालाई प्रोत्साहन दिनुहोस्। हित उपदेशको पुस्तक 3:27 पद। आफ्नै नजरमा बुद्धिमान नहो, परमप्रभुको भय मान र दुष्कर्मलाई त्याग। आफ्नो दैनिक जीवनमा परमेश्वरको प्रेमको चरित्र प्रतिबिम्बित गर्नुहोस्। आफ्नो वचन र कार्यद्वारा अरूको लागि आशीर्वाद बन्नुहोस्। खासमा परेका मानिसहरूलाई मद्दत गरेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्नुहोस्। विधवा र अनाथहरूको हेरचाह गर्नुहोस् र येशु ख्रीष्टको व्यक्तिगत सम्बन्धबाट आउने मुक्ति र आशाको सन्देश साझा गर्नुहोस्। भजन संग्रहको पुस्तक 37:4-5 पद। परमप्रभुमा आनन्दित हो र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ। प्रिय श्रोता, तपाईँको जीवनको लागि उहाँको योजना के हो भनेर पत्ता लगाउन नम्रतापूर्वक आफ्नो पिता परमेश्वरको अगाडि जानुहोस्। त्यसपछि आफ्नो शारीरिक इच्छाहरू पछ्याउनुको सट्टा यो योजनामा समर्पित हुन छनौट गर्नुहोस्। तपाईँको यात्राको हरेक चरणमा तपाईँलाई मार्गदर्शन गर्न परमेश्वरमा भरोसा राख्नुहोस्। यी कुराहरू दिनदिनै, महिनासम्म र वर्षसम्म गर्न विश्वासी रहनुहोस् अनि तपाईँ पक्कै पनि आत्मिक रूपमा आफ्नो पिता परमेश्वरको नजिक बढ्नुहुनेछ र तपाईँको जीवन उहाँलाई खुसी पार्ने जीवन हुनेछ। रोमीको पुस्तक 15:13 पद। आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले परिपूर्ण गरिदेऊन्। यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक। प्रिय श्रोता, अरूको सेवा गरेर परमेश्वरप्रतिको हाम्रो प्रेम प्रदर्शन गर्नु भन्दा ठूलो आनन्द हामीले अनुभव गर्न सक्दैन। जब हामी त्यसो गर्ने छनौट गर्छौ, यसै ख्रीष्टसँगको हाम्रो भविष्यको आशा पनि हाम्रो हृदयमा जीवित र वास्तविक बन्छ। हामी आशा गर्छौ कि एक दिन चाँडै नै येशु राजाहरूको राजा र प्रभुहरूका प्रभुको रूपमा शासन गर्न यस पृथ्वीमा फर्कनुहुनेछ। जब उहाँले त्यसो गर्नुहुनेछ, उहाँले उहाँसँगको सम्बन्धमा वृद्धि गर्न विश्वास गर्नेहरूलाई इनाम दिनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: of Good News FM 105 थोप्लो 1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण, प्रस्तुता हरि जिज्ञासुको साथमा।
2: आदरणीय श्रोता मित्र जयमस्ती नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। म हरेक हप्ता चाहिँ आज पनि तपाईँको बीचमा उपस्थित भइसकेको छु। जो स्वदेशमा आफ्नो काममा व्यस्त हुनुहुन्छ, आफ्नो अध्ययनमा व्यस्त हुनुहुन्छ र अन्य धेरै कुराहरूमा विभिन्न कुराहरूमा तपाईँ व्यस्त हुनुहुन्छ, तपाईँहरूलाई धेरै सम्झेको छु। र जो विदेशमा हुनुहुन्छ, अध्ययनको सिलसिलामा रहनु भएको छ, अर्थात् अन्य कामकाजको सिलसिलामा तपाईँहरू विदेशमा हुनुहुन्छ र अरू धेरै ठाउँमा जो जहाँ हुनुहुन्छ तपाईँहरूलाई विशेष गरी सम्झिरहेको छु। जो जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, तपाईँ आफ्नो जीवनलाई खुसी साथ अगाडि बढाउनुहोला। परमेश्वरको डर र भयमा अगाडि बढाउनुहोला। परमेश्वरलाई सधैँ प्रेम गर्नुहोला। परमेश्वरलाई जब तपाईँले प्रेम गर्नुहुन्छ, त्यो प्रेमलाई सधैँ सुरक्षित राख्दछ। परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ। प्रेम मित्र, म फेरि पनि तपाईँलाई भन्दछु, तपाईँ जो जहाँ हुनुहुन्छ खुसी साथ आत्मविश्वास साथ परमेश्वरलाई प्रेम गरेर परमेश्वरसँगको सम्बन्ध बलियो राखेर तपाईँ अगाडि बढ्नुहोला। रेडियो कार्यक्रम नयाँ आशाको किरण लुथरन और मेस्टी नेपालले तयार पारेको यस कार्यक्रमको मुख्य उद्देश्य भनेको मानिसहरूलाई असल रूपमा अगाडि बढ्न, साहसिक रूपमा अगाडि बढ्न, परमेश्वरलाई प्रेम गर्न, परमेश्वरसँग रहेर नयाँ जीवन अर्थात साहसिक वाला जीवन, चिन्तारहित वाला जीवन जिउनको लागि प्रेरणा दिने एउटा कार्यक्रम हो। यस कार्यक्रमबाट तपाईँ जहिले पनि उत्साहित हुनुहुनेछ भन्ने आशा र विश्वास गर्दछौ र परमेश्वरलाई तपाईँले प्रेम गर्नुहुन्छ भन्ने पनि विश्वास गर्दछौ। प्रेम मित्र, आज तपाईँसँग अझ विशेष कुराकानी गर्नको लागि र मुख्य विषय वस्तुतर्फ जानुभन्दा अगाडि आउनुहोस् एउटा क्रिश्चियन भजन गीत सुनेर हाम्रो हृदयलाई तयार पारौं।

आदरणीय श्रोता मित्र, यो संसारमा धेरै दुःख पीडा र कष्टहरू हुँदछ र ती कष्टहरूमा पनि हामी नयाँ तरिकाले अगाडि बढ्नु पर्दछ। म आज तपाईँलाई एउटा सल्लाह अथवा सुझाव अथवा म आशा गर्दछु, विश्वास गर्दछु, भरोसा गर्दछु, यो बर्सातको समय चलिरहेको छ, तपाईँ जुन ठाउँमा भए पनि सुरक्षित रहनुहोला। यात्रा गर्दाखेरि तपाईँले सुरक्षित साथ यात्रा गर्नुहोला। बाढी पहिरो आउने सम्भावनाहरू हुन्छ र बाढी पहिरोको कारण धेरै जोखिमको समस्याहरू छन् र विभिन्न क्षेत्रमा सरकारले नै सूचना जारी गरिरहेको छ। यो बर्सातको समयमा यात्रा गर्दाखेरि बस्ने ठाउँमा पनि अलि सुरक्षित साथ बस्नुपर्ने र जुन जुन ठाउँमा बाढी प्रभावित क्षेत्र छ त्यो क्षेत्रका सबैजना सुरक्षित रहनुहोला भन्ने आशा गर्दछु। किनकि बाढी पहिरो र विभिन्न कुराहरू दुर्घटना कुराहरू कतिखेर के हुन्छ अत्तो पत्तो हुँदैन, त्यसले गर्दाखेरि तपाईँ जो जहाँ हुनुहुन्छ सुरक्षित हुनुपर्ने हुन्छ। यदि कुनै तत्काल त्यस्तो खालका अप्रिय घटनाहरू घट्यो भने पनि घटना घटेको ठाउँमा तपाईँले सहायता पुर्याउनु पर्ने छ भने तपाईँ तत्काल सहायता गर्नुहोला। छर छिमेकमा त्यस्तो खालको बाढी पहिरोको समस्या र अरू धेरै कुराहरू समस्याहरू भयो भने तपाईँ स्थानीय हुनुहुन्छ भने तपाईँले सहयोग पुर्याउनु होला, किनकि परमेश्वरले सहयोग गर्नको लागि तपाईँ हामीलाई खटाउनु भएको छ। किनकि परमेश्वरले छिमेकीलाई प्रेम गर्न सिकाउनु भएको छ। क्रिस्चियन विश्वास भनेको त्यस्तो विश्वास हो जसले अरू धेरैलाई प्रेम गर्न सिकाउँदछ र एकले अर्कालाई सहयोग गर्नु चाहिँ निकै उत्तम हुँदछ। प्रिय मित्र, तपाईँहरू जहिले पनि आफ्नो विश्वासलाई ध्यानमा राखेर, आफ्नो योजनालाई ध्यानमा राखेर, तपाईँले परमेश्वरमाथि भरोसा राखेर आफ्नो जीवनलाई परमेश्वरसँग भरोसामय रूपमा अगाडि बढाएर तपाईँले आफ्नो जीवनलाई समर्पित गर्नुपर्ने हुन्छ। धेरै वर्ष अघि तपाईँले देख्नुभयो होला धेरै बाढी पहिरोको कारणले गर्दा धेरैले जनधनको क्षति पुगेको तपाईँले देख्नुभयो। गत वर्ष पनि धेरै ठुलो क्षति भएको थियो। केही वर्ष अघि काठमाडौँ उपत्यकामा बागमती नदीको बाढी आएर केही व्यक्तिहरूको निधन भएको थियो, केही व्यक्तिहरू बेपत्ता भएका थिए र धेरै धनजनको क्षति भएको थियो। तर त्यो क्षति हुनुको कारण चाहिँ कसैलाई पनि थाहा हुँदैन, विपत्ति कतिखेर कहिले आउँछ भन्ने थाहा हुँदैन। त्यसकारण तपाईँ हामी जहिले पनि सजग हुनुपर्ने हुन्छ। यो बर्सातको समय भएको कारणले गर्दाखेरि तपाईँ हामी जहिले पनि यात्रा गर्दाखेरि सोचेर त्यहाँको मौसमको बारेमा जानकारी लिएर अनि त्यसपछि कहाँ बाढी प्रभावित क्षेत्र छ ती कुराहरूलाई पनि ध्यान दिएर तपाईँ सुरक्षित रहनुपर्ने हुन्छ। यो बर्सातको समयमा गाउँघरमा बस्नुहुन्छ भने अलि भिरालो ठाउँमा ढुङ्गाहरू आउने र ढुङ्गाको कारणले ढुङ्गा पहिरो आउने र पहिरोको कारणले गर्दाखेरि ज्यान जोखिममा हुने गरेको पनि छ। तपाईँले यस्तो कुराहरूमा ध्यान पुर्याउनु हुनेछ भन्ने पनि म आशा गर्दछु। जसले परमेश्वरमाथि विश्वास गर्नुभएको छ तपाईँहरूले पनि बर्सातको समयमा सकभर कम जोखिमपूर्ण घटनाहरू परिस्थिति होस् भन्ने विषयमा तपाईँले निरन्तर रूपमा प्रार्थना गर्नुहुनेछ भन्ने आशा गर्दछौ। किनकि जो जहाँ भए पनि जस्तो अवस्थामा भए पनि बाढी पहिरो र प्राकृतिक प्रकोपको कारणले भएका घटनाहरूको कारण हामी सबै नेपालीहरूको मन दुखिरहेको हुन्छ र हामीले एकले अर्काको समस्या प्रति एकले अर्काको घाउ मलम लगाउने कुराहरू हामी सबैले गर्नुपर्ने हुन्छ। प्रिय मित्र, तपाईँले देश यो अवस्थामा र देशका सबै भूभागहरूमा जे जस्ता घटनाहरू गर्छन् ती घटनाहरूको समाधानको लागि, ती समस्या समाधानको लागि तपाईँ र हामीले निरन्तर रूपमा प्रार्थना सहयोग गर्नुपर्ने आवश्यक छ। यो पछिल्लो चरणमा जो जिम्मेवारी निकाय बाढी पहिरोको समस्या समाधान गर्नको लागि बनेको समितिहरू, सरकारले खटाएको दाट टिमहरू र नेपाली सेना लगायत अन्य धेरैको निम्ति तपाईँ र हामीले निरन्तर रूपमा प्रार्थना गर्नुपर्ने आवश्यक। त्यो प्रार्थनाको कारण परमेश्वरले अझै धेरै त्यस्ता व्यक्तिहरूलाई बल दिनुहुन्छ, त्यस्ता खालका घटनाहरू घट्नबाट परमेश्वरले जोगाउनुहुन्छ र परमेश्वरले धेरैलाई सहायता गर्नुहुँदछ र सरकारले पनि असल तरिकाले यस्ता यो वर्षको बाढी पहिरो र प्राकृतिक प्रकोपको समाधान गर्नको लागि, घटेका घटनाहरूको समाधान गर्नको लागि सरकारले पनि उचित पहल गरोस् भन्ने चाहना हामीले राख्नु पर्दछ र निरन्तर हामीले सरकारलाई पनि सहायता गर्नु पर्दछ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। किनकि सरकारले जे कुराहरू गरिराखेको छ ती कुराहरूमा हाम्रो सहयोग निरन्तर हुनुपर्छ। प्रिय मित्र, जहिले पनि त्यस्ता खालका प्राकृतिक प्रकोपको घटनाहरू आफूलाई मात्रै पर्छ अथवा अर्कोलाई मात्रै पर्न सक्छ भन्ने होइन, कहिले कतिखेर त्यस्ता खालका घटनाहरू गर्छन् अत्तो पत्तो हुँदैन। त्यसकारणले पवित्र धर्मशास्त्र बाइबलले जहिले पनि छिमेकीलाई प्रेम गर्नुपर्छ, एकले अर्कालाई सहायता गर्नुपर्छ, एकले अर्काको उद्धार गर्नुपर्छ, एकले अर्काको हृदय बचाउनु पर्छ, एकले अर्काको आत्मा बचाउनु पर्छ, एकले अर्कालाई सुसमाचार सुनाउनु पर्छ भन्ने कुरा
प्रष्ट पारेको छ। त्यसकारण हामी जसले परमेश्वरमाथि विश्वास गर्छौँ यी कुराहरूलाई आत्मसात गर्दै एकले अर्कालाई निरन्तर रूपमा सहयोग गर्नुपर्ने आवश्यक हुँदछ। म फेरि पनि तपाईँलाई दोहोऱ्याएर भन्दछु कि तपाईँ जो जहाँ हुनुहुन्छ जस्तो सुकै अवस्थामा भए पनि यो प्राकृतिक प्रकोप अर्थात यो बाढी पहिरो जस्ता दुर्घटना हुने समयमा तपाईँले एकले अर्कालाई सहायता गर्नुहोस्, सुरक्षित रहनुहोस् भन्ने फेरि पनि म दोहोऱ्याएर पनि रहेको छु। प्रिय मित्र, हामी परमेश्वरमा विश्वास गर्ने व्यक्ति भएको कारणले गर्दाखेरि झन् जसले तपाईँ परमेश्वरमाथि विश्वास गर्नुभएको छ तपाईँ हामीले झन् अझै धेरै छिमेकीलाई सहायता गर्नुपर्छ, अझै धेरै दुःखमा परेका व्यक्तिहरूलाई सहायता गर्नुपर्छ। दुःखमा परेका व्यक्तिहरूलाई माथि उठाउनको लागि उनीहरूको जीवन परिवर्तन गर्नको लागि हामीले सहायता गर्नुपर्ने हुन्छ। सामाजिक कार्यमा पनि हामीले सहायता गर्नुपर्ने हुन्छ। यस्ता खालका विपत्तिमा हामी सहयोग गर्यौं भने हामीलाई परमेश्वरले अझ ठूलो आशिष दिनुहुन्छ, अझ प्रभावकारी काम हुँदछ। तपाईँले जहिले पनि परमेश्वरको योजनामा रहेर काम गर्नुहुनेछ भन्ने म आशा गर्दछु। प्रिय मित्र, जहिले पनि परमेश्वरको डर र भयमा रहेर तपाईँले काम गर्नुभएको होस्। परमेश्वरको डर र भयमा रहेर तपाईँले यस्ता आशिषमय र असल कामहरू गर्नुभएको होस् भन्ने चाहदछु। आज संसारका कतिपय मानिसहरू धेरै परमेश्वरलाई विश्वास नगरे पनि परमेश्वरमाथि भरोसा नगरे पनि धेरै ठूलो सामाजिक कामहरू गरिराखेको हुन्छन्। उनीहरूले धेरै असल कामहरू गरिरहेका छन्। त्यो असल कामले उनीहरूले चर्चा पाइराखेको हुन्छन्। उनीहरूको हृदय शान्त भइराखेको हुन्छ, आशिषित भइराखेको हुन्छ। यसकारणले तपाईँ र हामीले जहिले पनि बुझ्नुपर्ने कुराहरू के हो भने जब तपाईँले अरू दुःख र अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई तपाईँले सहायता गर्नुहुन्छ तब तपाईँको जीवन अझ आशिषित भइराखेको हुन्छ, अझ शान्तिको महसुस गरिरहेको हुन्छ, अझ आशिषको महसुस गरिराखेको हुन्छ। प्रिय मित्र, जहिले पनि तपाईँले आफ्नो योजनालाई, आफ्नो दिनलाई, आफ्नो भविष्यलाई अरूको सेवामा लगानी गर्नको लागि तपाईँ तयारी हुनुहोस्। दिन दुखी गरीबहरू अप्ठ्यारोमा परेकाहरूलाई जब तपाईँले सहयोग गर्नुहुन्छ तपाईँले पनि सहयोग पाउनुहुन्छ। प्रिय मित्र, तपाईँसँग रहेर मिठो कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने हामीलाई पठाउन नभुल्नुहोला। र यो प्राकृतिक प्रकोपको समयमा, यो विपत्तिको समयमा, यो बरसातको समयमा त्यस्ता खालका प्राकृतिक प्रकोपको घटनाहरू घट्न सक्छन्। यो अवस्थामा तपाईँले एक्लै अर्कालाई सहयोग गर्दै आफू पनि जो जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला भन्ने आशा गर्दछु। र म देश र जनताको निम्ति र नागरिकको निम्ति जो जहाँ भए पनि हामी निरन्तर रूपमा प्रार्थना गर्दछौँ र त्यो प्रार्थनाले त्यस्ता खालका जोखिमपूर्ण घटनाहरूबाट टाढा रहनको लागि हामीलाई परमेश्वरले सहायता गर्नुहुनेछ भन्ने आशा गर्दछु। फेरि पनि तपाईँले तपाईँसँग कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने हामीलाई पठाउनुहोला। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com। त्यस्तै गरी हाम्रो वाट्सएप नम्बर रहेको छ 9845554418 मा पनि हामीलाई तपाईँले प्रत्यक्ष रूपमा आफ्नो जानकारी पठाउन सक्नुहुनेछ। जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाइयो, हाम्रो निरन्तर भजन संग्रहको अध्ययनको यात्रामा हामीलाई यो अध्ययनले चाहिँ परमेश्वरको महिमा बुझ्न र उहाँमाथि पूर्ण भरोसा राख्न चाहिँ सिकाइरहेको छ र अघिल्लो अध्ययनमा पनि हामीले परमेश्वरमा पाइने साँचो सान्त्वनाको बारेमा चाहिँ सिक्दै थियौं र आजको अध्ययनमा चाहिँ हामी कुन विषयमा रहेर चाहिँ यो अध्ययन यात्रालाई अगाडि बढाउनेछौ दाइ?
2: आज हामी भजन संग्रह 5-7 अध्ययनहरू लिएर अध्ययन गर्नेछौ। यी अध्ययनहरूले हामीलाई एउटा सुन्दर सत्य सिकाउँछन्, सबै समय र सबै परिस्थितिमा परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र उहाँ नै हाम्रो सुरक्षित शरण स्थान हुनुहुन्छ भन्ने सत्यलाई यो अध्ययनले हामीलाई सिकाउनेछ।
1: त्यसो भए त आजको अध्ययनले हामीलाई जीवनका जुनसुकै परिस्थितिमा पनि परमेश्वरले हामीलाई सुरक्षा दिनुहुन्छ भन्ने भरोसा चाहिँ दिनेछ, होइन त?
2: अवश्य पनि भाइ। साथै संकटका समयमा प्रार्थनाको शक्ति, परमेश्वरको कृपा र प्रभु येशु ख्रीष्टमाथि भरोसा राख्नु किन आवश्यक छ भन्ने कुरा पनि हामीले यो अध्ययनको यात्रामा थाहा गर्नेछौ।
1: त यी कुराहरू सुन्दै गर्दाखेरि चाहिँ म आजको अध्ययनको निम्ति एकदमै उत्साहित भएको छु र आदरणीय श्रोताहरू, आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनलाई चाहिँ शुरू गरौं र परमेश्वरको कृपा र प्रेमलाई अझ गहिराईसँग बुझ्न खुला हृदय र तयार मन लिएर आजको अध्ययन यात्रामा सहभागी बनाऊ।
3: मित्र, प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसी। आज हामी बाइबल अध्ययन भजन संग्रह 5-7 अध्यायबाट देख्नेछौ। भजन 5 अध्याय त्यस खण्डमा सामेल हुँदछ जुनले दुई मसी सम्बन्धी भजन यानि मसयानिक साम्स बीच सिँढीको निर्माण गर्दछ। यो भजनहरूको समूह यानि 4-7 अध्यायले वास्तवमा कथाको बताउँछ। तिनीहरूमा सबभन्दा पहिलो हो दाउदको व्यक्तिगत जीवनको तस्विर अनि दोस्रो चाहिँ तिनीहरूले महाक्लेश अवधिमा इसरायल राष्ट्रको अगमबाडिक रूपमा तस्विरको प्रकट गर्दछ। साथै तिनीहरूसँग आज हाम्रो निम्ति खास लागूहरू पनि छ किनकि त्यहाँ महान सिद्धान्तहरूको सामेल भएको छ। तिनीहरूसँग सबै युगहरूमा र सबै समयहरूमा परमेश्वरका सन्तानहरूको निम्ति सन्देशहरू छन्। यो भजन 5 अध्याय दाउदद्वारा लेखिएको हो। यसको शीर्षक छ शत्रुबाट रक्षाको प्रार्थना। वाद्य नायकको निम्ति बाँसुरीको साथमा गाउने दाउदको भजन अनि 4 अध्याय चाहिँ तारको बाजामा बजाउने दाउदको भजन थियो अनि दाउद इसरायलको मनोहर भजनकार साथै संगीतकार थिए। उसले प्राय यी भजनहरूलाई संगीतमा ढालेका थिए। सम्भवत क्वायरहरूले यी भजनहरू बाँसुरीको साथमा गाउँथे। यो बिहानको भजन थियो र यो कसरी आरम्भ हुन्छ त्यसको ध्यान दिनुहोस्। भजन 5 अध्याय 1-3 पदमा भनिएको छ, हे परमप्रभु, मेरा कुरामा कान लगाउनुहोस्, मेरो ध्यानतिर विचार गर्नुहोस्। हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो पुकाराको स्वर सुन्नुहोस्, किनकि तपाईँमा नै म प्रार्थना गर्दछु। हे परमप्रभु, बिहानै तपाईँले मेरो स्वर सुन्नुहुनेछ, बिहान तपाईँमा प्रार्थना गरेर म पहरा बस्नेछु। यो भजन चाहिँ बिहानको प्रार्थना हो। दाउद भन्छन्, बिहान तपाईँमा प्रार्थना गरेर म पहरा बस्नेछु। बिहान प्रार्थनामा परमेश्वर कहाँ आफ्नो हृदयको पुकारलाई उठाउने असल समय हो। अनि आगे पद 4-7 भनिएको छ, किनभने तपाईँ दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न, खराबी तपाईँमा रहनै सक्दैन, घमण्डी मानिस तपाईँको नजरको सामु उभिन सक्ने छैन, अधर्मको काम गर्नेहरू सबैलाई तपाईँ घृणा गर्नुहुन्छ, झुट बोल्नेहरूलाई तपाईँ नष्ट गर्नुहुन्छ, परमप्रभुले रक्तपात र छल गर्ने मानिसलाई घृणा गर्नुहुन्छ। तर म चाहिँ त तपाईँको प्रशस्त करुणाद्वारा तपाईँको भवनभित्र आउनेछु, तपाईँको डर मानेर तपाईँको पवित्र मन्दिरतिर दण्डवत गर्नेछु। मित्र, यो ईश्वरीय भक्तहरूको सान्त्वना हो। जब तपाईँ आज वरिपरि हेर्नुहुन्छ, तपाईँले दुष्टता भ्रष्टता फैलिरहेको देख्नुहुन्छ। यो नै एक कुरा हो जुनले हाम्रो हृदयलाई निराश गर्दछ। यस्ता दिनहरूमा ईश्वरीय भक्त जनहरूको निम्ति यो कस्तो सान्त्वनाको कुरा छ। परमेश्वरले यस्ता दुष्टता र भ्रष्टताको घृणा गर्नुहुन्छ, अनि जब परमेश्वर यस पापपूर्ण संसारमा हेर्नुहुन्छ, यसले उहाँलाई पनि दिक्दार गर्दछ। दुष्टताले परमेश्वरलाई प्रसन्न तुल्याउन सक्दैन, न यसले परमेश्वरलाई जान्ने मानिसहरूलाई नै खुशी पार्न सक्छ। दुष्टता उहाँसँग रहन सक्दैन। पहिलो युहन्ना 1:5 भनिएको छ, किनकि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अन्धारो छैन। हबक्कूकले यसलाई यसरी भने, जब परमेश्वरले उसलाई भन्नुभयो कि कल्दीहरूले परमेश्वरको मुलुकलाई आक्रमण गर्न गइरहेका थिए। हबक्कूक 1:13 भन्दछन्, तपाईँको दृष्टि यति शुद्ध छ कि दुष्ट कुराहरू हेर्न सक्नुहुन्न, तपाईँको दृष्टि यति शुद्ध छ कि दुष्ट कुराहरू हेर्न सक्नुहुन्न। दुष्टताहरू केही समयको लागि सफल समृद्धि सम्पन्न हुन सक्ला, तर त्यो दिन निश्चय नै आइरहेको छ जुनले ती मानिसहरूमा विनाश र अनन्त शरम ल्याउनुहुनेछ, जसले झुटाहरूको र अधर्महरूको अभ्यास गर्छन्। परमेश्वरले यसलाई अति नै स्पष्ट पार्नुभयो कि त्यहाँ दण्डको दिन, इन्साफको दिन आइरहेको छ र दुष्टता विनाश हुनेछ, खत्तम हुनेछ। परमेश्वरले यसको प्रकाश 21:8 भन्नुहुन्छ, तर विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, ज्ञानमाराहरू, व्यभिचारीहरू, जादुगरहरू, प्रतिमा पूजकहरू र सबै झुट्टा बोल्नेहरूको भाग आगो र गन्धक बलेको कुण्डमा हुनेछ, जो दोस्रो मृत्यु हो। हा मित्र, म विश्वास गर्दछु कि परमेश्वरको दण्ड यो पृथ्वीमा आइरहेको छ। आगे पद 8-9 भनिएको छ, आगे पद 8-9, हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईँको धार्मिकतामा मलाई डोर्याउनुहोस्, तपाईँको मार्ग मेरो सामने सोझो पारिदिनुहोस्, किनभने तिनीहरूको मुखमा सत्यता छैन, तिनीहरूको अन्तस्करण दुष्टले भरिएको छ, तिनीहरूको अन्तस्करण दुष्टताले भरिएको छ। मित्र, भिन्नै अनुवादमा यो छ, हे यहोवा, मेरा शत्रुहरूको कारण मलाई तपाईँको धार्मिकतामा डोर्याउनुहोस्। उनी भनिरहेका छन्, मेरा शत्रुहरू मलाई चियो गरिरहेका छन्, हेरिरहेका छन्। तिनीहरू चाहन्छन् कि म पतन भएको, ठोकर खाएर लडेको, तर म तपाईँलाई महिमा गर्न चाहन्छु। त्यसकारण दाउद परमेश्वरका प्रार्थना गरिरहेका छन्, उहाँले उसलाई ठोकर र लड्न नदियोस् भनेर, बरु उहाँ उसलाई डोर्याओस् भनी प्रार्थना गर्छन्। भन्छन् किनभने तिनीहरूको मुखमा सत्यता छैन, तिनीहरूको अन्तस्करण दुष्टताले भरिएको छ। अमित्र, यही कुरा पाउले रोमी 3:13 उद्धृत गरेका छन्। अनि आगे पद 10-12 भनिएको छ, 5:10-12, हे परम प्रभु परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्, तिनीहरूका आफ्नै युक्तिले तिनीहरू पतित हौं, तिनीहरूका थुप्रै अपराधले गर्दा तिनीहरूलाई बाहिर धपाउनुहोस्, किनकि तिनीहरू तपाईँको विरूद्धमा बागी भएका छन्, तर तपाईँको शरण लिनेहरू चाहिँ तपाईँले तिनीहरूलाई रक्षा गर्नुभएको हुनाले रमाउन्, तिनीहरू सधैँ आनन्दले कराउन्, तपाईँको नाउँलाई प्रेम गर्नेहरू तपाईँमा प्रफुल्लित हुन्, किनकि तपाईँले धर्मात्माहरूलाई आशिष दिनुहुनेछ। हे परमप्रभु, तपाईँले त्यसलाई ढालले झैं आफ्नो निगाहले घेर्नुहुनेछ। मित्र, जब दाउदले वरिपरि नजर लगाउँदा खालि दुष्टता र भ्रष्टता मात्र देख्दा प्रार्थना नै यस मानिसको सहारा र आश्रय हो। अनि उसले त्यस तरिकामा हिँड्न सक्षम गरून् भनेर परमेश्वरसँग मार्गदर्शन र अगुवाईको निम्ति प्रार्थना गर्छन्, ताकि त्यस हृदयले परमेश्वरको नाउँमा अपमान नल्याओस्। मित्र, पद दशमा भजनकार आफ्ना शत्रुहरूलाई नष्ट गर्नुहोस् भनेर परमेश्वरसँग प्रार्थना गर्छन्। यो नै भजनहरूमा रेकर्ड गरिएको पहिलो श्रापयुक्त प्रार्थना हो। पछिबाट म यस विषयलाई विकास गर्न समय पाउनेछु। दाउले त्यस्ता केही खास प्रार्थनाहरूको

कुनै कुनै उसका ती प्रार्थनाहरू अति नै कठोर खालका छन्। यसैयाले पनि त्यसरी नै यसैया 64:1-2 प्रार्थना गरे, जब उसले भने, आकाश फटाएर तपाईँ ओर्लनु भए त तपाईँका उपस्थितिमा पर्वतहरू डगमगाउने थिए, आगोले झाडी उडाए झैं र पानी उमाले झैं तपाईँका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्नलाई र जाति जातिहरू तपाईँको उपस्थितिमा कामुन भनेर तपाईँ आउनु भए त। मित्र, कुनै दिन दण्ड अपराधी दुष्टहरूमाथि निश्चय नै खस्नेछ। शास्त्रले यसको स्पष्ट पार्दछ कि परमेश्वरले बदला लिनुहुनेछ। तपाईँलाई यादै होला, प्रभुले एकजना विधवाको बारेमा दृष्टान्त भन्नुभयो, जसले आफ्नो मुद्दालाई मामलालाई संसारिक न्यायकर्ता न्यायाधीश कहाँ यो भन्दै लगेर गए। लुका 18:3-8 भनिएको छ, मेरी वादीबाट मलाई जोगाइदिने इन्साफ गरिदिनुहोस्। तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, म परमेश्वरको भय मान्दिन, मानिसको आदर पनि गर्दिन, तापनि यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको इन्साफ गरिदिनेछु, नत्र त त्यो बार बार आएर मलाई दिक्क पार्नेछ। अनि प्रभुले भन्नुभयो, सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्? औ के परमेश्वरले आफ्ना सुनिएकाहरूका बदला लिनुहुन्न र? जसले उहाँलाई रातो दिन पुकार्दछ र उहाँ तिनीहरूमाथि सहनशील हुनुहुन्छ। म तिनीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूका बदला लिनुहुनेछ। त्यसो भए तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास पाउनेछ? अनि दाऊदले पनि आफ्नो दिनमा बदलाको निम्ति प्रार्थना गरे। आज क्रिस्चियनहरूको निम्ति यस्तो किसिमको प्रार्थना गर्ने काम पूर्ण रूपमा पापपूर्ण प्रार्थना हो। त्यहाँ धेरै मानिसहरू छन् जो यस शास्त्रको खण्डलाई छोड्न चाहन्छन्। अरू त के त्यहाँ कोही कोही छन् जसले भन्छन् कि यो परमेश्वरको वचन होइन, किनभने यो आज क्रिस्चियनहरूको निम्ति कुनै यथोचित अभिव्यक्ति होइन। सायद यो ठिक होला, तर मित्र, यो अझै परमेश्वरको वचन हो, जुन महाक्लेश अवधिमा परमेश्वरका जनहरूले यो प्रार्थना गर्नेछन् जो व्यवस्था मुनि छन्। जस्तो कि अतीतमा व्यवस्था मुनि हुनेहरूले यस प्रकारको प्रार्थना गरेथे, अनि परमेश्वर आफ्ना मानिसहरूको प्रार्थनाको सुन्नुहुन्छ र उहाँले तिनीहरूका शत्रुहरूमाथि बदला लिनुहुनेछ। तर हामीले यस अनुग्रहको युगमा चाहिँ बेग्लै तरिकामा प्रार्थना गर्नुपर्छ या व्यवहार गर्नुपर्छ। मती 5:44 प्रभु येशु भन्नुहुन्छ, तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर। मित्र, यो काम अति नै कठिनको कुरा हो, तर यही नै प्रभु हामीले गरेको चाहनुहुन्छ। रोमी 12:19 हामीलाई भनिएको छ, हे प्रिय हो, बदला नल्याऊ तर परमेश्वरको क्रोधलाई स्थान देऊ, किनभने लेखिएको छ, बदला लिने काम मेरो हो, परमप्रभु भन्नुहुन्छ, म बदला फेर्नेछु। परमेश्वर भन्नुहुन्छ, उहाँले हरेक प्रतिशोधहरूको सम्हाल्नुहुनेछ। जब हामीले एक थप्पड एउटा गालामा पाउँछौ, यो मानव स्वभाव हो कि तुरन्तै बदलामा उसलाई पनि थप्पड लगाउने। तर जब हामीले सम्पूर्ण मामलाहरूलाई आफ्नै हातहरूमा लिन्छौं, हामी विश्वासद्वारा उहाँसँग हिँडिरहेका हुँदैनौ। मित्र, हाम्रा शत्रुहरूको सम्हाल्न ठिकठाक गर्न परमप्रभुमा विश्वास गरेको उहाँ चाहनुहुन्छ। जब प्रभु येशु पृथ्वीमा हुनुहुन्थ्यो, उहाँलाई अति नै नराम्रो गरी क्रूरतापूर्वक व्यवहार गरियो, तर उहाँले बदलामा त्यसो गर्नुभएन। उहाँ चाहनुहुन्छ कि मण्डलीहरूमा हुने उहाँका सन्तानहरूले त्यस्तै अवस्था लिएको। तर परमेश्वरले भन्नुभएको छ, बदला लिने काम मेरो हो, म बदला लिनेछु। मित्र, परमेश्वरले यसको कुनै दिन ठिकठाक गर्नुहुनेछ। यो अद्भुत भजन हो, कठोर सतावटको समयमा परमेश्वरका सन्तानहरूको निम्ति यो कति महान सान्त्वना हुनेछ। यसपछि 6:6 पनि प्रवेश गर्नेछौ। यो भजनमा यस मानिसले उसको वरिपरि आफ्नो नजर उठाए र हरेक क्षेत्रमा दुष्टताहरूको देखे, अनि उसले आफ्नै हृदयमा पनि हेरे र थाहा पाए कि उनी पनि परमेश्वरको सिद्ध मानिस होइनन्। यदि अगाडिका भजनहरू र प्रार्थनाहरू बिहान र बेलुकाका प्रार्थनाहरू थियो भने, यो प्रार्थनाले राख्ने सरोकार अति नै अन्धकार रातसँग हो। यो भजन

0: को शीर्षकमा लेखिएको छ संकष्टमा कृपाको निम्ति प्रार्थना। वाद्य नायकीको निम्ति तारको बाजाले खर्ज रागमा बजाउने दाउदको भजन। हामीलाई नयाँ पारिभाषिक शब्दको परिचय गराइएको छ, त्यो हो खर्ज राग। अनि त्यहाँ कोही कोही विश्वास गर्दछन् कि यो खाली पुरूषको आवाजहरूद्वारा गाइने गीत हो। भजन 5 श्रापयुक्त भजन हो, अनि भजन 6 अध्याय चाहिँ पश्चापी भजन हो, अर्थात पश्चापको पुकार र कृपाको निम्ति बिन्ती हो। यहाँ भनिएको छ 6 अध्याय पद 1-4 हे परमप्रभु, तपाईँको क्रोधमा मलाई नहप्काउनुहोस्, न त तपाईँको बल्दो रिसमा मलाई चेताउनुहोस्। म माथि अनुग्रह गर्नुहोस् हे परमप्रभु, किनभने म ओइलाइसकेको छु। हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरूमा बेचैनी छ, मेरा प्राण पनि साह्रै बेचैनीमा छ। तर तपाईँ चाहिँ हे परमप्रभु कहिलेसम्म? फर्कनुहोस् हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्, तपाईँको करुणाको खातिर मलाई बचाउनुहोस्। भजनकारले आफ्नै आवश्यकताको देख्नुहुन्छ। जब उसले यो कुरा देख्छ, त्यहाँ अद्भुत पस्तावको चित्कार यानि पुकार हुन्छ। अर्को चाहिँ उसको पस्ताव हो, जुन हामी पद 5-7 देख्छौ। किनभने मरेपछि तपाईँको सम्झना हुँदैन, पातालमा कसले तपाईँलाई धन्यवाद दिनेछ? विलाप गर्दा गर्दा म थाकिसकेको छु, हरेक रात आँसुले मेरो ओछ्यान डुबाउँछु, म रोएर मेरो ओछ्यान भिजाउँछु। दुःखले गर्दा मेरो आँखा निस्तेज हुन्छ, मेरा विरोधीहरूका कारणले गर्दा त्यो कमजोर हुन्छ। म सोच्दछु कि मित्र, यहाँ हामीसँग दाउदको तस्विर छ, र म यो पनि सोच्दछु कि हामीसँग येशु ख्रिष्टको पनि तस्विर छ, अनि म सोच्दछु कि यो अन्तिम दिनहरूमा इसरायलको पनि तस्विर हो, र अहिले वर्तमानमा चाहिँ विश्वासीहरूको तस्विर हो, तपाईँ र मेरो। ओ, यो कस्तो तस्विर छ! यो अति नै खिन्नताको गहिराईबाटको कृपाको लागि चित्कार हो, पुकार हो। खाली कृपाले हामीलाई बचाउन सक्छ। हामीलाई बार बार नयाँ नियममा भनिएको छ, परमेश्वर कृपामा धनी हुनुहुन्छ, उहाँसँग हरेकको निम्ति पर्याप्त कृपा छ, र हामीलाई निश्चय नै यसको आवश्यक छ। यसैया 52:14 प्रभु येशूको बारेमा भन्छ। 52:14 उसको अनुहार चिनै नसकिने गरी उसको रूप मानिसको भन्दा ज्यादै बिग्रेको थियो। अनि भजन 69:3 प्रभु भन्नुहुन्छ, म रुँदा रुँदा थाकिसके, मेरो घोक्रो सुकेको छ, मेरा परमेश्वरको बाटो हेर्दा हेर्दा मेरा आँखा टटाइसके। फेरि भजन 42:3 प्रभु भन्नुहुन्छ, मेरो आँसु रात दिन मेरो आहारा भएका छन्, औ तिनीहरूले दिनभरि मलाई भन्छन्, तेरा ईश्वर कहाँ खोए। अनि भजन 38:10 उहाँ भन्नुहुन्छ, मेरो मुटु ढुकढुक गर्छ, मेरो बल घट्दैछ, मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ। अनि अन्तिममा 89:9 प्रभु भन्नुहुन्छ, समुद्रको प्रचण्डतालाई तपाईँले राज्य गर्नुहुन्छ, जब त्यहाँ छालहरू उठ्छन् तब तपाईँले नै ती शान्त गराउनुहुन्छ। यी सबै अभिव्यक्तिहरूमा ख्रिष्टको आत्माले अगमबाडिक रूपमा आफ्नै कष्टहरूको बोल्नुहुन्छ, जुन द्वारा उहाँ आफ्नो तिरस्कार उपहासको समयहरूमा भएर पार गर्नुहुनेछ। उहाँका मानिस इसरायल राष्ट्र महाक्लेशमा बाँकी रहेको भक्तजनहरू पनि कष्टहरूमा भएर पार गर्नेछन्। आज धेरै परमेश्वरका जनहरू यस अनुभवमा भएर गइरहेका छन्। महान सान्त्वना यही हो कि उहाँ पनि यस्तै अनुभवमा भएर जानुभएको छ। यिनै कुरा उहाँले भोग्नुभयो, उहाँले सहनुभयो। आज तपाईँ जस्तो सुकै समस्यामा भएर नै किन नगइरहनु भएको होस्, उहाँ पहिले नै त्यो समस्यामा भएर गइसक्नु भएको छ, र उहाँले तपाईँलाई सान्त्वना दिन सक्नुहुन्छ। ओ, प्रभु येशु ख्रीष्ट जस्तो उद्धारकर्ता पाउने कुरा कति अद्भुत! आगे पद 8 भनिएको छ, अधर्म गर्नेहरू सबै मबाट पर बस्छ, किनभने परमप्रभुले म रोएको स्वर सुन्नुभएको छ। यहाँ प्रार्थनाको उत्तर छ 9 परमप्रभुले मेरो अन्तर्विन्ती सुन्नुभएको छ, परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ। हेब्रू 5:7 पदमा हामीलाई प्रभु येशू ख्रिष्टको बारेमा भनिएको छ। आफ्नो शरीरको दिनमा जसले बेसरी कराई आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्ने हुनेसँग प्रार्थना र अन्तर्विन्ती गर्नुभयो र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनै भयो। त्यही नै आज हाम्रो आत्मविश्वास हो। जब हामी गहिरो कष्टहरूमा संकष्टहरूमा हुन्छौं, उहाँले हाम्रो प्रार्थनाको सुन्नुहुनेछ र उत्तर दिनुहुनेछ। मित्र, के यो तपाईँको निम्ति सान्त्वना होइन र? सायद तपाईँ अहिले अति नै कठिन अवस्थामा हुनुहुँदो होला। यदि तपाईँ त्यस्तो अवस्थामा हुनुहुन्छ भने यो भजन तपाईँको निम्ति हो। त्यसपछि लगत्तै सात अध्यायमा पनि प्रवेश गरौं। यसको मुख्य विषय हो दाऊदको प्रतिशोधको निम्ति चित्कार। म सोच्दछु कि यसले अगमबाडिक रूपमा महान क्लेशको समय अवधिमा इसरायलको परमेश्वरमा भय राख्ने बाँकी रहेका भक्तजनहरूको अन्तिम कष्ट र सतावटको प्रकट गर्दछ। अहिले प्रार्थनामा दाऊदको आत्मविश्वासको ध्यान दिनुहोस्। भजनसँग सात अध्याय एक दुई पदमा भन्छन्, हे परमप्रभु परमेश्वर, तपाईँमा नै म शरण लिन्छु। मलाई खेर्नेहरू सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटकारा दिनुहोस्। नत्र त सिंहले झैं त्यसले मेरो प्राणलाई फराउनेछ। छुटकारा दिने कोही नहुँदा मलाई टुक्रा टुक्रा पार्नेछ। त्यो सिंह को हो? त्यो शैतान हो। दोस्रो पत्रुस पाँच अध्याय आठ पदमा पत्रुस चेतावनी दिन्छन्, सचेत रह, जाग रह, तिमीहरूको विरोधी शैतान कसलाई भेटौं र निली हालौं भनेर गर्जने सिंह झैं खोजेर हिँड्छ। त्यसपछि भजनकार अन्यायी अधर्मी सतावटको बारेमा बताउँछन्। पद तीन र चारमा भन्छन्, हे मेरा परमप्रभु परमेश्वर, यदि मैले यसो गरेको भएदेखि, यदि मेरा हातमा केही अधर्म भएदेखि, यदि मसँग मेल राख्नेलाई मैले भलाइको बदलामा खराबी गरेको भए, जो बिना कारण मेरो विरोधी थियो त्यसलाई मैले बचाएको छु। अधर्मी र निर्दोषले यो संसारमा पाउने कष्टहरू नै एक कुरो हो जुनको म बुझ्न सक्दिन र म बुझ्न चाहदिन पनि। तर म यो तपाईँलाई भन्न चाहन्छु, म जान्दछु कि त्यहाँ एकजना हुनुहुन्छ जो यसको बुझ्नुहुन्छ। उहाँले कुनै दिन हामीलाई यसको स्पष्ट गर्न गइरहनु भएको छ। त्यहाँ तपाईँको जीवनमा र तपाईँका जीवनमा त्यस्ता कुराहरू छन् जुन हामी बुझ्न सक्दैनौ। म तपाईँको कष्टको सफाई स्पष्टीकरण दिन सक्दिन, किनभने मलाई अरू त के यो पनि थाहा छैन कि किन म केही समस्याहरूमा भएर कष्टहरूमा भएर जानु पर्यो। तर उहाँले कुनै दिन यसको स्पष्टीकरण दिन गइरहनु भएको छ। अहिले हामी अद्भुत सुन्दर खण्डमा आएका छौं। यो रातको अन्धकार जस्तो होइन जुन हामीले छ अध्यायमा देख्यौ, बरु यो बिहानको ज्योति हो। छ पदमा भनिएको छ, सात अध्यायको छ पदमा, हे परमप्रभु, तपाईँको रिसमा उठ्नुहोस्, मेरा विरोधीहरूका क्रोधको विरूद्धमा तपाईँ आफै खड़ा हुनुहोस्, अब मेरा निम्ति उठ्नुहोस्, इन्साफको आज्ञा तपाईँले नै दिनुभएको छ। दाऊद बदलाको निम्ति र उसको सही इन्साफको निम्ति परमेश्वर कहाँ चित्कार छोड्छन्। यसपछि अन्तिममा सत्र पदमा भनिएको छ, उहाँको धार्मिकता अनुसार म परमप्रभुमा धन्यवाद चढ़ाउँछु, सर्वोच्च परमप्रभुको नाउँमा म स्तुति गाउनेछु। मित्र, हामी पनि दाऊदसँगै स्तुति प्रशंसा गर्न सक्छौ, किनभने परमेश्वरले पाप र दुष्टतासँग व्यवहार गर्नुहुनेछ र उहाँले आफ्नो यो विश्वबाट त्यसलाई हटाउन निर्मूल पार्नुहुनेछ। प्रभुलाई स्तुति होस्।
1: आजको अध्ययन एकदमै धेरै आशिषमय रह्यो। परमेश्वरको कृपा, सुरक्षा र उहाँको न्यायपूर्ण प्रेमको बारेमा चाहिँ सिक्दा मन एकदमै नयाँ र उल्लसित भएको छ। विशेष गरी यदि हामी पूर्ण विश्वासका साथ उहाँमा आउँछौं भने उहाँले हामीलाई कठिन परिस्थिति र विरोधका बीचमा पनि सम्हाल्नुहुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई सिकाएको छ।
2: हो भाइ, यो एक महान सत्य हो। दाऊदको पुकार सुन्नुहुने परमेश्वर आज पनि हाम्रो प्रार्थना सुन्नुहुन्छ। त्यसैले हामी जीवित छँदै प्रभु येशू ख्रीष्टलाई आफ्नो उद्धारकर्ता र प्रभुको रूपमा स्वीकार गर्न आवश्यक छ। उहाँले संकटका समयमा हामीलाई कृपा, बल र मार्गदर्शन दिनुहुन्छ।
1: र अर्को महत्वपूर्ण कुरा पनि मैले सिकेँ, प्रभु येशूले हाम्रो दुःख पीड़ा र संघर्षलाई बुझ्नुहुन्छ किनकि उहाँ आफै पनि मानिसको रूपमा यस संसारमा कष्टहरूबाट भएर जानुभयो। त्यसैले हामी निर्धक्क भएर आफ्ना चिन्ता दुःख र समस्याहरू उहाँको सामुने चाहिँ पुग्न सक्छौ।
2: बिल्कुल सही कुरा गर्नुभयो भाइ तपाईँले। अनि भजनको यो अध्ययनले हामीलाई अर्को महत्वपूर्ण पाठ पनि सिकाउँछ। यदि हामी परमेश्वरबाट क्षमा पाउन चाहन्छौ भने हामीले अरूलाई पनि क्षमा गर्न सिक्नुपर्छ। प्रभु येशूले हामीलाई भन्नुभएको छ कि हामीले चाहिँ आफ्ना शत्रुहरूका लागि पनि प्रार्थना गर्नुपर्छ। ख्रीष्टलाई पछ्याउने व्यक्तिको हृदय दया, प्रेम र क्षमाले भरिएको हुनुपर्छ।
1: साँच्चै नै र आदरणीय श्रोताहरू, के तपाईँ पनि परमेश्वरको कृपा र शान्ति पाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्नो मनमा भएका रिस, घृणा र कटुतालाई त्यागेर परमेश्वरतर्फ फर्कनुहोस्। उहाँको प्रेमले तपाईँको जीवन परिवर्तन गर्न सक्छ। र आजको दिनले यदि तपाईँको हृदय छोएको छ भने कृपया हामीलाई सम्पर्क गर्नको निम्ति नहिचकिचाउनुहोस् र आफ्नो अनुभव र विचारहरू हामीसँग साझा गर्नुहोस्।
2: हजुर, र आदरणीय श्रोताहरू, तपाईँहरूका प्रार्थनाका विषयहरू र गवाईहरू हामीसँग बाँड्न सक्नुहुन्छ। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ। साथै मुक्तिको मार्ग अध्ययन यात्रालाई निरन्तर सुन्नुहोस् र परमेश्वरको उद्धारको सन्देश अरूहरूसम्म पुर्याउनको लागि तयार रहनुहोस्। अन्तमा परमेश्वरको असीम प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीहरू हरेकसँग सधैं रहिरहोस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने वाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

0: तपाईहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420 9797।
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

गर्ने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिलाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अप्ठ्याराहरू र दुविधाले ग्रस्त अहिलेको युगमा कमजोर र आशाहीन मानव जगतको निम्ति भाइचारा, एकता, सेवाभाव, मिलाप, शान्ति, आनन्द, प्रेम र सद्भावको अनि मुक्तिको द्रुत र सुरक्षित आशा दिन प्रयासरत यो नयाँ आशा नामक रेडियो प्रस्तुतिको आजको श्रृंखलामा हामी यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछौ। कार्यक्रमलाई हामी एउटा अर्थमूलक ख्रिस्टीय भजनबाट शुरू गर्नेछौ र त्यसपछि आजको वचन सुन्नेछौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, हाम्रो मनमा, हाम्रो जीवनमा रहेका विभिन्न खोजीहरूलाई, तिनीहरूको जवाफको खोजीको क्रममा हामी छौं। विभिन्न प्रश्नहरू जसले हामीलाई झेलिरहेका हुन्छन्। श्रोता मित्रहरू, जीवनमा कसैको चाहिँ साँचो प्रेमको खोजी हुन्छ, कसैको सफलताको खोजी हुन्छ, कसैको कुनै अरू गन्तव्य हुन्छ, अनि त्यो गन्तव्यमा पुग्ने क्रममा विभिन्न खोजीहरू जारी रहेका हुन्छन्। त्यही खोजीहरूमाथि आधारित सत्यको खोजी नामक हाम्रो यो अध्ययन श्रृङ्खलामा आज पनि हामी फेरि एकपटक सँगसँगै परमेश्वरको वचनलाई अध्ययन गर्नेछौ। आउनुहोस् यो छोटो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं आजको यो अध्ययनको समयमा तपाईँ हाम्रो साथमा हुनुहोस् भनेर विन्ती गर्छौं। पिता परमेश्वर, हामीलाई ज्ञान बुद्धि दिनुहोस्। हामी अबुझहरूलाई तपाईँले आफ्नो ज्ञानमा हुर्काउनुहोस्। हामीलाई प्रेममा रहन सक्ने, सत्यतामा चल्न सक्ने बनाउनुहोस् भन्ने विन्ती गर्छौं प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, यी दिनहरूमा जुन अध्ययन हामीले गरिरहेका छौं सत्यको खोजी नामक अध्ययन श्रृंखलामा, त्यो चाहिँ के भने दानीपनाबाट हुने आत्मिक वृद्धिपनाको बारेमा। यानि कि मान्छेले जुन आम धारणा राखेको छ, मैले नै पाउनुपर्छ, मलाई नै चाहिन्छ, मैले लिनुपर्छ भन्ने जुन भावना छ, त्यसको विपरीत परमेश्वरको वचनले तिमीलाई लिने मात्र कुरा नखोज, तर दिन खोज। असल कुराहरू जे तिमीलाई दिइएको छ परमेश्वरको अनुग्रहमा, त्यो बाँड्न खोज अरूसँग। तिमीभन्दा अभावमा रहेकाहरूसँग बाँड्न खोज, र तिमी जस्तो सुकै मानिस भए पनि तिमीलाई प्रेम बाँड्न प्रयास गर भन्ने कुरालाई हामीले हेरेका छौं वा हेरिरहेका छौं। र यसै सिलसिलामा हामी अहिले चाहिँ हाम्रो सही सोच वा विचारले पनि हामी परमेश्वरको प्रेम बाँड्न सक्छौ, कसैको जीवनमा सकारात्मक ऊर्जा प्रवाह गर्न सक्छौ। श्रोता मित्रहरू, हो साँच्चै यो संसारमा मित्रहरू जीवनको गाडी अगाडि बढाउने प्रक्रियामा वा क्रममा विभिन्न मोडहरू आउने गर्दछन्। अलिकति साहित्य जस्तो लाए पनि साँच्चै भन्नुपर्दाखेरि सुख दुःख, सफलता असफलता, मिलन बिछोड, अभाव प्रशस्तता आदि इत्यादिको विभिन्न मोडहरू आउने गर्दछन् जीवनमा। यसै क्रममा गलत बाटोमा हाम्रो पाइला चिप्लाइदिनको लागि, हामीलाई फसाउनको निम्ति अनैतिकताको शक्ति, अन्धकारतर्फ डोर्याउने शक्ति, जसलाई शैतान भनेर भनिन्छ, उसले अनैतिक कुराहरूलाई हामी समक्ष एकदमै आकर्षक रूपमा प्रस्तुत गर्ने गर्दछ, जसले गर्दा यो संसारको क्षणिक नश्वर रमाइलोमा हामी भुलिन पुग्दछौं। श्रोता मित्रहरू, हुन पनि हो, भनाइ छ नि, जे नगर्नु भनेको छ त्यो चाहिँ गर्नु मन लाग्छ अरे मान्छेलाई, अनि नराम्रा कुराहरू प्राय आकर्षक प्याकेटमा राखिएको हुन्छ। आज पनि बजारमा हेर्नुहोस्, शरीरलाई हानि गर्ने कुराहरू ती एकदमै आकर्षक बोतलमा, आकर्षक प्याकेटमा प्याक गरिएका हुन्छ। अनैतिक कुराहरूको चाह पनि मान्छेलाई त्यसरी नै हुन्छ। एकपटक चाखिहरू नि त, एकपटक गरिहालौ नि त, एकपटक गर्दैन के नै बिग्रिन्छ। अनि जब उसले पहिलो पहिला चाल्छ, उसलाई कहाँनिर रोकिने नै थाहा हुँदैन। जीवनमा आउने बाधा विघ्न र परीक्षाको भुमरीको बीचमा हामीले कैयौं पटक आफूलाई कमजोर महसुस गर्न पुग्दछौं, किनभने हाम्रो पहिलो गल्तीको कारणले गर्दा, जसले हामीलाई अरू गल्ती गर्न बाध्य पुर्याउँछ, आकर्षित गर्छ वा घचाउँछ वा खेलिदिन्छ। श्रोता मित्रहरू, र जब हामी असफल हुँदछौं, विश्वास, पवित्रता, प्रेम सत्यतापूर्ण जीवन जो परमेश्वरको हामी प्रतिको चाहना हो त्यो जीवन जिउने क्रममा जब हामी असफल हुँदछौं वा असफल भइरहेको आभास हामीलाई हुन्छ, त्यसबाट हामी पर गएको आभास जब हुन थाल्छ हाम्रो मन वा जीवन हामीलाई अमिलो लाग्न थाल्दछ। हुन त परीक्षाहरू हामीलाई जाँच्ने कुराहरू हाम्रो मात्रै जीवनमा आउने त होइन श्रोता मित्रहरू, अनि हामी निराश हुन पुग्छौं। त्यस्तो बेलामा बरु एकैछिन हामीले प्रभु येशू ख्रीष्टको यो संसारमा मानव रूपमा हुनुहुँदाको उहाँलाई उहाँको जीवनमा आइपरेको कुनै परीक्षाको समयलाई मनन गर्यो भने उहाँ ती परीक्षाहरूमा कसरी सफल हुनुभयो त भन्ने प्रश्नको जवाब हिब्रूको पत्रमूलक पुस्तकको चौथो अध्यायको 15 पदमा हेर्न सकिन्छ, जहाँ यसो भनिएको छ प्रेरणाको कलमद्वारा, हामी जस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो र पनि पाप रहित हुनुहुन्थ्यो। कस्तो आश्चर्यपूर्ण लाग्ने तथ्य मित्रहरू, उहाँ हरेक बिन्दुमा हरेक कुरामा हरेक पाइलामा परीक्षित हुनुभयो। शैतानले कुनै कसर बाँकी राखेको थिएन, तर पनि पाप गर्ने, पापमा रमाउने, पापको चाह गर्ने वा अनैतिकतामा रहन रोजाइ गर्ने कुरामा उहाँ आफूलाई अग्रसर गराउनलाई हच्किनुभयो, उहाँले आफूलाई रोक्नुभयो। उहाँले कहिले पनि गलत काम गर्ने, गलत सोच लिने रोजाइ गर्नु भएन। भनेपछि नैतिकता, पवित्रता, प्रेम, सत्यताको सेवापूर्ण जीवन जिउन सम्भव रहेछ नि, होइन त? आज धेरै मानिसहरूले आज भोलिको युगमा वा यो संसारमा पवित्र वा धर्मी जीवन वा नैतिक जीवन जिउन सम्भव छैन क्या भनेर बहाना गरी आफूलाई सबैले त भ्रष्टाचार गर्छन्, म एउटाले नगर्दा के नै पो हुन्छ र भन्ने जस्ता बहानाबाजी गरी गलत आचरण र प्रवृत्तिलाई बढ़ावा दिने तर्क गर्दै गर्दा प्रभु येशू ख्रीष्टको जीवनीले हामीलाई नैतिकवान, सदाचारी, त्यागी, प्रेमिलो, सत्यतापूर्ण व्यक्ति भई परमेश्वरको असल इच्छा अनुसार जिउन सम्भव छ भनी कराई कराई जोडले चिच्याइकन हामीलाई बताइरहेको छ भने हामी थाहा पाउन सक्छौ उहाँको वचनलाई निहाल्दाखेरि श्रोता मित्रहरू। तर फेरि हामीले उहाँको जीवनीलाई मनन गर्दै गर्दा, पढ्दै गर्दा, त्यसरी निहाल्दै गर्दाखेरि एउटा महत्वपूर्ण प्रश्न पनि हाम्रो मन मस्तिष्कमा सहजै उठ्न सक्दछ, र त्यो के हो भने कसरी उहाँ धेरै भन्दा धेरै मानिसहरू असफल हुने परीक्षामा पनि सफल हुनुभयो, कसरी उहाँका हरेक क्रियाकलापहरू परमेश्वरको पवित्र इच्छा सम्मत हुने गर्दथे आदि इत्यादि जस्ता प्रश्नहरू। यो संसारमा कमजोर मानवको रूपमा उहाँ रहनुहुँदा उहाँको जीवनमा आइपरेका केही परीक्षाहरूलाई हामी हेरौं एकैछिन। जब शैतानले उहाँलाई पाप गर्न उक्साउन आइपुगेको थियो, उहाँलाई पापको दलदलमा फसाउनको लागि जब शैतान उहाँ समक्ष प्रकट भयो, तर पनि उहाँ त्यसमा फस्नु भएन। मत्तीको सुसमाचारीय पुस्तकको चौथो अध्यायको 4, 7 र 10 पदमा हामीले पढ्यौं भने शैतानले उहाँलाई पेटसँग सम्बन्धित अर्थात भोकको शक्तिशाली पासो वा परीक्षामा पार्न प्रयास गरेको थियो, र त्यसको लगतै परमप्रभुको वचनलाई बंग्याएर घमण्ड र धनको लोभमा उहाँलाई तान्ने चेष्टा गरेको थियो। तर पनि ख्रिस्ती परीक्षा र संकटमाथि विजय हुन सफल हुनुभयो परमप्रभुको वचनमाथि उहाँको अटल विश्वासले गर्दा। आफ्नो जीवनमा आउने यस्ता परीक्षा र संकटको निम्ति उहाँले आफूलाई निकै अघिदेखि आफ्नो मन मस्तिष्क परमप्रभुको वचनले भरेर तयार हुनुभएको थियो श्रोता मित्रहरू, ताकि यस्तो अप्ठ्यारो परीक्षाको समयमा उहाँले यस्ता महान सत्यताहरूले आफूलाई सम्हाल्न सक्नु भएको होस् भनी। तसर्थ तपाईँ र मैले आफैलाई एकै दिनमा रूपान्तरण गर्ने, परिवर्तन गर्ने भनी ठान्यौं भने त्यो सक्दैन। हामीले असल काम भनेको श्रोता मित्र दिन प्रतिदिन क्षण प्रतिक्षण गर्दै जाने हो असल सोचले आफूलाई भरेर। अनि जब तपाईँ र म दिन प्रतिदिन हामी भ्रष्टाचारको विरूद्ध अठोट लिएर मलाई जे तलब दिइएको छ, मेरो घर परिवार जस्तो छ म त्यसैमा खुसी रहन्छु, परमेश्वरमाथि भर पर्छु, आफूले गर्नुपर्ने दायित्व गर्छु, बाँकी काम म उहाँको हातमा छोडिदिन्छु, भंगेराहरूलाई छराचुरुङ्गीहरूलाई त खुवाउनु हुने परमेश्वरले मलाई पनि खुवाउनुहुन्छ, मेरो आवश्यकताहरू पूरा गर्नुहुन्छ भनी उहाँले भन्नुभएको छ आफ्नो पवित्र वचनमा भनेर उहाँको वचनलाई हामी मनन गर्दै अगाडि बढ्यौं भने श्रोता मित्रहरू हामीलाई भ्रष्टाचारमा कसैले पनि फसाउन सक्दैन। त्यही कुरा व्यभिचारको क्रममा पनि लागू हुन्छ, त्यही कुरा अन्य लोभ लालचका कुराहरूमा पनि लागू हुन्छ श्रोता मित्रहरू। तसर्थ हामीले हाम्रो मगज, हृदय कस्तो कुराहरूले भर्छौ भन्ने कुरा एकदमै महत्वपूर्ण छ। असल चिजले वा कुरा वा ज्ञान वचनले जब हृदय र मस्तिष्क भइएको हुन्छ, यसबाट असल नै कुरा बाहिर आउने प्रबल सम्भावना हुन्छ। र यसको विपरीत यदि गलत तौरले हामी आफूलाई गलत सोचहरूले भर्छौं भने गलत व्यवहार नै हामी पेश गर्न पुग्दछौं, प्रकट गर्न पुग्दछौं। यहुन्नाको सुसमाचारीय पुस्तकको 6:63 भन्दछ कि परमेश्वर पुत्र ख्रीष्टका वचन आत्मा र जीवन हुन्। यदि हामीले ती वचनहरूमा आफूलाई रहन दियौं भने प्रख्यात राजा तथा भजनकार दाऊद भन्दछन्, ती हाम्रो खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो हुँदछन्। तसर्थ आफ्नो जीवन परमेश्वरको वचनले भरौं र सही आचरणमा रहौं। श्रोता मित्रहरू, भन्दै आज जुन अध्ययन हामीले गरेका छौं दानीपनाबाट हुने आत्मिक वृद्धिपनाको बारेमा, त्यसको तेस्रो बुँदा जसलाई हामीले हेरेका छौं, त्यो चाहिँ असल जीवनशैलीमा असल जीवनको व्यवहारिक पाटोलाई हामीले आफूमा समाहित गर्ने हो भने हामीले आफ्नो सोचहरू पनि असल रूपमा नै राख्नुपर्छ। अब हामी प्रदूषित सोच लिएर हिँड्छौं, हामी नराम्रा सोचहरूले आफ्नो मगज भर्छौं भने त्यही कुरा काहीँ न काहीँ हामीबाट प्रकट हुन्छ। श्रोता मित्रहरू, तपाईँलाई सम्झना छ होला हामीले गएको अध्ययनको क्रममा एउटा प्रख्यात भनाईलाई मनन गरेका थियौं, जसले भन्दछ कि हेक्का राख है होसियार हौ, तिमीले के सोच्छौ किनभने तिम्रो सोचाइ पछि गएर के बन्छ, तिम्रो बोली बन्छ। होसियार हौ है के बोल्छौ किनभने तिम्रो बोली पछि गएर तिम्रो व्यवहारमा देखिन्छ। अझै होसियार बन है, कस्तो व्यवहार तिम्रो छ, कस्तो चालचलन तिम्रो छ, किनभने भोलि गएर त्यसले तिम्रो चरित्रलाई निर्माण गरिदिन्छ वा त्यस्तो छाप लगाइदिन्छ। साथै श्रोता मित्रहरू, सोचसँग जोडिएको कुरा कति महत्वपूर्ण रहेछ। परमेश्वरको सोच, परमेश्वरको प्रेम, परमेश्वरको विनम्रता, परमेश्वरको विश्वासमा हामी रह्यौं भने हामीले हाम्रो जीवनमा त्यस्तै असल फलहरू फुलाउन सक्छौं। किनभने पछि गएर त्यो त व्यवहारमा बोलीमा देखिन्छ अनि पछि त्यो चरित्र बन्न पुग्दछ। जब कुनै चीज हाम्रो चरित्रको रूपमा देखिन्छ तब त्यसलाई हटाउन निकै गाह्रो पर्छ। असम्भव त छैन, परमेश्वरमा सबै कुरा सम्भव छ, तर पनि किन त्यो अवस्था आउन दिने। हामी असल बाटोमा सुरुदेखि नै हिँड्यौं भने हाम्रो निम्ति श्रेयस्कर हुन्छ। भन्दै आजको यो अध्ययन क्रममा समयको संकेतलाई मान्दै भोलि फेरि यही स्टेशन र यही समय भेट्ने वाचकको साथ म शिशिर बिदा हुन्छु। जय मसीह, धन्यवाद, शुभ समय।
0: निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा क्रिस्टीय भजनको।

0: श्रोता मित्रहरू, अङ्ग्रेजीमा एउटा भनाइ छ, All good things must come to an end. अर्थात् हरेक असल कुराको समापन हुन्छ भने जस्तै यहाँहरू सँगको आजको हाम्रो आत्मिक यात्राको गतिलाई समापन गर्दै र फेरि भोलि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ अनि हाम्रो इमेल ठेगाना न्यू होप फर अल 2013 newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपाल र सम्पर्क नम्बर 9800823326 को सम्झना गराउँदै कार्यक्रम नयाँ आशाबाट बिदा हुन्छौ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। धन्यवाद।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
1: आफ्नो गृहकार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
2: मोबाइल 9832484, 9832484 र 9831226786, 9831226786
1: र 9913941447, 9913941447। विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
3: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
3: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
1: अधिक जानकारीका लागि
3: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9841878602, 9841878602 र 9818251240, 9818251240।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
4: होइन दाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
3: कहाँ छ?
4: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
4: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201696, 9841201696
5: र सरिता महर्जन 9841191094, 9841191094।
3: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माइ फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माइ फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: देवीसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ यीशुको सेवा गर्ने छनौट गर्नुहोस्, मेरो विश्वासमा चमक ल्याउनुहोस्। भाग 33। परमेश्वरसँग तपाईँको जीवनको लागि अद्भुत र उद्देश्यपूर्ण योजना छ। उहाँले तपाईँलाई यस अँध्यारो संसारमा प्रेम, आनन्द र आशा ल्याउने क्षमताले सुसज्जित गर्नुभएको छ। त्यसो योहन्नाको पुस्तक 1:4 यसरी लेखिएको छ, मेरा छोरा छोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र? हामी प्रत्येकले आफ्नो जीवनमा हाम्रा प्रभु येशु ख्रीष्टको सेवा गर्नु भन्दा ठूलो केही गर्न सक्दैनौ। अरूलाई परमेश्वरको वचन बाँड्नु र यसले उनीहरूलाई ल्याउने छुटकारा देख्नुभन्दा ठूलो आनन्द अरू केही छैन। मत्तीको पुस्तक 9:36 यसरी लेखिएको छ, तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो, किनकि तिनीहरू गोठालो बिनाको भेडाहरू जस्तै हैरान र असहाय भएका थिए। दया नै त्यस्तो भावना हुनुपर्छ जसले हामीलाई सेवा गर्न प्रेरित गर्छ। परमेश्वरले हामीलाई धेरै कुराको आशिष दिनुभएको छ। हाम्रो हृदयमा उहाँको आनन्द र शक्ति छ। हाम्रो हृदयमा उहाँको आनन्द र शान्ति छ। हामीसँग अनन्त मुक्ति छ भन्ने थाहा पाउँदा हामीलाई सान्त्वना मिल्छ। अब परमेश्वरले हामीलाई दिनुभएको अद्भुत आशिष अरूसँग बाँड्ने पालो हाम्रो हो। मत्तीको पुस्तक 9:37-38 यसरी लेखिएको छ, तब उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो, फसल प्रशस्त छ तर खेतालाहरू थोरै छन्, यसकारण फसलका प्रभुलाई प्रार्थना गर र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन्। येशूले आफ्ना चेलाहरूलाई संसारका ती क्षेत्रहरूमा यात्रा गर्न प्रोत्साहन दिनुभएको छ जहाँ सबैभन्दा बढी आवश्यकता छ। दोस्रो कोरिन्थीको पुस्तक 5:18 यसरी लेखिएको छ, यो सब परमेश्वरबाट भएको हो जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो। परमेश्वरले तपाईंलाई आफूसँग मिलापमा ल्याउनुभयो। तपाईं उहाँको परिवारको सदस्य हुनुहुन्छ र उहाँले तपाईंलाई एउटा महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ र त्यो हो अरूलाई उहाँको बारेमा बताउनु, ताकि तिनीहरूले उहाँसँग सम्बन्ध राख्न सकुन् जस्तै तपाईँको परमेश्वरसँग सम्बन्ध छ। दोस्रो कोरिन्थीको पुस्तक 5:19 यसरी लेखिएको छ, अर्थात स्वयं ख्रीष्टमा हुनु भएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भएको छ। प्रिय श्रोता, अरूलाई परमेश्वरसँग मिलाप गराउने तपाईँको कार्यभार सफलतापूर्वक पूरा गर्न तपाईँले परमेश्वरको अद्भुत सन्देश बोल्न आवश्यक छ। परमेश्वरले तपाईँलाई बाँड्न आवश्यक पर्ने सबै वचनहरू प्रदान गर्न आफैलाई प्रतिबद्ध गर्नुभएको छ, ताकि अरूले उहाँसँग मिलाप गर्ने निर्णय गर्न सकुन्। दोस्रो कोरिन्थीको पुस्तक 5:20 यसरी लेखिएको छ, यसकारण हामी ख्रीष्टका राजदूतहरू हौं र परमेश्वरले हामीद्वारा अनुरोध गरिराख्नु भएको छ। ख्रीष्टकै पक्षमा हामी तिमीहरूलाई विन्ती गर्दछौ कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। परमेश्वरले हामीलाई पृथ्वीमा येशु ख्रीष्टलाई आफ्नो राजदूतको रूपमा प्रतिनिधित्व गर्ने सुअवसर र जिम्मेवारी दिनुभएको छ। एउटै प्रश्न यो छ कि तपाईँ उहाँको प्रतिनिधित्व कति राम्रोसँग गर्नुहुनेछ? के तपाईँ उहाँका आज्ञाहरू सुन्न तयार हुनुहुन्छ? उहाँले तपाईँलाई जहाँ जान चाहनुहुन्छ त्यहाँ जाने र उहाँले तपाईँलाई जे गर्न चाहनुहुन्छ त्यो गर्ने, ख्रीष्टको शक्ति र उपस्थितिको पूर्णतामा हिँड्नु आफै हुने छैन, यो तपाईँको निर्णय हो। हामीले परमेश्वरले हामीलाई दिनुभएको शक्ति महसुस गर्नुपर्छ, त्यसपछि र त्यसपछि विश्वासद्वारा बाँच्ने छनौट गर्दै यस संसारमा आवश्यकता भएका ठाउँहरूमा जानुपर्छ। मत्तीको पुस्तक 9:12 यसरी लेखिएको छ, यो सुनेर उहाँले भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। धेरै क्रिश्चियनहरू आफ्नो स्थानीय चर्चभित्र बाहेक अरू कुनै सेवकायमा आफ्नो जीवन बिताउन सन्तुष्ट हुन्छन्। तिनीहरूले आफ्नो समय र ऊर्जा वर्तमान चर्चका सदस्यहरूको सेवा गर्न समर्पित गर्छन्। यसैबीच तिनीहरूको समुदायमा परमेश्वरको बारेमा सिक्न भोका मानिसहरू छन्। तिनीहरू जीवनका उत्तरहरू प्राप्त गर्न चाहन्छन् र तपाईसँग तिनीहरूलाई दिनको लागि ती उत्तरहरू छन्। मत्तीको पुस्तक 13:23 यसरी लेखिएको छ, तर असल जमिनमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र बुझ्दछ र साँच्चै फल फलाउँछ, त्यसले छरेको बिउबाट 100 गुणा, 60 गुणा, 30 गुणा फल फलाउँछ। हाम्रो चाहना भनेको परमेश्वरको वचन सुन्ने र त्यस वचन अनुसार जीवन बिताउने साँच्चै इच्छा भएकाहरूलाई खोज्नु हो, ताकि तिनीहरूले असल फल फलाउन सकुन्। प्रेरितको पुस्तक 16:14 यसरी लेखिएको छ, अनि थियाटिरा सहरकी निवासी बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रा वचन सुनिन्, पाउले बोलेका कुरा ध्यानसँग सुनन् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो। पाउललाई यस महिलालाई खोज्नुको लागि उनको भित्र रहेको पवित्र आत्माले निर्देशन दिनुभयो। येशूले पाउललाई उनी कहाँ डोर्याउनुभयो किनकि उनको हृदय सत्य ग्रहण गर्न तयार थियो। जब पाउलले उनलाई परमेश्वरको वचन सुनाए, उनले ध्यान दिइन् र विश्वास गरिन्। परमेश्वरले हामीलाई यस्तै भोका मानिसहरू कहाँ डोर्याउन खोज्नुहुन्छ। पहिलो कोरिन्थीको पुस्तक 3:6-7 यसरी लेखिएको छ, मैले रोपे, अपोलोसले पानी हाले, तर परमेश्वरले नै बढा हुनुभयो। यसकारण रोप्ने केही होइन न पानी हाले केही हो, तर परमेश्वर मात्र जसले वृद्धि दिनुहुन्छ। बाली लगाउने तरिकामा किसानले पहिले जमिनमा बिउ रोप्छ, त्यसपछि उसले ती बिउहरूमा पानी हाल्छ, तर ती बिउहरूलाई सुन्दर बिरुवामा परिणत गर्न ऊर्जा कहाँबाट आउँछ? परमेश्वरले ती बिउहरूलाई बढ्न दिनुहुन्छ। त्यसै गरी तपाईँ र मैले परमेश्वरको वचन मानिसहरूमा बाँड्नुपर्छ। हामीले यो करुणा र प्रेमको साथ गर्छौ, त्यसपछि परमेश्वरले हाम्रो बोलिएका वचनहरूलाई प्राप्त गर्नेहरूको हृदयमा जीवित र वास्तविक बनाउनुहुन्छ। लुकाको पुस्तक 10:16 यसरी लेखिएको छ, जसले तिमीहरूका कुरा सुन्छन् त्यसले मेरो कुरा सुन्छ, जसले तिमीहरूलाई अस्वीकार गर्दछ त्यसले मलाई अस्वीकार गर्दछ, र जसले मलाई अस्वीकार गर्दछ त्यसले मलाई पठाउनु हुनेलाई अस्वीकार गर्दछ। प्रिय श्रोता, सब मानिसहरूले तपाईँले बाँडिराख्नु भएको सन्देशलाई बेवास्ता गर्न रोज्छन्, तब त्यसलाई व्यक्तिगत रूपमा नलिनुहोस्। तिनीहरूले तपाईँलाई अस्वीकार गरिरहेका छैनन्, तिनीहरूले तपाईँलाई बोल्न दिएको सन्देशलाई अस्वीकार गरिरहेका छन् जुन यीशु ख्रीष्टबाट आएको थियो। प्रतिक्रियाको लागि तपाईँ जिम्मेवार हुनुहुन्न, तपाईँको एकमात्र जिम्मेवारी सन्देश पार्नु हो, वृद्धि ल्याउनु परमेश्वरको काम हो। गलातीको पुस्तक 1:10 यसरी लेखिएको छ, के म मानिसहरूको निकाह खोज्दैछु कि परमेश्वरको, अथवा के मैले मानिसहरूलाई खुसी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुसी पार्न कोसिस गरिरहेको भए म ख्रीष्टको दास हुने थिएन। हाम्रो लक्ष्य लोकप्रियता जित्नु होइन, हाम्रो लक्ष्य यीशु ख्रीष्टलाई खुसी पार्नु हो, र हामी परमेश्वरको सत्यको सन्देश बाँडेर त्यो गर्छौं। मानिसहरूले यसलाई विश्वास गर्ने छनौट गरून् र नगरून्, यो अझै पनि सत्य हो, र हामीले कसैले विश्वास नगरे पनि सत्यलाई विश्वास गर्ने र बोल्ने हाम्रो मनमा संकल्प गर्नुपर्छ। मत्तीको पुस्तक 10:32-33 यसरी लेखिएको छ, यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्नेछु, तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरो पिताको सामुन्ने इन्कार गर्नेछु। यीशु ख्रीष्टको बारेमा येशु ख्रीष्टको बारेमा मानिसहरूलाई बताउन हामी डराउनु वा लज्जित हुनु हुँदैन। यदि तिनीहरूले उहाँमा विश्वास गरे तिनीहरूले पाउने ठूलो छुटकारा उनीहरूसँग बाँड्न पनि हामीलाई प्रेम गर्नुहुनेप्रति हामी लज्जित हुनु हुँदैन जो हाम्रा पापको लागि क्रुसमा मर्नुभयो ताकि हामीले अनन्त जीवन प्राप्त गर्न सकौं। कलसीको पुस्तक 3:23-24 पदमा यसरी लेखिएको छ, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै, यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ। उहाँको सन्देश सुनाउन विश्वास योग्य हुनेहरूका लागि परमेश्वरले अद्भुत इनामहरूको प्रतिज्ञा गर्नुहुन्छ। यदि तपाईलाई त्यो सन्देश सुनाइएकोमा सताइयो भने तपाईले अझ ठूलो इनामहरू पाउनुहुनेछ र तपाईँबाट र परमेश्वरबाट तपाईँले प्राप्त गर्ने इनामहरू अनन्तसम्म रहनेछ। रोमीको पुस्तक 1:1 यसरी लेखिएको छ, म पावल येशु ख्रीष्टको दास प्रेरित हुनलाई बोलाइएको र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हो। पावल सर्वप्रथम येशु ख्रीष्टको सेवक थिए। येशु ख्रीष्टको सेवा गर्नुभन्दा ठूलो सेवा अरू केही छैन। त्यसपछि तपाईँ प्रेरित, पास्टर, प्रचारक, शिक्षक वा अरू केही हुन सक्नुहुन्छ, तर यी अन्य कुनै पनि पदवीहरू भन्दा बढी महत्वपूर्ण कुरा हामी सेवक हौ। हामीले यो कहिल्यै बिर्सनु हुँदैन। रोमीको पुस्तक 1:9-10 पदमा यसरी लेखिएको छ, म सम्पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु र परमेश्वर मेरा साँची हुनुहुन्छ कि कसरी म निरन्तर प्रार्थनामा तिनीहरूलाई याद गर्दछु अनि यो मान्दछु कि कुनै किसिमले परमेश्वरको इच्छाद्वारा आखिरमा म तिमीहरू कहाँ आउन सफल हुन सकौं। परमेश्वरका जनहरूको सेवा गर्ने बाटो तयार पार्न हामीले निरन्तर चाल्नुपर्ने विश्वासयोग्य प्रार्थना एउटा धेरै महत्वपूर्ण कदम हो। तपाईँको आगामी सेवा गतिविधिहरूको तयारीको लागि, तपाईँको सेवाको गतिविधिहरूको लागि प्रार्थना गर्न समर्पित विशेष प्रार्थना समूहको आयोजना गर्नु राम्रो विचार हो। रोमीको पुस्तक 1:11 पदमा यसरी लेखिएको छ, किनभने मानिसहरूलाई बलियो पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकु भनेर म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु। अन्य देशहरूमा यात्रा गर्नुको पावलको मनमा एउटा विशेष उद्देश्य थियो। परमेश्वरले उनलाई आशिष दिनुभएको आत्मिक क्षमताहरूको उपयोग गर्नु, त्यहाँका क्रिस्चियनहरूको विश्वासलाई बलियो बनाउनु। पहिलो थिस्नेकीको पुस्तक 2:8 पदमा यसरी लेखिएको छ, यसैले स्नेहपूर्वक तिमीहरूको चाहना गरेर हामीहरू परमेश्वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राण समेत तिमीहरूलाई दिनु तत्पर थियौ किनकि तिमीहरू हाम्रा निम्ति अति प्रिय भएका छौ। पावल केवल मञ्चमा उभिएर प्रचार गर्नुभन्दा धेरै बढी गरिरहेका थिए। उनले ती मानिसहरूलाई आफ्नो प्राण दिए। पावल उनीहरूलाई यति धेरै माया गर्थे कि उनी हप्ताभरि आत्मिक रूपमा उनीहरूलाई मद्दत गर्न जे पनि गर्न तयार थिए। उनको मानसिक र भावनात्मक जीवन पूर्णतया उनीहरूकै थियो। पहिलो थिस्लकीको पुस्तक 2:9 पदमा यसरी लेखिएको छ, र दिदी बहिनीहरू तिमीहरूलाई हाम्रो परिश्रम र संघर्ष याद छ। तिमीहरू कसैको लागि बोझ नबनाऊ भनेर हामीले रात दिन काम गर्दै तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्यौं। पावल आफ्नो दाजुभाइ दिदी बहिनीहरूको उदारतापूर्वक दानबाट बाँचिरहेका थिएनन्। उनले आफ्नो जीवन यापन खर्च आफै तिर्नको लागि जागिर खाए। उनी चाहँदैनथे कि कसैले पनि उसको शारीरिक आवश्यकताहरूको हेरचाह गर्न बोझ महसुस गरोस्। पहिलो थिस्लकीको पुस्तक 2:10 पदमा यसरी लेखिएको छ, तिमीहरू साँची छौ र परमेश्वर पनि कि तिमी विश्वासीहरूका अघि कसरी हाम्रो व्यवहार पवित्र, धार्मिक र निष्कोर थियो। हामी सबैले आफ्नो शारीरिक शरीरमा पाप गर्छौ तर आफ्नो क्षमताले भ्याएसम्म पावलले परमेश्वरको सामु शुद्ध र धर्मी तरिकाले जिउने प्रयास गरे। पहिलो थिस्लकीको पुस्तक दुई अध्यायको 11-12 पदमा यसरी लेखिएको छ, किनकि तिमीहरूलाई थाहै छ बाबुले आफ्ना छोरा छोरीहरूलाई जस्तै गरे हामीले तिमीहरू प्रत्येकलाई कसरी अर्थी उपदेश दिँदै र साहस पनि दिँदै तिमीहरूलाई सन्देश दियौ, यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस् जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ। बुवाले आफ्ना छोरा छोरीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ, उहाँले तिनीहरूलाई गहिरो माया गर्नुहुन्छ र जीवनमा सफल हुन प्रोत्साहन दिएर त्यो प्रेम व्यक्त गर्नुहुन्छ। जब तिनीहरू निराश हुन्छन् तब उहाँले तिनीहरूलाई सान्त्वना दिनुहुन्छ र उहाँले आफ्नै अनुभवहरूमा आधारित भएर जीवनका पाठहरू सिकाउनुहुन्छ। उहाँले आफ्ना छोरा छोरीहरूलाई निरन्तर मार्गदर्शन गर्नुहुन्छ जबसम्म तिनीहरूले आफैले यीशु ख्रीष्टलाई पछ्याउन सिक्दैनन्। पहिलो थिस्सकीको पुस्तक 2:19-20 पदमा यसरी लेखिएको छ, हाम्रा प्रभु यीशु जब आउनुहुन्छ त्यस बेला उहाँको सामुन्ने हाम्रो आशा वा आनन्द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र निश्चय हाम्रो गौरव र आनन्द तिमीहरू नै हौ। प्रिय श्रोता, यीशुको सेवा गर्दा ठूलो आशिष मिल्छ। हामीले सिकाएको परमेश्वरको वचन सुन्दा र विश्वास गर्दा अरूले आनन्द महसुस गर्छन्। हामीले आफ्नो जीवन सेवामा समर्पित गरेकाहरूले भविष्यको सहसाथी राज्यमा इनाम पाउनेछन् भन्ने महसुस गर्दा हाम्रो आनन्द पूर्ण हुन्छ। योहन्नाको पुस्तक 15:11 पदमा यसरी लेखिएको छ, मैले यी कुरा तिमीहरूलाई यसै कारण भनेको छु कि मेरा आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द परिपूर्ण होस्। यीशु ख्रीष्टलाई नचिन्ने मानिसहरूले आफ्नो जीवनमा प्राप्त गर्ने सबैभन्दा राम्रो आशा अस्थायी खुशी हो, तर व्यक्तिगत रूपमा यीशुलाई चिन्नेहरूका लागि हामीले आन्तरिक आनन्द अनुभव गर्नेछौ जुन हामीबाट कहिले खोज्न सकिँदैन। यो आनन्द हामीसँग अनन्त जीवनसम्म छ भन्ने थाहा पाउँदा आउँछ। भविष्यको संसारमा जहाँ रोग पीड़ाको अस्तित्व समाप्त हुनेछ, हाम्रो नयाँ घर परमेश्वरको प्रेम र उहाँको भलाइले घेरिएको पवित्र स्थान हुनेछ। त्यसो भए किन उठ्ने र सेवकाईमा यीशु ख्रीष्टको सेवा गर्ने व्यक्तिको रूपमा गणना हुने छनौट नगर्ने? यो संसारले प्रदान गर्ने कुनै पनि कुरा भन्दा धेरै फाइदाहरू यसमा छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय।

0: ए दाई, ए दाई, पख्नुहोस् त पख्नुहोस्। के गर्नुभएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल म किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी

0: गुड न्युज एफएम 105.1 अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. In Bangalore, India, Pastor Peter Paul ran an after-school program in a Muslim slum. When he gave New Testaments to his students, local madrasa leaders became furious. An angry mob of 150 Muslims stormed his house, beating him, ransacking his home, and destroying everything inside. The pastor was arrested. His family was evicted. When asked how we could pray for him, Peter Paul didn't ask for himself. He asked us to pray for his parents and for his ministry to continue. Persecution is not an accident, he said. It is the expectation. Pray for Peter Paul, his wife Nirmala, and their children as they continue sharing the gospel in India.
2: I will not let my brothers and sisters suffer in silence.
3: Nor will I let them serve alone.
2: To join me in prayer for persecuted Christians,
3: go to vomradio.net.
0: Good News FM, 105.1.
4: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण.
5: सालोम सालोम सालोम. कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनुहुने प्यारा प्यारा श्रोता मित्र साथै प्राविधिक मित्रद्वय सन्ध्या सुजन सँगै म तपाईँको रेडियो मित्र एनपी खटेरा तपाईँलाई स्वागत भन्न चाहन्छु. श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ. अवश्य पनि तपाईँ सदैव खुशी हुनुहोस्, रमाउनुहोस्, तपाईँको निम्ति मेरो प्रार्थना यही नै हुनेछ. तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न चाहन्छु श्रोता. आफू खुशी हुनुको रहस्य अरूसँग पनि बाँड्नुहोस्, तपाईँले जीवन जिउनुको भिन्नै मजा र भिन्नै रमाइलो अनुभव गर्न सक्नुहुन्छ. श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु र अबको एक घण्टासम्म म तपाईँसँग रहनेछु. तपाईँको निम्ति भनेर ज्ञान गुणका कुरा सहित मिठा मिठा भक्ति संगीतहरू लिएर आएको छु. त्यसैले रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु श्रोता. यो कार्यक्रमलाई तपाईँले काठमाडौँबाट 105.1 मेगाहर्ज र पोखराबाट 105.6 मेगाहर्जमा यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ. प्रिय श्रोता, थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु.

चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एमपी खतिवडाको साथमा प्रविधिमा सन्ध्या सुजनले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, एउटा यस्तो पुस्तकको कुरा म गर्दैछु जुन पुस्तक केवल पुस्तक मात्र नभएर एउटै उद्धारकर्ता, एउटै मुक्तिदाता जसको सम्पूर्ण कथा यसले प्रस्तुत गर्दछ। यो पुस्तकले जहाँ सबै कुराको शुरूआत उत्पत्तिबाट अनन्तको प्रकाश प्रकाशित वाक्य, यी हरेक पुस्तकले एउटा यस्तो व्यक्तिको परिचय दिन्छन् जो ख्रिस्ट येशु हुनुहुन्छ। उहाँ नै सृष्टिकर्ता, प्रतिज्ञा बलिदान, उद्धारकर्ता, प्रधान पुजारी, राजा, दुलाहा, असल गोठालो, विजयी, थुमा, यी सबै नामले हामी चिन्न सक्छौं। र प्रिय श्रोता, मानिसले आफ्नै किसिमले यस पुस्तकलाई बुझ्दछन् र व्याख्या गर्दछन्। कति मानिसलाई लाग्दछ यो केवल नियम सिकाउने पुस्तक हो, तर वास्तवमा यो यस्तो एउटा पुस्तक हो, अलौकिक पुस्तक भन्न मन पराउँछु, एउटा डिभाइनली ब्लेस्ड बुक भन्छ, एउटा अलौकिक आशिषित पुस्तक जसले एउटा यस्तो व्यक्तिको कथा हामीलाई प्रस्तुत गर्दछ जहाँ पुरानो करारले उहाँ आउँदै हुनुहुन्छ है भनेर घोषणा गर्दछ भने नयाँ करारले उहाँको जीवन, मृत्यु, पुनरुत्थान र फेरि पुनरागमनको घोषणा गर्दछ। एकातर्फ हामीलाई उहाँ आउँदै हुनुहुन्छ, यसको मतलब पहिले उहाँ हुनुहुन्छ भन्ने कुराको संकेत गरिएको छ र कोही कहीँ गएको छ, आउँदैछ, अर्थात कोही कहीँ छ र आउँदैछ भन्नु उस्तै नै हो भनेको। परमेश्वर शुरूआतमा हुनुहुन्थ्यो र आउँदै हुनुहुन्छ भन्नाले चाहिँ यस संसारमा मानिसहरूको उद्धार मुक्तिको लागि आउँदै हुनुहुन्छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। र नयाँ करारले फेरि भन्छ उहाँ आउनुभयो र फेरि पनि जोड दिएर भन्छ अझ फेरि आउनुहुनेछ। यो अचम्म लाग्ने कुरा छ, आउनुहुनेछ, आउनुभयो र फेरि आउनुहुनेछ, यसरी उहाँको यात्राको वर्णन गर्दछ, उहाँको उद्धारको वर्णन गर्दछ, उहाँको अनन्तताको वर्णन गर्दछ। जब हामी उहाँलाई शुरूआतीमा खोज्छौ, उहाँ सृष्टिकर्ता भएर हामीलाई परिचय दिनुहुन्छ। परमेश्वर सारा कुराको सृष्टिकर्ता हुनुहुन्छ किनकि सबै कुरा उहाँद्वारा भए, किनकि उहाँ वचन हुनुहुन्थ्यो। त्यस्तै गरी स्त्रीको सन्तान भन्ने कुरा पनि उल्लेख गरिएको छ, अर्थात स्त्रीबाट उहाँको जन्म हुनेछ र उहाँले दुष्टलाई पराजित गर्नुहुनेछ र त्यस्तै गरी उहाँ एउटा पार तराउने नुहाको जहाजको रूपमा पनि चिनिनुहुन्छ अनि कतै इसाहकलाई बलिदान गरिरहेको तपाईँलाई त्यो दृश्य परिदृश्य दिमागमा आइरहेको छ भने त्यहाँ एउटा बलिदानको प्रतिरूपको रूपमा हामी उहाँलाई देखिरहेका हुन्छौ। एउटा सिँढी, जुन सिँढी चढ्नु आवश्यक छ हरेकले एक दिन त्यही सिँढी भएर जानु पर्दछ। याकुबको सिँढी हामी देख्दछौ भने उत्पत्तिमै हामी यसो एउटा अस्वीकृत र अन्तत उद्धारकर्ताको रूपमा चित्रित गरिएको हामी पाउँदछौ। यसरी समग्रमा उत्पत्तिको पुस्तकमा उहाँलाई बडो अचम्म रीतले
प्रस्तुत गरिएको छ प्रिय श्रोता। यति मात्र होइन, मैले त के अंशहरू मात्र तपाईँलाई बताइरहेको छु। जस्तै हबिलको बलिदानले एउटा निर्दोष रगत को बलि खाँचो छ जसले मात्र उद्धार दिन सक्छ भन्ने कुराको पनि संकेत गरिएको हामी थाहा गर्दछौं। जब हामी नुहको जहाजसँग ख्रिस्टलाई हेर्दछौ, जहाजभित्र हुनेहरू बाँचेको कुरा हामी थाहा गर्दछौं। अर्थात पवित्र शास्त्रले स्पष्टसँग भन्दछ, ख्रिस्टमा हुने मात्र अनन्त जीवनमा प्रवेश गर्दछ, ख्रिस्टभित्र भएकाले मात्र उद्धार पाउँदछन्। यो पवित्र शास्त्रको दावी हो। पिताले बलिदान गरेका इसाकलाई हेरौं भने हामीले परमेश्वर पिताले आफ्नो पुत्रलाई साँच्चै बलिदान गर्नुहुन्छ भन्ने कुराको संकेत थियो। त्यो जब हामी यस्ता विभिन्न सांकेतिक कुराहरू हेर्दै अध्ययन गर्दै आउँछौ पवित्र शास्त्रभित्र, हरेक ठाउँमा ख्रिस्टको छाया हामी त्यहाँ देख्दछौ। ख्रिस्टले के गर्दै हुनुहुन्छ, के गर्न लाग्नु भएको छ, अर्थात परमेश्वर सर्वव्यापी, सर्वज्ञानी, सर्वशक्तिमान हुनुहुन्छ र उहाँले सबै कुरा आफ्नो समयमा गर्दै पूरा गर्दै जानुहुन्छ भन्ने कुराको संकेत हामी देख्दछौ। जब हामी प्रस्थानतिर प्रवेश गर्दछौ, ख्रिस्टलाई हामी एउटा पासोभित्र झुण्डाइएको, पासोमा परेको त्यस्तो अवस्थामा हामी पाउँदछौ भने लाल समुद्रबाट आएको उद्धारको रूपमा हामी त्यहाँ देख्दछौ। अनि जुन मन्नहरू इसरायलीहरूले खाएका हुन्छन्, स्वर्गबाट झरी आउने मन्नको चित्रण हामी ख्रिस्टमा पाउँदछौ भने चट्टानबाट आएको पानीको रूपमा ख्रिस्टलाई हामी देख्दछौ। जसले त्यो पानी पिउनेछ ऊ कहिले तिर्खाउने छैन। अनन्तको भेट हुने पालको रूपमा उहाँलाई चित्रण गरिएको छ। प्रस्थानमा प्राय यो यस्तो ठाउँ हो जहाँ परमेश्वरसँग भेट हुनेछ। एक दिन हामी सबै ख्रिस्टसँग भेट हुनेछौ भन्ने कुराको संकेत यसमा स्पष्टसँग लेखिएको छ। यी सबै कुराहरूले ख्रिस्टतर्फ संकेत गरिरहेको छ, यसकारण कि अन्तत हरेक घुँडा उहाँको सामु टेकिनेछन्। यो सत्य र यथार्थ हो, हरेक घुँडा एक दिन उहाँको सामु टेकिनेछन्। जब हामी लेबीको पुस्तकमा प्रवेश गर्छौ, बलिदानका हरेक चित्रहरू छन् त्यहाँ, अनि पुजारीहरूका समस्त रूपमा पुजारीहरूको रोल हामी एकदम गम्भीर रूपमा थाहा गर्न सक्छौ। सबै प्रकारका चाड पर्वहरू त्यहाँ सांकेतिक रूपमा प्रस्तुत गरिएका छन् भने सबै ठाउँमा अर्पण गरिने चीजहरू शुद्ध हुनुपर्छ भन्ने कुराहरूलाई संकेत गरिएको छ। सबैको अन्तिम परिपूर्ति गर्ने ख्रिस्ट मात्र हुनुहुन्छ, अर्थात सबै बलिदानमा सर्वोत्तम बलिदान ख्रिस्ट हुनुहुनेछ। सबै पुजारीहरूमा सर्वश्रेष्ठ पुजारी, प्रधान पुजारी उहाँ हुनुहुनेछ र सबै चाडहरूमा सर्वोत्कृष्ट चाड उहाँको पुनरुत्थान र उहाँको आगमन हुनेछ र सबै कुराभन्दा उच्चतम शुद्धता ख्रिस्टमा बाहेक अरू कहीँ पनि हुँदैन। यिनै कुराहरूलाई लेबीको पुस्तकले एकदमै गौण तरिकाले प्रस्तुत गरेको छ भने व्यापक रूपमा हामीले बुझ्नका निम्ति हरेक कुरालाई निहाल्नु, अवलोकन गर्नु र बुझ्नलाई प्रयत्न गर्नु जरूरी छ। जब गन्तीमा हामी प्रवेश गर्दछौ, काँसाको सर्प टाँगिएको संकेत हामी देख्दछौ। जसले त्यो सर्पमा आँखा लगाउँछ ऊ बाँचेको छ। विभिन्न ठाउँमा सर्पद्वारा डसिएका ती व्यक्तिहरू जसले केवल उद्धार आफ्ना आँखा त्यतातर्फ उठाएको कारणले मात्र बस्दछन् भन्ने कुराको संकेत गरिएको छ। विश्वासले ख्रिस्टतर्फ हेर्ने
सबैले नयाँ जीवन पाउनेछन् भन्ने कुराको संकेत हामी गन्तीको पुस्तकमा स्पष्ट लेखिएको पाउँदछौ। प्रिय श्रोता, व्यवस्था विवरणमा जब हामी प्रवेश गर्दछौ, यो बडो अचम्म तरिकाले यसले महान अगमवक्ता मूसालाई जसरी महान अगमवक्ताको रूपमा प्रकटीकरण गरेको छ, त्यसरी नै ख्रीष्टलाई महान अगमवक्ताको रूपमा प्रकट गरेको हामी थाहा गर्दछौ। ख्रीष्ट नै सबै अगमवक्ताहरूको अन्तिम अगमवक्ता हुनुहुनेछ, अर्थात फेरि अर्को बलिदान हुने छैन र अर्को कुनै अगमवक्ता आउने छैन जसले उहाँको बारेमा भन्नेछ, जबकि उहाँ स्वयं आएर सबै कुरा भनिसक्नु भएको छ। आज मानिसले अगमवाणी बोल्दैछौ भनेर कतिपयले दावी गरिरहेको हामी सुन्छौं। यहाँ विचार पुर्याउनु पर्ने कुरा के छ भने, प्रिय मित्र, ख्रीष्ट नै त्यो अगमवक्ता हुनुहुन्छ जसले सम्पूर्ण स्वर्गको ज्ञान, सम्पूर्ण स्वर्गको यथार्थ, सम्पूर्ण स्वर्गको चरितार्थ प्रकट गरिदिनु भएको छ। यो महत्वपूर्ण छ र ख्रीष्ट अन्तिम अगमवक्ता हुनुहुन्छ र उहाँ चाहिँ महान अगमवक्ता कहलाइनुहुनेछ। पवित्र शास्त्रले यही बताउँदछ, जब हामी यहोशूको पुस्तकमा प्रवेश गर्छौं, स्वर्गीय विश्राममा प्रतिज्ञाको देश बनिएको छ। त्यहाँ त्यो प्रतिज्ञाको देश चाहिँ ख्रीष्टले तिमीहरू सबै मसँग स्वर्गमा हुनेछौ, अर्थात यस्तो प्रतिज्ञा गर्नुभएको छ कि स्वर्गीय विश्राममा जानका निम्ति ख्रीष्ट आफै बाटो, सत्य र जीवन हुनुहुन्छ, र त्यो प्रतिज्ञाको चित्रण हामी यहोशूको पुस्तकमा देख्दछौ। प्रतिज्ञाको देशमा प्रवेश गराउने केवल परमेश्वर मात्र हुनुहुन्छ, अर्थात ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा चाहिँ स्पष्टसँग यहोशूको पुस्तकमा लेखिएको छ। हाम्रो उद्धारको सेनापति उहाँ नै हुनुहुन्छ, अर्थात उहाँले नै नेतृत्व गर्नुहुनेछ कि उहाँको नेतृत्वमा मात्र हामी त्यो उद्धारको र प्रतिज्ञाको भूमिमा, अर्थात स्वर्गीय ठाउँमा प्रवेश पाउनेछौ। प्रिय मित्र, जब हामी व्यवस्थाबाट यहोशूमा प्रवेश गर्यौं, त्यहाँ प्रतिज्ञाको मुलुकमा लाने एकमात्र मध्यस्थकर्ता हुनुहुन्छ, उहाँ ख्रीष्ट येशू हुनुहुन्छ भनेर हामीले थाहा गर्दछौं। जब न्यायकर्ताको पुस्तकमा हामी प्रवेश गर्दछौ, प्रिय मित्र, मानिस त बारम्बार पतनको योग्य छ, बारम्बार पतन हुने कार्य गर्दछ, तर उद्धार गर्ने न्याय चाहिँ र अन्तिम मुक्तिदाता चाहिँ ख्रीष्ट मात्र हुनुहुन्छ भन्ने कुरालाई त्यहाँ स्पष्टसँग संकेत गरिएको छ। न्याय दिलाउनुहुन्छ परमेश्वरले, मानिस त बारम्बार पतनको बाटोमा गएको हुन्छ र मान्छेलाई पाप पतनबाट उद्धार गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ, अर्थात ख्रीष्ट हुनुहुन्छ। ख्रीष्ट चाहिँ अन्तिम मुक्तिदाता हुनुहुन्छ, यो कुरा प्रस्ट्याइएको छ। जब हामी रुथको पुस्तकमा प्रवेश गर्छौं, यहाँ उद्धार गरिएको छ, नजिकको उद्धारकर्ता भनिएको छ, अर्थात बोअजलाई नजिकको उद्धारकर्ताको रूपमा प्रस्तुत गरिएको छ। बोअजले रुथलाई स्वीकारेको कुरा र आज ख्रीष्टले आफ्नो मण्डलीलाई स्वीकार्ने, किनभने मण्डली भनेको ख्रीष्टको निम्ति नजिकको उद्धारकर्ता ख्रीष्ट हुनुभएको कारणले नजिकको उद्धारकर्ताको रूपमा उहाँले मण्डलीलाई उद्धार गर्नुहुन्छ भन्ने कुराको संकेत गरिएको छ। वास्तवमा यो क्रम जोडिँदै आएको छ अनि क्रमशः हामी थाहा गरिरहेका हुन्छौं कि ख्रीष्ट नै त्यो उद्धारकर्ता हुनुहुन्छ। ख्रीष्टले मात्र आफ्नो मण्डलीलाई अन्तत माथि उठाउनुहुनेछ, माथि लानुहुनेछ। मुक्तिदाता नै हाम्रो आफन्त हुनुहुन्छ, उहाँ सबैमा सबैभन्दा ज्येष्ठ हुनुहुन्छ, भन्नुको अर्थ हाम्रो सबैभन्दा अघिल्लो उहाँ हुनुहुन्छ।
त्यसैले हामी एकदमै हरेक पुस्तकमा जब यसरी नजर लाउँदै जान्छौ, ख्रिस्टको उपस्थिति हरेक ठाउँमा थाहा गर्दै जान्छौ। प्रिय श्रोता, फेरि पनि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति राख्छु।

पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्याजीले साथ दिइराख्नु भएको छ। र श्रोता, म तपाईँसँग पवित्र शास्त्रभित्र यात्रा गरिरहेको छु अहिले, र हरेक पुस्तकमा ख्रिस्टको उपस्थितिलाई खोज्ने प्रयत्न गरिरहेको छु। छोटकरीमा समग्रमा धेरै कुराहरू छन् पवित्र शास्त्रभित्र, तर पनि के कुरालाई छायाको रूपमा प्रस्तुत गरिएको छ त विभिन्न ठाउँमा, कसरी हामी ख्रिस्टलाई प्राप्त गर्न सक्छौ, मैले यही कुरा तपाईँको सामु राख्ने प्रयत्न गरिरहेको छु। जब हामी सामुएलको पुस्तक पहिलो सामुएल दोस्रो सामुएलमा प्रवेश गर्छौं, प्रिय मित्र, त्यहाँ महान राजाको चित्रण छ, र जुन दाउदको राज्यलाई प्रस्तुत गरिएको छ यस प्रकारले कि अनन्तका राजा चाहिँ आउन बाँकी छ, अर्थात अनन्तका राजा जो ख्रिस्ट प्रभु हुनुहुन्छ, उहाँ चाहिँ आउँदै हुनुहुन्छ, र उहाँको राज्यको अन्त्य कहिले हुँदैन। समग्रमा त्यस्तो प्रकारको राज्य जुन स्वर्गीय राज्य, जहाँ सारा जातिले, उद्धार पाएका जातिले अनन्त अनन्तसम्म उहाँसँगै राज्य गर्छन् भन्ने कुराको चित्रण प्रस्तुत गरिएको देखिन्छ। त्यसमा अन्य राजाहरू, राजाहरूको पुस्तकमा जब हामी जान्छौं, मानव राजाहरू, धेरै असफल राजाहरूको वृत्तान्त हामी त्यहाँ पाउँदछौं। तर यस्तो राजा जसलाई सांकेतिक रूपमा प्रस्तुत गरिएको छ, हामीलाई कस्तो राजा खाँचो छ, कस्तो राजाले हामीलाई सिद्धता प्रदान गर्न सक्छ, अर्थात कुन राजाले हामीलाई शान्ति दिन सक्छ, अर्थात कुन राजाले हामीलाई अनन्त अनन्तसम्म सुरक्षा र शान्तिमा डोर्याउन सक्छ, उक्त राजाको खोजी भइरहेको कुरा हामी थाहा गर्दछौ। प्रिय मित्र, ख्रिस्ट मात्र सिद्ध राजा हुनुहुन्छ भन्ने कुराको संकेत हामी राजाहरूका पुस्तकलाई खोल्दाखेरि थाहा गर्दछौ। जब हामी इतिहासका पुस्तकहरूमा प्रवेश गर्छौ, प्रिय मित्र, इतिहासलाई हेर्दा सिंहासन कसको हो त? सिंहासन चाहिँ परमप्रभु परमेश्वरकै हो। परमप्रभु परमेश्वर नै त्यो सिंहासनमा विराजमान हुनुहुनेछ। उहाँ मात्र त्यो सिंहासनको लायक हुनुहुन्छ, र अन्तत सिंहासनका उत्तराधिकारी हामीलाई बनाउने चाहिँ उहाँ नै हुनुहुन्छ भन्ने कुरा हामीले यस पुस्तकबाट थाहा गर्न सक्छौ। प्रिय श्रोता, हामी विविध पुस्तकहरू, क्रमशः एज्रा जसले एउटा मन्दिरतर्फ संकेत गर्दछ, मन्दिर निर्माणको संकेत गरिरहेको देखिन्छ, अनि ख्रिस्ट स्वयं त्यो मन्दिर हुनुहुन्छ, अर्थात उहाँभित्र प्रवेश गर्ने, उहाँलाई आराधना गर्ने, शान्तिदाता, सृजनहार, मुक्तिदाता, जसको सांकेतिक चित्रण एज्राको पुस्तकमा हामी पाउँदछौ। नहेमियाको पुस्तकमा हामी जब प्रवेश गर्दछौ, प्रिय मित्र, त्यहाँ हामीले यस्तो कुरालाई थाहा गर्दछौ कि पुनर्निर्माण गर्ने कार्य भएको हामी थाहा गर्दछौ। बिग्रेको जीवन, हराउन लागेको जीवन, अनन्त विनाशमा जान लागेको जीवनलाई पुनर्निर्माण गर्ने, पुनः पहिचान दिने कुराको संकेत हामी यहाँ पाउँदछौ। र हामी जब एस्तरको पुस्तकमा प्रवेश गर्छौ, सबै प्रजाहरूको लागि, आफ्नो प्रजाको लागि मध्यस्थकर्ता, जसरी एस्तर रानीले आफ्नो जातिलाई बचाउनका निम्ति एउटा मध्यस्थको काम गर्नुभएको थियो, त्यही प्रकारले ख्रिस्ट येशु स्वयंले हाम्रो मध्यस्थ गर्नुहुनेछ र हामीलाई बचाउनुहुनेछ। प्रिय मित्र,
अयुबलाई हेर्दा कष्टमा संकष्टमा हामी गिडगिडाइरहेको बेला हामीलाई सबै कुराबाट सुरक्षा दिने उहाँ हुनुहुन्छ, जीवित परमेश्वर नै हुनुहुन्छ भन्ने कुरालाई हामी स्पष्टसँग थाहा गर्न सक्दछौ। किनकि जीवित उद्धारकर्ता चाहिँ उहाँ नै हुनुहुन्छ, उहाँ बाहेक हामीलाई जीवन दिनेहरू कोही पनि छैन भन्ने कुरालाई प्रस्ट्याउँदछ। जब भजन संग्रहमा हामी प्रवेश गर्दछौ, प्रिय मित्र, उहाँलाई एउटा असल गोठालो जसले हामीलाई रेखदेख गर्छ, शरण स्थान दिन्छ, हाम्रा अभावलाई परिपूर्ति गर्छ, हाम्रा हरेक खाँचोहरूको प्रबन्ध गर्छ। यसरी एउटा असल गोठालोले जसरी आफ्ना भेडाहरूप्रति चिन्तित भएर आफ्ना भेडाहरूलाई एउटा हरियो खर्कमा चराउँछ अनि पानीको मूल मेर डोर्याउँदछ र सबै कुरा आशिषले भरिपूर्ण गर्दछ, यस्तै असल गोठालोको रूपमा ख्रिस्टलाई चित्रण गरिएको छ। वचनले भन्दछ, परमप्रभु नै मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको खाँचो हुँदैन। उहाँ नै प्रशंसाको केन्द्र हुनुहुन्छ, उहाँ नै हाम्रो शरण स्थान हुनुहुन्छ। र जब हामी हितोपदेशको पुस्तकमा प्रवेश गर्दछौ, परमेश्वरको महान बुद्धि मानिसलाई जीवनको निम्ति चाहिन्छ, अरू सबै कुरा त व्यर्थ छन्। संसार खोक्रो छ, रित्तो छ, अहंकारले भरिएको छ, लालची छ, स्वार्थी छ, अनि मानिस कहिले पनि खुशी, आनन्दित, सन्तुष्टि हुन सक्दैन, जति नै कुराले पनि मानिसलाई पुग्दैन। तर जब मानिस परमेश्वरको बुद्धि प्राप्त गर्दछ, अर्थात परम प्रभुको ज्ञान नै, परमप्रभुको भय नै भनौं ज्ञानको शुरूआत हो भनेर पवित्र शास्त्रले बताउँदछ। उहाँको डर भय मान्नु, डर भए यस्तो खालको डर भए कि परमप्रभु संरक्षक, सुरक्षक, हाम्रो सम्पूर्ण कुरालाई समेट्ने, सुरक्षा दिने हाम्रो किल्ला हुनुहुन्छ भन्ने कुरा जब हामीले बुझ्दछौ अनि मात्र हामीलाई त्यो ज्ञान प्रकट हुन्छ, जुन ज्ञानद्वारा हामी सर्वोच्चका परमेश्वरले खास गरिकन बुझाउन खोज्नुभएको हाम्रो जीवनको अर्थ हामीले बुझ्न सक्दछौ, खोज्न सक्दछौ परमेश्वरको ज्ञानमा। र जब हामी उपदेशकको पुस्तकमा प्रवेश गर्दछौ, प्रिय श्रोता, खास गरिकन हाम्रो जीवन के हो, हामीले खानु पिउनु मात्र हो कि श्रेष्ठ परमेश्वर जसलाई आराधना गर्नु खासमा हाम्रो जीवनको अर्थ हो भन्ने कुरा प्रस्ट्याएको हामी थाहा पाउँदछौ। जब हामी श्रेष्ठ गीतलाई हेर्दछौ, श्रेष्ठ गीतमा हामीले नजिकैबाट हेर्दा दुलाहको चित्रण देख्दछौ। दुलाहा चाहिँ दुलहीको निम्ति एउटा भरोसायोग्य व्यक्ति जसलाई सम्पूर्ण रूपले दुलहीले विश्वास गरेकी हुन्छन्। त्यही विश्वासको कारणले आफ्नो सम्पूर्ण जीवन सुम्पिएकी हुन्छन् र ती दुलाहाले यस्तो भरोसा दिलाएका हुन्छन्, म तिमीलाई कहिले पनि छोड्ने छैन, कहिले त्याग्ने छैन। एउटा विशिष्ट सम्बन्ध, एउटा विशिष्ट प्रेम, जुन ख्रीष्ट र मण्डली बीचको सम्बन्धलाई प्रकट गरिएको छ श्रेष्ठ गीतमा। जहाँ ख्रीष्टलाई दुलाहको रूपमा चित्रित गरिएको छ भने मण्डलीलाई दुलहीको रूपमा चित्रित गरिएको छ। प्रिय मित्र, त्यसैले श्रेष्ठ गीतमा श्रेष्ठतम व्यक्तित्व जसको प्रशंसा गरिएको छ उहाँ ख्रीष्ट हुनुहुन्छ। र अब हामी जब अगमवक्ताका पुस्तकहरूमा प्रवेश गर्दछौ, यसै अगमवक्ताले एउटा पीड़ित सेवक अर्थात दुःख कष्ट भोग्ने सेवकको रूपमा ख्रीष्टलाई चित्रण गर्नुभएको देखिन्छ। पक्कै पनि ख्रीष्ट नै हाम्रा अपराधहरूको निम्ति छेडिनुहुनेछ, हाम्रै अपराधको निम्ति दण्डित हुनुहुनेछ, हाम्रै अपराधको निम्ति घृणित हुनुहुनेछ, अपहेलित हुनुहुनेछ, हाम्रो निम्ति चोटको रास सहनुहुनेछ भन्ने कुरा बताउनुको साथै इम्मानुएल
हामीसँग हुनुहुनेछ, अर्थात शान्तिका राजकुमार हाम्रो जीवनमा सदैव हुनुहुनेछ भन्ने कुरा चाहिँ देखाइएको छ, प्रष्टिएको छ। अर्थात यसै आगमवक्ताले शान्तिका राजकुमार चाहिँ ख्रीष्ट येशु हुनुहुन्छ, जो चाहिँ हामीसँग बास गर्न आउनुहुनेछ र उहाँले हाम्रो निम्ति पीड़ा कष्ट दुःख सहनुहुन्छ भन्ने कुरालाई स्पष्टसँग चित्रण गरिदिनु भएको छ। प्रिय मित्र, जब हामी यर्मियातिर प्रवेश गर्दछौ त्यहाँ एउटा यस्तो चित्रण छ कि एउटा बाचा छ, हृदयको परिवर्तन गर्ने कुरा छ, मासुको हृदय राखिदिने, कठोर हृदयलाई परिवर्तन गर्ने एउटा नयाँ करारको प्रतिज्ञा हो। परमेश्वरले कठोर हृदय भएका मानिसहरूलाई यस्तो हृदय दिनुहुनेछ जसको हृदय पवित्र परमेश्वर जसलाई महिमा दिने, पवित्र आत्मा परमेश्वरलाई स्थान दिने त्यो हृदय हुनेछ र त्यो महान परिवर्तन ख्रीष्टद्वारा मात्र सम्भव हुने कुराको संकेत यर्मिया आगमवक्ताद्वारा गरेको हामी थाहा गर्दछौ। यसैले हामी जहाँ जहाँ हेर्दै जान्छौ, जहाँ जहाँ बुझ्दै जान्छौ, त्यही त्यही ख्रीष्टलाई हामी पाइरहेका हुन्छौ। तर हामीले कसरी खोजिरहेका हुन्छौ भन्ने कुरा महत्वपूर्ण हुन्छ प्रिय मित्र, र हामी यस्तो हृदयले खोज्नु पर्दछ जहाँ जहाँ हामी हाम्रा नजर लगाउँछौ, जहाँ जहाँ परमेश्वरका प्रतिज्ञा र परमेश्वरका वचनहरूलाई हामी हेर्दछौ, त्यहाँ त्यहाँबाट परमेश्वर आफै प्रकट हुनुहुन्छ, जसले ख्रीष्टलाई प्रतिबिम्बित गर्दै चित्रित गर्दै हामी माझ प्रस्तुत गरिएको हुन्छ। प्रिय मित्र, हामी थाहा गर्दछौ विलाप यस्तो पुस्तक हो जसले आँसु पुस्ने काम गरेको देखिन्छ र हाम्रो आँसु पुस्ने चाहिँ ख्रीष्ट येशु नै हुनुहुन्छ। जब हामी दुःख कष्टमा हुन्छौ, जब हामी वेदनाले छटपटाएर रोइरहेका हुन्छौ, कराइरहेका हुन्छौ, तडपिरहेका हुन्छौ, म लडेको बेला, म हारेको बेला मलाई उठाउने चाहिँ ख्रीष्ट नै हुनुहुन्छ, मलाई बचाउने चाहिँ ख्रीष्ट नै हुनुहुन्छ, किनकि उहाँ बाहेक मलाई प्रेम देखाउने, मेरो आँसु पुछ्ने अरू कोही नै छैन। त्यसैले प्रिय मित्र, हामीले आँसु पुछ्ने हाम्रो प्रभुलाई विलापको पुस्तकमा पाउँदछौ। फेरि पनि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति

पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सन्ध्याजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, मैले तपाईँसँग क्रमशः पवित्र शास्त्रमा यात्रा गर्दै ख्रिस्टलाई विभिन्न ठाउँमा खोज्दै र कहाँ कुन अवस्थामा ख्रिस्टलाई चित्रण गरिएको छ भन्ने कुरा एकदमै सतही रूपमा बताइरहेको छु। व्यापक ज्ञान, परमेश्वरको अथाह ज्ञानलाई यी सामान्य कुराले समेट्न त सक्दैन, यद्यपि हामीलाई केही बुझ्ने मौका भने अवश्य यो यात्राले दिनेछ भन्ने मैले विश्वास राखेको छु। र मैले पवित्र शास्त्रका विभिन्न ठाउँबाट अर्थात् विभिन्न पुस्तकबाट परमेश्वरको वचनद्वारा नै तपाईँलाई बताइरहेको छु कि ख्रिस्टलाई हामीले कसरी पाइरहेका छौं। जब हामी वचनलाई अध्ययन गर्दै जान्छौ र जब इजकेलको पुस्तकमा हामी पुग्दछौं, फेरि पनि

0: एउटा असल गोठालोको रूपमा इजेकियलले चित्रण गर्नुभएको हामी देख्दछौ। नयाँ हृदय दिने परमेश्वर र जीवित आत्मा उहाँ नै हुनुहुन्छ। जीवित आत्माले मात्र हामीलाई बचाउनुहुन्छ भन्ने कुराको सांकेतिक अर्थ इजेकियल अगमवक्ताको पुस्तकमा पनि थाहा गर्न सक्दछौ भने दानियलको पुस्तकमा खास गरिकन जसरी हामीले तीनजना युवाहरू आगोको भट्टीमा जल्दै थिए ती जल्दै गरेका व्यक्तिसँग चौथो व्यक्ति हामीले देख्यौं त्यहाँ ख्रिस्टको उपस्थिति थियो जसले आफ्ना ती आफूलाई प्रेम गर्ने अनि सदैव परमेश्वरमा भरोसा राख्ने ती युवाहरूलाई जीवन दिनका निम्ति त्यहाँ हुनुहुन्थ्यो। सिंहको खोरमा सुरक्षा दिन उहाँ त्यहाँ हुनुहुन्थ्यो। मानिसको पुत्र भनेर चित्रण गरिएको त्यो परिदृश्य दानियलद्वारा देखाइएको त्यो परिदृश्य प्रभु स्वयं मानिसको पुत्रको रूपमा संसारमा आउनु भएको कुरा हामी थाहा गर्दछौ। प्रिय मित्र, अर्को यस्तो एउटा सानो अगमवाणीको पुस्तक छ, त्यहाँ एउटा विश्वासी पतिलाई प्रस्तुत गरिएको छ जुन होसेको पुस्तक हो। विश्वासी पति भनेको चाहिँ आफ्नो पत्नीलाई प्रेम गर्ने जस्तो सुकै अवस्थाको पत्नी किन नहोस्। यसको अर्थ विश्वासी प्रतिको प्रेम, जो व्यक्ति विश्वासमा लायक छैन, जसले परमेश्वरलाई विश्वास गर्नुभन्दा पनि आफ्नै योजना र शक्तिलाई विश्वास गर्छ, त्यस्ता व्यक्तिलाई पनि प्रेम गर्न खोज्ने कुराको संकेत गर्दछ होसेको पुस्तकले। र ख्रिस्टलाई त्यही रूपमा हामी चिन्दछौ र जान्दछौ। जब हामी पापी थियौं, हामी पापी छँदै हाम्रो निम्ति बलि हुनलाई ख्रिस्ट आउनुभयो। उहाँको प्रेम उहाँले यसैमा प्रकट गर्नुभयो कि हामी पापी मानिसलाई बचाउन उहाँ बलिदान हुनुभयो। प्रिय मित्र, जब योएलको पुस्तक हेर्छौं, पवित्र आत्मा पठाउने परमेश्वरको रूपमा हामी चिन्छौं भने आमोसको पुस्तकलाई हामी धर्मी न्यायाधीशको रूपमा ख्रिस्टलाई प्रस्तुत गरिएको पाउँछौं। ओबादियाको पुस्तकले उद्धारकर्ताको रूपमा प्रस्तुत गरिएको छ भने योनाको पुस्तकले ख्रिस्ट तीन दिनसम्म चिहानमा रहनुहुनेछ, अर्थात माछाको पेटभित्रको दृष्टान्त जसले उहाँको पुनरुत्थानको प्रकटीकरणलाई प्रस्ट्याएको हामी देख्दछौ। जब मिकाको पुस्तकमा आउँछौ, बेथलेममा जन्मिने एकजना राजाको भविष्यवाणी हामी थाहा गर्दछौ। त्यो भविष्यवाणी गरिएको व्यक्ति प्रभु येशु ख्रिस्ट नै हुनुहुन्थ्यो। र जब हामी नहुमको पुस्तकमा आउँदा न्यायी प्रभु भन्ने थाहा गर्दछौ भने हबक्कुकको पुस्तकमा आउँदाखेरि विश्वासको आधार चाहिँ ख्रिस्ट मात्र हुनुहुन्छ है भन्ने पनि हामी थाहा गर्दछौ। अनि जब हामी सपन्याको पुस्तकमा प्रवेश गर्दछौ, शक्तिशाली उद्धारकर्ता परमेश्वर ख्रिस्ट मात्र हुनुहुन्छ भन्ने कुरालाई सांकेतिक रूपमा प्रस्तुत छ भने हागैको पुस्तकमा प्रवेश गर्दा मन्दिरको महिमा, जो ख्रिस्ट स्वयं सबैका प्रधान पुजारी हुनुहुन्छ र महिमाका योग्य हुनुहुन्छ भन्ने कुरा हामी स्पष्टसँग देख्दछौ। सपन्याहमा उहाँलाई हामी शक्तिशाली उद्धारकर्ताको रूपमा देख्दछौ भने प्रिय मित्र, जकरियाको पुस्तकमा गधामा सवार गरेर आउने राजा जुन नयाँ करारमा उल्लेख ख्रिस्ट प्रभु जब मन्दिर प्रवेश गर्नुभयो त्यो कुरालाई संकेत गर्दछ भने मलाकीको पुस्तकले धार्मिकताको सूर्यको रूपमा, अर्थात त्यो उज्यालो जुन धार्मिकताको उज्यालो चाहिँ ख्रिस्ट स्वयं हुनुहुन्छ भन्ने कुरा हामी थाहा गर्दछौ। नयाँ करारमा जब हामी प्रवेश गर्दछौ भने मत्तीको पुस्तकले प्रतिज्ञा गरिएको राजाको रूपमा ख्रिस्ट येशूलाई प्रस्तुत गर्दछ भने मर्कुसको पुस्तकले एउटा सेवक जो सेवा दिन आएको हो भन्ने कुरालाई स्पष्टसँग बताउँदछ। लुकाको पुस्तकमा हामी प्रवेश गर्यौं भने मानव पुत्रको रूपमा पूर्ण मानिस भएर परमेश्वर आउनुहुने कुराको संकेत हामी थाहा गर्दछौ भने युहन्नाको पुस्तकमा फेरि पूर्ण रूपले उहाँ परमेश्वरको पुत्र अर्थात महान राजा उहाँ नै हुनुहुन्छ भन्ने कुरा हामी थाहा गर्दछौ। प्रेरितको पुस्तकमा जब हामी प्रवेश गर्दछौ उहाँ पुनर्जीवित भएर उठ्नुभएको प्रभुको रूपमा हामी थाहा गर्दछौ। पवित्र आत्माद्वारा काम गर्ने प्रभु बौरी उठ्नुभएको प्रभुको रूपमा हामी थाहा गर्दछौ। र जब हामी रोमीको पुस्तकमा प्रवेश गर्दछौ उहाँले नै सबैलाई न्याय गर्नुहुनेछ, धर्मी ठहराउनुहुनेछ। उहाँले जसलाई धर्मी ठहराउनुहुनेछ उनीहरूले उद्धार पाउनेछन् र जसलाई दोषी ठहराउनु हुनेछ तिनीहरूले अनन्त दण्ड भोग्नेछन् भन्ने कुरा प्रष्ट पारिएको छ। उहाँ नै बलिदानको योग्य हुनुहुन्छ, उहाँ नै प्रधान पुजारी हुनुहुन्छ भन्ने कुरा पनि हामी यहाँ थाहा गर्न सक्छौ। प्रिय मित्र, कोरन्थीको पुस्तकमा जब हामी प्रवेश गर्छौ पहिलो कोरन्थी र दोस्रो कोरन्थीले विशेष गरिकन महान परमेश्वर अर्थात मण्डलीको शिर चाहिँ ख्रीष्ट नै हुनुहुन्छ, अर्थात हामीले सम्पूर्ण कुरा ख्रीष्टद्वारा नै हाम्रो जीवन, हाम्रा हरेक आशिषहरू, हाम्रो धार्मिकता उहाँद्वारा नै जाँचिन्छ, परीक्षित हुन्छ भन्ने कुरा हामी स्पष्टसँग पाउँदछौ। र महान परमेश्वरलाई एउटा मण्डलीको शिरको रूपमा प्रस्तुत गर्नु कोरन्थीको पुस्तकले हाम्रो निम्ति चाहिँ ख्रीष्टलाई को हुनुहुन्छ, ख्रीष्ट वास्तवमा हाम्रो निम्ति मण्डलीका सबै सदस्यहरू ख्रीष्ट शिर हुनुभएकोले उहाँका अंगहरूको रूपमा वर्णन गरिएको छ। गलातीको पुस्तकमा हामी प्रवेश गर्छौं भने स्वतन्त्रता दिने चाहिँ ख्रीष्ट हुनुहुन्छ, उहाँको अनुग्रहबाट मात्र हामी व्यवस्थाको बन्धनबाट उम्कन सक्दछौ, अर्थात व्यवस्थाबाट छुटकारा तब मात्र मिल्दछ जब हामी उहाँको अनुग्रहलाई पक्रिन्छौ। हामीले गलातीको पुस्तकमा यही कुरालाई अध्ययन गरेका छौं र उहाँलाई पाएका छौं भने एफिसीको पुस्तकमा मण्डलीका मुख्य आकर्षण अर्थात दुलहीका मुख्य आकर्षण उहाँ नै हुनुहुन्छ, अर्थात मण्डलीको दुलहा चाहिँ उहाँ नै हुनुहुन्छ भन्ने कुरा हामी थाहा गर्दछौ। प्रिय मित्र, फिलिपीको पुस्तकमा गयौं भने आनन्दको स्रोत अर्थात एउटा नम्र सेवकको रूपमा हामी ख्रीष्ट प्रभुलाई पाउँदछौ। नम्रतामा उहाँले जिउनु भएको कुरा हामी थाहा गर्दछौ। र जब हामी कलसीको पुस्तकमा प्रवेश गर्दछौ सृष्टिकर्ता प्रभु सबै कुरामा सर्वोच्च उहाँ नै हुनुहुन्छ, सर्वोच्चका परमेश्वर चाहिँ उहाँ हुनुहुन्छ भन्ने कुरा हामी देख्दछौ। र यदि हामी पहिलो र दोस्रो थिसलोनिकीको पुस्तकमा प्रवेश गर्दछौ भने फेरि फर्केर आउने महान राजा चाहिँ ख्रीष्ट हुनुहुन्छ, किनकि उहाँ नै महान उद्धारकर्ता, सृष्टिकर्ता र सबैको न्यायकर्ता हुनुहुन्छ, शक्तिशाली परमधन्यका परमेश्वर उहाँ नै हुनुहुन्छ भन्ने कुरा थिसलोनिकीको पुस्तकले बताउँदछ भने तिमोथीको पुस्तकले असल शिक्षकको रूपमा उहाँलाई चिनारी दिएको छ अनि तितसको पुस्तकमा एउटा महान आशा देखाइएको छ भने फिलेमनको पुस्तकमा जब हामी प्रवेश गर्दछौ प्रिय मित्र मिलाप गराउने प्रभु जस्तो सुकै किन नहोस्, हामी जतिसुकै तर्किन किन नखोजौं, हामी जतिसुकै अयोग्य किन नहौं, तर पनि परमप्रभु परमेश्वर चाहिँ मिलाप गराउने प्रभु हुनुहुन्छ। र हिब्रूको पुस्तकमा अन्तिम बलिदानको रूपमा ख्रीष्टलाई चिनाइएको छ र महान प्रधान पुजारी अब अर्को कुनै बलि हुने छैन, तपाई र म पापी र अधर्मी छँदै उहाँ बलि हुनुभएको कुरा हामी थाहा गर्दछौ भने याकुबको पुस्तकमा एउटा जीवित विश्वासको आशा, विश्वासको पूर्णता चाहिँ ख्रीष्ट मात्र हुनुहुन्छ भन्ने कुरा हामी थाहा गर्न सक्दछौ। पहिलो र दोस्रो पत्रुसलाई हामी निहाल्छौ भने प्रिय मित्र उहाँ जीवित आशा र हामीलाई डोर्याउने अनन्तका गोठालो जसको रूपमा हामी उहाँलाई चिन्दछौ। पहिलो र दोस्रोदेखि तेस्रो योहन्नालाई हामी जब हेर्दछौ भने उहाँ प्रेम, ज्योति, सत्य र सबै अधर्म र पापहरूबाट छुटकारा दिने परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामी थाहा गर्दछौ। प्रेम हुनुहुन्छ, उहाँ नै सत्य हुनुहुन्छ, उहाँ नै ज्योति हुनुहुन्छ। यहुदाको पुस्तकलाई जब हामी हेर्छौं भने प्रिय मित्र, एउटा विश्वासको संरक्षक, जो विश्वासमा हुन्छ उसलाई संरक्षण दिने परमेश्वर हुनुहुन्छ। र हामी अन्तिम पुस्तक प्रकाशको पुस्तकलाई हेर्छौं भने प्रिय मित्र, उहाँ राजाहरूका राजा, प्रभुहरूका प्रभु, उहाँ अल्फा र अमेगा, उहाँ नै हुनुहुन्छ। उहाँले नै नयाँ स्वर्ग, नयाँ पृथ्वी, नयाँ यरुसलम निर्माण गर्नुहुनेछ, अर्थात ल्याउनुहुनेछ, र उहाँ अनन्त राज्यमा निरन्तर राज गर्नुहुनेछ। त्यसैले बाइबलको केन्द्र सबै ठाउँमा ख्रिस्ट हुनुहुन्छ। सम्पूर्ण इतिहास उहाँतर्फ जान्छ। उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ, उहाँ नै उद्धारकर्ता हुनुहुन्छ, उहाँ नै सर्वश्रेष्ठ बलिदान हुनुहुन्छ, उहाँ नै प्रधान पुजारी हुनुहुन्छ, उहाँ नै राजाहरूका राजा हुनुहुन्छ, उहाँ नै असल गोठालो हुनुहुन्छ, उहाँ नै जीवनको रोटी हुनुहुन्छ, जीवित पानी उहाँ हुनुहुन्छ, उहाँ नै सत्य हुनुहुन्छ, उहाँ नै बाटो हुनुहुन्छ, उहाँ नै जीवन हुनुहुन्छ, उहाँ नै ज्योति हुनुहुन्छ, उहाँ नै पुनरुत्थान हुनुहुन्छ, उहाँ नै ढोका हुनुहुन्छ, डाकको बोट उहाँ हुनुहुन्छ, अनि कुनै ढुङ्गा, निर्माणको कुनै ढुङ्गा उहाँ नै हुनुहुन्छ। भविष्यवाणी जुन उहाँको बारेमा यसरी पूरा गरिएको थियो व्यवस्थामा, नयाँ करारमा सम्पूर्ण रूपले पूरा भएको हामी पाउँदछौ। प्रिय मित्र, उहाँ सिवाय अरू कोही पनि छैन, अर्थात मुक्तिको मार्ग उहाँ मात्रै हुनुहुन्छ, उहाँले नै मात्र हामीलाई अनन्त जीवन दिनुहुन्छ। त्यसैले उत्पत्तिदेखि प्रकाशसम्म एउटै सन्देश छ, सबै महिमा ख्रिस्ट येशूलाई हुनुपर्दछ। प्रिय श्रोता, यो ज्ञान सँगसँगै म अब भने कार्यक्रमको अन्त्यतर्फ आइसकेको छु र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण श्रोतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र द्वय सुजन सन्ध्यालाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। र श्रोता, आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए हामीलाई टेलिफोन सम्पर्क कुराकानी गर्न सक्नुहुन्छ, पत्राचार पनि गर्न सक्नुहुन्छ। टेलिफोन सम्पर्कको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477-0754। व्यक्तिगत रूपमा मलाई टेलिफोन सम्पर्क कुराकानी गर्न चाहनुहुन्छ भने 98-40-80-14-43 तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। पत्राचारको लागि गुड न्यूज एफएम GNFM प्रोग्राम @gmail.com पनि तपाईँले पत्राचार गर्न सक्नुहुनेछ। पुनः एकचोटि सम्पूर्ण श्रोतालाई धन्यवाद भन्छु। गड ब्लेस यू अल अनि भन्छु छुटौ है।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई बिदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त।